0: जस्तो चाहन्थे। त अब कसलाई सोध्ने कि कसलाई भोजन गराउँदाखेरि हाम्रो व्रतको पारायण एकदम सर्वोत्कृष्ट ढङ्गले सम्पन्न हुन्छ? त गोपिनीहरूले सल्लाह गरे कि श्री कृष्णलाई सोधौ, उसैले त बताउन सक्छ। त गए श्री कृष्ण कहाँ।
1: सुन्दै हुनुहुन्थ्यो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। आदरणीय श्रोताहरू, श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिनीद्वारा सञ्चालित प्रस्तुत कार्यक्रम अध्यात्म सन्देश यहाँको आफ्नै कार्यक्रम हो। हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्याम धाम ठिमी, हनुमन्ती पुल, भक्तपुर। फोन नम्बर 01-663-0059। इमेल ठेगाना info@ssdham.org। हस्त, यिनै जानकारीका साथै आजको सत्सङ्ग कार्यक्रमबाट बिदा चाहन्छु। यहाँहरूको दिन मङ्गल।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच हिजो भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछाने बीच समसामयिक राजनैतिक विषयमा छलफल भएको बताइएको छ। छलफलमा पार्टीको भावी कार्यदिशाबारे पनि छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले हिजो विज्ञप्ति जारी गरी भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयन तहसम्म जोड्न कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभएको छ। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा समस्या अपेक्षा र सुझाव सुन्नुपर्ने छ। दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभा सदस्यबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक बहुआयामिक र नीतिगत नागरिक सरकार मन्त्री व्यवस्थापिका सांसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्ने यो कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्नुहुँदै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो। बैठकमा सभापति थापाले समसामयिक राजनीतिक प्रस्ताव र केन्द्रीय विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको छ। केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि हिजो बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको हो। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन सरकारले बजार अनुगमन समेत तीव्र बनाएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो आउन थालेपछि वाणिज्य विभागले अनुगमनलाई तीव्र बनाएको हो। उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले बजार अनुगमनलाई निरन्तर र प्रभावकारी बनाइएकाले आपूर्तिमा क्रमशः सहजता आउन थालेको बताउनुभयो। यसैबीच नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी सञ्चय नगर्न अनुरोध गरेको छ। अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै
यस्तो आग्रह गर्नुभएको हो। ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिण्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। तसर्थ उपभोक्ताहरूले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने पनि नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। शान्ति सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरू तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाउनु भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो आयोजित संयुक्त भेलामा सहभागी हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आआफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार देवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो। हुलाकी सड़क अन्तर्गत जनकपुर भिट्टामोड जोड्ने सड़कमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका 1 पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अल्पत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सड़कको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सड़कको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीयहरूले बताएका छन्। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आज अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर सोडी मुवागले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछ। निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक आज बस्दैछ। र आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसी शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसी पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्छन्। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल साउन 25 गते सोमबार, श्रावण कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार अगस्त 10 सन् 2026, नेपाल सम्बत 1146। सरकारले शासकीय सुधारको अभियान चलाएपछि विभिन्न सरकारी निकायमा फाइल अड्कने प्रवृत्तिमा सुधार आएको प्रसंग आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको प्रसंग हो। कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणी लगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राही अल्झाउने प्रवृत्तिमा कमी आएको प्रसंग रहेको छ। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी प्रष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राही प्रति उत्तरदायित्व बढ्दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको प्रसंगलाई समाचारमा उल्लेख गरिएको छ। यो प्रसंग आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाश रहेको छ। त्यसै गरी कान्तिपुर दैनिकले न्यायाधीश नियुक्तिका विषयमा समाचार प्रकाशित गरेको छ। सर्वोच्चमा कानून व्यवसायीलाई बार, सर्वोच्च न्यायाधीशमा कानून व्यवसायीलाई सिफारिस गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी, प्रधान न्यायाधीश सहित बालवाला सबै न्यायाधीश कानून व्यवसायीबाट सोझै नियुक्त पाएका व्यक्ति प्रसंग रहेको छ। समाचारमा यसअघि कानून व्यवसायीबाट सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरिँदै आएको थियो, साथै करियर न्यायाधीशलाई पनि नियुक्ति गर्ने प्रचलन रहेको थियो। संविधानमा निरन्तर 15 वर्ष काम गरेका योग्य कानून व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्न सक्ने प्रावधान रहेको छ। सोही प्रावधान अनुसार करियर र कानुनी क्षेत्रमा काम गर्दै आएका कानुन व्यवसायलाई नियुक्ति गर्ने प्रचलन रहेकोमा यसपटक उक्त अभ्यासलाई तोड्दै करियर न्यायाधीशबाट नै सबै न्यायाधीश नियुक्ति गर्ने प्रसंगको तयारी भइरहेको विषयलाई आज कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी आजको नयाँ पत्रिका दैनिकले संवैधानिक आयोगका सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता, 3 वर्षमा मानव अधिकार आयोगका 4598 सिफारिस तर 654 मात्र कार्यान्वयन भएको प्रसंग नयाँ पत्रिका दैनिकमा रहेको छ। त्यसै गरी अन्य संवैधानिक आयोगका सिफारिसहरू पनि कार्यान्वयनमा ढिलासुस्ती भएको, प्रभावकारी कार्यान्वयन हुन नसकेको विषयलाई समाचारमा उल्लेख गरिएको छ। जस्तो कि राष्ट्रिय महिला आयोगले गरेका सिफारिस कार्यान्वयन नभएको विषय समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी आदिवासी जनजाति आयोगले सरकारलाई सिफारिस गरेका सिफारिसहरू पनि कार्यान्वयन नभएको विषय आजको नयाँ पत्रिका दैनिकमा उल्लेख छ। मुस्लिम आयोगको पनि सिफारिसहरू कार्यान्वयन हुन नसकेको तथ्याङ्क समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी आजको कान्तिपुर दैनिकले प्रदेशको विषयलाई उल्लेख गरेको छ। भित्री पृष्ठमा सुदूरपश्चिम प्रदेश सभाको खर्च 14 करोड तर विधेयक पारित न बजेट समाचार शीर्षक रहेको छ। आर्थिक वर्ष 2082-83 14 करोड हाराहारी खर्च गरेको सुदूरपश्चिम प्रदेश सभाले वर्षभर एउटा पनि पूर्ण विधेयक पारित गर्न सकेन। चालु आर्थिक वर्षका लागि ल्याइएको बजेट समेत प्रदेश सभाले पारित गर्न नसक्दा सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता छाएको छ। प्रदेश सभा पनि करिब 1 महिनादेखि सुनसान रहेको प्रसंग समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी आजको नागरिक दैनिकले अग्रपृष्ठमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको विषयमा खबर प्रकाशित गरेको छ। त्यसै गरी अब मन्त्रालयमा खरिदार र सुब्बा नरहने प्रसंगलाई पनि नागरिक दैनिकले अग्रपृष्ठमा समावेश गरेको छ। त्यसै गरी अन्य पत्र पत्रिकाहरूमा विभिन्न प्रसङ्गहरू प्रकाशित रहेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले डाक्टरमाथि किन बारम्बार आक्रमण हुन्छ भन्ने प्रसङ्गमा खबर प्रकाशित गरेको छ। डाक्टरहरू उपचारको क्रममा बेला बखतमा कुटपिटमा पर्ने गरेको लगायतका प्रसङ्गहरू समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी सहकारी सङ्कटको विषयलाई आज नेपाल समाचार पत्रले अग्रपृष्ठमा उठान गरेको छ, जसमा सहकारी सङ्कट बचत डुबाउने एक पीडा भोग्ने अनेक सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको प्रसङ्ग पनि समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकका भित्री पृष्ठमा एकै वर्षमा 5 झोलुङ्गे पुल निर्माणको प्रसङ्ग रहेको छ। हुम्ला जिल्लामा एकै आर्थिक वर्षमा 5 झोलुङ्गे पुल निर्माण भएको प्रसङ्ग समाचारमा रहेको छ। त्यसै गरी सार्वजनिक विधामा सेवा सरकार हाम्रो हो भन्ने महसुस, यो प्रसङ्ग रहेको छ। तनहुँ जिल्ला प्रशासन कार्यालयले तनहुँ सार्वजनिक विधाका दिनमा समेत सेवा दिन थालेपछि सेवाग्राहीले राहतको महसुस गरेको प्रसङ्ग समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी समस्याग्रस्त बाघ व्यवस्थापनपछि मानवीय क्षति कम भएको प्रसङ्ग आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा प्रकाशित छ। त्यसै गरी पिपिए रोकिँदा सस्तोमा ऋण पाउने अवसरबाट वञ्चित हुँदै विद्युत आयोजना आर्थिक प्रसङ्ग नयाँ पत्रिका दैनिकमा रहेको छ। शैक्षिक सुधारमा निरन्तर सक्रियता गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। शिक्षा प्रशासनमा लामो समयदेखि अल्झिएको नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले पहल सुरु गरेको छ। यस्ता समस्या समाधानका लागि आवश्यकता अनुसार सरोकारवालासँग निरन्तर संवाद गरेर आवश्यक पृष्ठपोषण लिइरहेको कतिपय विषयमा भने मन्त्रालय आफैले समस्याको विश्लेषण गरेर समाधानको मार्ग पहिल्याइदिएको छ। निरन्तर मूल्याङ्कन प्रणाली शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेदेखि नै विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको समस्याको विश्लेषण गर्दा समाधानमा अग्रसर देखिनु भएको छ। वर्तमान सरकार गठन भएसँगै सरकारले कक्षा 5 विद्यार्थीलाई परीक्षा लिने परिपाटीको अन्त्य गरेर निरन्तर मूल्याङ्कन प्रणालीबाट कक्षा चढाउने प्रणालीको विकास गरिएको छ। 29 नतिजा यसपटक राष्ट्रिय परीक्षा बोर्डले एसई सकिएको 29 नतिजा सार्वजनिक गरेर ऐतिहासिक अभिलेख कायम गरेको छ। शिक्षा मन्त्रालयको पदभार सम्हालेदेखि नै शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले एसईको नतिजा छिटो सार्वजनिक गर्ने विषयमा निरन्तर चासो दिएको प्रसङ्ग रहेको छ। शैक्षिक प्रशासन थप उत्तरदायी संवादलाई प्राथमिकता दिएको विषय पनि समाचारभित्र उल्लेख गरिएको छ। खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। एकै महिनामा जापानिज इन्सेफलाइटिसबाट 9 मृत्यु कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। जापानिज इन्सेफलाइटिस जेई भाइरसको संक्रमणबाट 1 9 मृत्यु भएको छ। अन्य 37 संक्रमित अस्पतालमा भर्ना भएका छन्। अस्पतालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूप लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ र यो लामखुट्टेको टोकाइबाट सर्ने फ्लाई भी भाइरस हो। डेङ्गी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुँगुर हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छन्। सुँगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको मुख्य जोखिममा रहने गरेका छन्। एक महिनाभित्रै जापानिज इन्सेफ्लाइटिसबाट 9 मृत्यु। आजको कान्तिपुर दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। मन्त्रीहरूमाथि लगाम लगाउँदै रासोपा महिनाको एकपटक पार्टी कार्यालयमा 2 अनिवार्य उपस्थिति। नयाँ पत्रिका दैनिकमा खबर रहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा हरेक मन्त्रीलाई महिनाको एकपटक 2 अनिवार्य सहभागी गराए रासोपालले त्यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। खबर नयाँ पत्रिका दैनिकको हो। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोक्नुभयो ओलीले। अन्यलमा कार्यदल र सचिवालय बैठक आजको नयाँ पत्रिका दैनिककै अग्रपृष्ठमा प्रकाशित समाचारलाई लिँदैछौ। एमालेका बहुसंख्यक नेता कार्यकर्ताले अध्यक्ष ओली सहित पदाधिकारीले नेतृत्व हस्तान्तरण गरी मौजुदा केन्द्रीय कमिटी विघटन गर्नुपर्ने सुझाव दिएको पार्टी पुनर्गठन तथा समीक्षा कार्यदलको प्रतिवेदन नै रोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले साथै प्रदेश जनसङ्गठन, केन्द्रीय सम्पर्क समन्वय, प्रवास, केन्द्रीय सल्लाहकार विभाग लगायतका क्षेत्रमा कार्यकर्ता अगुवा को सुझाव लिएर प्रतिवेदन बनाएको थियो। नयाँ पत्रिका दैनिकको प्रसङ्ग हो यो। अब अन्तर विश्वविद्यालय क्रेडिट ट्रान्सफर गर्न पाइने विश्वविद्यालय अनुदान आयोगले जारी गरेको निर्देशिका अनुसार विदेश तथा स्वदेशका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीले अर्को विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढाइलाई निरन्तरता दिन पाउने भएका छन्। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढाइ छाड्नु परेर अन्य कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टै अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गर्न सकेका थिएनन्। अब अन्तर विश्वविद्यालय क्रेडिट ट्रान्सफर गर्न पाइने आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा प्रसङ्ग रहेको छ। त्यसै गरी यसै पृष्ठमा काङ्ग्रेस महाधिवेशन निर्धारित मितिमै गर्ने तयारीको अर्को समाचार पनि प्रकाशित छ, जसलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। नेपाली काङ्ग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशन मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गर्नुभएको हो। काङ्ग्रेसको आगामी महाधिवेशन 16-19 असोजमा काठमाडौँमा हुने तालिका यस अघि नै तय भइसकेको छ। खबर कान्तिपुर दैनिकको भित्री पृष्ठको हो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू, धरनारत रिविका प्राध्यापक तथा कर्मचारीको प्रश्न, हाम्रो पेन्सनको सम्बोधन कहिले होला, समाचार शीर्षक रहेको छ। पेन्सनको माग राखेर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय किर्तिपुरमा धरना बसेको 119 दिन भइसक्दा पनि सम्बन्धित निकायले मागको सुनवाईमा कुनै चासो नदेखाएको भन्दै त्रिविका शिक्षक तथा कर्मचारी आक्रोशित बनेका छन्। समान तहमा काम गर्ने विश्वविद्यालयभित्रका प्राध्यापक तथा कर्मचारी मध्ये कसैलाई पेन्सन दिने र कसैलाई नदिने गर्दा आफूहरूलाई विभेद भएको धरनारत उप प्राध्यापक डाक्टर नन्द किशोर सिंहले बताउनुभयो। त्रिविमा कार्यरत शिक्षक कर्मचारी मध्ये 70% पेन्सन पाउँदैनन्। उप प्राध्यापक सिंहले नागरिक भन्नुभयो, सरकारले पेन्सनका लागि त्रिविलाई रकम दिँदैन, त्रिविले सरकारबाट एकमुष्ट रकम पाउँछ, आफूहरूको वृद्ध अवस्था असुरक्षित रहेको भन्दै शिक्षक कर्मचारीले चिन्ता व्यक्त गरेका हुन्। नागरिक दैनिकमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा सुधार केन्द्रमा झडप, एकको मृत्यु, पाँच पक्राउ। भक्तपुरको सूर्यविनायक नगरपालिका एक सिरुटार बिरुवा स्थित एउटा सुधार केन्द्रमा आइतबार झडप भएको छ। झडपमा परि सुधार केन्द्रमा रहेका एकजनाको मृत्यु भएको छ। बिरुवा स्थित उत्साहित सुधार केन्द्रमा रहेका बीच भएको झडपमा परि सुधार केन्द्रमा रहेका सोही वडा बस्ने 41 वर्षीय उमेश खड्गीको मृत्यु भएको हो। खबर नागरिक दैनिकमा रहेको छ। विधानमै अड्कियो शिक्षक महासङ्घको आन्दोलन, नेपाल समाचार पत्रको खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। नेपाल शिक्षक महासङ्घको सशक्त आन्दोलन गर्ने योजना विधानका कारण रोकिएको छ। संशोधित विधान पारित भएपछि मात्र आन्दोलनको मोडालिटी तयार हुने भएको छ। महासङ्घका एक सदस्यका अनुसार विधानका केही बुँदा संशोधन गरी मन्त्रालयमा पेश गरिएको छ। मन्त्रालयले महासङ्घको विधान अध्ययन गरिरहेको छ। विधान हुबहु स्वीकार गरेर शिक्षकको माग स्वीकार भए आन्दोलन स्थगित हुन सक्ने सम्भावना पनि रहेको छ। मन्त्रालयले असार 22 गते महासङ्घलाई पत्राचार गरी साउन 22 भित्र विधान संशोधन गरी मन्त्रालयमा पेश गर्न आग्रह गरेको थियो। महासङ्घले साउन 16 र 17 विधान संशोधन गरी केही दिन अघि संशोधित विधान सरकारलाई पेश गरेको छ। विधानमै अड्कियो शिक्षक महासङ्घको आन्दोलन, आजको नेपाल समाचार पत्रको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। कुलतले बढायो महिला हिंसा, गोर्खापत्र दैनिकको खबरलाई लिँदैछौँ। डोटीकी पार्वतीपुन नाम परिवर्तनले 18 वर्षकै उमेरमा प्रेम विवाह गर्नुभयो। अन्तर्जातीय विवाह गर्नुभएकी उहाँको वैवाहिक जीवन केही वर्षसम्म ठिकै बित्यो। तर जब उहाँका श्रीमान कुलतमा फस्नुभयो त्यति बेलादेखि भने पार्वतीले निरन्तर घरेलु हिंसा भोग्नु पर्यो। श्रीमानको कुटपिट, गाली गलौज तथा मानसिक यातनामा मात्रै सीमित रहेन, पार्वतीको चरित्रमाथि नै शङ्का गर्ने प्रवृत्ति बढ्यो। पार्वती नाम परिवर्तन एक उदाहरण हुनुहुन्छ। यस्ता धेरै घटनाहरू अहिले बढ्दै गएका छन्। कुलतले बढायो महिला हिंसा, आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। बाढीले बगायो पर्यटकीय पदमार्ग, मनाङ जिल्लाको प्रसङ्ग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा रहेको छ। लगातारको वर्षापछि मर्सङ्गदी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिका तिल्चे अन्तर्गत मनास्लु लार्के पास पर्यटकीय पदमार्गको बुधे बगर खण्ड पूर्ण रूपमा बगाएको छ, जसले गर्दा यहाँ आउने पर्यटकलाई आउजाउ गर्न गाह्रो भइरहेको छ। बाढीले बाटो बगाएपछि उक्त पदमार्गमा आवत जावत समेत बन्द भएको छ। आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। 1.5 करोडको लागतमा बनो जातीय संग्रहालय आजको गोरखापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। शहीद स्मारक परिसरमा विभिन्न जात जाति र समुदायको भाषा वेशभूषा तथा रहनसहनको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको जातीय संग्रहालयको उद्घाटन गरिएको छ। 32 विश्व आदिवासी दिवसका अवसरमा शहीद स्मारक परिसरमा निर्मित जातीय संग्रहालय आइतबार बागमती प्रदेशका मुख्यमन्त्री एवं शहीद स्मारक विकास समिति हेटौँडाका अध्यक्ष ढोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो। आजको गोरखापत्र दैनिकमा यो प्रसङ्ग रहेको छ। अब पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसङ्गहरू। छोटकरीमा विवादित बुक बिल्डिङ विधिलाई सुधार गर्ने सेवनको तयारी। आजको नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। त्यसै गरी गत भदौमा जेएनजी आन्दोलनका क्रममा जलेको नक्साल स्थित होटल हिल्टनको भवन निर्माण पुनर्निर्माण सुरु भएको प्रसङ्ग पनि रहेको छ। अतिरिक्त सञ्चय नगर्न ग्यास उद्योगीको आग्रह समाचार पनि आजको नयाँ पत्रिका दैनिकको आर्थिक पृष्ठमा समावेश छ। ग्यास व्यवस्थापन गर्न चुकेको निगम कारोबार दैनिकमा खबर प्रकाशित छ। जलविद्युतमा 17.5 अर्बको आइपिओ स्वीकृतिको प्रतीक्षामा, यो पनि कारोबार दैनिकमा रहेको प्रसङ्ग हो। भुक्तानी सेवा सञ्चालनमा गम्भीर लापरवाही, आजको कारोबार दैनिककै अग्रपृष्ठमा यो प्रसङ्ग प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाली काँग्रेसको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला पुनरावलोकन अर्थात् पुनः परीक्षण गर्ने अनुमति निस्सा दिएपछि नेपाली काँग्रेसभित्रको विवाद नयाँ मोडमा प्रवेश गरेको छ। यसबाट पुरानो संस्थापन पक्षमा उत्साह देखिएको छ भने विशेष महाधिवेशन गरेर संस्थापन भएको पक्षमा असन्तुष्टि एवं आक्रोश देखिएको छ। नेपाली काँग्रेसभित्रको विवाद मूलत कानुनी भन्दा पनि राजनीतिक भएको र राजनीतिक रूपमै यसलाई मिलाएर लैजानुपर्नेमा अधिकांश नेताहरूको मत छ। यद्यपि काँग्रेस विवाद मिल्न सकिरहेको छैन। काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्कने मिति नजिकिँदै जाँदा काँग्रेसका दुवै पक्षमा फरक खालको परिस्थिति देखिएको छ। यो परिस्थितिमा काँग्रेसको विवाद कसरी मिलाउन सकिन्छ भन्ने विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौँ। काँग्रेस विवाद मिलाउन पछिल्लो समयमा सक्रिय रहनुभएका एकजना युवा नेता निवर्तमान सहमहामन्त्री बद्री पाण्डे हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। पाण्डेज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: यहाँहरूको पार्टीको विवादको पछिल्लो अवस्था कस्तो छ? अब मेलमिलापका लागि दुवै पक्षबाट प्रयासहरू भइरहेका छन्, कहाँ पुग्या छ?
1: कुराकानी हुँदाखेरि त्यस्तो नकारात्मक खालको प्रतिक्रियाहरू, नकारात्मक खालको टिप्पणी, भावना यस्तो देखिँदैन दुवै पक्षमा। मिल्ने कुरा, मिलाउने कुरामै सबैको प्राथमिकता देखिन्छ। तर पनि यसलाई टुङ्गोमा पुर्याउन सकिएको अवस्था छैन। कुनै त्यस्तो औपचारिक संवादका लागि कुनै समूह, टोली यस्तो बनेको त छैन। तर पनि हामीले प्रारम्भदेखि नै पार्टी, नेपाली काङ्ग्रेस पार्टी एउटा परिवार हो। यो एक ठाउँमा उभिएपछि मात्रै काङ्ग्रेस पार्टी सुदृढ हुन्छ र यो पार्टी सुदृढ भएपछि मात्रै राजनीतिक व्यवस्थालाई, राजनीतिक गतिलाई ठिक दिशामा लिएर जान सकिन्छ भन्ने कुरामा हाम्रो जोड रह्यो। पछिल्लो दिनमा दुईटा कुराहरूमा केही अलमल थियो, केही अन्योल थियो र केही असहमतिहरू थिए। एउटा त्यो बेलाको कार्य समितिका पदाधिकारी सदस्यहरूलाई सदस्यकै रूपमा, जो बाहिर हुनुहुन्छ, पदाधिकारीको रूपमा होइन कि सदस्यकै रूपमा कार्य समितिभित्र समाहित गर्ने, विशेष अधिवेशनबाट बाहिरिएको पक्षभित्र ल्याउने कुराको अहिले यो एउटा उपाय हुनसक्छ भन्ने एउटा पक्षको भनाइ। अर्को पक्षको भनाइ चाहिँ यो विधानले व्यवस्था गरेको 40 जनाको सङ्ख्या अहिले पनि पूर्णता दिन, त्यसलाई फुलफिल गर्न बाँकी छ, त्यो ठाउँमा आउनुहोस् भन्ने अहिलेको संस्थापनको भनाइ। यो बिचमा कुरा मिलिरहेको थिएन। त्यसो हो भने बिचको बाटो एउटा अधिकार सम्पन्न तयारी समिति बनाउँदा हुन्छ कि भनेर डाक्टर शेखर कोइरालाले प्रस्ताव गर्नुभयो। त्यही अधिकार सम्पन्न तयारी समितिकै नेतृत्वमा 15 महाधिवेशनमा हामी सबै एकाकार हुने, जसरी 14 महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको थियो, अरू महाधिवेशनहरू जसरी उत्साहपूर्वक सम्पन्न भएका थिए त्यस्तै गरी उत्साहपूर्वक सम्पन्न गर्ने, सबै महाधिवेशनको थलोमा जम्मा हुने उपाय निस्किन्छ कि भनेर उहाँले त्यो विकल्प पनि प्रस्तुत गर्नुभयो। त्यो विकल्पमा पनि सहमति बनेन, विश्वास र अविश्वासकै अवस्था रह्यो। यो प्रयत्न जारी नै थियो। यही बिचमा अघि तपाईँले भने जस्तै सर्वोच्चको पुनरावलोकनको निस्सा आयो। त्यो निस्सापछि स्थिति अलिकति कता जाने, के गर्ने, कसरी गर्ने भन्ने भएको देख्छु मैले। तर यो बेलामा झन् ठुलो दबाब सबैलाई पर्नुपर्ने हो र एकताका निम्ति त्यो निस्सा प्राप्त भइसकेपछि पुनरावलोकनको निर्क्योल अदालतले गर्नुभन्दा पहिल्यै एकताको वातावरण बनाउनु पर्ने हो भन्ने लाग्छ मलाई। त्यो दिशामा हामी फेरि पनि क्रियाशील हुन्छौँ।
0: अब जस्तो कानुनी बाटोबाट हेर्दाखेरि चाहिँ अब इजलासमा पुनः सुनवाई हुन्छ यो मुद्दामा, यसअघि फैसला गर्ने 2 न्यायाधीश र पुनरावलोकनको अनुमति दिने 3 न्यायाधीश बाहेकका कम्तीमा 3 न्यायाधीशले यसको अब मूलत यो फुल कोर्टमै जाने भयो, पूर्ण इजलासले यसको सुनवाई गर्नेछ सुरुदेखि नै, त्यसले एउटा चाहिँ किनारा लगाउला, न्यायिक रूपमा न्याय निरूपण गर्ला। तर यहाँहरूको जुन विवाद छ पार्टीको, त्यो न्याय निरूपण मार्फत चाहिँ किनारा लाग्छ कि लाग्दैन त?
1: किनारा लाग्दाखेरि विभाजनको दुर्घटना त्यति नै रहन्छ, किनभने एउटा पक्षले जसले जसको पक्षमा किनारा लाग्ला, जसको पक्षमा निर्णय होला, त्यो पक्षमा अधिकारी हुँ भनेर उसमा पनि एक प्रकारको आत्मविश्वास, अति आत्मविश्वास अथवा त्यसलाई घमण्ड भन्नुहोस्, त्यस्तो सञ्चार हुन सक्ला अहिले यसो प्रवृत्तिहरू देख्दा त्यस्तो देखिन्छ। जुन पक्षले पाउँदैन त्यसले आफूलाई अन्याय भएको भन्ने ठान्ला, र अहिले यति ठुलो चाहिँ दरार बढ्दै गएको देख्छु कि मैले, त्यस्तो अवस्थामा पाउने पक्षले आधिकारिकता लिएर जाने, अर्को पक्षले अर्को पार्टी बनाउने, त्यो खतरा चाहिँ झल्झली देखिन्छ। त्यसै कारणले पनि त्यो बिन्दुमा पुग्नुभन्दा पहिले नै पार्टीमा, अघि यहाँले भन्नुभयो जस्तो, राजनीतिक सहमति निर्माण गर्ने हो भने आखिर एउटै पार्टी हो, एउटै परिवार हो, र यो अब यसले अहिलेको कार्य समितिले त्यो जसले आधिकारिकता प्राप्त पनि गरे पनि गर्ने महाधिवेशन नै हो, त्यो महाधिवेशनमा सबैजना जाने नै हो, पुग्ने नै हो, महाधिवेशनमा फेरि सामना प्रतिस्पर्धा गर्ने नै हो। त्यसैले महाधिवेशनबाट सामना, महाधिवेशनको सामना गरेपछि, त्यसमा प्रतिस्पर्धा गरेपछि जो आउँछ पन्ध्रौँ अधिवेशनबाट नयाँ जनादेश सहित आउँछ, यो विशेष अधिवेशनको यो सबै कुरा चाहिँ, जुन केही मानिसहरू विशेष अधिवेशनमा जानुभयो, केही मानिसहरू विशेष अधिवेशनमा जानु भएन, यो खालको मध्ये चाहिँ पन्ध्रौँ अधिवेशनलाई एउटा एकताको थलो, साझा थलोको रूपमा हामीले आयोजना गर्न साथै यी सबै समस्याहरू हल भएर जान्छन्। त्यसैले म वर्तमान सभापति र निवर्तमान कार्य समितिका सभापति र अरू सबै नेताहरूलाई हामीले यही नै भन्नुपर्छ, हिजो डाक्टर शेखर कोइरालासँग हामी पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बसेका पनि थियौँ, हामीले सुरुदेखि नै लिएको लाइन के थियो भने विशेष अधिवेशन गर्ने नै हो भने केन्द्रीय कार्य समितिको बैठकबाट निर्णय गरेर गरौँ, जसले गर्दा विशेष अधिवेशनमा सबै सहभागी हौँ, कोही विशेष अधिवेशनमा जाने र कोही विशेष अधिवेशनमा नजाने कुराले पार्टी विभाजनतिर जान्छ भन्ने हामीले त्यो बेला पनि त्यही चिन्ता गरेर हामी विशेष अधिवेशनमा गएका थिएनौँ, यो खालको विशेष अधिवेशन आयोजना नगरौँ भनेका थियौँ। आज पनि हामी के भन्दैछौँ भने हिजोको निष्कर्ष पनि, हामी हाम्रो बसाइको निष्कर्ष फेरि पनि त्यही हो कि यो निशा प्राप्त भएपछि पनि अदालतले के गर्ला भनेर अदालतको आदेशको प्रतीक्षामा नबसौँ, त्योभन्दा पहिले नै हामी सबै एक ठाउँमा बसेर समाधान खोजौँ, महाधिवेशनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय, सबैजनाले सहभागी हुने, सबैले स्वामित्व लिने, त्यसको परिणाम, त्यसको प्रक्रिया सबैले स्वीकार्ने, कुन मोडालिटीबाट हामी जान सक्छौँ भन्ने कुराको निर्क्यौल हामीले पहिले गऱ्यौँ भने अदालतले निर्क्यौल गरिरहनै पर्दैन, अदालतले निर्क्यौल गरिरहनु गर्नुभन्दा पहिले नै गरिएको हाम्रो सहमति नै पार्टीको बृहत्तर हितमा हुन्छ, पार्टीको एकतामा हुन्छ भन्ने कुरामा हामी जोड दिन्छौँ, जोड दिने कुराको हामी बसेर चाहिँ हिजो पनि निचोड निकालेका छौँ।
0: त्यो कतिको सम्भावना छ त, त्यसको सम्भावना कतिको छ त अब? अब किनभने
1: अब हिजो अब अरूतिरबाट त प्रतिक्रिया त्यति विधि सुनेको छैन मैले, पूर्व कार्यवाहक सभापति पूर्ण खड्गाले पनि यसलाई अन्तिम अवसर, एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिउँ, अहिले जुन पुनरावलोकनका निम्ति प्राप्त भएको निशा प्राप्त भएको छ भन्नुभएको छ, र विशेष गरी वर्तमान सभापतिप्रति उहाँले अपेक्षा राख्दै

0: अवस्था सिर्जना नहोस्, महाधिवेशन तोकेकै समयमा गर्नुहोस् तर सबै जाने वातावरण बनाएर गर्नुहोस् भन्ने कुरा चाहिँ उहाँको साइडबाट पनि उहाँले चाहिँ पहलकदमी गर्नुभयो भने अब अरूले यतिखेरको अरूको पोजिसन मिलाउनुहोस् मिलाउनुहोस् भनेर माग गर्ने पोजिसन हो, गगनजीको पोजिसन अथवा अहिलेको कार्य समितिको पोजिसन के हो भने मिलाउने त्यो त्यो एक प्रकारको प्राधिकार मिलाउने कुराको अग्रसरता चाहिँ भएको पोजिसन हो। हिजो पनि गिरिजाप्रसाद कोइरालाले नेपाली काङ्ग्रेस पार्टी त्यो बेला त पार्टी नै दुईवटा भइसकेको थियो त्यसलाई मिलाउनका लागि जसरी ठुलो चाहिँ एउटा प्रयत्न ठुलो छाती लिएर कोसिस गर्नुभएको थियो आज समयक्रममा त्यो ठाउँमा गगनजी पुग्नुभएको छ तपाईँले गर्नुहोस् भनेर हामीले पटक पटक उहाँसँग आग्रह अनुनय याचना गरिरहेको विषय यही नै हो। यो कुरा चाहिँ दुवै पक्षमा चाहिँ पर्ला, दुवै पक्षमा पनि केही अतिवादी सोचहरू दृष्टिकोणहरू छन्, ती अतिवादी सोच र दृष्टिकोणहरूलाई पछाडि राखेर मिलाउने एकताका निम्ति मिल्ने मिलाउने सन्तुलित दृष्टिकोणहरूलाई अगाडि ल्याएर कुन मोडालिटीबाट जाने, तयारी समिति बनाएर स्वच्छ निष्पक्ष र विश्वसनीय महाधिवेशन सम्पन्न गर्ने दिशामा जाने अथवा हिजो कार्य समितिबाट बाहिर परेका विशेष महाधिवेशनमा नभएका तलका कार्य समिति त यथावतै छन्, केन्द्रीय कार्य समितिमा समस्या आएको केन्द्रीय कार्य समितिमा बाहिर भएका मानिसहरू सबैलाई भित्र ल्याएर महाधिवेशनका निम्ति एउटा दुईवटा बैठकभन्दा केन्द्रीय कार्य समितिको बैठक बस्न पनि ल्याउँदैन, बाँकी काम त बन्ने समिति निर्वाचन समितिले गर्छ, क्रियाशील व्यवस्थापन समितिले काम गर्छ, क्रियाशील छानबिन समितिले काम गर्छ, विधान मसौदा समितिले काम गर्ला, यी समितिले काम गर्ने हो। यी समितिहरूलाई छरिदो खालको बनाउने सन्तुलित खालको बनाउने केन्द्रीय कार्य समितिको एक दुईवटा बैठक मात्रै बस्ने र महाधिवेशनमा चाहिँ एकताबद्ध भएर जाने कुराको त्यो उपाय त्यो विकल्प त्यो मोडालिटी पनि हामी सोच्न सक्छौँ, त्यसमा पनि सहमत हुन सक्छौँ। त्यसैले कुन मोडालिटीबाट एकताबद्ध महाधिवेशन गर्न सकिने हो भन्ने कुराको मोडालिटीका बारेमा छलफल गरौँ, छलफल गरेर न्यायालयलाई कुर्दै नकुरौँ, हामी सबै सहभागी हुने गरी महाधिवेशन सम्पन्न गरौँ, यो दिशा चाहिँ पक्रिनमा केन्द्रीय कार्य समितिको बैठक चलिरहेको छ, मलाई लाग्छ हिजोबाट सुरु भएर केही दिन चल्ला, त्यो केन्द्रीय कार्य समितिको बैठक सिद्धिने बेलासम्म प्यारालल्ली समानान्तर ढङ्गले चाहिँ एकताको सहमतिको मेलमिलापको विकल्प खोज्ने काम पनि केन्द्रीय कार्य समितिले पनि गरोस् र अहिले 29 गते भेला आयोजना गर्ने भनेर लाग्नुभएको साथीहरूले पनि नेताहरूले पनि त्यो भेला जत्तिकै त्यो भेलालाई जसरी उहाँहरूले प्राथमिकताका साथ आयोजना गर्दै हुनुहुन्छ त्यत्तिकै प्राथमिकताका साथ पार्टी एकता र मेलमिलापको निम्ति आफ्ना तर्फबाट देखाउनु पर्ने भूमिका, आफ्ना तर्फबाट देखाउनु पर्ने उदारता, आफ्ना तर्फबाट देखाउनु पर्ने जिम्मेदारी बोधका साथ काम गर्न सकियो भनेदेखि कुनै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन।
1: जस्तो त्यो भेला चाहिँ ले एकताको यो अहिले जारी प्रक्रिया अथवा चल्नुपर्ने प्रक्रिया हुनुपर्ने प्रक्रियामा असर गर्छ कि फाइदा पुर्याउँछ?
0: अब यो भिन्न परिस्थितिमा यो भेला आयोजना भएको थियो मलाई जानकारी भएसम्म, यो पुनरावलोकनको निशा प्राप्त हुनुभन्दा पहिले नै हो, त्यो भेलासम्ममा कुनै सहमतिको बाटो खुलेन भने अगाडि बढ्ने अथवा अर्को पार्टी बनाउने भन्नेसम्मको तयारी जस्तो मलाई लाग्छ त्यो लाग्थ्यो त्यो भेला। अब यो निशा प्राप्त भएपछि त्यो तयारीमा त्यो भेला जाँदैन र भेलाले खालि केही निर्णयहरू केही नीतिगत सङ्कल्पहरू गरेर अथवा एकताकै निम्ति सङ्कल्प गरेर अगाडि बढ्छ भन्ने मैले सुनेको छु। हिजो प्रारम्भ भएको केन्द्रीय कार्य समितिको बैठक पनि मैले पहिले सुन्दा के सुनेको थिएँ भने अब असोजमा तोकिएको समयमा अधिवेशन नभ्याउने भएपछि कार्यतालिका पुनरावलोकन गर्ने कार्यतालिकामा अर्को कार्यतालिका बनाउने गरी बस्दैछ भन्ने मैले सुनेको थिएँ, तर हिजो चाहिँ यो पुनरावलोकनको निशा प्राप्त भएपछि होइन असोजको तोकिएको समयभन्दा 14-19 तोकिएको समयभन्दा उता नजाने भन्ने किसिमले चाहिँ यसरी चाहिँ 29 गतेको भेलाको पनि एउटा रणनीति चेन्ज भयो जस्तो, हिजोको केन्द्रीय कार्य समितिको मिटिङको पनि एउटा रणनीति चेन्ज भयो जस्तो मैले देखेँ। त्यो भनेको चाहिँ अझ चाहिँ हाम्रो दूरी बढ्ने र बढाउनेतिर जान सक्छ, यो खतरा यो जोखिम देखिन्छ। त्यसैले यो दुवै तर्फबाट केन्द्रीय कार्य समितिको बैठकले पनि महाधिवेशन त्यस्तो महाधिवेशन आयोजना गर्ने जसमा सबैलाई सहभागी गराउने, अस्ति विशेषकै जस्तो कोही जाने र कोही नजाने महाधिवेशन हुने हो भने त त्यो महाधिवेशनको पनि अर्थ रहँदैन, सबैजनालाई सहभागी गराउने महाधिवेशन गर्ने कुरामा केन्द्रीय कार्य समितिले छलफल गरोस्, बरु असोजको महाधिवेशन हामीले त्यस्तै पर्दा केही समय पर सारे पनि हुन्छ, हामीसँग त्यो समय पनि छ, पर सारेर सबै सहभागी हुने अधिवेशन बरु पार्टीको लागि

0: कल्याणकारी हुन्छ, तोकेकै समयमा गर्ने तर केही जाने केही नजाने हुँदा पहिले भएकै विशेष महाधिवेशन जस्तो सम्पन्न हुन्छ, त्यसले पार्टीलाई ठुलो क्षति पुर्याउँछ भन्ने कुरामा केन्द्रीय कार्य समिति पनि गम्भीर बनोस्। 29 गतेको भेला पनि तिक्तता बढाउने, वैमनस्यता बढाउने, आपसमा चाहिँ अविश्वास बढाउने दिशामा होइन कि एकतालाई प्रवर्धन गर्ने, एकतालाई पृष्ठपोषण गर्ने भेलाको रूपमा सम्पन्न होस्। यो दुईटै काममा दुवै पक्ष चाहिँ जिम्मेदार ढङ्गले उदारतापूर्वक प्रस्तुत हुनुभयो भने अनि मेलमिलाप र एकताका लागि एउटा वातावरण बन्छ। त्यो वातावरणलाई हामीले चाहिँ गति दिएर परिणाममुखी बनाएर अदालतलाई नकुरिकनै पहिल्यै एकताको घोषणा गरेर सबैजना सहभागी भएर क्रियाशील सदस्यता नवीकरण वितरण अध्यावधि जे काम छ त्यो कामबाट चाहिँ हामी सबै सबैजना चाहिँ अधिवेशनका निम्ति आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो सङ्गठनको चाहिँ गतिमा गति गतिविधिमा चाहिँ सहभागी हुने र केन्द्रीय महाधिवेशन सम्म सम्पन्न गर्ने दिशा पक्रिनु चाहिँ सबैको हितमा छ भन्ने लाग्छ मलाई।
1: हामी नेपाली काङ्ग्रेसको आन्तरिक विवादको पछिल्लो अवस्था, खास गरी सर्वोच्च अदालतले काङ्ग्रेसको विवाद सम्बन्धमा अघिल्लो फैसला पुनरावलोकन गर्ने भनेर निशा दिएपछि नयाँ मोडमा परे पुगेको स्थितिमा अब काङ्ग्रेसको विवाद समाधान कसरी हुन्छ भन्ने बारे कुराकानी गरिरहेका छौँ। नेपाली काङ्ग्रेसका एकजना युवा नेता निवर्तमान सहमहामन्त्री बद्री पाण्डे हामीसँग कुराकानी हुनुहुन्छ। अब पाण्डेज्यू, जस्तो काङ्ग्रेसको बारेमा एउटा भनौँ न मुलुकले हेर्दाखेरि चाहिँ काङ्ग्रेस कस्तो भने दिनभरिको शिकार, अब खाउँ भने चाहिँ नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाउको अनुहार जस्तो, अब रैतीबाट जनता बनायो, नागरिक बनायो, स्वतन्त्रता दियो, मानव अधिकार दियो, विकास नीति, यी यावत कुराहरूमा काङ्ग्रेसको योगदान छ, पछिल्लो शान्ति प्रक्रियाकै कुरा गर्ने, तर यहाँहरूको घर झगडाले चाहिँ मुलुकलाई एकदम धेरै अप्ठ्यारो पार्यो। हिजोकै दिनमा पनि बिपीको ठाउँमा सुवर्णजीलाई चाहिँ प्रधानमन्त्री बनाएको भए 2017 पोषिएका आउँदैन थियो कि भन्ने यहाँहरूकै पार्टीभित्र पनि र बाहिर पनि त्यो चर्चा छ। त्योभन्दा पछाडि पनि गिरिजाप्रसाद, कृष्ण प्रसाद र गणेशमानजीको जुन खालको चाहिँ झगडा देखियो, गणेशमानजीले पार्टी नै छोड्नु पर्यो, कृष्णमानजी निष्क्रिय, कृष्णप्रसादजी निष्क्रिय हुनु पर्यो, अब अहिले फेरि त्यही झगडा, यो मुलुकले यो थेग्न सक्छ कि सक्दैन काङ्ग्रेसको झगडा भन्ने छ, कसरी हेर्नुहुन्छ यहाँहरू?
0: अब यसमा आन्तरिक लोकतन्त्रलाई, आन्तरिक प्रजातन्त्रलाई सुचारु गर्न नसक्नुको दुष्परिणाम हो यो। यद्यपि एउटा लोकतान्त्रिक सङ्गठनमा, जीवन्त सङ्गठनमा आन्तरिक प्रतिस्पर्धाहरू हुने गर्छन्, तर त्यो आन्तरिक प्रतिस्पर्धालाई एउटा खेलको नियमभित्र ढाल्ने, खेलको नियमभित्र चाहिँ सञ्चालन गर्ने, जसका परिणामहरू जस सबैले स्वीकार गर्ने, जसको प्रक्रियामा, जस्ता प्रक्रियामा सबैजना सहभागी हुने, यो व्यवस्थालाई हामीले बलियो बनाउनुपर्छ। अहिले पनि, अहिले पनि त्यो आवश्यकता छ। तपाईँले भनेकै जस्तो विगततिर सीमावलोकन गर्दै हाम्रा अप्ठ्याराहरू, हामीले सरकार सञ्चालनका बेला सरकार र पार्टीका बिचमा देखिएका मतभेदहरू, पार्टी सञ्चालनका बेला पार्टीको संस्थापन र इतर पक्षमा देखिएका मतभेदहरू, यी सबै कुरालाई विगतदेखि नै, उहिले तपाईँले अघि सङ्केत गर्नुभएको भन्दा पनि पहिले जाने हो भने नेपाली राष्ट्रिय काङ्ग्रेस हुँदैखेरि बिपी कोइराला र दिल्ली रमण रेग्मी समूह भनेर रेग्मी समूह अर्को पार्टी बन्सिएको अवस्था थियो। यी दुर्घटनाहरू हामीले समयक्रममा, कालक्रममा भोग्दै देख्दै आएका छौँ। यो सबैबाट पनि हामीले शिक्षा लिएर हाम्रा विधानका व्यवस्थाहरूलाई स्पष्ट पार्ने, जसले गर्दा आन्तरिक प्रजातन्त्रलाई यसले सुचारू गर्ने र यसको, यसले भनेको यही नै हो, यसले देखाएको बाटो यही नै हो, यसको प्रक्रिया यही नै हो भनेर ब्ल्याक एन्ड व्हाइट, कालो र सेतो जसरी सुस्पष्ट देखिन्छ त्यस्तो देखिने खालको हामीले वैधानिक प्रबन्धहरू मिलाउनुपर्छ, विधान अनुसार बनाउनु पर्ने नियमावलीहरू, निर्देशिकाहरू, कार्यविधिहरू, यो सबै बनाउनुपर्छ। यो सबै कुरामा हामी चुक्दो रहेछौँ। हामी विशेष गरी महाधिवेशन आयो, नेतृत्व स्वयंमै बढ्ता केन्द्रित हुने, कसलाई सभापति बनाउने, कसलाई महामन्त्री बनाउने भन्ने लगायतमा बढ्ता केन्द्रित हुने, कहिले पनि अहिले विशेष अधिवेशनले विधान संशोधन गर्यो भनेर भनिएको छ, त्यो विशेष अधिवेशनले विधान संशोधन गर्नु मिल्ने हो कि होइन, मिल्ने हो भनेको विधान मस्यौदा समिति गठन भएको हो कि होइन, सरकारवालासँग त्यसको सरोकार राखिएको हो कि होइन, त्यो जुन प्र्याक्टिसमा छ, प्र्याक्टिसमा चाहिँ त्यसले चाहिँ के कुरामा अप्ठ्यारो पारेको थियो, त्यो अप्ठ्यारोहरूलाई हटाउन विधानमा के विषयसम्म संशोधन गरिएको, परिमार्जन गरिएको, यो विषयमा हामी गहिरो गरी जाँदो रहन्छौँ, घोत्लिँदो रहन्छौँ। विशेष अधिवेशनकै कुरा पनि, यदि विशेष अधिवेशनको व्यवस्था विधानमा स्पष्ट भइदिएको भए अस्तिको जस्तो विशेष अधिवेशन सम्पन्न हुँदैन थियो, एउटा सबै सहभागी हुने खालको विशेष अधिवेशन सम्पन्न गर्ने हामीले दिशा प्राप्त गर्थ्यौँ। त्यसै कारणले मैले के भन्छु भने तपाईँले यो प्रश्न गरिहाल्नु भएको कारणले हामीले आन्तरिक प्रजातन्त्रका निम्ति कस्तो खालको अभ्यास सुस्पष्ट खालको अभ्यास हुन्छ, सर्वस्वीकार्य अभ्यास हुन्छ, त्यसका लागि कस्तो विधि निर्माण गर्नुपर्छ, विधानका व्यवस्थाहरू कस्तो बनाउनुपर्छ भन्ने कुरामा अब बढ्दा ध्यान दिनुपर्छ भन्ने लाग्छ। अब 15 महाधिवेशन हामी सम्पन्न गर्न भनेर जाँदै गर्दा पनि पहिलो कुरा त अहिलेको चुनौती एकताबद्ध भएर जान्छ, दोस्रो कुरा त्यो 15 महाधिवेशनमा हामीले ल्याउने नीतिहरू, पार्टीका नीति तथा कार्यक्रमहरू कस्तो खालको ल्याउने, राजनीतिक, सामाजिक, साङ्गठनिक, यो विषयमा पनि कम ध्यान पुर्याउने हामी। अब नेता को हुने, अब फलानुले जित्ने कि हार्ने, फलानु हुने कि नहुने, त्यसै गरी विधान कस्तो बनाउने भन्ने सन्दर्भमा पनि सरकारवालासँग निकै ठुलो चाहिँ मन्थन गरेर हामीले हाम्रा अभ्यासहरूलाई धेरै चाहिँ समीक्षा र मूल्याङ्कन गरेर त्यसमा के चाहिँ सुधार्नु पर्ने हो, के चाहिँ सुधार्न नपर्ने हो, के सुधार्यौँ भन्दै गर्दा झन् बिग्रिने खतरा हुन्छ, त्यसका चाहिँ त्यसका परिणामहरू फेरि दुष्परिणाम भोलि चाहिँ अभ्यासबाट आउने के हुनसक्छ भन्ने कुराको समेत राम्रो अध्ययन, अनुसन्धान र अभ्यासबाट हामीले सिकेका विषयलाई विधिवत व्यवस्थित गरेर चाहिँ पार्टीलाई एउटा वैचारिक धारमा, नीतिगत धारमा, विधिसम्मत धारमा लिएर जाने चाहिँ काम हामीले सम्पन्न गर्यौँ भने पार्टीमा विगतमा देखिएका समस्याहरू, मतभेदहरू न्यूनीकरण भएर जान्छन्। पार्टीलाई एउटा स्वच्छ प्रतिस्पर्धा गर्ने पार्टी र स्वच्छ प्रतिस्पर्धा गर्ने पार्टीका सदस्यहरू का रूपमा स्थापित गर्न साथै यी विषयहरू, आन्तरिक समस्याहरू, बेला बेलामा आउने समस्याहरू हल हुन्छन्। म नेपाली काङ्ग्रेस पार्टी त एउटा लिडिङ रोल भएको पार्टी भएका कारणले पनि काङ्ग्रेसले जति राम्रो गरी लोकतान्त्रिक अभ्यास आफ्नो पार्टीभित्र सम्पन्न गर्न सक्यो अथवा लोकतान्त्रिक अभ्यासलाई चाहिँ आफूभित्र चाहिँ आत्मसात गर्न सक्यो, त्यसका प्रभावहरू अरू पार्टीहरूमा पनि देखिन्छन्। अरू पार्टीमा पनि सकारात्मक प्रभावहरू सम्प्रेषण हुन साथै हाम्रो देशको बहुदलीय व्यवस्था नै ठिक दिशामा गएर जान्छ। दलहरूले सञ्चालन गर्ने आफ्नो दल सञ्चालनको प्रबन्ध र राष्ट्रिय राजनीति सञ्चालनका चाहिँ सञ्चालनमा पनि सकारात्मक प्रभावहरू पर्न जान्छन् भन्ने कुराको पनि यो नेपाली काङ्ग्रेस पार्टी एउटा लिडिङ रोल भएको, लोकतन्त्रमा नेतृत्वदायी भूमिका भएको पार्टी हुनाले हामीले हाम्रो त्यो जिम्मेदारी र हाम्रो गरिमा बुझ्नुपर्छ, मनन गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: अब अन्तिममा छोटो समय छ, जस्तो हुन त जनताले पनि यहाँहरूलाई, यहाँहरूको आन्तरिक एकता कमजोर भएको बेला या यहाँहरूले अलि बढी झगडा गरेको बेलामा जनताले पनि यहाँहरूलाई कारवाही गरेकै छन्। 51 कुरा या 64 कुरा या पछिल्लो 82 कुरा हामी गर्न सक्छौँ, तर पनि काङ्ग्रेसको घर झगडाले मुलुकलाई चाहिँ क्षति भयो। मुलुकले यो कहिलेसम्म धान्न सक्ला, किनभने हामीसँगै विकास थालेका अन्य मुलुकहरू कहाँ पुगिसके, हाम्रो चाहिँ अब यो नेतृत्व दाइयाले नै भन्नुभयो लोकतन्त्रको एउटा छाता भनिने पार्टी सधैँ झगडा, आन्तरिक लोकतन्त्र नै कमजोर हुने स्थिति, यसले मुलुकलाई पारेको असरहरूबारे चाहिँ यहाँहरू कहिले गम्भीर भइदिनुहुन्छ अथवा के काङ्ग्रेसले त्यसको जिम्मेवारी लिनु पर्दैन?
0: अब निश्चय नै हामीले त्यो जिम्मेदारी लिनुपर्छ। म फेरि पनि के आग्रह गर्छु, के अपेक्षा गर्छु तपाईँ मार्फत नेताहरूलाई पनि मेरो आग्रह के रहन्छ भने अहिले हामी एक प्रकारले जुन रूपान्तरण र पुष्टान्तरणको कुरा पनि सँगसँगै उठाउँदै आएका थियौँ, त्यो परिस्थितिमा हामी एक प्रकारले चाहिँ रूपान्तरण पुष्टान्तरण भन्ने हो भने अब गगनजीको पुस्ता, हाम्रो पुस्ता पार्टीको केन्द्रीय नेतृत्वमा सभापतिको भूमिकामा, अरू पदहरू पदाधिकारीको भूमिकामा हामी पुगेका छौँ। यो रूपान्तरण र पुष्टान्तरणको योभन्दा उत्कर्ष बिन्दुहरू तत्काल यतिखेरका लागि हुन सक्दैन। यो अवस्थामा पनि हामीले चाहिँ पुरानो पुस्ता, नयाँ पुस्ता सबैलाई मिलाएर लिएर जाने, पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा, यसलाई मिलाएर लिएर जान सकेनौँ भनेदेखि जसरी चाहिँ हिजोको पुस्तालाई हामी दोषारोपण गरिरहेका छौँ, हामी पनि त्यसबाट दोषमुक्त हुन सक्दैनौँ। त्यसैले अहिलेको पुस्तामा नेतृत्व आइसकेको अवस्थामा विभिन्न समयक्रममा एउटा परिस्थितिमा त्यो नेतृत्व आइसकेको अवस्थामा यसलाई अब सम्हाल्न हामी सक्छौँ, पुरानो पुस्तालाई पनि सम्हाल्न सक्छौँ भन्ने ढङ्गको हामी दुईटै पुस्ता अथवा जति पुस्ता छ राजनीतिमा, समाजमा, त्यो सबैलाई चाहिँ समन्वयात्मक ढङ्गले अगाडि बढाउँछौँ भन्ने त्यो तदारुकता र त्यो योग्यता, त्यो कौशल हामीले देखाउनुपर्छ। त्यो देखाउँदै हामी 15 महाधिवेशनमा पुग्यौँ भने 15 महाधिवेशनबाट हाम्रो नीतिका सन्दर्भमा, विधिका सन्दर्भमा 15 महाधिवेशनपछि जुन नयाँ जनादेश प्राप्त नेतृत्व हुन्छ त्यसले आफ्ना सबै कामहरूलाई फ्रेस स्टार्ट गरेर अगाडि बढ्ने खालको त्यो वातावरण बनाउनु पर्छ भन्ने लाग्छ. किनकि यो बिचमा हामीले धेरै ठुलो रियलाइज गर्यौँ हामीले हाम्रा कमी कमजोरी, तपाईँले भने जस्तो समीक्षा गर्नुपर्ने, आफूलाई सुधार्नुपर्ने, आफूलाई रूपान्तरण गर्नुपर्ने त्यो रियलाइज गरेको अवस्था छ. त्यसको लागि चाहिँ उपयुक्त बिन्दु भनेको 15 महाधिवेशन हो. 15 महाधिवेशनमा जानुभन्दा पहिले त्यसको प्रस्थान बिन्दु भनेको चाहिँ पार्टीमा एकता र मेलमिलाप हो. यो बाटोमा चाहिँ सबै पक्ष जाउन भन्ने म चाहन्छु.
1: हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका एकजना युवा नेता, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे. अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता, समसामयिक विषयमा छलफल। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू महिनामा एकपटक अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने। सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको कांग्रेस सभापति गगन थापाको भनाई। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। र गाजाका सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह र रासोपाका सभापति रवि लामिछाने बीच हिजो साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछाने बीच समसामयिक राजनैतिक विषयमा छलफल भएको बताइएको छ। छलफलमा पार्टीको भावी कार्यदिशाबारे पनि छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले हिजो विज्ञप्ति जारी गरी भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्न कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। लोकतन्त्रको मर्म, निर्वाचित नेतृत्व, निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुपर्नेछ। दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभा सदस्यबीच संयुक्त बैठक बसी पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक र नीतिगत नागरिक, सरकार, मन्त्री, व्यवस्थापिका, सांसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कंग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कंग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्नुहुँदै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो। बैठकमा सभापति थापाले समसामयिक राजनैतिक प्रस्ताव र केन्द्रीय विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि हिजो बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको हो। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरी बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। विश्व आदिवासी दिवस नेपालमा पनि हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा हिजो काठमाडौँको टोली खेलमा आयोजित मूल समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा विज्ञान र प्रविधिको आधुनिक प्रयोग मार्फत अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले प्रकृतिसँग मिलेर बाँच्ने आदिवासी समुदायको परम्परागत ज्ञान सिप र संस्कृति जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलनका लागि आज विश्वकै लागि अनुकरणीय बनेको उल्लेख गर्नुभयो। हुलाकी सडक अन्तर्गत जनकपुर भिट्टामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सडकको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीयले बताएका छन्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज अपरान्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिनुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर सोरी मुवाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 1 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री शाहका तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै आजै विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछ। निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। बैतडीमा 76% आमाले पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्क रहेको छ। बच्चा जन्मेदेखि 6 आमाको दुध मात्रै खुवाउनु पर्ने भए पनि 24% अझै पूर्ण स्तनपान नगराएको स्वास्थ्य कार्यले बैतडीको तथ्याङ्कले देखाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
3: बैतडीमा गएको आर्थिक वर्षमा 3,540 आमाले बच्चा जन्माएकोमा 2,691 जनाले मात्र पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्की:
4: 76% आमाले पूर्ण स्तनपान गराएको भन्ने विवरण राष्ट्र स्तरमै हेर्दाखेरि पनि विगत हाम्रो विभिन्न सर्वेहरूले 70% आमाले गराउँथेन, अहिले राष्ट्र स्तरमा हेर्दाखेरि 56% आमाले मात्र पूर्ण स्तनपान गराएको अवस्था।
3: आमाको दुधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्त्वहरू पाइने भएकाले 6 सम्म उसलाई आमाको दुध बाहेक अन्य खानेकुरा खुवाउन नहुने बताउनुहुन्छ श्री अहेब मोहन कलौनी। बच्चा जन्मेको 1 भित्र आमाको बिगौती दुध र 6 आमाको दुध मात्रै खुवाउनु पर्ने बताउनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
5: झाडा पाखाला अब पेटका समस्याहरू लगायतका रोगहरू लाग्ने गर्छन्, त्यस कारणले अब आमाको दुध शिशुको लागि एकदमै पोषिलो, सफा, सुरक्षित र बताउन पनि सजिलो हुने हो।
3: बच्चाको वृद्धि र विकासमा आमाको दुध अमृत समान हुने भएकाले 6 आमाको दुध मात्रै खुवाउनु पर्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: हिजो साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आज बिहान करिब 4 बजे बिपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका 9 तिनथली र नार्केमा लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। आज बिहानैदेखि राजमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भएपछि सडक डिभिजन भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ सहितका देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसी पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्छन्। यस्तै सौरमास अनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरी जलमा जम्मा भएका छन्। प्रत्येक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनार स्थित सुन्दरी जलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन्। बोलबमका लागि भक्तजन आइतबार राति नै सुन्दरी जल पुगी स्नान लगायत नित्यकर्म गरी जल लगेर पशुपति मन्दिरमा चढाउने गर्छन्। बोलबम यात्रामा करिब 10,000 बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरी जलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीन विक्रम थापाले जानकारी दिनुभयो। विभिन्न सुविधा अवसर शिक्षा र रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाई सराई गर्ने क्रम बढ्दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँ ठाउँ सुनसान बन्दै गएका छन्। यसै क्रममा बागलुङमा पनि बसाई सराई बढ्दै गएपछि बढ्दो बसाई सराई रोक्न बागलुङका स्थानीय तहहरूले कृषि रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अघि सारेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
6: बढ्दो बसाई सराई रोक्न बागलुङका सबै स्थानीय तहले कृषि रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बढ्दो बसाई सराई यहाँका स्थानीय तहको चुनौती नै बनेको छ। वैदेशिक रोजगारका कारण गाउँघर रित्तिने तथा खेतीयोग्य जमिन बाँझिँदै जान थालेपछि बसाई सराई रोक्न यहाँका स्थानीय तहले विशेष नीति तथा कार्यक्रम निर्माण गरेका हुन्। बसाई सराई रोक्न स्थानीय तहले कृषि पशुपालन उद्यमशीलता प्रवर्धन उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका हुन्। काटेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक:
7: यहाँका युवाहरूलाई रोक्नको लागि विशेष त हामी आर्थिक विकास समिति मार्फत उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, चितवर्गका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, सिपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौँ। उहाँहरूलाई चाहिने तत्कालीन पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने औलेटमा मौरीको घारहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँहरूले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौँ।
6: देश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
8: वैदेशिक रोजगारीबाट फर्केर यही केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढीमा 3,00,000 कर्जा दिने कार्यक्रम पनि बनाएका छौँ भने बाहिरबाट बसाई सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त्यो जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौँ। युवा मैत्री कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ।
6: बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नु पर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
9: कसैले व्यापार गर्ला, कसैले उद्योग चलाला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
6: बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन, तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुधे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने पनि स्पष्ट पार्नु भएको छ। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कारवाही जारी रहने उहाँले बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्पले जुलाई 31 गाजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित नयाँ योजना घोषणा गर्नुभएको थियो। योजनामा हमाससहित गाजामा रहेका सबै सशस्त्र समूहलाई निशस्त्र बनाउने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताइएको छ। यता विद्रोही समूह हमासले भने ट्रम्पको योजनाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। समुद्री आदि डल्फिन पूर्वी चीनतर्फ अघि बढेपछि सांघाईका दुई प्रमुख विमानस्थलले 1,300 भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्व नेत्री आङ सान सुकीको पूर्ण तथा निशर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। राष्ट्रपति मिन आङ हलाङले सन् 2021 सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमारले आसियानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: नेपाली एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी सञ्चय नगर्न अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गर्नु भएको हो। ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सृजना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने देखिन्छ, संघको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव हुने सम्भावना नै नरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपाल निगमको विशेष पालमा भारतका विभिन्न रिफाइनेरीहरूबाट सहजै हाल एलपी ग्यासको आयात करिब 15% बढेको संघले उल्लेख गरेको छ। त्यसै गरी सहज रूपमा एलपी ग्यासको आयात सँगै ग्यास उद्योगबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेकोले सञ्चय नगर्न संघले उपभोक्ताहरूलाई आग्रह गरेको छ। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएको हो। यसै मा क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीमा करिब 92% वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2024-25 डिजिटल भुक्तानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ। मुलुकभर डिजिटल वालेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेर 2,67,65,000 भन्दा बढी पुगेको छ। त्यसै गरी मोबाइल बैङ्किङका ग्राहकहरूको संख्या पनि 2,77,41,000 नागेको छ। डिजिटल वालेट र मोबाइल ब्याङ्किङको यो फड्कोले सर्वसाधारणमा वित्तीय साक्षरता र प्रविधि प्रति विश्वास बढ्दै गएको स्पष्ट देखाएको छ। आर्थिक वर्ष सन् 2024-25 क्यूआर कोड मार्फत हुने भुक्तानीको संख्या र मूल्य दुवैमा ऐतिहासिक रेकर्ड निर्माण भएको छ। क्यूआर भुक्तानीको संख्यामा 92.5% र कुल कारोबार मूल्यमा 91.8% वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको खरिद ठुला व्यापारिक तथा सेवामूलक क्षेत्रमा समेत सर्वसाधारणले क्यूआर स्क्यान गरेर सहजै भुक्तानी गर्न थालेका छन्। आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। यस दिन सुनको मूल्य तोलामा 4,800 रुपियाँले बढेर 3,01,700 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको शुक्रबार तोलामा 900 रुपियाँले बढेर सुनको भाव 2,96,900 रुपियाँमा कारोबार भएको थियो। त्यसै गरी आइतबार चाँदीको मूल्य पनि तोलामा 70 रुपियाँले बढेर 4,600 रुपियाँमा कारोबार भएको छ। गएको माघ 15 सुनको भाउ तोलामा 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँमा कारोबार भएको थियो।
2: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
12: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिता कार्तिक 9 मङ्सिर 5 हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको मिति अनुसार एनपिएल दशैं लगत्तै सुरु हुने भएको हो। दशैंको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपिएलका लागि सहभागी 8 फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन्। टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ। एनपिएलमा साबिक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, कर्णालियाक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ड्सले प्रतिस्पर्धा गर्नेछन्। क्यानले मिति तय गरे पनि खेलको तालिका भने सार्वजनिक गरेको छैन। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपिएल 2026 का लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जयबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जयब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जयबले इङ्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। स्लो लेफ्ट आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जयबले T20 क्रिकेटमा 23 विकेट लिएका छन्। जयबले हालै भाइटालिटी ब्लास्ट र द 100 समेत सहभागिता जनाइसकेका छन्। सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले जयबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम रोयल्सले कप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै सुदूरपश्चिम अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई अनुबन्ध गरेको छ।
2: रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बदली रहेको जनाएको छ। आज देशका पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रवि लामिछाने बीच भेटवार्ता, समसामयिक विषयमा छलफल। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा एकपटक अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने, सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको काङ्ग्रेस सभापति गगन थापाको भनाई, ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र र गाजाका सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। कतिपय सञ्चार माध्यमहरूले जनसरोकार तथा विकास निर्माणसँग सम्बन्धित विषय र सन्दर्भलाई समाचारको रूपमा प्राथमिकता नदिएको तर व्यक्तिगत टिप्पणी तथा चासोलाई भने मुख्य समाचार बनाइएको भनेर गुनासो गरिएको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि सीमित स्रोत र साधनका आधारमा पनि पछिल्लो समयमा हुलाक सेवा विभागले गरेको कार्य प्रगतिका सन्दर्भमा कुराकानी गर्नेछौ महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायाममा सजग बनौँ, पूर्व तयारी गरौँ, बाँचौँ बचाउँ।
1: कतिपय सञ्चार माध्यमहरूले प्रस्तुत गर्ने सामग्री तथा समाचारको प्राथमिकतामा लैङ्गिक र जातीय विभेद हुने गरेको गुनासो सहितको छलफल भएको छ। विशेष गरी प्रतिनिधि सभाका महिला सांसदहरूले उठाउनु भएका विषय र सन्दर्भलाई जोडेर यस्तो गुनासो गरिएको हो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब प्रस्तुत छ।
0: प्रतिनिधि सभाका महिला सांसदहरूले आफूहरूले उठाएका जनसरोकारका विषयहरूले संचार माध्यममा उचित स्थान नपाएको गुनासो गर्नुभएको छ। संसदमा जनसरोकारका विषय उठाउँदा संचार माध्यमको पर्याप्त ध्यान नपाउने तर व्यक्तिगत टिप्पणी, ट्रोलिङ र चरित्रमाथिका प्रश्नले भने बढी चर्चा पाउने गरेको महिला सांसदहरूको गुनासो छ। कतिपय संचार माध्यमका यस्ता प्रवृत्तिले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वासमा असर परेको महिला सांसदहरूको भनाइ छ। महिला सांसदहरूको संचार माध्यममा प्रभावकारी उपस्थिति सम्बन्धी गत साता काठमाडौँमा भएको छलफलमा आफूहरूले पटक पटक सदनमा जनसरोकारका विषय उठाए पनि ती विषयले संचार माध्यममा पर्याप्त स्थान नपाएको गुनासो गर्नुभयो। समाचारमा आफूहरूले उठाएका राजनीतिक मुद्दा भन्दा लैङ्गिकता, पहिचान, पहिरन, अनुहार, समुदाय र निजी जीवनले प्राथमिकता पाउने गरेको भन्दै आफूहरू कतिपय संचार माध्यम र सामाजिक सञ्जालका कारण हतोत्साहित हुनु परेको उहाँहरूको भनाइ छ। नेपाली कंग्रेसका सांसद रेखा कुमारी यादवले आफू मधेसी समुदायको भएकै कारण कतिपय संचार माध्यममा फरक दृष्टिकोणबाट आउने टिप्पणी प्रति आपत्ति जनाउनु भयो। मधेसी तथा दलित समुदायका महिलाको मिडियामा प्रभावकारी उपस्थिति अझै कम रहेको र राष्ट्रिय मुद्दा बोल्दा विषय भन्दा पहिरन, अनुहार र बाहिरी प्रस्तुतिले प्राथमिकता पाएको भन्दै सांसद यादवले असन्तुष्टि व्यक्त गर्नुभयो।
4: दलित सबभन्दा तल पर्छ, हामीलाई नेसनल लेभलको कुराहरू उठाउँछ, यो नेसनल लेभलको कुरा गर्छ यो मधेसी महिलाहरूले भनेर पत्याउँदै पत्याउँदै मेरो आफ्नै कुरामा मैले अहिलेसम्म बोलेकोमा मलाई लाग्छ एक या दुईचोटि एक मैले आफ्नो जिल्ला र क्षेत्रको बोले, चार पाँच चोटि बोल्दाखेरि नेसनल इस्युको बारेमा बोलेको छु तर मिडिया कभरेज एकदम कम हुन्छ। त्यो काहीँ न काहीँ मेरो पहिचान जुन छ त्यसले मलाई लखाट्छ जस्तो लाग्छ। राम्रो इस्युमा महिलाहरूले उठाएको, चाहे त्यो खसारे महिला होस्, चाहे दलित होस्, चाहे जनजाति होस्, चाहे मधेसी होस्, महिलाहरूले यदि कुनै इस्यु उठाएको छ भने मेन स्ट्रिमको मिडियाहरूले उठाइदिँदाखेरि पक्कै पनि हौसला बढ्छ र हाम्रो कन्फिडेन्स बढ्छ तपाईँहरूसँग कुरा गर्न।
0: यस्तै नेकपा एमालेका सांसद रिङ्गला यादवले संचार कर्मीसँग आफ्ना कुरा राख्न समेत डर लाग्न थालेको भन्दै आफ्नो अभिव्यक्तिलाई जसरी प्रस्तुत गर्न खोजिन्छ भिडियोमा आउने तुच्छ कमेन्टले आजित भएको उल्लेख गर्नुभयो। संचार माध्यम र सामाजिक सञ्जालमा हुने ट्रोलिङले आफूलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिन समेत असहज बनाएको र जुन किसिमको ट्रोल बनाइयो त्यसले आफ्नो आत्मविश्वास मात्र खस्केको नभई सञ्चार कर्मीसँग बोल्न समेत डर लाग्न थालेको उहाँले बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले डिसिजन मेकिङ तहमा पुरुष सांसदहरू नै बढी हुने भएकाले पनि महिला सांसदहरूसँग सूचना कम हुने भएकाले मिडियाले नखोजेको बताउनुभयो। महिला सांसदका विषयहरूलाई पनि मिडियाले स्थान दिएर कभरेज गरिदिएदेखि आफूहरूलाई सिक्न र थप सुधार गरेर अगाडि बढ्न मदत पुग्ने उहाँले बताउनुभयो।
5: मिडिया कभरेजको कुरा गर्दा नबोलेको त होइन, ठुल्ठुला डिसिजन चाहिँ पुरुषहरूले मात्र गर्नुहुन्छ, महिलाको उपस्थिति छैन। हामीले बारम्बार भन्ने के हो भने नीति निर्माण गर्ने तहमा अध्यक्ष त्यसपछि उपाध्यक्ष अथवा महासचिव तपाईँले हेर्नुभयो भने महिला छैन, त्यसपछि त त्यहीबाट नै डिस्क्रिमिनेसनमा पर्दै आयो नि त। त्यहाँ डिसिजन मेकिङ गर्ने ठाउँबाट नै जस्तो लाग्छ मलाई, यो एउटा हाम्रो संरचनागत समस्या पनि छ। मिडियाले अलिक पुरुषलाई फोकस गर्यो, महिलालाई कम गर्यो, हुन त इन्फर्मेसन धेरै, अनि डिसिजन मेकिङ गर्ने ठाउँमा सूचना हुने ठाउँमा दिने ठाउँमा त पुरुषहरू नै हुनुहुन्छ, अनि हामीसँग सायद कम हुन सक्छ सूचना। मिडियाले पुरुषलाई नै फोकस गर्नुहुन्छ। अहिले पनि यो पितृसत्तात्मक माइन्डसेट छ नि एउटा, त्यहाँ पनि छ कि क्या हो, त्यसले गर्दाखेरि पनि सूचना नभए कतिपय ठाउँमा जिम्मेवारी ठाउँमा थाहा पाएको दिन सकिन्थ्यो नि त, तर त्यो त मिडिया कर्मीहरूले गर्नु हुँदैन, पुरुषलाई नै खोज्नुहुन्छ। महिलाहरूका अलिक इन्फर्मेसन कम होला, तपाईँहरूले चाहे जति सूचनाहरू नहोला तर महिलाहरूको भोइसलाई पनि माथि पुर्याउन उठाउन अलिकति भए पनि कभरेज तपाईँहरूले गरिदिनुहोस्। त्यसो भयो भनेदेखि हामी पनि गर्न सक्छौँ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद सरस्वती लामाले सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा महिलाको राजनीतिक परिचय समेत पुरुषसँग जोडेर प्रस्तुत गर्ने प्रवृत्ति रहेको सुनाउनु भयो। उहाँले महिलासँगै सिङ्गो समुदाय प्रति नै विभेद हुने गरेको र महिला सांसदहरूको डिजिटल माध्यममा हुने हिंसालाई गम्भीर समस्याका रूपमा उठाउनु भयो।
6: मानिसलाई सफल र हौसला दिने पनि मिडिया नै हो भने निराशा र असफलता दिने पनि मिडिया नै हो जस्तो मलाई लाग्छ। समानुपातिकमा मेरो नाउँ पार्टीबाट सिफारिस भयो, म सांसद बन्ने सिलसिलामा थिएँ। त्यतिखेर एउटा मिडियाले, म नाम भन्न चाहन्न, त्यहाँ मिडिया कर्मीले न्युज भन्दाखेरि फल्लाको श्रीमती फल्ला, फल्लाको छोरा फल्ला, फल्लाको छोरी फल्ला सिफारिस भयो भन्ने कुरामा उहाँहरूले समाचार वाचन गर्दै आउनुभयो, अरूहरूको सम्मान गर्दै आउनुभयो। जब मेरो पालोमा आयो, मेरो श्रीमानको नाम लिएर फल्लाको बुद्धि भनेर उहाँले समाचार वाचन गर्नुभयो कि महिलालाई विभेद मात्रै होइन एउटा समुदायलाई पनि विभेद गरिनु रहेछ मिडिया कर्मीहरूले भन्ने कुरा मैले बुझेँ। मिडिया कर्मीहरूले बोल्दाखेरि सभ्य भाषा बोल्न सकिँदैन र मेरो पृष्ठभूमि नहेरिकन मलाई मिडियाबाट त्यसरी गर्नु भनेको त एउटा विभेद हो नि त, महिलाप्रति मात्रै होइन कि एउटा जातीय विभेद पनि हो। मिडियाप्रति चाहिँ अलिकति प्रतिष्ठा पैदा भयो कि हो, यस्तो चिजहरूलाई मिडियाहरूले पनि ध्यानमा राख्नुपर्छ। मिडियाहरूले पनि मान्छेको लुगा हेरेर, मान्छेको जात हेरेर सम्मान दिने कि अपमान गर्ने कि भन्ने कुराहरूलाई चाहिँ राख्नु हुँदैन।
0: छलफलमा कतिपय महिला सांसदहरूले राजनीतिमा महिलाको उपस्थितिलाई स्थापित गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सांसदको भूमिकामा आफूहरूलाई थप अब्बल बन्ने प्रयासमा मिडियाले थप स्थान दिनुपर्ने धारणा राख्नुभयो। महिला सांसदहरूको राजनीतिक भूमिकालाई सबल बनाउन सञ्चार माध्यम र सामाजिक सञ्जालमा हुने गरेका व्यक्तिगत टिप्पणी र पूर्वाग्रही प्रस्तुतिले बाधा पुर्याइरहेको उल्लेख गर्दै सार्वजनिक रूपमा हुने ट्रोलिङ र डिजिटल हिंसाले महिला सांसदहरूको राजनीतिक आवाज आवाज नै कमजोर हुने गरेको भन्दै डिजिटल हिंसा विरुद्ध अब सामूहिक चेत र आवाज बोल्नु पर्ने धारणा छलफलमा महिला सांसदहरूले राख्नुभयो।
7: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
2: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
7: जनहितका लागि रेडियो नेपाल
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी हुलाकको पछिल्लो कार्य प्रगतिका सन्दर्भमा चर्चा गर्दैछौ। समय सापेक्ष कार्य प्रगतिका लागि हुलाक सेवालाई सेवा सुविधा प्रदान गर्न प्राथमिकता नदिएको गुनासो सुनिरहँदा विभागसँग रहेका सीमित स्रोत र साधनलाई सदुपयोग गरेर अनि कर्मचारीहरूलाई उत्प्रेरित गर्दै कसरी उल्लेख्य प्रगति प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण अहिले बनेको छ हुलाक सेवा विभाग। यसर्थ अब हामी यही विषय र सन्दर्भमा कुराकानी गर्छौ विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग।
8: केही समय हुलाक प्यासिभ जस्तै देखिएको थियो र अहिले धेरै एक्टिभ भएको छ, धेरै काम भएका छन् नागरिकको लागि, त्यसैले गर्दा पनि दिन प्रतिदिन हुलाकको महत्व बढ्दै गएको छ।
9: यो कस्तो रहेछ भने घटघट्याउँदै सबैतिर हामी जता हिँड्छौ नि, मैले मेरो स्टाफलाई सोध्छु होइन, मेरो साथीहरूलाई सोध्छु, तपाईँले हुलाकको विषयमा, म हुलाकमा काम गर्छु, हुलाक यस्तो भनेर तपाईँले घरमा भन्नु भएको छ। पहिला आफ्नो घरबाट सुरु गर्नु, यसको कुरा के रहेछ, यो त कस्तो टेक्निकल कुराहरू रहेछ, कति धेरै काम गर्नु पर्दो रहेछ, बाहिरबाट हेर्दै शान्त बस्यान् चुप्प लाएर बस्यान् यिनको काम छैन कि क्या हो भन्ने खालको जुन दृष्टि छ नि हाइफाई नगरेका कारणले। तर यहाँ त हामीले इन्ट्री गर्ने सिस्टम, त्यो इन्ट्री गरेपछि प्राप्त गर्ने, देशले प्राप्त गर्ने नम्बरिङ होइन, सबै कुरो चाहिँ पारदर्शी रूपमा देखिँदो रहेछ, वस्तुगत रूपमा देखिँदो रहेछ भनेपछि यो निकायलाई चाहिँ एकदमै मजबुत बनाउनु पर्ने रहेछ भनेर मनैदेखि म आफैलाई पनि एकदम फिल भयो। जब म त्यहाँ गएँ, कति अभाव स्रोत साधन हेर्ने दृष्टि सबैलाई परिवर्तन गर्दै गर्दै अहिले इन्टायर टिम चाहिँ काम पाउँदा एकदम खुसी हुनुभएको छ कि, हेर्ने दृष्टिकोण अलिकति माया गर्दा खुसी हुनुभएको छ नि त, स्रोत साधन केही नहुँदा पनि। तर हामी मनैले गरिरहेछौँ, ठुलो मनगर गरिरहेछौँ र समय आउने छ, सबैले माया गर्नुहुन्छ, स्रोत साधन हुन्छ, सबैले सहयोग गर्नुहुन्छ भनेर एडभोकेसी गर्दै गर्दै गर्दै गरेका छौँ। त्यो भएर सब धेरै निकायहरूसँग हामीले आफैले प्रयास गर्दै गर्दै गर्दै यमयू पनि गरेका छौँ। अहिले शैक्षिक प्रमाणपत्रको कुरामा ओपन युनिभर्सिटीसँग पनि सम्झौता गरिसक्यो। अहिले अब अहिलेको समयमा मान्छे फिजिकल्ली उपस्थित भएर पढ्न पनि गाह्रो हुन्छ, व्यस्तता बढी भयो भनेपछि संसारभरिमा पनि हाम्रा स्टुडेन्ट छन्, यहाँ पनि छन् गर्दा ओपन युनिभर्सिटीको क्वेसन पेपरका कुराहरू होला नि होइन, ओपन युनिभर्सिटीको सर्टिफिकेट त्यसरी लाने गरी पनि सम्झौता गरेका छन् भन्दाखेरि हाम्रो ड्रिम चाहिँ ठ्याक्क पब्लिक, हाम्रो हुलाकको झोलाबाट पब्लिकको सेवा पुगोस् होइन, भरैसम्म पुग्न सकियोस्, सरकार र जनतालाई नजिकै जोड्न सकियोस्, अनि मात्रै सुशासन चाहिँ हुन्छ भन्ने चाहिँ लागेको छ म्याडम। यसै गरेर अघि बढ्दैछौँ र चोखो मनले, विलिङ पावरले, इच्छा शक्तिले
8: एकदमै हजुर। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यो हुलाक वस्तुको यो जुन डिजिटल ट्र्याकिङ थियो नि, यो डिजिटल ट्र्याकिङ चाहिँ सहज भएको छ अहिले?
9: डिजिटल ट्र्याकिङ हुन्छ म्याडम, यसमा चाहिँ हजुरले हजुरको सामग्री कहाँ पुग्यो भनेर हेर्नलाई, अहिले चाहिँ कस्तो छ भन्दाखेरि हजुरले हेर्नलाई हजुरलाई कोड नम्बर दिन्छ, त्यही कोड राखेर हेर्नुपर्छ, अलिकति समय लाग्छ होइन हेर्दाखेरि। तर अबको ड्रिम भनेको चाहिँ त्यो ट्याक्क तपाईँले त्यो दर्ता गरेकै दिन तपाईँले कहाँ पुग्यो होला भनेर टक टक टक टक आफैले, अनि हुलाकसँग चाहिँ इन्ट्रेक्सन गरेर कहाँ होला भन्दाखेरि हुलाकले चाहिँ च्याटैबाट तपाईँको यहाँ होला भन्ने जवाब दिन सक्ने बन्दै हुन्थ्यो भन्ने सपना बोकेका छन्। अहिले ट्र्याकिङ छ जस्तै, त्यो भएर हजुरले अस्ट्रेलिया पठाउनु भयो सामग्री भने मेरो कहाँ पुगेछ भनेर हेर्नुभयो भने प्लेनमा जाँदैछ कि अथवा ट्रान्जिटमा छ कि अथवा चाहिँ अस्ट्रेलिया पोस्टमा डेस्टिनेसनमा भर्खर ल्यान्डेड एट एयरपोर्ट भन्ने पनि देखाउँछ क्या सिस्टम। इन्टरनल चाहिँ इन्टरनल यो पोस्टल ट्र्याकिङ सिस्टम देशभित्र देखाउँछ भने, देश बाहिर चाहिँ यो आइपिएस डट पोस्ट भन्ने सिस्टम छ, त्यो सिस्टमले चाहिँ त्यहाँ राखिदिएपछि तपाईँ युएसए जाँदैछ भने युएसएको एयरपोर्टमा ल्यान्डेड भएकोसम्म देखाउँछ। इन्टरनेसनल एकदमै रोबर्ट ठ्याक्कै, नेसनल चाहिँ हामीले कहाँ पुग्यो भनेर हेर्न सक्ने आफूले त्यो चाहिँ इन्ट्री गर्नुपर्छ।
8: कतिको प्रभावकारी भएको छ त यो सिस्टम?
9: त्यसमा चाहिँ ठ्याक्कै मैले उदाहरण दिन चाहेँ, हामीले डाक रेखा परिवर्तन भएपछि के भयो त नि परिवर्तन, तपाईँहरूले परिवर्तन त भन्नुहुन्छ के भयो त भनेर प्रश्नहरू गर्नुभएको थियो होइन। अनि मैले चाहिँ त्यो स्क्रिनसट निकाल्न पठाएँ, स्क्रिनसट ठ्याक्कै त्यो कोड नम्बर राखेपछि स्क्रिनसट निकाल्दाखेरि पहिला के अरे पोखराबाट पाल्पा पुग्दाखेरि भनौँ न त्यो रेखा हामीले परिवर्तन नगर्नु अगाडिसम्म पोखराबाट पाल्पा पुग्दा यो पाल्पा पोखराबाट तनहुँ, तनहुँबाट यता मुगलिन, मुगलिनबाट चितवन हुँदै दाउने हुँदै बोटल हुँदै बल्ल पाल्पा जाने रहेछ भने अहिले चेन्ज भएपछि के भयो भन्दाखेरि कास्कीबाट त सिधा रेखा छ त, स्याङ्जा हुँदै बर्तुङ हुँदै पाल्पा जान्छ त, पाल्पा ठ्याक्कै टेक्छ होइन, दुई तिन घन्टामा पुग्छ भनेपछि त त्यो त एक दिनमा पुग्ने भयो भनेपछि त्यो स्क्रिनसटमा हामीले हेर्दाखेरि साँझ 3 बजे चाहिँ दर्ता भएको थियो सिसिटिभी, अनि दुई दिनपछि त्यसको ठ्याक्कै दुई दिनपछि दिउँसोको 12 बजेतिर सेवाग्राहीको हातमा पुगेको त्यो ट्र्याकिङ नम्बरले देखायो कि, भनेपछि कति धेरै समय हामीले बचायौँ, समय बचाउने बित्तिकै आफै इन्धन बच्ने भयो होइन, दुःख बच्ने भयो, लेबर बच्ने, हरेक कुरा चाहिँ सपोर्ट हुँदो रहेछ। त्यो भएर हामीले आफ्नै सवारी साधन पायौँ भने त कुर्न पनि पर्दैन, दुई दिनमा लैजाउँला भन्न पनि पर्दैन।
8: अब हुलाक सेवा विभागबाट कस्ता कस्ता योजनाहरू बनेका छन् के छ?
10: अघिल्लो वर्ष पुनर्संरचना को सुरुवात थियो अनि त्यो पुनर्संरचनाको सुरुवातलाई कम्प्लिट गरियो, अनि त्यसपछि स्मार्ट हुलाक बनाउने जुन सौर योजनाले लेखेको कुरा थियो त्यो स्मार्ट हुलाकको गन्तव्य सुरु भएको छ, अनि त्यसलाई पनि हामीले कार्यान्वयन गर्यौँ र हामीले राखेका जति कार्यक्रम थियो त्यो 100% नै हामीले काम सक्यौँ कि सक्यौँ, र त्यो पनि फेरि सक्नको लागि होइन उपलब्धि मूलक हिसाबले सकेका छौँ, र त्यसको अतिरिक्त चाहिँ हामीले आफ्नो इफोर्ट्सबाट अन्य काम पनि गऱ्यौँ कि, जस्तै यमयु गरेर त्यो सोच्दै नसोचेका निकायहरूसँग पनि अघि बढ्नु भने पनि एकदमै उत्साह बढ्यो, अनि त्यसबाट हामीले अब त्यसैलाई निरन्तरता राम्रा सुरुवातलाई निरन्तरता दिँदै आगामी उसलाई हाम्रो चाहिँ मुख्य कुरा चाहिँ टेक्नोलोजीलाई ठ्याक्कै थुप्रै अन्य निकायका टेक्नोलोजीहरूलाई पनि हाम्रो टेक्नोलोजीमा गाँस्न बाँकी छ, त्यसको लागि अब मुख्य ठाउँबाट काम भइरहेको छ होइन, अनि हामीले ग्याप एनालाइसिस गरेर दिएका पनि छौँ होइन, त्यो जस्तै एपिआई भइदियो सबैतिर जोड्ने भयो भने अन्य निकायसँग मजाले इन्ट्रेक्सन गर्दाखेरि सिधै जनताको हातमा पुग्ने खालको वातावरण पनि बन्न सक्ला बिस्तारै सपना त्यसरी बोकेका छौँ। मुख्य कुरा चाहिँ यो यही आधुनिकरण र विविधीकरणलाई चाहिँ कन्टिन्यू गर्ने कुरा भयो, र सँगसँगै अहिले चाहिँ अब हामीलाई स्रोत साधन ज्यादै कम भएको हुँदाखेरि डाक ढुवानीलाई सहज बनाउनैको लागि त्यो काममा अब हाम्रो 4 पाङ्ग्रे सवारी पनि अलिकति थपिन्छन्, 2 पाङ्ग्रे थपिन्छन्, त्यो हुँदा अलिकति सहज हुन्छ, सेवामा सहज हुन्छ, हामीलाई एकदमै च्यालेन्जिङ भएको थियो। अनि सँगसँगै अर्को चाहिँ इन्टरनेसनल एयरलाइन्सहरूसँगको जुन सम्बन्ध छ त्यो सम्बन्धमा पैसा समयमा तिर्न नसक्दाखेरि एकदम पीडा हुन्थ्यो भने यो पटक चाहिँ अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई पैसा तिर्नलाई हात फैलाउँदै अनि एकदम दुःख मान्दै नमस्ते गर्दै हिँड्न नपर्ने अवस्था सिर्जना भएको छ, त्यो राम्रो छ। अनि अर्को चाहिँ विभिन्न देशहरूको अब कस्तो भने नेपाल हुलाक नेपालमा छ, नेपाल हुलाक ग्लोबल हुलाक पनि रहेछ कि, जहाँ जहाँको हुलाकहरूसँग हामी काम गर्छौँ त्यहाँको हुलाकको काम यहाँनिर आउने बित्तिकै हाम्रो जिम्मा हुँदो रहेछ, अनि हामीले पठाएको सामग्रीहरूको उताको हुलाकको पूर्ण जिम्मेवारी हुन्छ र मेरै देशको हुलाक हो भनेरै काम गर्ने पनि हुन्छ, अनि त्यो गर्दाखेरि जति हामीले काम गर्छौँ त्यो देशबाट हाम्रो देशले पैसा पाउँछ, जति त्यो देशले काम गर्छ त्यति हाम्रो देशले पैसा तिर्छ। त्यो कस्तो भन्दाखेरि जति केजी सामानको कुराहरू घर घरमा सर्भिस पुर्याएको कुराहरूले हामीलाई चाहिँ नम्बरिङ पनि गर्छ, पैसा तिर्ने र लिने पनि गर्छ, त्यसलाई टर्मिनल ड्युज पनि भन्छन्। त्यो टर्मिनल ड्युज तिर्न नसकेर बिजोग भएर बसेको अवस्था थियो, त्यसलाई धेरै हदसम्म फर्साउने कोसिस गर्यो र त्यसलाई पनि पर्याप्त बजेट राखेको छ, त्यो हुँदाखेरि अब हाम्रो देशको हुलाकको साग पनि माथि उठ्ला, स्कोर पनि बढ्ला र बोनसहरू प्राप्त हुन थालेको छ, क्वालिटी सर्भिस हामीले दिन सुरु गरेछौँ, सुधार गरेछौँ, त्यसले गर्दाखेरि जर्मन सरकारबाट हामीलाई बोनस आइ

0: आश्वासन हामीले पाएका छौँ गर्दाखेरि अझै उत्साहपूर्ण हुने मैले देखेको छु।
1: उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनी।
2: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
3: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
4: नमस्कार नमस्कार, स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
3: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
4: ए त्यो त के थाहा र नानी।
3: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो।
4: अनि नानी अरू के कुरा सोध्नुपर्छ?
3: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
4: ए
3: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
5: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, कुरा सुने अनि यसो ध्यान दिए।
3: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
4: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त है रामदाई?
5: त्यही त
3: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्को पल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नु भयो नि?
4: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
3: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
4: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागे है त।
3: हस् हस् दिदी, राम्रोसँग जानु।
5: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होस् यार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
7: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
7: रेडियो नेपालद्वारा जनहितका लागि
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउँछौँ। सुनाउँदैछौँ भक्तराज आचार्यको स्वर, वीरेन्द्र पाठकको रचना र गायक स्वयंको सङ्गीतमा रहेको यो स्वदेश गान।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

हजुर, भर्खरै सुनायो गोपाल योञ्जन, प्रेमध्वज प्रधान र साथीहरूको स्वर, गोपाल योञ्जनको रचना र गोपाल योञ्जनकै संगीतमा रहेको स्वदेश गान। स्वदेश गान सुनाउने क्रममा अब अन्तिम स्वदेश गान सुनाउँदैछौ, जसमा स्वर हो रत्न बिहोसी, रचना ईश्वर वल्लभ र संगीत जितेन्द्र बरदेवाको। यो स्वदेश गान पछाडि यहाँले 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमको यो श्रृङ्खलामा तपाईँलाई स्वागत तथा अभिवादन। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको। प्रत्येक सोमबार यसै समयमा हामीले रेडियो नेपाल मार्फत तपाईँ माझ उपस्थित हुने गर्दछौ। अर्थपूर्ण विश्लेषण सहित पर्यावरण र जीवन कार्यक्रमलाई सरसल्लाह सुझाव प्रतिक्रियाका लागि हामी अनुरोध पनि गर्दछौ, जसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। चौधरी रत्न अर्थात् CHAUDHARYRATNA774@gmail.com। स्वच्छ प्रकृति र सुरक्षित भविष्यको संकल्प सहित पर्यावरण र जीवन कार्यक्रम लिएर उपस्थित भएका छौँ हामी। पर्यावरण केवल वातावरण मात्र होइन, यो हाम्रो अस्तित्व र जीवनको आधार पनि हो। प्रकृतिलाई प्राकृतिक रूपमा नै कसरी जोगाउने हो, त्यसमा हाम्रो भविष्य र भावी पुस्ताको भविष्य निर्भर गर्दछ। प्रकृतिसँगको मित्रता तथा जनचेतना र वातावरणमा साना तर प्रभावकारी प्रयासको उद्देश्यका साथ पर्यावरण र जीवन कार्यक्रम प्रसारण गर्ने हाम्रो मनसाय हो। आउनुहोस्, पर्यावरण र जीवन कार्यक्रमलाई अघि बढाउँ। कार्यक्रममा कुराकानीका लागि हामीसँग हुनुहुन्छ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र AEPC का कार्यकारी निर्देशक नवराज ढकाल। यहाँलाई स्वागत छ सर हाम्रो कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: के छ हाल खबर, केमा व्यस्त हुनुहुन्छ अहिले?
1: सबै राम्रो छ। अब नयाँ आर्थिक वर्ष सुरु भएको छ, हाम्रो वार्षिक कार्यक्रमहरू तयारीमा व्यस्त छौँ।
0: यो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र AEPC ले पर्यावरण संरक्षणमा के कस्तो भूमिका हाल निर्वाह गरिरहेको छ र गर्नुपर्दछ?
1: अब वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले खास गरी स्वच्छ ऊर्जाका प्रविधिहरू विस्तार गर्ने काम गरिराखेको छ। नेपाल सरकारको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेर हामीले खास गरी विद्युतको पहुँच विस्तार गर्ने, त्यसमा लघु तथा साना जल विद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा लगायतको प्रविधिहरूबाट खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि अन्तर्गत विद्युतीय चुलो, सुधारिएको चुलो, बायोग्यास जस्ता प्रविधि विस्तार गर्ने, फोहोरबाट ऊर्जा उत्पादन, ऊर्जा दक्षता, त्यस्तै गरेर विगतमा हामीले स्थानीय तह समुदायहरूसँग मिलेर बनाएका लघु तथा साना जल विद्युत, सौर्य मिनिग्रिड आयोजनाहरूलाई राष्ट्रिय प्रसारण पुगिसकेपछि राष्ट्रिय प्रसारणमा जोडेर त्यसलाई चाहिँ दिगो भरपर्दो बनाउने र नवीकरणीय ऊर्जामा आधारित रोजगारीका अवसर सिर्जना गर्नको लागि ऊर्जामा आधारित लघु साना मझौला खालका व्यवसायहरूलाई सहयोग गर्ने लगायतका कामहरू गरिराखेका छौँ।
0: यो परम्परागत ऊर्जाको कुरा अलिकति थोरै यहाँले गर्नुभयो होइन, जस्तो दाउरा, गुइठा, भुस अनि यहाँले फोहोरबाट ऊर्जा उत्पादन गर्ने जस्ता कुरा पनि गर्नुभयो होइन, यी सब चिजले पर्यावरणमा पारेको प्रभाव र वैकल्पिक ऊर्जा यसको विकल्प कसरी हुन सक्छ त? किनभने यहाँले त विकल्पका रूपमा काम गर्छ भन्ने जस्तो कुरा गर्नुभयो नि त होइन, ग्रामीण समुदायमा यो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको पहुँच कसरी पुग्न सक्छ र ग्रामीण समुदाय कसरी वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग जोडिन सक्छ होइन, यस सन्दर्भमा के कस्तो प्रयासहरू भइरहेको छ, यसका सन्दर्भमा पनि केही बताइदिनुहुन्छ कि?
1: यस्तो छ, हामीले प्रवर्धन गर्ने सबै स्वच्छ खालका प्रविधि भएको हुनाले परम्परागत ऊर्जा अथवा चाहिँ खनिज ऊर्जा प्रयोग गर्दाखेरि जुन हाम्रो चाहिँ पर्यावरणमा नकारात्मक असरहरू पर्छ त्यसलाई हामीले प्रवर्धन गर्ने प्रविधिले चाहिँ न्यूनीकरण गर्छ। त्यसको साथसाथै अप्ठ्यारो अवस्थामा रहेका, खास गरी यो विकासको मूल प्रवाहभन्दा बाहिर रहेका, राष्ट्रिय प्रसारणको सेवाभन्दा बाहिर रहेका जनतालाई हामीले लघु तथा साना जल विद्युत, सौर्य ऊर्जाबाट विद्युतको पहुँच पुर्याउँछौँ। त्यस्तै गरेर खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि पनि सहरी क्षेत्रभन्दा अलिक ग्रामीण र चाहिँ अर्ध सहरी क्षेत्रतिर जहाँ मान्छेहरू अझै पनि दाउरामा निर्भर छन् त्यो ठाउँमा विद्युतीय चुलो, बायोग्यास, सुधारिएको चुलोको विस्तारबाट चाहिँ परम्परागत ऊर्जामाथिको निर्भरतालाई चाहिँ कम गर्छौँ। र यो समग्रबाट फेरि हाम्रो कस्तो छ भने जुन जति पनि खनिज इन्धन छ हाम्रो त सबै आयातित हो, त्यो आयातलाई कम गर्ने हिसाबले पनि हामीले विस्तार गरेको प्रविधिले योगदान दिइराखेको छ। अब यहाँले चाहिँ ग्रामीण जनताले कसरी सेवा पाउने भन्नुभएको छ, त्यो सेवा पाउनको लागि नेपाल सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति र त्यो नीति अन्तर्गत चाहिँ कार्यविधि बनाएको छ। त्यो नीति र कार्यविधिको अधीनमा रहेर हामीले हाम्रा सेवाहरू चाहिँ प्रवाह गर्छौँ। त्यसमा विभिन्न प्रविधिलाई विभिन्न स्थान तोकेर प्रविधिको क्षमता अनुसार अनुदान दिने व्यवस्था पनि छ र त्यो अनुदान कसरी परिचालित हुन्छ भनेर अनुदान प्रवाह गर्ने चाहिँ हाम्रो चाहिँ कार्यविधि पनि छ। हाम्रो मुख्य साझेदारको रूपमा अहिले स्थानीय तहहरू छन्। यो संहिता कार्यान्वयनमा आइसकेपछि मुख्य गरिकन स्थानीय तह मार्फत नै हामीले कुन ठाउँमा कस्तो प्रविधिको आवश्यकता हो त्यसको मागहरू लिने काम गर्छौँ भने उहाँहरू मार्फत नै त्यो प्रविधि पुर्याउने काम गर्छौँ र त्यो प्रविधि पुर्याउने कुरामा चाहिँ हामीसँग निजी क्षेत्रका कम्पनीहरूले मुख्य भूमिका खेलिराखेका छन्। विभिन्न प्रविधिलाई हामीले त्यो प्रविधिको मापदण्डहरू तय गरेर अनि त्यो प्रविधि चाहिँ जनतामा पुर्याउनको लागि कम्पनीको कस्तो क्षमता आवश्यकता हुन्छ त्यो क्षमताको पनि हामीले एउटा डिफाइन गरेर प्री क्वालिफिकेसन भन्छ प्री क्वालिफाई गरेर अनि त्यसपछि त्यो प्रक्रियामा जान्छौँ। अब अहिले पछिल्लो समयमा प्री क्वालिफिकेसन भन्दा पनि बढी यो चाहिँ राष्ट्रिय स्तरको सार्वजनिक खरिद ऐन नियमावलीलाई फलो गरेर जाने त्यो पद्धति बढी अवलम्बन हुँदै गएको छ र हामीलाई यो काममा नेपाल सरकारको चाहिँ सहयोग त हुँदै भयो। नेपाल सरकारको हामी निकाय भएको हिसाबले विभिन्न अन्तर्राष्ट्रिय विकास सहायदार संस्थाहरूबाट पनि सहयोगहरू प्राप्त भइराखेका छ त्यसलाई पनि हामीले परिचालन गर्छौँ र पछिल्लो समयमा हामीले प्रवर्धन गरेको प्रविधिहरू स्वच्छ भएको हिसाबले कार्बन आयोजनाहरू विकास गर्ने र त्यसको कार्बन आम्दानी आइसकेपछि त्यसलाई पनि फेरि यिनै प्रविधिको विस्तारमा प्रयोग गर्ने र यो केन्द्र चाहिँ नि हरित जलवायु कोष भन्ने यो चाहिँ नि संयुक्त राष्ट्र सङ्घीय संयन्त्र अन्तर्गत नै बनेको एउटा कोष छ कोरियामा अवस्थित। त्यो कोषको चाहिँ नि मान्यता प्राप्त निकाय पनि भएको हुनाले त्यो कोष मार्फत पनि हामीले स्रोत परिचालन गरेर कार्यक्रम कार्यान्वयनहरू गरिराखेका छौँ।
0: सर, नीति र कार्यविधिको कुरा गर्नुभयो, यो कार्यान्वयनमा कतिको चुनौतीहरू गाह्रो साह्रो के कस्तो छ?
1: यस्तो छ, हाम्रो अनुदान नीतिले कुनै पनि प्रविधिमा 100% हामीलाई सहयोग गर्न दिँदैन, होइन। विद्युतको पहुँच नपुगेको ठाउँमा विद्युत पहुँच पुर्याउनको लागि हामीले बढीमा 90% सहयोग गर्न सक्छौँ, बाँकी 10% चाहिँ स्थानीय तह र समुदाय मिलेर जुटाउनुपर्छ। अरू धेरै जसो प्रविधिमा हामीले दिने सहयोग भनेको त्यसको लागतको 40-50% हाराहारीमा पर्न आउँछ, कुनैमा 60% जति पनि छ, कुनै कुनै प्रविधिमा अझ त्योभन्दा कम पनि छ, 40% कम पनि छ, त्यो चाहिँ अमाउन्ट तोकेर दिएको हुनाले अब त्यो बाँकी स्रोत चाहिँ नि उहाँहरूले जुटाउनु पर्यो, जो सेवाग्राही हो उहाँहरूले जुटाउनु पर्यो। हामीले सहयोग गर्ने प्रविधिहरू घरायसी खालको पनि हुन्छ, संस्थागत पनि हुन्छ, सामुदायिक पनि हुन्छ। त्यो घरायसी, संस्थागत र सामुदायिक तिनवटा खालको प्रविधिमा हाम्रो सहयोग गर्ने मोडालिटी अलिअलि फरक चाहिँ हुन्छ, तर अल्टिमेटली हामीले दिएको प्रविधिको चाहिँ नि त्यसको जुन स्वामित्व हो नि त्यो स्वामित्व चाहिँ उपभोक्ता आफैले लिनुपर्छ। घरायसी हो भने इन्डिभिजुअल व्यक्तिको भयो, सामुदायिक अथवा संस्थागत हो भने त्यो कुनै सामुदायिक संस्था वा चाहिँ नि अन्य संस्थाको हुन्छ। अब समुदायलाई हामीले चाहिँ नि एकीकृत गरेर उहाँहरूलाई चाहिँ नि संस्था निर्माण गर्दाखेरि उपभोक्ता समिति अथवा चाहिँ नि सहकारी संस्था अथवा कम्पनीको रूपमा पनि दर्ता हुन सक्ने त्यो खालको हाम्रो कार्यविधिले चाहिँ नि त्यो ठाउँ दिन्छ। उहाँहरू त्यही अनुसार चाहिँ नि सङ्गठित भएर आउनुहुन्छ र हामीले त्यसरी सङ्गठित हुने कुरामा पनि उहाँहरूलाई सहयोग गर्छौँ। त्यहाँको ऊर्जाको आवश्यकता पहिचान भइसकेपछि ल यो ठाउँमा तपाईँहरूको यस्तो आवश्यकता रहेछ, यस्ता खालका स्रोतहरू रहेछन्, यो स्रोतबाट यो आवश्यकता पूर्ति गर्न सकिन्छ, तपाईँहरू यसरी एउटा सङ्गठित हुनुहोस् र परिचालित हुनुहोस् भनेर उहाँहरूलाई सङ्गठित बनाउने, परिचालित गर्ने र त्यो स्थापना टेक्नोलोजी स्थापना गर्ने सुरुवातदेखि नै उहाँहरूलाई त्यसमा चाहिँ नि लगाउने काम हामीले गर्छौँ र त्यो टेक्नोलोजीको निर्माण सम्पन्न भइसकेपछि उहाँहरूलाई नै हस्तान्तरण गरेर त्यसको दिगो सञ्चालन गर्ने जिम्मेवारी फेरि उहाँहरूको नै हुन्छ। हामीले त्यसको लागि आवश्यक पर्ने प्राविधिक अथवा व्यवस्थापकीय तालिमहरू पनि गर्छौँ र अनुदान नीतिले चाहिँ नि तोके अनुसारको हामीले अनुदान पनि दिन्छौँ।
0: 60% अनुदानको कुरा यहाँले गर्नुभयो, दूर दराजका गाउँ घरका जो उपभोक्ता छन् वास्तवमै गरिब छन्, होइन। यो 60% अनुदान हुँदा हुँदै पनि यो त महँगो भनिन्छ नि त, उहाँहरूले त्यसलाई स्वीकार गर्न पनि कतिपय अवस्थामा आवश्यकता हुँदा हुँदै पनि गाह्रो छ, होइन। यसलाई पनि त समायोजन गर्नुपर्छ, यसलाई पनि त व्यवस्थापन गर्नुपर्छ, यसको के छ त? हामीले अफ एयरमा कार्यविधि नीतिका कुरा गरेका थियौँ, होइन, त्यसलाई जोड्न सकिन्छ के छ यसका बारेमा पनि अलिकति जानकारी पाउन?
1: एकदम ठिक हो यहाँले भन्नुभएको। अब प्रविधिको लागत अनुसार पनि हामीले त्यो अनुदानको त्यो मात्राहरू तय गरेको हुन्छ र अब पछिल्लो समयमा सरकारले चाहिँ पूर्ण विद्युतीकरणलाई अभियानको रूपमा लैजाने भनिसकेपछि अहिले विद्युतको पहुँच नपुगेको ठाउँमा विद्युतीकरण गर्ने खालको आयोजनालाई हामीले चाहिँ 90% अनुदान दिन सक्ने त्यो चाहिँ नि नीतिगत व्यवस्था भएर कार्यविधिमा नीतिमा कार्यविधिमा आइसक्यो। त्योभन्दा बाहेकको अरू प्रविधिमा चाहिँ नि बढीमा 60 हो, कुनैमा 50 होला, कुनैमा कम होला, अघि मैले भने। अब त्यो के भने उपभोक्ताको पनि सो लगानी हुनु पर्यो। अब हामीले सबै प्रविधि फ्रीमा दिन सम्भव पनि छैन, फ्रीमा दियो भने फेरि स्वामित्वको पनि कुरा हुन्छ, उपभोक्ताले आफ्नो लगानी गर्नु पर्यो भन्ने एउटा कुरा छ भने अर्को, अब अहिले संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय तह र प्रदेश सरकार उहाँहरूले पनि हामीले चाहिँ सहयोग गर्ने आयोजनाहरूमा लागत चाहेदारी गर्न सक्नुहुन्छ। कतिपय प्रविधिमा लागत चाहेदारी अनिवार्य नै गरेको छ, किनभने अघि मैले भने जस्तै स्थानीय तह मार्फत मात्रै हामी कहाँ माग आउन सक्छ, अहिले सिधै हामीले माग लिँदैनौँ, किनभने यो कतिपय प्रविधिहरू स्थानीय तह आफैले कार्यान्वयन गर्न सकोस् भन्ने हाम्रो मनसाय छ। त्यही हिसाबले उहाँहरूसँग सहकार्य गर्दा उहाँहरूले चाहिँ यो काम गर्दै जाने, सिक्दै जाने पनि छ, किनभने स्थानीय तह प्रदेश सरकार अझै नयाँ भएको हुनाले यो प्रविधिको सबै कुराको यो ज्ञान सिप अनुभवहरू हासिल गर्ने क्रममै उहाँहरू हुनुहुन्छ। तर उहाँहरूको चाहिँ नि म्यान्डेटको हिसाबले स्थानीय तहले नै गर्न सक्ने खालका प्रविधि भएको हुनाले हामीले उहाँहरू मार्फतै जाओस् भन्ने सोचेका छौँ। र अहिलेसम्म हामीले जे जति अनुभव हासिल गऱ्यौँ यो क्षेत्रमा, त्यो अनुभवलाई चाहिँ नि एउटा संस्थागत गराएर अब अगाडिको दिनमा हेर्दाखेरि चाहिँ नि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन निर्माण गर्ने र त्यो ऐनले चाहिँ नि अहिलेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रलाई पनि नयाँ संस्थामा रूपान्तरण गर्ने र हामीले अहिले काम गरिराखेको पद्धतिलाई पनि परिमार्जन गर्ने, त्यसमा सानसाना प्रविधिहरू अब हामीले यहाँ केन्द्रदेखि गर्ने होइन, त्यो स्थानीय तहले नै गरोस् अथवा आवश्यकता हेरिकन प्रदेशले गरोस्, खालि चाहिँ नि हामीलाई चाहिँ नि सङ्घीय सरकारले यी चाहिँ नि प्राथमिकताका क्षेत्र हुन्, यी चाहिँ नि लक्षित समूह हुन् जहाँ चाहिँ नि केन्द्रबाटै हामीले पहल गरेर कार्यक्रम गर्नु जरुरी छ भन्ने हिसाबले तय गरेका काम मात्रै हामीले गर्ने र खास गरी चाहिँ नि आर्थिक सामाजिक हिसाबले पिछडिएको वर्गलाई हामीले विकासको मूल पर्वमा ल्याउनको लागि यस्ता आधुनिक कालका ऊर्जा प्रविधिहरू मार्फत उहाँहरूलाई चाहिँ मूल पर्वमा ल्याउनको लागि त्यस्तो क्षेत्रलाई चाहिँ नि हामीले चाहिँ प्राथमिकतामा राखेर यो समावेशी विकासको अवधारणामा काम गर्ने त्यो खालको सोच बनाएर हामी अघि बढिरहेछौँ।
0: फेरि स्थानीय तह त जानुपर्ने त घर घरमै हो, उपभोक्ता कहाँ, व्यक्ति व्यक्ति कहाँ जानुपर्ने हो, घर घरमै जानुपर्ने हो। त्यसको मर्मत सम्भारको कुरा आयो, लागतको कुरा आयो होइन, र त्यसले पर्यावरणमा पार्ने प्रभावको कुरा पनि आयो, किनभने हाम्रो मूल उद्देश्य त पर्यावरण सफा होइन, वातावरण सफा राख्ने हाम्रो ध्येय हो नि त, यो नवीकरणीय ऊर्जा र वैकल्पिक ऊर्जाको मुख्य उद्देश्य होइन। यो कसरी जोडिन सक्छ त, जोडिन सक्छ त, नीतिगत रूपमा त हजुरहरूले काम गर्नुभयो, तर उहाँहरूले के कस्तो, गाउँघरको जो उपभोक्ता हुनुहुन्छ उहाँहरूले के बुझ्नुभयो त?
1: एकदम महत्त्वपूर्ण पाटो यहाँले उजागर गर्नुभयो। अब हामीले बढी चाहिँ नि ग्रामीण क्षेत्रमै काम गरिराखेका छौँ र यहाँले भन्नुभयो जस्तै अलिकति पिछडिएको वर्ग जहाँ चाहिँ नि यो विकासको मूल प्रभावभन्दा अलिक बाहिर रहेको वर्गहरू हुनुहुन्छ उहाँहरूलाई नै हामीले चाहिँ सहयोग गर्छौँ। त्यो हुँदाखेरि उहाँहरूमा एउटा जनचेतना फैलाउने कुरा पनि जरुरी छ, त्यो हिसाबले पनि काम गर्छौँ। र स्थानीय तहको कुरा गर्दाखेरि चाहिँ नि नेपालको संविधानले नै वैकल्पिक ऊर्जाको विषय स्थानीय तहको चाहिँ नि कार्यक्षेत्रमा राख्यो र स्थानीय सरकार सञ्चालन ऐन 2074 आइसकेपछि त्यो ऐनले चाहिँ यो विषयलाई प्रशस्त रूपमा चाहिँ नि ल यसरी कार्यान्वयन गर्ने भन्ने बाटो पनि देखाएको छ। त्यो ऐनले तय गरे अनुसार उहाँहरूलाई चाहिँ यही वैकल्पिक ऊर्जाका कार्यक्रम कार्यान्वयन गर्नलाई आवश्यक पर्ने नीति कार्यविधि बनाउने र त्यो प्रविधिको बारेमा चाहिँ सुसूचित गर्ने, प्रविधिको बारेमा स्थानीय तहमा चाहिँ क्षमता विकासहरू गर्ने, त्यो हिसाबले पनि हामीले काम गरिराखेका छौँ। र त्यसरी काम गर्ने क्रममा जुन स्थानीय तहले आवधिक योजना, गुरु योजना भनेर बनाउनुहुन्छ, त्यो योजनाभित्र ऊर्जालाई चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ अङ्गको रूपमा राख्नको लागि हामीले यो चाहिँ पालिका ऊर्जा योजना, म्युनिसिपल एनर्जी प्लान भन्छ, पालिका ऊर्जा योजना बनाउने एउटा चाहिँ पद्धति विकास गरेर त्यसको चाहिँ नि पद्धति अनुसार उहाँहरूलाई ल तपाईँहरूले बनाउने 5 वर्ष योजनामा ऊर्जाको विषय यसरी आउनुपर्छ, ऊर्जाको आवश्यकता पहिचान, त्यहाँ भएको स्रोतहरूको पहिचान र त्यो आवश्यकता र स्रोतलाई मिलाएर हामीले आवश्यकता कसरी पूर्ति गर्ने भन्नेमा जानुपर्छ भन्ने हिसाबले काम गरिरहेछौँ। र यसमा निजी क्षेत्रको पनि एकदम महत्त्वपूर्ण भूमिका छ, त्यो सेवा चाहिँ दिने कुरामा, प्रविधि पुर्याउने कुरामा। यहाँले अघि भन्नुभयो मर्मत सम्भारको पनि कुरा छ, पुगिसकेको प्रविधिलाई दिगो बनाउनको लागि मर्मत सम्भार त्यो सेवा पनि जरुरी छ। र अब कतिपय प्रविधि चाहिँ नि सुरुमा 1-2 वर्षको लागि त्यो प्रविधि चाहिँ ल्याउने कम्पनीले फ्री सर्भिस दिएको हुन्छ, आफ्टर सेल सर्भिस, जुन हाम्रो ग्यारेन्टी वारेन्टी पिरियड भनेको जस्तो होइन, तर त्यो पिरियडभन्दा पछाडि त फेरि उपभोक्ताले एउटा शुल्क तिरेरै त्यो सेवा लिनु पर्यो, यत्तिकै त पाइएन हो। त्यो खालको चाहिँ नि व्यवस्था पनि गर्ने र स्थानीय तहलाई पनि त्यो ठाउँको आवश्यकता हेरिकन ल मेरो ठाउँमा यस्तो प्रविधि आवश्यक छ भनेपछि त्यो प्रविधिलाई प्रवर्धन गर्ने खालको स्थानीय तहमा संरचना हुने, त्यो विषयलाई प्राथमिकतामा राख्ने, यी कुराहरू त्यो अघि हामीले भनेको चाहिँ नि पालिका ऊर्जा योजनाले उहाँहरूलाई गाइड गरिराखेका छ। र कतिपय ठाउँमा हामीले दिने अनुदान बाहेकको स्रोत जुटाउनको लागि बैङ्क वित्तीय संस्थाहरूलाई पनि परिचालित गरेर उहाँहरू मार्फत चाहिँ नि कर्जा प्रवाह गर्ने कुरामा पनि हामी लागि परेका छौँ। अब ठुल्ठुला आयोजनामा चाहिँ नि कर्जा प्रवाह चाहिँ नि खास गरी जुन कमर्सियल भन्छौँ कमर्सियलमा बैङ्क वित्तीय संस्था आफै गइराख्नु भएको हुन्छ। अब हामीले गर्ने प्रविधि अलिक साना दूरदराजको भएको हुनाले उहाँहरूले यसलाई त्यति धेरै चाहिँ नि उहाँहरूको आकर्षक चाहिँ नि व्यवसायको रूपमा नदेखेका हुनाले यो विषयलाई पनि समावेश गर्ने गरी उहाँहरूको चाहिँ नि यो कर्जाको पोर्टफोलियोमा त्यसरी पनि हामीले सहकारी गरिराखेका छौँ।
0: म फेरि पनि यसैमा कुरा गर्न चाहन्छु सर, जस्तो ग्रामीण तथा सर्वसाधारणलाई वैकल्पिक ऊर्जा प्रयोगका लागि के कस्तो अनुदान प्राविधिक सहयोग भन्ने कुरा त गरिसक्नुभयो, तथापि यसलाई अझ पनि अझ विस्तृत रूपमा बताइदिन म आग्रह गर्छु। किनभने शुल्क तिरेर सेवा लिइसकेपछि होइन सेवा लियो तर त्यो कतिको दिगो छ भन्ने कुरा आउँछ नि त यहाँ होइन। मर्मत सम्भारका लागि अब व्यवस्थै हुनु पर्यो नि त, यो शुल्क तिरिसकेपछि उपभोग गर्न पाउनु पर्यो सेवा होइन हो सर, यसका बारेमा पनि केही बताइदिनुहोस् न।
1: एकदम यसलाई अब सरल हिसाबले भन्दाखेरि गाउँको उपभोक्ताले उहाँलाई कुनै वैकल्पिक ऊर्जा नवीकरणीय ऊर्जाको प्रविधि चाहियो भने उहाँको पहिलो चाहिँ नि सम्पर्क बिन्दु भनेको वडा अथवा पालिकाको कार्यालय भयो। त्यहाँ गएर ल मलाई चाहिँ नि यस्तो खालको आवश्यकता छ भन्नु पर्यो, त्यो वडा अथवा पालिकाले चाहिँ हामीलाई केन्द्रमा त्यो माग चाहिँ नि पठाउनु पर्यो। हाम्रो वार्षिक कार्यक्रममा के कस्ता कार्यक्रम छन् हामीले सूचनाहरू निकालेर सबैतिर प्रचार प्रसार गरिराखेका हुन्छौँ। जस्तै अघि यहाँले सुरुमा भन्नुभयो यो साउन महिना हाम्रो यो चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार सूचनाहरू निकाल्ने त्यो चाहिँ नि सबै स्थानीय तहहरूमा पठाउने हाम्रो वेबसाइटमा फेसबुक पेजमा राख्ने त्यहाँबाट पनि प्रचार प्रसार गर्ने त्यो हामीले गरिराखेका छौँ। अब कस्ता कार्यक्रम रहेछन् र त्यो कार्यक्रमबाट मेरो ठाउँको जनता कसरी लाभान्वित हुन सक्छन् भनेर त्यो हाम्रो स्थानीय तहले खास गरी गाउँपालिकाहरू नगरपालिकाहरू र वडा कार्यालयहरूले हामीलाई चाहिँ त्यो सूचना लिएर पठाउनु पर्यो र हामीले त्यसरी आएको सूचनालाई एकीकृत गरेर हाम्रो सर्टेन चाहिँ नि मापदण्ड क्राइटेरियाको आधारमा छनौट गर्छौँ। साधारणतया के हुन्छ भने वार्षिक कार्यक्रममा हाम्रो लक्ष्यभन्दा माग असाध्यै धेरै आउँछ, त्यो आइसकेपछि त्यसलाई हामीले एउटा क्राइटेरियाको आधारमा प्राथमिकीकरण गर्नु पर्यो। बढी आवश्यक जुन ठाउँमा हो त्यसलाई पहिलो प्राथमिकता, जुन ठाउँमा चाहिँ नि महिला दलित पिछडिएको वर्ग द्वन्द्व पीडित अथवा चाहिँ नि विपद पीडित त्यस्ता जनता छन् त्यो ठाउँलाई पहिलो प्राथमिकता, त्यसरी हामीले कार्यक्रमलाई प्राथमिकीकरण गरेर कार्यान्वयन लैजान्छौँ। र कार्यान्वयन गर्ने क्रममा पनि स्थानीय तहसँग हाम्रो मुख्य साझेदारी हुन्छ, कतिपय प्रविधिमा उहाँहरूले लागत नै साझेदारी गर्नुपर्छ, कतिपयमा उहाँहरू मार्फत समन्वय गरेर त्यो प्रविधि हामीले पुर्याउँछौँ र प्रविधि पुगिसकेपछि यहाँले भन्नुभयो जस्तो त्यो चाहिँ नि प्रविधि जडान पछाडिको मर्मत सम्भारको सेवाहरूमा चाहिँ नि त्यो जडानकर्ता कम्पनीले नै कसरी गर्ने हो त भनेर उसले सिकाउँछ, त्यसपछि सर्टेन अवधिसम्म उसले चाहिँ नि कुनै शुल्क नलिइकन सेवा दिन्छ, सर्टेन अवधिपछि फेरि शुल्क लिएर दिन्छ र गाउँ गाउँमा हामीले सेवा केन्द्र जस्तो खास गरी निजी क्षेत्रका कम्पनीहरूकै आफ्नो शाखा अथवा डिलर मार्फत एउटा सेवा केन्द्रको रूपमा रहेर त्यो ठाउँमा प्रविधि पुगेकोलाई कस्तो मर्मत सम्भार आवश्यक हुन्छ, कस्तो चाहिँ नि भोलि त्यहाँ विभिन्न कम्पोनेन्टहरू चाहिँ नि चेन्ज गर्नुपर्ने हुन्छ त्यो सेवा दिने पनि व्यवस्था हामीले मिलाएको छ।
0: काम गर्ने प्रक्रिया यो अलिक झन्झटिलो र अलिक समयावधि धेरै लिने खालको भएन सर?
1: छैन, यस्तो हुन्छ अब हामीले वार्षिक कार्यक्रम आइसकेपछि जस्तै साउन महिनामा हाम्रो मागको सूचनाहरू गयो, अब साधारणतया 15 दिनदेखि 1 महिना जतिको समय राखेर हामीले माग्छौँ, आएको मागहरूलाई चाहिँ नि एकीकृत गरेर अनि त्यसपछि कुन ठाउँमा प्राथमिकता पर्छ त्यो अनुसार जान्छौँ र अब हाम्रो यो वर्षको चाहिँ नि के छ भने असोज महिनाभित्र सबै खरिदको सम्झौताहरू सकाइसकेर अनि चाहिँ नि कार्यान्वयन चाहिँ नि छिटोभन्दा छिटो गर्ने गरी हामी जान खोजिरहेछौँ। त्यो हिसाबले अब कतिपय प्रविधिको त पूर्व तयारी भएकोमा हामी खरिदकै सूचना निकाल्नेतिर गइरहेछौँ भने कतिपय प्रविधिको अहिले माग सङ्कलन भइरहेछ, त्यसलाई छिटोभन्दा छिटो मागहरू प्रशोधन गरेर अनि खरिदको प्रक्रियामा जान्छौँ, त्यसरी काम भइरहेछ। अब कस्तो भयो भने हामी यहाँ केन्द्रमा छौँ काठमाडौँमा, अब हामीले सेवा दिनुपर्ने सेवाग्राही दूरदराजमा गाउँ गाउँमा हुनुहुन्छ, हाम्रो आफ्नै त्यहाँ कुनै शाखा कार्यालय नभएको कारणले पनि हामीले चाहिँ नि सिधै उपभोक्ता कहाँ पुग्न सक्दैनौँ एउटा कुरा। अर्को कुरा के हो भने यो विषय चाहिँ स्थानीय तहले नै गर्न सकोस् भनेको हुनाले स्थानीय तह मार्फत नै हाम्रा सूचनाहरू त्यहाँ जाने, उहाँहरू मार्फत नै उपभोक्ताका आवश्यकताहरू हामी कहाँ आउने र उहाँहरूसँग सहकार्य गरेरै हामी उपभोक्तामा पुग्ने त्यो माध्यम चाहिँ नि अहिलेको व्यवस्थामा सबैभन्दा उपयुक्त माध्यम हो भन्ने लाग्छ।
0: अन्तमा पर्यावरण र जीवन स्वच्छ सुरक्षित बनाउन केही भन्नुहुन्छ तपाईँले?
1: अब पर्यावरण र जीवन स्वच्छ बनाउनलाई हामीले
0: सबभन्दा पहिले त पर्यावरण स्वच्छ हुनै पर्यो
1: त्यो हामी सबैको एउटा सामूहिक कर्तव्य हो, होइन? हामी हरेक व्यक्तिले स्वच्छ खालको एउटा चाहिँ नि व्यवहार गर्नु पर्यो कि, त्यो चाहिँ नि प्रविधि स्वच्छ उपयोग गर्ने, हामी सरसफाइमा ध्यान दिने, हरेक हिसाबले चाहिँ त्यसमा जानु पर्यो र पहिला आफूले गरिसकेपछि अरूलाई पनि त्यस्तो स्वच्छ खालको प्रविधि अवलम्बन गर्ने कुरामा कसरी हुन्छ सहयोग गर्ने, उत्प्रेरित गर्ने, त्यो काममा हामी लाग्नु पर्यो। र ऊर्जाको हिसाबले कुरा गर्दाखेरि खास गरी स्वच्छ ऊर्जा प्रविधिहरू उपयोग गर्ने, ऊर्जा दक्ष प्रविधिहरू उपयोग गर्ने र त्यसको माध्यमबाट हामीले चाहिँ नि परम्परागत ऊर्जामाथिको निर्भरता कम गर्ने, आयातित ऊर्जामाथिको निर्भरता कम गर्ने र हाम्रो चाहिँ नि आफ्नो वस्तु र सेवाको उत्पादनलाई चाहिँ नि कम लागतमा हुन सक्ने गरी अगाडि बढाउने, त्यसरी जानुपर्छ।
0: सर, समय र संवादको लागि यहाँलाई रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद।
1: यहाँलाई पनि मेरो धन्यवाद र सम्पूर्ण श्रोताहरूमा पनि मेरो हार्दिक नमस्कार।
0: अहिले पर्यावरण र जीवन कार्यक्रममा हामीले कुराकानी गर्दै थियौँ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसँग। उहाँलाई फेरि पनि धन्यवाद दिँदै आज चर्चा भएका विचार केवल विचारमा सीमित नरही हाम्रो दैनिक व्यवहार र कार्यमा लागू होस् भन्ने विश्वास सहित पर्यावरण र जीवन बचाऊ भन्ने विचार सँगै प्रविधि संयोजक मिनर्भा वज्राचार्य अनि म रत्न चौधरी पनि बिदा हुन्छु। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। आदरणीय श्रोता, मौसम परिवर्तनसँगै विभिन्न रोगको जोखिम बढ्ने गरेको देखिन्छ। प्राय जसो बर्सातको समयमा डेङ्गी, हैजा, झाडापखाला लगायतका संक्रामक रोगको चुनौती पनि बढी हुने गर्दछ। यस्ता रोगहरू लागिसकेपछि प्रकोपलाई नियन्त्रणमा ल्याउन मात्र ठुलो कुरो होइन, त्यसभन्दा अगाडि नै जोखिमको पहिचान गरी रोग नै आउन नदिने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आजको कार्यक्रममा हामी स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोग नियन्त्रणको लागि के कस्ता तयारीहरू गरेको छ, त्यसमा के कस्ता समस्याहरू छन्, ती समस्याहरूलाई समाधान गरी अगाडि बढ्नको लागि कसरी काम गर्दैछ भन्ने विषयमा कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दहाल। डाक्टर, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद यहाँलाई।
0: यहाँ अहिले किटजन्य रोग नियन्त्रण शाखाको प्रमुख हुनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत। किटजन्य रोगहरू भन्नुभयो नि, यहीँबाट सुरुवात गरौँ न, कस्तो किसिमको रोगहरू हुन्?
1: खास गरी किटजन्य रोगहरू भन्नाले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रोगहरू सार्नका निम्ति बिचमा माध्यमको रूपमा चाहिँ लामखुट्टे, भुसुना लगायतका किटहरू चाहिँ सहायकको रूपमा आउँछन् अथवा वाहकको रूपमा, भेक्टरको रूपमा आउँछन्। त्यस्तो रोगहरूलाई किटजन्य रोगहरू भनिन्छ। अझ यहाँलाई मैले क्लियरली बुझाउन खोज्दा चाहिँ कुनै व्यक्तिलाई डेङ्गी सङ्क्रमण भयो भने डेङ्गी सङ्क्रमण भइसके पश्चात त्यो व्यक्तिबाट त्यो भाइरसलाई लामखुट्टेले आफ्नो शरीरमा लिन्छ र केही समय त्यो भाइरस आफ्नो शरीरमा वृद्धि र विकास बनाउँछ। निरोगी व्यक्तिलाई टोक्यो भने उसलाई चाहिँ फेरि डेङ्गी सङ्क्रमण हुन्छ। त्यसैले गर्दा सर्टमा मैले भन्दा एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्नका निम्ति बिचमा जो माध्यमको रूपमा, वाहकको रूपमा रहेका जति पनि रोगहरू छन् त्यो भेक्टरको सहायताले लाग्ने त्यस्तो रोगहरूलाई किटजन्य रोगहरू भनिन्छ।
0: यहाँ त स्वास्थ्य विभागमै कार्यरत हुनुहुन्छ, अहिलेसम्म यस्ता रोगहरूको अवस्था कस्तो छ नेपालमा? बढ्दो क्रममा, घट्दो क्रममा के पाइन्छ? हाम्रो तथ्याङ्कले के भन्छ?
1: सामान्यतया यस्ता किटजन्य रोगहरू सुरुका वर्षहरूमा धेरै नै हुन्थ्यो, तर केही समय किटजन्य रोगहरूमा केही कमी आएको देखिएको थियो। तर अहिले पछिल्ला वर्षहरूमा यहाँले संसारभरको तथ्याङ्क हेर्नुभयो भने डेङ्गी अथवा मलेरिया, औलो लगायतका रोगहरू चाहिँ केही बढ्न खोजेको हो कि भन्ने चाहिँ देखिन्छ, तथ्याङ्कहरूले देखाउँछ। हाम्रो देशको कन्टेक्स्टमा पनि यहाँले तथ्याङ्कलाई हेर्नुभयो भने अहिले डेङ्गी विगत 4-5 वर्षदेखि हामी धेरै सफल भएका छौँ, डेङ्गी धेरै प्रतिवेदन भएको छ। त्यसै गरेर औलोको सङ्क्रमण अथवा मलेरियाको सङ्क्रमण पनि हामीसँग सीमित मात्रामा चाहिँ छ, तर कम्प्लिटली यसलाई नियन्त्रण गर्न सकेका छैनौँ। स्क्रब टाइफस अहिले नेपालमा एउटा चुनौतीको रूपमा फेरि बढ्दै गएको पनि देखिन्छ। त्यसै गरी अन्य किटजन्य रोगहरू, जापानिज फ्लाइटिस विरुद्ध हामीले भ्याक्सिनको प्रयोग त गर्यौँ, तर पनि अझै कतिपय जिल्लाहरूमा जेई सङ्क्रमण अथवा जापानिज फ्लाइटिसको सङ्क्रमण भएको देखिन्छ। हात्ती पाइले त्यसै छ, कालाजारहरू पनि अहिले पनि सङ्क्रमण भएको देखिन्छ। त्यसले गर्दा अब कस्तो देखिन्छ भने अबको केही वर्षसम्म यस्ता किटजन्य रोगहरू कतिपय किटजन्य रोग अलिक बढी प्रकोपको रूपमा आउलान्, कतिपय किटजन्य रोगहरू हामी र हाम्रो समुदायमा रहि नै रहन्छन् जस्तो चाहिँ देखिन्छ।
0: केही रोगहरू नियन्त्रणमा आइसके, केही रोगहरू कम हुने क्रममा छन् भने केही रोगहरू अहिले पनि चुनौतीका रूपमा देखिएका छन्।
1: हो,
0: जस्तै
1: जस्तो अहिले हामी नेपालबाट औलो रोगलाई निवारण गर्ने लक्ष्यमा अगाडि बढेका छौँ। त्यसले गर्दा नेपालमै सङ्क्रमित भएको लामखुट्टेले टोकेको अथवा सारेको औलो चाहिँ हामीसँग असाध्यै कम छ, भनेको हामी शून्य बनाउने लक्ष्यमा छौँ। तर यद्यपि हामी सन् 2030 लक्ष्य राखेर अगाडि बढेका छौँ औलोको कन्टेक्स्टमा। त्यसै गरेर भुसुनाबाट लाग्ने कालाजारको हकमा पनि हामी त्यसको सङ्ख्यालाई असाध्यै सीमित बनाउने र हामी त 2027 अङ्ग्रेजी वर्षमा चाहिँ कालाजार रोगलाई नेपालबाट जनस्वास्थ्य समस्याको रूपबाट निवारण गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ। भनेको कालाजार रोगको सङ्क्रमणलाई असाध्यै सीमित मात्रामा राख्ने, जसले गर्दा त्यसले चाहिँ जनस्वास्थ्य समस्या चाहिँ नबनाओस् भन्ने अभिप्रायले त्यसरी अगाडि बढेका छौँ। त्यस्तै गरी हात्ती पाइलेलाई पनि हामी सन् 2030 लक्ष्यका आधारमा अगाडि बढेका छौँ। तर कतिपय यस्ता रोगहरू छन् जो चाहिँ अहिले हामी हाम्रो समुदायमा अलिक बढी प्रकोपको रूपमा रहेका छन्। जस्तो यहाँलाई थाहा छँदैछ, डेङ्गु विगत 5-7 वर्षदेखि चाहिँ अलिक बढी सङ्क्रमणमा रहेको थियो, यद्यपि गत वर्षदेखि केही कम भएको अवस्था छ। त्यस्तै स्क्रब टाइफस पनि बिस्तारै चाहिँ यो अलिक बढ्छ कि भन्ने अनुमान छ। संस्थागत रूपमा चाहिँ यो अलिक चुनौतीको रूपमा चाहिँ हामीलाई स्क्रब र डेङ्गी चाहिँ अहिले हामीसँग छ।
0: सर, हामीले समयमै यसको तयारी गर्न नसक्दाको कारणले गर्दाखेरि यी रोग बढिरहेका हुन् या हामी थाहा नपाएकै नै रोगहरू बढिरहेका छन्?
1: यहाँले सोधेको प्रश्न असाध्यै राम्रो पनि हो। यो यस्तो किटजन्य रोगहरूमा हामीले रोगीलाई मात्रै केन्द्रित गऱ्यौँ भनेदेखि यसलाई नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ। अथवा डेङ्गीलाई नियन्त्रण गर्नका निम्ति डेङ्गी सङ्क्रमण भएको व्यक्तिलाई उपचार व्यवस्थापन अथवा त्यसलाई चेतना दिने पाटो सँगसँगै हामीले त्यो रोग सार्ने बाहक अथवा माध्यमको रूपमा रहेको लामखुट्टेहरूलाई नियन्त्रण गर्न सकेनौँ भने, त्यसलाई निगरानी गर्न सकेनौँ भने, त्यसको वृद्धि र विकासलाई रोक्न सकेनौँ भने हामीले चाहे जति काम गर्न नसक्दो रहेछौँ। त्यसले गर्दाखेरि चाहिँ अहिले यहाँले हेर्नुभयो भने नेपालमा नेपालको सहरीकरणको प्रभाव अथवा नेपालमा अव्यवस्थित सहरीकरण भनौँ, यस्ता लगायतका क्रियाकलापहरू अनि वातावरणीय परिवर्तन क्लाइमेट चेन्जका परिवर्तनहरू र नागरिक तहमा थोरै भए पनि एकाउन्टेबिलिटीमा पनि केही कमजोरी, सबै कुराले गर्दा हामी लामखुट्टेको ठ्याक्कै नियन्त्रण गर्ने, लामखुट्टेलाई को वृद्धि र विकासलाई कम गर्ने कुरामा सबैको कमजोरी हुनसक्छ। जसका कारण चाहिँ सङ्ख्यागत रूपमा लामखुट्टेहरू बढ्छन् ती रोग सार्ने, त्यसलाई नियन्त्रण गर्न सकेनौँ भने त त्यसले सङ्क्रमण बढाउने कुरा त रह्यो नै। तर पनि पछिल्ला तथ्याङ्कहरू हेर्नुभयो भने औलो सार्ने लामखुट्टेलाई हामीले नियन्त्रणमा धेरै नियन्त्रण गरेका छौँ, जसले गर्दा नेपालमा औलोको सङ्ख्या सीमित बनाउन सकिएको छ। स्थानीय औलोको सङ्ख्या अहिलेसम्म यो अङ्ग्रेजी वर्ष 26 लागिसकेपछि त हामीसँग एकजना मात्रै रिपोर्ट भएको अवस्था देखिन्छ यो 7 महिनाको अवधिमा। त्यस्तै कालाजार अघि मैले भनिहालेँ अलिक कम छ, तर कतिपय यस्ता रोग सार्ने किट भेक्टरहरू अथवा किटहरू छन् जसलाई सजिलै नियन्त्रण गर्न सहज छैन। जस्तो डेङ्गी सार्ने लामखुट्टेलाई हामीले सहज नियन्त्रण गर्न सक्दैनौँ, सफा पानीमा बस्ने, चाहिँ थोरै पानीमा पनि आफ्नो सन्तान उत्पादन गरिहाल्ने, घरमा जम्मा गरेको पानीमा पनि बसिहाल्ने लगायतका यो किटहरूको आनी बानीमा आउने परिवर्तनका कारणले चाहिँ केही गाह्रो चाहिँ हुन्छ। यद्यपि हामीले क्रमिक रूपमा यसमा चाहिँ काम गरिरहेका छौँ।
0: औलो उन्मूलन गर्दाखेरि नेपालमा सूचना प्रविधिको विकास भएको थिएन, अहिलेको तुलनामा नागरिकहरू पनि सचेत थिएनन्। तर अहिले सूचना प्रविधिको विकास, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू पनि त्यत्तिकै बढ्दै गएको अवस्थामा हामी त्यही किसिमको कार्यक्रम सञ्चालन गरेर डेङ्गु नियन्त्रण गर्न सक्थ्यौँ नि, यसमा केही प्रयास भएको छैन?
1: हो, यहाँले भनेको कुरा औलो सार्ने लामखुट्टेलाई नियन्त्रण गर्नका निम्ति संसारभरि 3 उपायलाई चाहिँ महत्त्व दिइएको थियो। एउटा डेङ्गु के अरे लामखुट्टे जसले औलो सार्ने गर्छ त्यो नियन्त्रणको निम्ति एक प्रकारको विषादी छ, त्यो विषादी छिटकाउ गर्यो भने त्यसले त्यो लामखुट्टेलाई नियन्त्रण गर्नका निम्ति ठुलो भूमिका खेल्छ। किन भूमिका खेल्छ भन्दा औले सार्ने लामखुट्टेको आनी बानी, उसले रगत चुसेर आराम गर्ने चाहिँ प्रणाली अथवा उसले कहाँ टोक्ने, कति बेला टोक्ने, सबै कुराको आधारमा चाहिँ हामी अहिले पनि औलो प्रभावित धेरै क्षेत्रहरूमा जहाँ धेर स्थानीय रूपमा औलो सङ्क्रमित भएको अवस्था हुन्छ त्यस्तो ठाउँमा कि त हामीले त्यहाँ झुलबाट नागरिकलाई प्रोटेक्सन गर्छौँ, कि त हामीले विषादी छिटकाउको कार्यक्रमबाट नागरिकलाई प्रोटेक्सन गर्छौँ। तर त्यो कालाजारमा पनि त्यस्तै छ, कालाजारको भेक्टरलाई नियन्त्रण गर्न सहज छ, औलोको अथवा मलेरियाको भेक्टरलाई नियन्त्रण गर्न सहज छ, तर डेङ्गी सार्ने लामखुट्टेकोलाई नियन्त्रण गर्न त्यति सहज छैन। मैले भनेको विषादी प्रयोग गर्दा त्यो लामखुट्टेलाई नियन्त्रण गर्न पनि सहज छैन, किनभने एउटै लामखुट्टेले हजारौँ

0: चक्रलाई तोड्न सक्यौँ भने यसलाई कम गर्न सकिन्छ, लामखुट्टेको सङ्ख्या कम गर्न सक्छौँ, डेङ्गी सार्ने, अनि त्यो सङ्ख्या कम हुने बित्तिकै डेङ्गीको रोगको सङ्क्रमण पनि कम हुन सक्छ भन्ने सिद्धान्तका आधारमा हामीले यसरी काम पनि गरिरहेका छौँ। तिनै कामको फलस्वरूप चाहिँ विगत 3-4 वर्ष उता धेरै देखिएकोमा अहिले नागरिक तहसम्म एउटा सचेतना फैलिएको छ, सबैमा थोरै भए पनि जागरुकता आएको छ। मैले मेरो घरको कौशीदेखि लिएर तल आँगनसम्म काहीँ र अनावश्यक पानी जमेको छ कि त्यसलाई व्यवस्थापन गर्ने कुरा, म मात्र होइन मेरो समुदाय छिमेकीमा त्यस्तो छ कि भन्ने कुराहरू चाहिँ अलिकति भए पनि अवेरनेस चाहिँ बढ्दै गएको छ। त्यसले गर्दा अब बिस्तारै कम हुन्छ, तर यसको निरन्तरता चाहिँ आवश्यकता छ। फेरि
1: यस्ता संक्रामक रोगहरूको नियन्त्रणको लागि सरकारी प्रयासहरू भइरहेका छन्। सरकारी प्रयासले मात्र पर्याप्त नहुन सक्छ, नागरिकहरूको भूमिका पनि महत्त्वपूर्ण छ। यस्ता अभियानमा नागरिकलाई जोड्नको लागि सरकारले कसरी काम गर्दैछ?
0: यहाँले असाध्यै महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। यस्ता रोगहरू नियन्त्रण गर्न कुनै जिल्लामा रहेका स्थानीय तहमा रहेका एउटा संस्था, स्वास्थ्य संस्थाले मात्रै सम्भव छैन, किनभने स्वास्थ्य संस्थामा भएका सीमित कर्मचारीहरू प्रत्येक नागरिकको घर घरमा गएर कहाँ पानी जमेको छ, कसरी जमेको छ, प्रयोग त्यत्तिकै छ कि भनेर हेर्नलाई त्यति प्र्याक्टिकल पनि नहुन सक्छ। त्यस्तो कन्टेक्स्टमा चाहिँ हामीले त्यही भएर यो अभियानको रूपमा यसलाई सेन्सिटाइजेसन हुनुपर्छ, नागरिक तहसम्म सचेतना फैलिनुपर्छ भन्ने हिसाबले यो 3 महिने सचेतना अभियान चाहिँ हरेक प्रदेश हरेक स्थानीय तहमा अहिले चाहिँ त्यसलाई ठुलो एडभोकेसीको रूपमा लगेका छौँ। यहाँलाई अवगत गराउँ, हामीले विगत 3 वर्षदेखि चाहिँ यो नागरिक तहसम्म सचेतना फैलिनुपर्छ भन्ने हिसाबले 4 क्रियाकलाप सञ्चालन गर्न सङ्घीय सशक्तबाट पनि कतिपय धेरै स्थानीय तहहरू मलाई लाग्छ 450 जति स्थानीय तहहरूमा जहाँ चाहिँ 3-4 वर्ष यता डेङ्गी सङ्क्रमण भएको देखिएको छ त्यस्तो स्थानीय तहहरूमा केही स्रोतको पनि विनियोजन गरेका छौँ। र त्यसमा हामीले भनेको 4 क्रियाकलापमा टोल विकास संस्थाहरू छ, अहिले टोल संस्थाहरूलाई परिचालन गरेर नागरिकलाई परिचालन गरेर प्रत्येक हप्तामा चाहिँ यो डेङ्गी सार्ने लामखुट्टेको वासस्थान खोज्ने नष्ट गर्ने अभियान सञ्चालन गर्ने प्रयोजनका लागि। दोस्रो चाहिँ विद्यालय तहदेखि नै यो यो सचेतनालाई अगाडि बढाउनुपर्छ, जसले विद्यार्थी र उहाँहरूको अभिभावकमा पनि त्यसको सूचना डेसिमिनेट हुन्छ भनेर विद्यालय शिक्षा कार्यक्रमहरू नागरिकलाई थाहा नहुनसक्छ बुझाउनका निम्ति अथवा यसको रिस्क कम्युनिकेसन भन्छौँ जोखिमलाई सञ्चार गर्नका निम्ति स्थानीय तहबाट माइकिङ गरेर होला अथवा त्यहाँको आफ्नो पोर्टलबाट सामाजिक सञ्जाल प्रयोग गरेर होला, रेडियो टेलिभिजन त्यस्तोबाट चाहिँ जोखिमको सञ्चार पनि नागरिक तहमा गऱ्यौँ भने त्यसबाट पनि सचेतना फैलिन्छ भन्ने एडभोकेसी बैठकहरू अथवा अन्तर्क्रियाहरू गर्ने लगायतका क्रियाकलापहरू गर्नुपर्छ भनेर हामीले स्रोतसहित पत्राचार पनि गरेका छौँ। 753 पालिकामा भूमि व्यवस्थापन सङ्घीय मामिला मन्त्रालय अन्तर्गत चाहिँ 70 ठाउँ पत्राचार पनि भएको छ। यसरी हामीले सँगसँगै यो गरेका छौँ भने अर्को चाहिँ हरेक स्थानीय तहमा अहिले यो द्रुत प्रतिकार्य टोली भनेर गठन भएको छ, यस्ता विपदजन्य अवस्थाहरूलाई व्यवस्थापन गर्न अथवा महामारी रोगहरूलाई व्यवस्थापन गर्नका निम्ति त्यो केन्द्र प्रदेश र स्थानीय तहमा त्यस्तो ऱ्यापिड रेस्पोन्स टिमहरूलाई सक्रिय बनाउने कुरा, उहाँहरूलाई ट्रेन गरेर कसरी हामीले रोगहरूलाई निगरानी गर्ने, रोगहरू देखा परिसकेपछि त्यसको प्रतिकारमा कसरी जाने कुरा त्यसलाई पनि हामी सँगसँगै लगेका छौँ भने अहिले पछिल्लो पटक चाहिँ सङ्क्रमणलाई शून्य बनाउनका निम्ति प्रयास त गर्ने हो अथवा कम बनाउनका निम्ति प्रयास गर्ने हो, तर सङ्क्रमण भइहाले पनि त्यो मृत्युको जोखिमतालाई कम गर्नुपर्छ भनेर अस्पतालहरूको तयारी, अस्पतालमा चाहिँ नयाँ प्रोटोकलबाट नयाँ अपडेटेड प्रोटोकलबाट बिरामी उपचार गर्नका निम्ति चिकित्सक स्वास्थ्य कर्मीहरूलाई ट्रेनिङ दिने लगायतका क्रियाकलापहरू हामीले सँगसँगै गरिरहेका छौँ। यहाँले हेरि पनि रख्नु भएको छ अहिले डेङ्गीको हकमा मैले डेङ्गीलाई अलिक बढी फोकस गरेँ, अनि जन्य रोगहरू अलमोस्ट अब सीमितता मात्रै भएको कारणले पनि हामीले धेरै मेहनत पनि गरेका छौँ, नागरिक तहबाट त्यो सहयोग पनि भएको छ। सबैको यो डेङ्गी रोग सार्नका निम्ति सोसियल डिटर्मिनेन्स भन्छौँ हामीले।

0: धेरै क्षेत्रहरूको एकीकृत प्रयास भयो भने यसलाई नियन्त्रण हुन्छ र त्यही गतिमा पनि अगाडि बढिरहेको मैले यहाँलाई निवेदन गर्छु।
1: हामी रेडियो नेपालमा यहाँसँग कुराकानी गर्दैछौँ, धेरैले रेडियो नेपाल सुनिराख्नु भएको छ, हुन त यहाँहरूले पनि अभियान सञ्चालन गरिराख्नु भएको छ, सरकारको तर्फबाट नागरिक स्तरमा पनि कार्यक्रम सञ्चालन गरेका कुरा गर्नुभयो, तर पनि नागरिकहरूलाई भन्दाखेरि डेङ्गुबाट कसरी बस्ने, उहाँले कसरी सुरक्षा बनाउन सकिन्छ बताइदिनु न।
2: डेङ्गीबाट बस्नका निम्ति सबैभन्दा पहिला त आम नागरिकले आफ्नो व्यक्तिगत सावधानीमा विशेष रूपमा ध्यान दिनु पर्यो अथवा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति अपनाउनु पर्ने सावधानीहरू जस्तै यो आफू सुत्दा चाहिँ झुल प्रयोग गरेर सुत्ने अथवा बिहान साँझ बढी मात्रामा लामखुट्टेले टोक्ने भएको हुनाले यो चाहिँ बिहान साँझ लामखुट्टेले बढी मात्रामा टोक्ने भएको हुनाले चाहिँ आफ्नो शरीर नढाकिएका ठाउँहरूमा केही मलम प्रयोग गर्ने अथवा पुरा शरीर ढाक्ने कपडाहरूको प्रयोग गर्ने, आफ्नो घरमा लामखुट्टे छिर्न नदिनका निम्ति सकिन्छ भने जालीको व्यवस्थापन गर्ने, यस्ता कुराहरू व्यक्तिगत रूपमा अप्नाउनु पर्ने सावधानी भइहाले। त्यस बाहेक चाहिँ लामखुट्टेको वृद्धि र विकास हुन नदिनका निम्ति आफ्नो घर वरिपरि कहीँ पानी जमेको छ कि अथवा आफूले प्रयोग गर्ने पानी चाहिँ लामो समयसम्म त्यत्तिकै बचिराखेको छ, हामीले ढक्कनहरू लगाएका छैनौँ, कभर लगाएको छैनौँ भने त्यसलाई निगरानी गर्ने कुरा, जथाभावी चाहिँ फालिएका ठाउँहरूमा पानी त्यत्तिकै सञ्चय भएको छ कि, त्यो कुरालाई पनि हामीले गर्नु पर्यो। फेरि आफूले मात्रै नगरिकन आफ्नो गाउँ टोल आफ्नो छिमेकी सबै ठाउँमा पनि हामीले त्यो सूचनालाई सम्प्रेषण गर्नु पर्यो पहिलो नम्बर। दोस्रो भनेको हामीलाई रोग चाहिँ सङ्क्रमण भइहाल्यो अथवा आफ्नो गाउँ टोलमा डेङ्गी सङ्क्रमण भएको अवस्था छ भनेदेखि त्यस्तो बेलामा चाहिँ आफूलाई ज्वरो आयो डेङ्गीसँग सम्बन्धित लक्षणहरू देखिए भने त्यस्तो बेला चाहिँ हामीले ढिलो नगरिकन अस्पताल गयौँ अथवा स्वास्थ्य संस्थामा गयौँ चिकित्सक र स्वास्थ्य कर्मीको परामर्श लिन सक्यौँ भनेदेखि डेङ्गी सङ्क्रमण भए पनि यसकोबाट हुने मृत्युको जोखिमबाट हामी कम हुन्छौँ। त्यसकारण यी दुईवटा कुरालाई हामीले विशेष रूपमा विचार पुर्याउनु पर्यो। अब डेङ्गी समुदायमा सङ्क्रमण भएको छ, आफू जथाभावी हामीले शरीर दुख्ने अथवा दुखाइ कम गर्ने अथवा ज्वरो कम गर्ने नाममा चाहिँ जथाभावी औषधि प्रयोग गऱ्यौँ, स्वास्थ्य कर्मीहरूको सल्लाह चिकित्सकको सल्लाह लिएनौँ भने कहिलेकाहीँ चाहिँ जटिल प्रकृतिको डेङ्गीका लक्षणहरू देखिन सक्छन्, त्यही कारणले हाम्रो मृत्युसम्म पनि हुनसक्छ। त्यस्तो कुरामा चाहिँ हामी बढी मात्रामा सावधानी अप्नाउनु पर्छ।
1: हिजोको दिनमा डेङ्गु रोग अर्थात् लामखुट्टेबाट सर्ने रोगहरू तराई मधेसतिर बढी देखिन्थे, पहाड हिमालतिर कम देखिन्थे, त्यति थिएन। पछिल्लो समय सबै ठाउँमा यसको सङ्क्रमण देखिएको अवस्था छ। यो भइरहँदाखेरि यसको उपचार पहाड तथा हिमालमा भएका स्वास्थ्य संस्थाहरूमा पनि सम्भव छ कि छैन?
2: यहाँले असाध्य राम्रो प्रश्न गर्नुभयो। खास गरी अहिले डेङ्गीको सङ्क्रमण भएको छ कि छैन भनेर जाँच गर्नका निम्ति हामीले ग्रामीण ठाउँको एउटा स्वास्थ्य संस्थाबाट पनि सजिलै जाँच गर्न सकिन्छ। किटको विकास भएको छ, त्यो डेङ्गु निदान गर्ने किटले 15 मिनटमै डेङ्गी सङ्क्रमण भएको छ कि छैन भनेर एकिन गर्न सकिन्छ। त्यसले गर्दा निदानका निम्ति जुनसुकै क्षेत्रबाट पनि गर्न सकिन्छ र यसको ठ्याक्कै यसको चाहिँ यो भाइरसजन्य रोग भएको कारणले यही औषधिले यसलाई ठिक बनाउँछ भन्ने त छैन। स्वास्थ्य कर्मी चिकित्सकहरूले बिरामीको लक्षणको आधारमा उपचारहरू गर्नुहुन्छ, सल्लाह सुझाव दिनुहुन्छ। त्यस आधारमा चाहिँ यो अहिले जहाँ पनि जसरी पनि सजिलै पत्ता लाग्न सक्ने भएको हुनाले त्यसमा समस्या त छैन। र यहाँले अघि जोड्न खोजेको कुरा चाहिँ अब सुरुमा तराईमा हुने प्रकृतिको रोग थियो तर अहिले चाहिँ मान्छेको चलायमानता बढ्यो, एकैछिनमा हामी एकै ठाउँबाट तराईको एक ठाउँबाट पहाडको कुनै एउटा कुनामा जान सक्ने भयौँ, त्यसले गर्दा त्यो सार्ने लामखुट्टे पनि सँगसँगै जान सक्ने भयो, प्लस त्यो ठाउँहरूमा त्यो लामखुट्टे हुर्कन सक्ने वातावरण बन्दै गयो, वातावरणीय परिवर्तन अथवा क्लाइमेट चेन्ज भनौँ, यी सबै परिवर्तनका कारणले हाम्रा पहाडी क्षेत्रहरू पनि अहिले लामखुट्टेको वृद्धि र विकास हुनका निम्ति चाहिँ उपयुक्त स्थानहरू बन्दै गए, जसले गर्दा अब अहिले यो ठाउँमा मात्रै छ भन्नु छैन, नेपालको 77 जिल्लामा जुनसुकै ठाउँमा पनि यस्ता किटजन्य रोगहरू सङ्क्रमण भएका तथ्याङ्कहरू छन्। डेङ्गी मात्रै नभएर अन्य रोगहरू पनि सङ्क्रमण भएका छन्। यी सबै कुरालाई हामीले विचार गर्नुपर्ने चाहिँ अब समय आएको छ।
1: यस्ता सङ्क्रामक रोगबाट बस्नको लागि दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। अहिलेका भएका हाम्रा नीतिमा के कमजोरी छ र के कुराहरू सुधार गरेर जानु पर्ला जस्तो लाग्छ यहाँलाई?
2: मैले अघि भन्दै पनि थिएँ यहाँलाई, खास गरी यस्ता किटजन्य रोगहरू नियन्त्रण गर्नका निम्ति एउटा क्षेत्रको मात्रै भूमिकाले पुग्दैन अथवा स्वास्थ्य क्षेत्रको मात्रै भूमिकाले पुग्दैन, यो चाहिँ बहुनिकाय बहुसहकार्य भयो भने, मल्टी सेक्टरल अप्रोचमा गयो भने मात्रै यसलाई यस्ता रोगहरू नियन्त्रण गर्न सकिन्छ। त्यही भएर नेपाल सरकारले अहिले बहुक्षेत्रीय डेङ्गी रोकथाम नियन्त्रण योजना भनेर स्वीकृतिका लागि हामीले मन्त्रालयमा पनि पठाएका छौँ। त्यसमा पनि हामीले सबै क्षेत्रको भूमिकालाई स्पष्ट रूपमा लेखेका छौँ। आम नागरिकको स्वयं के भूमिका भइदिनुपर्ने, प्रदेश सरकारको के भूमिका हुनुपर्ने, स्थानीय सरकारको के भूमिका हुनुपर्ने, सङ्घीय सरकारको के भूमिका हुनुपर्ने, यसमा पनि फेरि सङ्घीय सरकारभित्रका स्वास्थ्यका निकायका के अथवा स्वास्थ्यभन्दा बाहेकका निकायका भूमिका के हुनुपर्ने, आम सञ्चार माध्यमको भूमिका के हुनुपर्ने लगायतका सबै भूमिकाहरू, सबै सरकारवाला क्षेत्रहरूको भूमिकालाई स्पष्ट पारेर हामीले त्यसलाई पठाएका छौँ। त्यो चाहिँ स्वीकृत भइसकेपछि यसमा चाहिँ मलाई लाग्छ सबैको भूमिका क्लियर पनि हुन्छ र हामीले आफ्नो क्षेत्रबाट भूमिका निभाउन सक्यौँ भनेदेखि यस्ता रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ। फेरि यो यी रोगलाई मात्रै होइन, अहिले पछिल्लो पटक चाहिँ विभिन्न प्रकृतिका रोगहरू आएको पनि छन्, ती सबै रोगहरूलाई नियन्त्रण गर्नका निम्ति हामी मल्टी सेक्टरल एप्रोचमा जानुपर्छ अथवा वन हेल्थ एप्रोचमा गयौँ भनेदेखि मात्रै यस्ता रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ, हाम्रो सिकाइ पनि हो। त्यही हिसाबले हाम्रा क्रियाकलापहरू पनि बनाएर पठाएका पनि छौँ, पत्राचारहरू पनि गरेका छौँ र स्थानीय सरकार चाहिँ नागरिकसँग सबैभन्दा नजिक रहने भएको हुनाले ती समस्याहरू पनि त्यहीँ देखिने भएको हुनाले हामीले प्राविधिक रूपमा स्थानीय तहको स्वास्थ्य कर्मीहरूलाई कम्पिटेन्ट बनाउने, उहाँहरूलाई बढी सक्रिय बनाउने र प्राविधिक रूपमा हामीले सहयोग गर्ने भन्ने बुझाइको आधारमा हाम्रा क्रियाकलापहरू हामीले सञ्चालन पनि गर्दैछौँ र गरि पनि रहेका छौँ।
1: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
2: हस्, धन्यवाद यहाँलाई पनि।
1: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता, समसामयिक विषयमा छलफल। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। र गाँजाका सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार। अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र रासोपाका सभापति रवि लामिछानेबीच हिजो साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच समसामयिक राजनैतिक विषयमा छलफल भयो। भेटमा पार्टीको भावी कार्यदिशाबारे पनि छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले हिजो विज्ञप्ति जारी गरेर भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभयो। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा समस्या अपेक्षा र सुझावहरू सुन्नुपर्नेछ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज अपराह्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आजै विभिन्न 4 समितिको बैठक पनि बस्दैछ। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजा आजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्दछन्। यसै गरी सौर मास अनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरी जलमा भेला भएका थिए। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा हिजोदेखि सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन थालिएको हो। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। हुलाकी सडक अन्तर्गत जनकपुर भिट्टामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रुलाई शास्तिपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ। सडकको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सरकारलाई जिम्मेवार बनाउने गरी काङ्ग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले काङ्ग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको पनि बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुधे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभयो। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कारवाही जारी रहने उहाँले बताउनुभयो। ट्रम्पले जुलाई 31 गाजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित नयाँ योजना घोषणा गर्नुभएको थियो। योजनामा हमाससहित गाजामा रहेका सबै सशस्त्र समूहलाई निशस्त्र बनाउने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताइएको छ। यता विद्रोही समूह हमासले भने ट्रम्पको योजनाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.2 र न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। र गाजाका सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुधे शान्ति योजना इजरायलद्वारा अस्वीकार। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हाम्रो संस्कृति,
3: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
2: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल अनलाइन .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी नेपालको सुदूरपश्चिमी तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू जातिका केही संस्कार परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्कोमा छौँ। कार्यक्रममा राणा थारूहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। त्यसो त नेपालमा थारू समुदाय एउटा ठूलो आदिवासी जनजाति समुदाय हो। थारू जातिको बसोबास पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म तराईका जिल्ला र भित्री मधेसका भागहरूमा रहेको छ। कमाई बसाई सराई गर्ने थारू समुदायलाई भूमिपुत्रका रूपमा अध्येता अनुसन्धाताहरूले उल्लेख गर्ने गर्दछन्। पूर्वदेखि पश्चिमसम्मका भूमिपुत्र थारू समुदायका आआफ्नै मौलिक सांस्कृतिक विषयवस्तुहरू पाइन्छन्। कार्यक्रममा कैलाली र कञ्चनपुरमा मात्र बसोबास भएको राणा थारू समुदायको परिचय र केही सांस्कृतिक संस्कारगत विषयवस्तुहरूमा अब प्रवेश गरौँ। आफ्नै भाषा र विशिष्ट संस्कार परम्पराहरू भएका राणा थारू समुदायका सम्बन्धमा डाक्टर गणेशमान गुरुङको आलेखका आधारमा आजका सामग्री तयार पारेका छौँ। राणा थारूहरूको एउटा भनाइ छ, तीन पान तीन रोटी, अर्थात् जीवनका तीन घटना, जन्म विवाह र मृत्यु गरी तीन संस्कार राणा थारूहरूका प्रमुख संस्कार हुन्। राणा थारूहरूमा मासिक धर्म हुँदा छुट्टै बस्ने चलन छैन, तापनि त्यस बेलामा महिलाहरूलाई देवदेवीको मन्दिरमा पूजा गर्ने अनुमति हुँदैन र जाँदैनन्। गर्भावस्थामा मसानघाट र पवित्र ठाउँमा जान उचित ठानिँदैन। पारम्परिक प्रचलनमा सुत्केरी हुँदा गाउँकै दही बुढिनीको सहयोग लिने गरिएको पाइन्छ र उनको सेवाका लागि धान र चामल नगद दिने गरिन्छ। जच्चा अर्थात् सुत्केरी महिलाले शुभ दिन पारेर बच्चालाई उचित हुने खाना खुवाउँछिन्। यसका लागि सोमबार बुधबार र शनिबारलाई शुभ मान्दछन्। यसभन्दा अगाडि हरेरा अर्थात् ज्वानो अदुवा बेसार र मरिचबाट बनाइएको झोल खुवाइन्छ। सोमबार बुधबार बिहिबार र शनिबारका दिन सठी अर्थात् छैठी हुन्छ। छठीका दिन लिपपोत गरी घर चोखो पार्दछन्।

खाना खाएको जुठो पतरीले भूतको पूजा गर्दछन् भने चोखो भात र चल्ला भई मैयाको पूजा भर्राले गर्दछ। गाउँलेहरू खाना खान आउँदा चामल पैसा दिएर मात्रै खान्छन्। तोरीको तेलको बत्तीले बनाएको काजलले भई मैया बनाई नयाँ लुगा टोपी भोटो र काजल सर्वप्रथम देवतालाई देखाई चढाई बच्चालाई लगाइदिन्छन्। घर परिवारलाई नाता अनुसार ढोक दर्शन भेट गराइन्छ। राणा थारूहरू विवाहलाई सामाजिक मान्यता प्राप्त

0: आधारभूत चलन हो मगनी। दुई परिवार बीचमा वैवाहिक सम्बन्ध राख्ने मन्जुरी वा सहमति पाइएको संकेत प्राप्त हुनासाथ यसलाई एउटा निश्चित थप दिनमा वैधानिकता दिने काम हुन्छ, जसलाई मगनी भनिन्छ। र मगनी पनि दुई किसिमले गरिन्छ, एउटा अछु मगनी र अर्को चिल मगनी। अछु मगनी अति व्यवस्थित हुन्छ, जसमा गाजा बाजा, बतासा र पेडा जस्ता मिठाई र दारूसहित केटाका तर्फबाट मानिसहरू केटीका घरमा आइपुग्छन्। यस प्रकारको मगनी प्राय सम्पन्न परिवारले गर्ने चलन छ। दोस्रो किसिमको मगनी, जसलाई चिल मगनी भनिन्छ, यो कम खर्चिलो हुन्छ। यसमा केटा र केटी तर्फका मानिसहरूलाई मजपतियाले जंगलको नजिक वा खोलाको किनारमा कतै भेट गराएर कुराकानी मिलाउँदछन्। यसमा केटाका तर्फबाट मिठाई दारू ल्याइएको हुन्छ र केटीका बाबुलाई केही दस्तुर दिने चलन हुन्छ। पारम्परिक रूपमा यस्तो मगनी गर्ने कार्य राणा थारूमा सानै उमेरमा गर्ने प्रचलन पनि परम्परामा पाइन्छ। मगनी हुने महिनाहरू वैशाख र जेठ उपयुक्त मानिन्छ। मगनी सुरु गरिएको दुई परिवार बीचको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले केटाका तर्फबाट केटीका घरमा मिठाई पठाउने चलन छ। विवाह सम्पन्न नहुन्जेल जिलेबी पकाएर केटीका घरमा लैजाने चलनलाई बैना भन्दछन्। बैना लिएर केटाकै पिताजी जाने चलन छ। यसरी जाँदा केटाका बाबुलाई केटीका नातेदारले अति श्रद्धा गर्दछन्, निम्ता गर्दछन्। यस्तै केटीका आमाका लागि चुडिया र अगिया अर्थात् ब्लाउज पनि लैजाने गरिन्छ, यसलाई हटकटना पनि भन्दछन्। यसरी नै केही समयपछि झण्डै 25 केजी भेला अर्थात् गुण लैजाने चलन छ। जब छोरा उमेर पुगेको अनुभव हुन्छ तब केटाका बुबा गएर केटीका बाबुआमासँग बिहेको कुरो चलाउँदछन्। विवाहको प्रारम्भिक सहमति भइसकेपछि विवाह हुने 12 दिन अघि गरिने अर्को सामाजिक रीति छ, त्यो हो पिछौचो। पिछौचोका दिन केटाका बाबुले झण्डै 20 केजी रोहु जातको माछा लिएर केटीका घरमा जानुपर्ने चलन छ, जसअनुसार सम्झि केही छिमेकीहरूको सुखद उपस्थितिमा दारू खाएर सुखका कुरा गर्दछन्। रोहु माछा नपाए अरू माछा लैजान्छन्। माछालाई शुभसूचक मानिन्छ, बिहेका दिन पनि माछा लैजाने चलन छ। विवाहको 3 दिन अघि छिया चौका गर्ने चलन छ। यसबेला घर लिपोत गर्ने, रङ्गाउने काम गरिनुका साथै आँगन र वरपर सरसफाई गर्ने कार्य हुन्छ। छिया चौकापछि अछो चौकाको उत्सव हुन्छ, जसमा घरको भित्री भाग सफा गर्ने, रङ्गाउने र भोज गर्ने गरिन्छ। विवाह हुने अघिल्लो दिन वनदेवीको अर्थात् वनस्पति पूजा हुन्छ। यसमा घरको एकजना पाको मानिस र गाउँले बालबच्चाहरू नुन खोर्सानी, चामल, तेल, घिउ, हर्दी र धागो लिएर जङ्गलमा जान्छन्। वनमा पुगेपछि एउटा ठूलो रुखमुनि सुकेका गोइठा बाँडेर त्यसमा घिउ राख्दछन्। रुखमा 7 पटक धागो बेर्दछन् र पूजापछि मालिडा वा प्रसाद सबैमा बाँड्दछन्। यसरी नै भुइँयार पूजा गर्दछन्, जहाँ राणा थारूका देवदेवी निराधर, पार्वती, नगराही हुन्छन्। यसरी नै 7 भवानीको पूजा गर्दछन्। यता बिहे घरमा बेलुका दिदीबहिनी आफ्नो भाइको शुभेच्छाका लागि धार्मिक गीतहरू गाउँदछन् र पुरी पकाउँछन्। विवाहका दिन बिहानै दिदीबहिनी र भेना जिजाले दुलहालाई नुहाई धुवाई गरी घरभित्रको देवता घर कोलामा लगेर राख्ने चलन छ। यसपछि अञ्चरा झोरी भन्ने रित हुन्छ। यसमा बेहुलालाई बाहिर ल्याइन्छ र नातेदारले बेहुलालाई पैसा दिन्छन्। त्यो पैसा आमालाई दिने चलन छ। यसपछि दुलहालाई सिङ्गारपटार गरिन्छ। यसमा पगाफेटा, दौरा जस्तै कपडा, झगिया र पाइजामा सुरुवाल लगाउँदछन्। दुलहाले आफ्नो सुरक्षाका लागि कम्मरमा कटारो अर्थात् छुरी भिरेको हुन्छ। कुनै समयमा बिहे गरेर ल्याइएका राणा बेहुलीलाई बाटैमा शत्रुले अपहरण गरेका हुनाले बाटामा सुरक्षाका लागि कटारो भिर्ने चलन आएको भन्ने भनाइ पाइन्छ। त्यस्तै बेहुला चढ्ने चण्डोलमा एउटा ढाल पनि आत्मसुरक्षार्थ झुन्ड्याइएको हुन्छ र बाटामा तिर्खा लागेमा पानी पिउनका लागि भर्रा अर्थात् स्थानीय झाँक्रीले पानी फुकेर राखिदिएका हुन्छन्। विवाह घरदेखि दुलहीको गाउँसम्म त्यो चण्डोल अर्थात् डोली दुलहा घरका जिजा अर्थात् ज्वाइँहरूले बोकेर लग्छन्। जन्ती हिँड्ने बेलामा जिजाहरू 4 जनालाई घरबाट फुलमाला लगाई सफलतापूर्वक चण्डोलमा दुल्हा पुर्याउने र भोलिपल्ट दुलही ल्याउने जिम्मा दिइएको अर्थ देखिन आउँछ। बरायत अर्थात् जन्ती दुलहीको घरमा पुगेपछि स्वागत गरिन्छ। केही बेरपछि केराको पातमा खानपिन हुन्छ। त्यसपछि विवाहका थुप्रै विधिहरू क्रमशः सुरु हुन्छन्। हामीले चाहिँ यहाँ संक्षेपमा यति मात्र राख्यौँ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
0: लुकेका स्वर्ग, समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास, अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति

0: हाम्रो परम्परा।
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी सुदूरपश्चिमका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास भएका राणा थारू जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। राणा थारू जाति समुदायको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँग कुराकानी गरेका छौँ। कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद, नमस्कार।
0: राणा थारू समुदायको बसोबास हाल कहाँ कहाँ छ?
2: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्ला राणा थारूहरूको मुख्य बसोबास भएको क्षेत्र हो, ठाउँ हो। र यसका अलावा यहाँले हेर्नुभयो भने हाम्रो नेपालभन्दा पारिका भारतीय चाहिँ उत्तराखण्ड र उत्तर प्रदेशका केही जिल्लाहरूमा पनि राणा थारूहरूको चाहिँ बसोबास रहेको छ। तपाईँको कैलालीभन्दा पूर्व चाहिँ हाम्रो बसोबास छैन।
0: राणा थारू समुदायको उत्पत्ति सम्बन्धी, बसोबासको सुरुवात सम्बन्धी ऐतिहासिक विषयवस्तुहरू चाहिँ के पाइन्छन्?
2: राणा थारू जाति समुदायको जुन इतिहास छ, किंवदन्तीमा आधारित जुन इतिहास छ, धेरै चाहिँ लेखकहरू अध्येताहरूले लेखको विषय चाहिँ बनाउने गर्नुहुन्छ। यो विषय हाम्रो लागि पनि एकदमै सान्दर्भिक छ। किंवदन्ती थुप्रै छन्, तपाईँहरूले अध्येताहरू हेर्नुभयो भने आफ्नै किसिमको चाहिँ व्याख्या विश्लेषण पनि गरेको पाइन्छ। तर यहाँ के किंवदन्ती, जस्तै राणा थारूहरू चाहिँ भारतको राजस्थानबाट चाहिँ माइग्रेट भएर आएका भन्ने जुन किंवदन्ती छ, यो चाहिँ अलिकति हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो जुन जातीय संस्कारका कुराहरू छन् त्योसँग म्याच गर्ने भएको हुनाले, केही कुराहरू मिल्ने भएको हुनाले त्योसँग अलिकति चाहिँ अलिक सान्दर्भिक देखिन्छ। त्यो किंवदन्ती, त्यो भनाइहरू अलिकति सान्दर्भिक देखिन्छ सर। त्यस कारण हाम्रो माइग्रेसन चाहिँ उताबाट, के अरे, राजस्थानबाट भएको भन्ने कुरालाई हामीले मध्यनजर गर्दै यस सम्बन्धी केही थप अध्ययनहरू पनि भइराखेका छन् समाजको तर्फबाट। राणा थारू स्वयं, राणा थारू समाजका अध्येताहरूको तर्फबाट स्वयं यो अध्ययन चाहिँ अगाडि बढाउनु पर्छ भनेर, किनकि यो एकदमै चासोको विषय पनि भयो। धेरै चाहिँ रिसर्चरहरूले राणा थारू जाति र समुदाय र उहाँहरूको संस्कृति सम्बन्धी यो अध्ययन गर्ने कुरामा उहाँहरूले यो कुरा चाहिँ प्रमुखताका साथ उठाउने गर्नुहुन्छ। त्यस कारणले पनि यो अलिकति चाहिँ छलफलको विषय भयो।
0: अब राणा थारूहरूको बसोबास जुन कैलाली कञ्चनपुरमा छ, त्योभन्दा बाहिर त्यति छैन भने नेपालमा लगभग छैन, त्यहाँको चाहिँ ऐतिहासिक पृष्ठभूमिहरू केही पाइन्छ कि त्यहाँको बसोबासको?
2: ऐतिहासिक पृष्ठभूमि तपाईँ भौगोलिक अवस्थालाई मान्न सक्छौँ। हाम्रो कञ्चनपुर कैलाली नै राणा थारूहरूको पुर्ख्यौले एउटा चाहिँ ठाउँ हो, हाम्रो पहिचानसँग जोडिएको राणा थारूहरूको भनौँ न एउटा त्यो ठाउँको मूल आदिवासीका रूपमा त्यसरी चाहिँ चिनाउने गरिन्छ। विशेष गरी हाम्रो संस्कृति त्यो चाहिँ त्यहाँको भूगोलसँग चाहिँ जोडिएको, त्यहाँको चाहिँ हावापानीसँग जोडिएको, जसले गर्दाखेरि हामी चाहिँ राणा थारू चाहिँ जल जङ्गल जमिन जुन चाहिँ कञ्चनपुर कैलालीको जुन वस्तुस्थिति छ अहिले त्योसँग जोडेर हामी चाहिँ हेर्ने गर्छौँ। र राणा थारूको अब संस्कृतिको कुरा गर्दा त सांस्कृतिक रूपमा धनी छन् भन्ने कुरामा कुनै दुईमत छैन। यहाँहरूलाई मैले स्थलगत रूपमै चाहिँ अवलोकन गर्नका लागि पनि आग्रह गर्दछु। एकदमै संस्कृतिका धनी, उहाँहरूले लगाउने पोसाकका कुराहरूदेखि लिएर संस्कारका कुराहरू, पर्वका कुराहरू, जन्म विवाह र मृत्यु संस्कारका कुराहरूमा देखिएको जुन एउटा चाहिँ सांस्कृतिक जुन एउटा चाहिँ विविधता छ, यो साँच्चिकै चाहिँ एउटा अनौठो पनि छ र अध्ययन गर्न लायक पनि छ। अब झल्किने यसमा चाहिँ, जस्तो मैले अघि नै कुरा गरेँ, हाम्रो राजस्थानको जुन कल्चर छ र यतापट्टि हामीले चाहिँ कञ्चनपुर कैलालीमा बसोबास गर्ने राणा थारूहरूको जुन उहाँहरूले लगाउने जुन पहिरन छ र बोल्ने जुन भाषा छ नि, त्यसमा कहीँ न कहीँ चाहिँ समानता छ। त्यसलाई एउटा उदाहरणका रूपमा हामी लिन सक्छौँ। संस्कारका सवालमा पनि धेरै कुराहरू मिल्ने गरेको छ। यद्यपि अहिले चाहिँ चाहे त्यो नेपालको राणा थारूहरूको सन्दर्भमा कुरा गरौँ या चाहिँ भारतमा चाहिँ तपाईँको उत्तराखण्ड र उत्तर प्रदेशमा बस्ने राणा थारूहरूको पनि कुरा गर्दा, सांस्कृतिक रूपमा अलिकति चाहिँ, भाषागत रूपमा, सांस्कृतिक रूपमा अलिकति केही चाहिँ फरक हुँदै गएको स्थिति चाहिँ देख्न सकिन्छ।
0: हजुर, अब राणा थारूहरूको जनसङ्ख्या चाहिँ कति छ पछिल्ला तथ्याङ्कहरू?
2: राष्ट्रिय जनगणनाले लिएको चाहिँ तपाईँको 2078 सालको जनगणनालाई हामीले अध्ययन गर्ने हो भने त्यहाँ तपाईँको 83,000 एराउन्डमा मात्रै देखिन्छ। र हाम्रो चाहिँ दावी के हो भन्दाखेरि, नेपाल राणा थारू समाज र समाजसँग जोडिएका केही सामाजिक संस्थाहरूले गरेका गत विगतमा गरेका अध्ययनहरूको तथ्याङ्कलाई हेर्दा चाहिँ हाम्रो दावी चाहिँ के थियो भन्दा, 2078 सालको जनगणनाकै बेला हामीले गरेको हाम्रो सर्वेक्षणले कम्तीमा पनि हामी 3.5-4 लाखको बिचमा नेपालमा राणा थारूहरूको जनसङ्ख्या रहेको कुरा त्यो हाम्रो सर्वेक्षणहरूले चाहिँ देखाउँछ। तर नेपालको जनगणनाको आधारलाई चाहिँ हामीले मान्ने हो भने 2078 सालको जनगणनामा 83,000 मात्रै जनसङ्ख्या रहेको कुरा चाहिँ देखिन्छ।
0: अब राणा थारूहरूका थरहरू चाहिँ के छन्, के लेख्ने गरिन्छ?
2: एकदमै धन्यवाद सर। अहिले थरलाई जोडेर खास गरी कुनै पनि समुदायमा बोलिने भाषा र उहाँहरूको जुन थर छ यो एउटा स्पेसिफिक विषयवस्तु बन्ने गर्दछ। धेरै ठाउँमा यो बारेमा चाहिँ चर्चा हुने गर्दछ। अहिले गएर चाहिँ थरभित्र पनि त्यो आफ्नो थरलाई स्पेसिफाई गर्ने र त्यो थरभित्रका पनि केही थरहरू छन् कि भनेर त्यसरी अध्ययन गर्ने गरेको पनि पाइन्छ। यस मानेमा नेपालको जुन अहिले भाषा आयोग छ, भाषा आयोगले यसमा चाहिँ राम्रो चाहिँ एउटा कामको थालनी उहाँले गर्नुभएको छ। भाषा आयोगका चाहिँ डिप कुराहरूलाई चाहिँ अध्ययन गर्ने क्रममा भाषा आयोगले राणा थारू भाषालाई सूचीकृत गरिसके पछाडि राणा थारू भाषा एउटा पहिचान प्राप्त गर्न सफल भयो। यसकारण हामी गर्वान्वित पनि छौँ र भाषा आयोगलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ। 2076 सालमै भाषा आयोगले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरेको अवस्था छ र तत्पश्चात उहाँले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरिसके पछाडि राणा थारू भाषाका सम्बन्धमा थप अध्ययन गर्ने सिलसिलामा भाषा आयोगले नै राणा थारूभित्रका 36 वटा थरहरू चाहिँ सूचीकृत गर्नुभएको छ। यसमा चाहिँ हाम्रा राणा थारू समाजका अध्यक्ष लगायतका चाहिँ अगुवा साथीहरूको यसमा चाहिँ अहम भूमिका देखिन्छ। म प्रचलित थरहरूको म उदाहरण नै चाहिँ यहाँ भन्न चाहन्छु हजुरलाई। मैले 36 वटा थरहरूको कुरा गरेँ, जसमध्ये राणा थारू त स्वयं भइ नै हाल्यो, राणा अनि त्यसै गरी राणा बढाएक, ठाकुर राणा ठाकुर, बट्ठा बट्ठा ठाकुर, खेप्टा खेप्टा ठाकुर, महतौँ बिर्तिया, खुन्का राव रावत रावल, गढौरा गढौरा ठाकुर, गिरी राणा गिरी, गिरी थारू, मरौटिया बर्दौवा, बैसाहा डुटहा, बिलरह्या पकरह्या, विसैना विसैना ठाकुर, सौसा जस्ता के अरे थरहरू चाहिँ सूचीकृत भएको कुरा म जानकारी गराउन चाहन्छु।
0: राणा थारूहरूको आफ्नै विशिष्ट संस्कृति, मौलिक परम्परा,
2: एकदमै
0: समृद्ध संस्कृति पनि मानिन्छ।
2: एकदमै
0: अब राणा थारूहरूको पारम्परिक पेसा व्यवसाय चाहिँ के देखिन्छ?
2: सांस्कृतिक रूपमा धनी हुने कुरा जुन गर्नुभयो एकदमै, यसका अलावा पनि सांस्कृतिक रूपमा त धनी त हुने नै भयो, तर अब एउटा परम्परागत पेसाको कुरा गर्दा राणा थारूहरू पुर्खौँदेखि हाम्रो एउटा पहिचानसँग नै जोडिएको एउटा चाहिँ पेसाका रूपमा कृषि पेसा राणा थारूहरू चाहिँ कञ्चनपुर कैलालीको त्यो उर्वर भूमिलाई कृषिमय बनाउनका लागि राणा थारू हाम्रा पुर्खाहरूको एकदमै ठुलो योगदान रह्यो। यसकारण हामी हाम्रो पेसा नै हाम्रो पुर्खाहरूको पेसा नै कृषि पेसा हो भनेर चाहिँ हामी भन्ने गर्दछौँ सर। अहिले पनि अधिकांश राणा थारू दाजुभाइहरू चाहिँ कृषि पेसामै चाहिँ उहाँहरू चाहिँ आबद्ध हुनुहुन्छ। यद्यपि 20-30 वर्ष पहिलाको 60-को दशकमा जुन शैक्षिक आर्थिक अनि हरेक हिसाबले जुन किसिमको जुन अवस्था थियो समाजको राणा थारू समाजको, अहिले आएर चाहिँ 30-20 वर्ष पछि आएर चाहिँ तपाईँको धेरै कुराहरू परिवर्तन भएको छ। पेसामै पनि अहिले चाहिँ आर्थिक हिसाबले अलिकति समृद्ध भएको कुराहरू चाहिँ आर्थिक रूपमा हामी कहीँ न कहीँ त्यो जोडिनुपर्छ, आर्थिक रूपमा हामी कुनै न कुनै उसमा चाहिँ पेसामा आबद्ध भएर अगाडि बढ्नुपर्छ। जस्तै कृषिकै कुरा गर्दा अहिले आधुनिक कृषितिर चाहिँ हाम्रा दाजुभाइहरू चाहिँ अगाडि बढिराख्नु भएको छ, अलिकति व्यावसायिक हिसाबले पनि चाहिँ अगाडि बढिराख्नु भएको छ। र शैक्षिक हिसाबले पनि शैक्षिक तुलना गर्दाखेरि मैले अघि पनि भने 20-25-30 वर्ष अगाडिको जुन अवस्था थियो, न्यूनतम चाहिँ प्रत्येक घरमा SLC पास गरेको चाहिँ तपाईँको जनशक्ति भेटाउन गाह्रो हुन्थ्यो। तर अहिलेको अवस्थामा चाहिँ हजुरले चाहिँ यसो हेर्नुभयो भने प्रत्येक घरमा केही नभए पनि न्यूनतम SLC पास गरेका छन्, भेटिन्छन् भने त्यो शैक्षिक रूपमा अलिकति परिवर्तन भएको कुरा। वैदेशिक रोजगारको क्षेत्रमा पनि कहीँ न कहीँ चाहिँ जोडिएका छन् हाम्रा दाजुभाइहरू। पछिल्लो समय चाहिँ अलिकति वैदेशिक रोजगारीमा पनि त्यसरी चाहिँ जोडिनुपर्छ भनेर आर्थिकसँग जोडिएका कुराहरूमा उहाँहरू वैदेशिकमा अनि रोजगारीको क्षेत्रमा अहिले चाहिँ सरकारी चाहिँ उसमै चाहिँ, र मेरो अनुमान म एउटा शिक्षण पेसामा पनि आबद्ध भएको नाताले यसो हेर्दाखेरि कञ्चनपुर कैलालीमा अधिकांश दाजुभाइहरू दिदीबहिनीहरू शिक्षण पेसामा पछिल्लो समय बढी संलग्न हुनुहुन्छ। त्यसपछिको चाहिँ तपाईँको सेना प्रहरीमा हुनुहुन्छ, निजामती क्षेत्रमा अलिक कम देखिन्छ। यसरी चाहिँ पेसागत हिसाबले पनि अब मुख्य पेसा चाहिँ कृषि नै हो, त्यसका अलावा चाहिँ अब व्यावसायिक हिसाबले पनि अनि रोजगारीका हिसाबले पनि अनेक पेसामा यसरी जोडिँदै गएको अवस्था देखिन्छ।
0: अब अलिकति प्रसङ्ग बदलौँ न, राणा थारू जातिले मनाउने विशिष्ट चाडपर्वहरू चाहिँ के छन्?
2: मैले यहाँहरूलाई भन्नै पर्छ, राणा थारू चाहिँ सांस्कृतिक रूपमा धनी, स्वाभाविक हो, एकदमै संस्कृतिका हामी धनी मानिन्छ। संस्कृतिका धनी यस मानेमा चाहिँ हाम्रो हामीले मनाउने जुन मौलिक चाडपर्वका कुराहरू छन्, संस्कार संस्कृतिका कुराहरू छन्, त्यसमा चाहिँ मौलिकपन छ। यो अहिले म हजुरलाई एउटा उदाहरण चाहिँ दिउँ। यो श्रावण महिना हो। श्रावण महिना विशेष गरी नेपालीहरूका लागि एउटा विशेष महिना मानिन्छ। विशेष गरी भगवान् शिवको चाहिँ पूजा आराधना बढी चाहिँ गर्ने यो महिना राणा थारूहरूले साउनको डोला अथवा तिज को महिना भनेर हामीले चाहिँ बुझ्ने गर्छौँ। तिज भन्ने बित्तिकै फेरि आम नेपालीहरूले मनाउने तिज र राणा थारूहरूले मनाउने तिजमा थोरै पृथकता छ। म त्यो कुरा अलिकति हजुरलाई चाहिँ यहाँ जोडिदिउँ। अहिले चाहिँ कञ्चनपुर कैलालीको चाहिँ जुन हजुरले चाहिँ अवस्था हेर्नुभयो भने पुरै चाहिँ साउनको डोलामय भएको छ। हजुरले गाउँघरमा प्रत्येक गाउँ गाउँमा टोल टोलमा चाहिँ साउनको डोलाहरू चाहिँ बनेका छन्, झिलिमिली भएको छ, गीतहरू गाइएका छन्, साउनका तिजका गीतहरू चाहिँ गाइएका छन्। प्रत्येक वर्ष चाहिँ त्यो साउन महिनामा चाहिँ तपाईँको साउनको डोला चाहिँ हाल्ने। त्यो डोला भनेको फेरि पिङ जस्तो, हजुरलाई मैले डोला भनेको चाहिँ त्यो पिङ जस्तो हुन्छ, काठकै चाहिँ बनाइन्छ होइन। अहिले चाहिँ अलिकति त्यसलाई चाहिँ मोडिफाई गरेर त्यसलाई शृङ्गार पटार गरेर त्यसमा धेरै कुराहरू छन्। पहिला चाहिँ गाउँघरका मान्छेहरू चाहिँ त्यसरी मिलेर चाहिँ गर्ने गर्नुहुन्थ्यो। अहिले अलिकति यसलाई चाहिँ सरकारी तवरबाट पनि यसलाई चाहिँ प्रोत्साहन गर्ने होइन त्यो खालको भावनाले अलिकति यसलाई चाहिँ यसको संरचनालाई चाहिँ मोडिफाई गरिएको छ
0: सर होइन।
2: विशिष्टताहरूमा यो बेला विशेष गरेर चाहिँ साउनको बेला चाहिँ पन्ध्र यो तिज हुनुभन्दा ठ्याक्कै अगाडि यसपालि चाहिँ तिथि अनुसार चाहिँ हाम्रो राणा थारूहरूको तिज श्रावणको 30 गते पर्दैछ सर। श्रावणको 30 गते पर्दैछ र त्यो 30 गते तिजको दिनभन्दा हरेक वर्षको तिज सुरु हुनुभन्दा 15-16 दिन अगावै प्रत्येक घरका चाहिँ महिला दिदीबहिनीहरू जो हुनुहुन्छ उनका चाहिँ दाजुभाइ अथवा उनका भाइ भतिजाहरूले उहाँहरूलाई चाहिँ माइतमा चाहिँ लगेर जाने, उनको माइतमा चाहिँ लगेर जाने होइन त्यो खालको हुन्छ। अनि त्यहाँ लगिसके पछाडि सुख दुःखका कुराहरू साटासाट गर्ने, भाइ भतिजाहरूसँग चाहिँ भलाकुसारी गर्ने होइन। अनि अर्को महत्त्वपूर्ण कुरा, इन्ट्रेस्टिङ कुरा चाहिँ के पनि छ भने महिला दिदीबहिनीहरूले चाहिँ जुन तिज मनाउँदाखेरि जुन व्रत बस्नुहुन्छ नि उहाँहरूले आफ्नो श्रीमानको लामो आयुको लागि चाहिँ व्रत बस्ने गर्नुहुन्छ। तर राणा थारू दिदी बहिनीहरू चाहिँ उहाँहरूले चाहिँ आफ्नो भाइ भतिजाहरूको लामो आयुको लागि चाहिँ बस्नुहुन्छ। यो अलिकति पृथक छ है संस्कृतिमा, र केही सिमिलारिटी चाहिँ अब हरेक संस्कृतिमा तुलना गर्दाखेरि केही न केही समानता र फरकपनका कुराहरू पक्कै पनि जोडिन्छन्। जस्तै समानताको कुरा गर्दाखेरि यो महिला दिदी बहिनीको चाहिँ मुख्य पर्वका रूपमा मानिन्छ। जसरी दिदी बहिनीहरू तिज मनाउनुहुन्छ, यसै गरी हाम्रो पनि राणा थारू दिदी बहिनीहरूको यो मुख्य पर्व आम नेपालीको जस्तै। तर पृथकता कहाँनिर छ भने उहाँहरूले चाहिँ श्रीमानको लामो आयुको लागि नभएर उहाँहरू आफ्नो भाइ भतिजाहरूको लागि चाहिँ गर्नुहुन्छ। र योसँग जोडिएको अर्को चाहिँ महत्त्वपूर्ण कुरा के भने यो बेला यो तिजको भेला बनाइने पकाइने जुन विशेष परिकारहरू छन् तिजकै दिन, यो सिमही भन्ने एउटा विशेष परिकार छ, त्यो

0: दिदी बहिनीहरूलाई चाहिँ उनीहरूको चाहिँ घरबाट माइतमा लिएर आउँदा जुन एउटा खुसीको जुन एउटा चाहिँ वातावरण बन्छ नि, जुन एउटा अनुभूति हुन्छ, त्यो चाहिँ फरकै खालको हुन्छ। प्रायः चाहिँ उसरी चाहिँ आउने जाने क्रम त जारी नै रहन्छ, शुभ कार्यहरू कुनै पनि त्यस्तो शुभ कामहरू हुँदा विवाह व्रतबन्धको बेला पनि आउने जाने गर्नुहुन्छ। तर तिजमा चाहिँ विशेष गरेर आफ्नो दिदी बहिनीहरूलाई चाहिँ माइतमा उहाँहरूलाई ल्याउनका लागि भनेर चाहिँ उहाँहरूको ससुरालीमा जाने अनि उहाँहरूलाई लिएर माइतमा ल्याउने दाजुभाइहरू चाहिँ अनि उनका भाइ भतिजाहरू जाने चाहिँ गर्नुहुन्छ। यो चाहिँ तिजसँग विशेष गरी जोडिएको एउटा मौलिकता छ।
1: अब राणा थारू भाषातर्फ जाउँ न।
0: हजुर,
1: यो भाषाको प्रयोगको अवस्था कस्तो छ?
0: यस सम्बन्धमा थुप्रै अध्ययनहरू पनि चलिरहेका छन्। मेरो पनि एउटा अध्ययनको विषयवस्तु पनि थियो, मैले मास्टर्सको आफ्नो थेसिस गर्दा नै राणा थारू भाषालाई नै जोडेको छु। मेरो मात्रै नभएर थुप्रै दाजुभाइहरू र राणा थारू समुदाय बाहेकका चाहिँ अध्येताहरूले पनि राणा थारू भाषालाई बडो रोचकताका साथ उहाँहरूले अध्ययनको एउटा विषय बनाउनु भएको छ। राणा थारू गाउँ बस्तीमा जानुभयो भने हरेक उमेर समूहका चाहिँ बालबालिकादेखि लिएर बुढापाकाहरू चाहिँ राणा थारू भाषामै कम्युनिकेसन गर्ने चाहिँ गर्नुहुन्छ। यसो हेर्दाखेरि चाहिँ यो प्रयोगमा रहेको कुरा हजुरलाई म चाहिँ जानकारी गराउन चाहन्छु। एकदमै एकदमै चाहिँ छ।
1: अनि पठन पाठन
0: एकदमै एकदमै सही कुरा हजुरले, म त्यही कुरा जोडिरहेको छु। एकदम औपचारिक शिक्षामा एक दशक यता चाहिँ राणा थारू भाषामा पाठ्यक्रम विकास केन्द्र र इजिआरपीको जुन एउटा कार्यक्रम चलेको थियो, प्रारम्भिक पढाइ विकास सम्बन्धी जुन एनइजिआरपीको जुन एउटा कार्यक्रम थियो, त्यो कार्यक्रम र पाठ्यक्रम विकास केन्द्रले राणा थारूका कक्षा एकदेखि तीनसम्मका पाठ्य पुस्तकहरू, पाठ्यक्रमहरू र शिक्षक निर्देशिकाहरू तयार भएर बहुभाषिक विद्यालयहरूमा यसको चाहिँ पठन पाठनको अवस्था चाहिँ अगाडि बढिसकेको अवस्था छ। लगभग हजुरको कञ्चनपुरको एक दर्जनभन्दा बढी विद्यालयहरूमा यो अवस्था छ सर। यो कक्षा एकदेखि तीनसम्मका त तपाईँको पाठ्यक्रम, पाठ्य पुस्तक र शिक्षक निर्देशिकाहरू चाहिँ राणा थारू भाषामा चाहिँ तयार भइसकेको अवस्था छ, जसमा डाक्टर जीवन राणा हुनुहुन्छ अहिले, उहाँको अगुवाईमा र यो इजिआरपी लगायतका हाम्रा थुप्रै चाहिँ अगुवा साथीहरू र शिक्षक साथीहरूको चाहिँ अगुवाईमा चाहिँ यो कार्यक्रम अगाडि बढ्यो, यो पाठ्य पुस्तकहरू बनाउने कुरामा। र अहिले चाहिँ प्रयोगमा चाहिँ अलिकति चाहिँ केही कमी आएको छ कि भन्ने कुरा चाहिँ कता कता सुनिन्छ।
1: प्रकाशन प्रसारणमा चाहिँ राणा थारू भाषाको
0: एकदमै सही कुरा हजुरले चाहिँ अब यो कार्यक्रम चलाउँदै गर्दा कञ्चनपुर कैलालीका त म यहाँलाई भन्न सक्छु दर्जनौ चाहिँ एफएम स्टेसनहरूबाट अहिले विभिन्न सांस्कृतिक कार्यक्रमहरू अनि चाहिँ तपाईँको समाचार प्रसारणहरू लगायतका थुप्रै कार्यक्रम हो अहिले राणा थारू भाषामै चाहिँ प्रसारण गर्ने गरेको पाइन्छ सर। यसो बुझ्दाखेरि सञ्चार माध्यममा चाहिँ राणा थारू भाषालाई चाहिँ प्रयोग भइरहेको अवस्था चाहिँ छ। रेडियो नेपालबाट पनि भइरहेको छ मलाई लाग्छ, दिपाइलबाट चाहिँ प्रादेशिक उसमा चाहिँ राणा थारू भाषामा समाचारहरू प्रसारण हुने लगायतका अन्य कार्यक्रमहरू पनि प्रसारण भइरहेका छन्।
1: अब राणा थारू समुदायको बाक्लो बसोबास भएका स्थानहरू
0: हजुर
1: कैलाली कञ्चनपुरभित्र पनि
0: हजुर
1: सघन बसोबास
0: हजुर
1: भएका ठाउँहरू चाहिँ कुन कुन छन् जहाँ चाहिँ राणा थारूहरूको संस्कार, संस्कृति, भाषा
0: झल्किने
1: अभ्यास चाहिँ एकदम राम्रो देख्न सकिन्छ
0: त्यस्तो ठाउँमा? म यहाँलाई कञ्चनपुरकै पहिलो उदाहरण म चाहिँ हजुरलाई लालझाडी गाउँपालिकालाई दिन्छु। लालझाडी गाउँपालिका राणा थारूहरूको एउटा क्लस्टर एरिया नै मानिन्छ। त्यहाँ लगभग हजुरले चाहिँ 90% भन्दा बढी चाहिँ जनसङ्ख्या राणा थारूहरूकै चाहिँ तपाईँले भेटाउनुहुन्छ। त्यहाँ राणा थारूहरूको चाहिँ भाषा र सांस्कृतिक एउटा झल्को चाहिँ तपाईँले चाहिँ त्यहाँ पाउनुहुन्छ। र त्यसका अलावा अब कञ्चनपुरको अन्य पालिकाहरू जस्तो पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, अनि गएर चाहिँ तपाईँको कृष्णपुर नगरपालिका, त्यसै गएर चाहिँ यतापट्टि चाहिँ बेलडाँडी गाउँपालिका, बेतकोट, शुक्लाफाँटा नगरपालिकाहरूमा पनि प्रशस्त मात्रामा चाहिँ राणा थारूहरूको चाहिँ बसाइरहेको छ। अनि त्यसै गरी उतापट्टि कैलाली जिल्लामा चाहिँ धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका लगायतको चाहिँ त्यो आसपासको चाहिँ भूगोलहरूमा चाहिँ हजुरले चाहिँ प्रायः चाहिँ राणा थारूहरूको चाहिँ बसोबास भएको कुरा चाहिँ देख्न पाइन्छ।
1: हजुर, अब राणा थारू समुदाय आदिवासी जनजातिमा सूचीकृत भएको प्रसङ्ग पनि छ नि?
0: एकदमै एकदमै सही,
1: त्यो बारेमा अलिकति।
0: राणा थारू जाति अहिले आदिवासी जनजातिको 60 नम्बरमा चाहिँ सूचीकृत भएको छ र यसको जुन क्रेडिट छ यो पनि नेपाल सरकारले नै हामी दिन्छौँ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदाका बखत चाहिँ मलाई लाग्छ 2076 सालमा राणा थारू जातिलाई चाहिँ आदिवासी जनजातिको सूचीमा 60 नम्बरमा चाहिँ सूचीकृत भएको अवस्था छ। यसले गर्दाखेरि एउटा जुन संवैधानिक रूपमा विगतदेखि राणा थारूहरूले जुन पहिचानको एउटा जुन मुद्दा उठाइरहेका थिए, अधिकारका कुराहरू, जुन पहिचानसँग सम्बन्धित कुराहरू हामीले धेरै स्ट्रगलका कुराहरू गत विगतमा गरियो, संस्थागत रूपमा पनि यो कुरालाई चाहिँ उठाइयो र त्यो कहीँ न कहीँको त्यो कुरा चाहिँ संस्थागत भएको कुरा चाहिँ यसमानीमा चाहिँ हामी राख्न चाहन्छौँ र राणा थारू जातिले एक खालको चाहिँ पहिचान प्राप्त गरेको कुरा चाहिँ छ।
1: अब अन्तमा नेपाल राणा थारू समाजका पूर्व महासचिव पनि अब समाजका गतिविधिहरू नजिकबाट हेरिराख्नु
0: एकदमै
1: समाजका गतिविधिहरू
0: म पेसाले त शिक्षक हो, शिक्षण

0: शिक्षामा आबद्ध छु, म हाई स्कुलको एउटा टिचर पनि हो। त्यसका अलावा मैले गत विगतमा सामाजिक काममा पनि थुप्रै आफ्नो समय व्यतीत गरेँ। हाम्रो समुदायको एउटा मातृ संस्थाको रूपमा, अग्रणी संस्थाको रूपमा नेपाल राणा थारू समाज अहिले पनि चाहिँ काम गरिरहेको अवस्था छ र त्यसको वर्तमान अध्यक्ष अहिले कमल सिंह राणा हुनुहुन्छ। म त्यही संस्थाको चाहिँ निवर्तमान चाहिँ महासचिव भएरै काम गरेँ। यो संस्थाले समग्रमा राणा थारू समाजको अगुवाईका लागि उहाँहरूको चाहिँ हक अधिकारका सन्दर्भमा र राणा थारू समुदायलाई चाहिँ हरेक हिसाबले चाहिँ अगाडि बढाउनका निमित्त काम चाहिँ गरिरहेको छ र अहिले तत्काल राणा थारू समुदायमा चाहिँ न्यूनतम चाहिँ चाडपर्व जुन हामीले मनाइरहेका छौँ यसलाई चाहिँ एकरूपता, चाडपर्वमा पनि एकरूपता आउनुपर्छ भन्ने खालको एउटा चाहिँ मेसेज दिनको लागि गाउँ गाउँमा त्यो खालको चाहिँ एउटा कार्यक्रमहरू अगाडि सारिएको अवस्था छ। र त्यति मात्रै नभएर अहिले पछिल्लो समय चाहिँ एकताका कुराहरू पनि कहीँ न कहीँ चाहिँ उठ्छन् के छन्, त्यसो भएर एकताका सवालमा चाहिँ अब साङ्गठनिक रूपमा पनि संस्थाले चाहिँ गाउँ गाउँमा टोल टोलमा गएर त्यो खालको आफ्नो साङ्गठनिक चाहिँ भूमिकाहरू अनि सङ्गठनहरू निर्माण गर्ने र त्यसका अलावा जुन एउटा जल्दो बल्दो विषयका रूपमा शिक्षाका कुराहरू, रोजगारीका कुराहरू, कृषिलाई चाहिँ व्यावसायिक र आधुनिकीकरण गर्ने कुराहरू अनि संस्कृति संरक्षण सम्वर्धनका कुराहरू र पछिल्लो समय कञ्चनपुर कैलालीमा एउटा जल्दो बल्दो र एउटा संवेदनशील विषयका रूपमा, एउटा समस्याका रूपमा रहेको कुरा लागु पदार्थ दुर्व्यसनी सम्बन्धी जुन छ नि समस्या, यसलाई चाहिँ प्रमुखताका साथ यसलाई चाहिँ कसरी चाहिँ समस्यालाई चाहिँ निराकरण गर्न सकिन्छ यो बेलामा चाहिँ बेला बखतमा हामीले चाहिँ बहस गर्ने र त्यो सम्बन्धी कार्यक्रमहरू पनि बेला बखतमा ठाउँ ठाउँमा चाहिँ कार्यक्रम सञ्चालन गर्ने कुरा संस्थाले यसरी चाहिँ अगाडि बढाइरहेको कुरा म जानकारी गराउन चाहन्छु।
1: हस् त चुडासम्म आएर यति धेरै जानकारी गराइदिनु भयो, धन्यवाद व्यक्त गर्दछु।
0: राणा थारू समाजसँग सम्बद्ध विषयवस्तुहरूलाई जोडेर कुरा राख्ने जुन एउटा मौका दिनुभएको छ त्यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, राम राम सबैजनालाई।
2: आजको कार्यक्रममा हामीले राणा थारू जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौँ। राणा थारू समुदायको वर्तमान अवस्था, गतिविधि र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्यौँ। आफ्नो ग्रामीण सामाजिक व्यवस्थालाई सुव्यवस्थित गर्न राणा थारू समाजमा अझसम्म पनि भलमनसा राख्ने र छान्ने चलन छ। आफ्ना धार्मिक विश्वासहरूलाई परिचालन गर्न हरेक गाउँमा भर्राहरू राखिएका छन्। कृषिमा निर्भर उनीहरूको जङ्गल र पानीसँग गहिरो सम्बन्ध छ। समयक्रममा जङ्गल मासिन थालेपछि र बसाइँसराई भई बाक्लो बसोबास हुन थालेपछि बिस्तारै राणा थारूहरूको पारम्परिक संस्कार संस्कृतिमा पनि थुप्रै परिवर्तनहरू देखिएका छन्। विवाहमा दुलहीलाई दिइने बम्बई घाँघरियाको सट्टा साडी दिने चलन आएको छ। पितृहरूसँग सम्बन्ध राख्ने घडा हराउने पो हो कि र धार्मिक आस्थाका केन्द्र भर्रा भुलिने पो हो कि भन्ने चिन्ता राणा थारू थुप्रै अगुवाहरूमा देखिन्छ भने आफ्नो भाषा, संस्कृति र संस्कारहरूको संरक्षण सम्वर्धन गर्नमा संस्कृति प्रेमी राणा थारूहरू र नेपाल राणा थारू समाज लागिरहेको देखिन्छ। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी लक्ष्मण विष्टसहित प्रस्तोता हेमन्त उप्रेति बिदा हुन्छु। नमस्कार।
3: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
4: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
4: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
3: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र दाइजोबाट उदित नारायण झाको स्वर, दिनेश अधिकारीको रचना अनि सङ्गीत हो अनिल साईको। यसपछि यहाँले ठिक 10 बजी बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालुको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्दैछन्। साउन महिनाका अरू सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजा आजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्दछन्। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र रासोपाका सभापति रवि लामिछानेबीच हिजो साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। भेटमा पार्टीको भावी कार्यदिशाबारे पनि छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले विज्ञप्ति जारी गर्दै भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्न कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज अपराह्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत हुने कार्यसूची छ। आजै विभिन्न 4 संसदीय समितिको पनि बैठक सञ्चालन हुनेछन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन थालेपछि सादा पोसाकका प्रहरी आज पनि परिचालन गरिएको हो। काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन भइरहेको छ। र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले विद्रोही समूह हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभयो। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कार्यवाही जारी रहने उहाँले बताउनुभयो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
5: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
4: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
6: अब हामी तपाईँहरूलाई सुनाउँछौ करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू। सुरुवातमा सुनाउँछौ प्रमोद खरेलको स्वर, एकनारायण भण्डारीको रचना अनि सङ्गीत हो आशिष अविरलको।

आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ हिमाल सागर र अनु चौधरीको सुर, विमल अधिकारीको रचना अनि सङ्गीत पनि विमल अधिकारीकै।

भर्खरै सुनायौँ उर्गेन दोङ र मेलिना राईको स्वरमा रहेको आधुनिक गीत, लक्ष्मण राईको रचना अनि सङ्गीत उर्गेन दोङ तै। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ प्रताप दासको स्वर, सरोज पोखरेलको रचना अनि सङ्गीत हो सरोज पोखरेलकै।

आधुनिक गीत सुनाउने क्रममा अब सुनाउँछौ उमेश मुस्कान र समीक्षा अधिकारीको स्वर, रचना अनि संगीत उमेश मुस्कानकै।

भर्खरै सुनायौं दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा रहेको आधुनिक गीत। रचना अनि संगीत हो अर्जुन पोखरेलको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ राजु लामाको स्वर, सुरेश अधिकारीको रचना अनि संगीत, नीरज कुमारको।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

भर्खरै सुनायो निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रहेको आधुनिक गीत बम कुमार श्रेष्ठको रचना अनि सङ्गीत हो सन्तोष श्रेष्ठको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ विशाल निरौला र प्रविशा अधिकारीको स्वर खेमसरू मगरको रचना अनि सङ्गीत।

भर्खरै सुनायौँ सुजन चापा गाईको सुर अनि सङ्गीतमा रहेको आधुनिक गीत हर्क साउथको रचना हो। आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ दिनेश ठकालको सुर रचना अनि सङ्गीत गायक स्वयंकै। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्दैछन्। साउन महिनाका अरू सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजा आजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकोले पनि यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्ने गर्दछन्। यही साउन 23 गते बिहानदेखि हिजोसम्म देशका विभिन्न जिल्लामा 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 20 घाइते भएका छन्। उक्त अवधिमा सर्पदंशका 20, आगलागीका 9, पहिरोका 8, चट्याङका 1, अतिवृष्टिका 2 र वन्यजन्तु आक्रमणमा को 1 घटना भएको छ। विपदका घटनामा सहायता निम्ति प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र रासोपाका सभापति रवि लामिछानेबीच हिजो साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। भेटमा पार्टीको भावी कार्यदिशाबारे पनि छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले विज्ञप्ति जारी गरेर भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्न कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभएको छ। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व परिवर्तन, नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्न लागेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज अपरान्ह 1 सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। आजै विभिन्न 4 संसदीय समितिको बैठकहरू पनि बस्दैछन्। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा आज पनि सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि हिजो बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेर निगरानी तथा अनुगमन सुरु गरिएको थियो। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभयो। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कारवाही जारी रहने उहाँले बताउनुभयो। ट्रम्पले जुलाई 31 गाजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित नयाँ योजना घोषणा गर्नुभएको थियो। योजनामा हमाससहित गाजामा रहेका सबै सशस्त्र समूहलाई निशस्त्र बनाउने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताइएको छ। यता विद्रोही समूह हमासले भने ट्रम्पको योजनाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह 12 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी, अनि उद्घोषणतर्फ विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 सम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम हाम्रो चासो, त्यसपछि दोहोरी गीतहरू सुनाउनेछौँ। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम हाम्रो चासो।
1: नमस्कार। उपभोक्ता हकहित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले चितवन जिल्लालाई छनौट गरेका छौँ। चितवन जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर हामीले राष्ट्रिय उपभोक्ता मञ्च चितवन जिल्लाका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग कुराकानी गरेका छौँ। कार्यक्रम हाम्रो चासोमा चितवन जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष जीवलाल पुरीज्यूलाई धेरै स्वागत छ। अहिले चितवन जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
2: निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो। निश्चय पनि चितवन अब सामान्यमा चाहिँ देशको एउटा मध्यभागमा भएको भएर यहाँ भएका गतिविधि, यहाँ भएका क्रियाकलाप राष्ट्रिय एउटा सन्दर्भ पनि स्थापित गरेको अवस्था छ। र पनि चितवनले पछिल्लो समय उपभोक्ता जागरण आफै यो खासै गरी सरकार निकायहरूले चाहिँ उपभोक्ता सचेतना कार्यक्रम ल्याउनु भन्दा पनि खास गरी एउटा कहिले काहीँ बाध्यता उपभोक्ता मञ्चको चाहिँ राष्ट्रिय दिवसको दिनमा पनि एउटा उद्योग अनुसारले गएका थियौँ। लगायतका केही क्रियाकलापले अथवा मानिसहरूमा पनि एउटा अलिकति शैक्षिक जमात पनि रहेको, खास गरी सहरी भेगमा यो कारणले गर्दा सचेतना पनि बढ्दै गएको छ। योभन्दा पहिला अनुगमन पनि भएको कारणले गर्दाखेरि लगभग एउटा सचेत जस्तो जिल्ला भएको कारणले गर्दा सहरमुलुक ठाउँमा अहिले उपभोक्ताले सामान्य रूपमा सन्तोषजनक अवस्थामा नै रहेको जस्तो महसुस चाहिँ गरेको छु। मैले
1: बजारतिर जाँदाखेरि कतिको गुणस्तरीय खाद्य वस्तुहरू भेटिन्छ, कतिको अखाद्य वस्तुहरू भेटिन्छ त सर?
2: त्यो त समस्या छ नै, किन भन्दाखेरि अब जतिसुकै हामीले भने पनि अझै मैले त अझै पहिला तपाईँको खास गरी हिउँद क्याम्पमा चाहिँ यो विभिन्न चाहिँ सङ्घ संस्थाहरूले चाहिँ एउटा विरोध चाहिँ एउटा महोत्सव आयोजना गरेका हुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ अब त्यस्ता महोत्सवमा स्थलहरूमा राख्ने वस्तुहरूमा चाहिँ अत्यन्तै चाहिँ कमजोर, अब खासै अब मापदण्डभन्दा विपरीतका सामानहरू उपभोग्य गर्नै नमिल्ने मिसार संस्था अथवा त्यस्ता किस्ता कृत्रिम रङहरू मिसाएका खाने खाद्य पदार्थहरू पनि त्यो महोत्सव स्थलमा आएको भएपछि हामीले अनुमान गऱ्यौँ र सचेतना कार्यक्रम गरेपछि अहिले पछिल्लो समय त्यसको सुधार भएको छ। बजारमा समस्या त मिसावटको समस्या सबै छन्, त्यो म्याच गुजरेका सामान मिसावट उता यो विभिन्न भइरहेका छन्। निशासित प्रशासनलाई पनि हामीले यसलाई यदि परिस्थितिहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई बजार अनुगमन लगायत कारवाही लगायत त्यो विषयमा हामीले खबरदारी गरेको अवस्था पनि छ। बजारमा त समस्या जहिले पनि छ।
1: अब बजारमा समस्या छ भनिरहँदा चितवन जिल्ला भनेपछि त कृषिमा आत्मनिर्भर जिल्ला भनेर पनि चिनिन्छ, कृषकहरू चाहिँ कतिको सचेत हुनुहुन्छ आफ्ना कृषि उपजहरूमा विषादी रासायनिक मलहरू प्रयोग गर्नुहुन्न भन्ने कुरामा?
2: यो जतिसुकै कुरा गरेको हो आत्मनिर्भर छ चितवन, जतिसुकै कुरा गरे पनि मान्छेलाई सबैलाई अहिले परिमाण चाहिएको छ क्वालिटी भन्दा पनि,
1: हजुर
2: बाहिर सबैलाई आवश्यक कुरा गर्छौँ। तर अब समस्या उयो विषादी चाहिँ छ, युरिया मलकै मलमै मानिसहरू भिड लाग्छ, कम्पोस्ट मलमा छैन, सरकारले त्यस्तो किसिमको वैकल्पिक व्यवस्था पनि गरेको छैन, विषादी प्रयोग नै भएका छन्। अब त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने कुरा कृषि ज्ञान केन्द्र लगायत सरकार स्थानीय निकाय खास गरी महानगरपालिका नगरपालिका कृषि शाखाहरूले चाहिँ यसलाई विशेष रूपमा चाहिँ अनुगमन गर्ने अथवा प्रशिक्षण दिने प्रशिक्षक सूचित गर्ने विषयहरू चाहिँ भएको छन्। र पनि फेरि पनि पूर्ण विषादीयुक्त सामानहरू अथवा उत्पादन भइरहेको अवस्था छैन, बिस्तारै न्यूनीकरण चाहिँ भइरहेको छ चितवनको हकमा चाहिँ, खास गरी पश्चिम चितवनबाट यो अभियान सुरु गरिएको हो।
1: अहिले अब यसरी अभियान सुरु गर्दाखेरि केही हदसम्म कृषकहरू सचेत रहनु भएको अवस्था हो त?
2: अब यो अब खास गरी अझै भन्दा पनि यो दायित्व त सरकारको सरकार निकायको हजुरलाई भन्ने पर्दा, तर पनि विभिन्न सामाजिक सञ्जालले मान्छेमा सचेतना आएको छ, के खाना हुन्छ के खाना हुन्न, विभिन्न चाहिँ अब यी सामग्रीहरू प्रसारण भएका छन् नि त स्वास्थ्य सम्बन्धी, यो विषयले पनि मानिसहरू चाहे उत्पादक होस् चाहे उपभोक्ता हुन् यी विषयमा सचेतना आएको छ। अब हामीले राम्रो दिनुपर्छ, गुणस्तर दिनु सक्नुपर्छ भन्ने विषयमा कृषकहरू पनि सचेत भएका छन् र खाने मान्छे पनि सचेत भएका छन्। अझै भन्यो भने यहाँ चितवनमा पनि यो सरकारी डिपो जुन एउटा सरकारी कलेक्सन केन्द्र छ, त्यो पनि एउटा विषादी नाप्ने यन्त्र थिएन, धेरै समयसम्म त्यो बिग्रेको थियो, प्रशासनले त्यसलाई आलटाल गरेको थियो, हामीले त्यसलाई खबरदारी गरेपछि बल्ल अहिले त्यो मेसिन सुधार भएको छ र त्यो विषादी नापे मेसिनबाट चाहिँ सरकारी जाँच पास भएपछि मात्रै बल्ल बजारमा खुला अथवा त्यो स्थलहरूमा खुला राख्ने अवस्था सिर्जना भएको छ, लामो समयको एउटा प्रयासपछि पनि भएको हो।
1: अब चितवन जिल्लामा बेला बेलामा कहिले दुध सडकमा खनाएको देखिन्छ, कहिले गोलबडा लगायतका तरकारीहरू सडकमा खनाएको देखिन्छ, यो अवस्था चाहिँ किन आएको होला? तपाईँ त चितवनमै बसेर यो सबै नियाली राख्नु भएको छ नि।
2: त्यो त अब यो सबैको समस्या छ, यो राष्ट्रिय समस्या नै हो, बजार हुने कृत्रिम अभाव, कालोबजारी, सिन्डिकेट, कार्टेलिङ, मिसट चाहिँ कमी, नगरपालिका महानगरपालिका गर्ने बजार अनुगमनको फितल अनुगमन लगायतले त यो खास गरी सिन्डिकेट छ, यसले गर्दाखेरि अब बजारमा उत्पादकले राम्रो मूल्य पाएको छैन, खास गरी अझै चितवनको हकमा पहिला भन्दा त अहिले न्यून भएको छ, भारतीय सरकारहरू पर्याप्त मात्रामा अधिक मात्रामा आउँथे, अहिले देशमा बिस्तारै चितवन त जेसीबी निर्भर थियो, अहिले त्यसलाई रोकावट भएको छ, चितवनले आफूलाई खाना पुर्याएर पनि काठमाडौँमा एउटा सप्लास गरेको अवस्था छ, बिस्तारै त्यसमा सुधार हुँदै आएको अवस्था छ। अब त्यस्तो छैन, पहिला पहिला भएको कलमा अलि अस्ति पनि भएको हो नभएको होइन, र पनि यस्तो घटना त हुन्छन्, र पनि अब यसमा कृषकहरू पनि सचेत भएका छन्, कुन बेला कति लगाउने अथवा ठुलो परिमाणमा लगाएर बजारमा पाउन सकिन्छ भनेर सचेत किसानहरू पनि भएको अवस्था छ।
1: अब कृषकहरूलाई स्थानीय तहहरूले दिने अनुदानको कुरा पनि गरौँ न, अब कतिपय पालिकाहरूमा त बिउ बिजन हाते ट्र्याक्टर लगायतका कृषिजन्य सामग्रीहरू अनि मलखादहरू अनुदान दिएको भन्ने सुनिन्छ, यहाँ चितवन जिल्लामा पनि त्यस्तो छ त कृषकहरूको लागि?
2: त्यो खै मैले पनि अब त्यस्तो चाहिँ अब एउटा संस्थागत रूपमा चाहिँ सरकारी मार्फत आएको अथवा समूह मार्फत आएकोलाई संस्थागत रूपमा यिनीहरूले पनि दिएका छन्, लामो प्रक्रिया छ यो कागजी होइन अनुदानको विषय कुरा गर्नुभयो, नभए अब सर्वसाधारण जो अब संस्थामा अब त छैन त्यस्ता मान्छेहरूले पाएको अवस्था पनि छैन, अब जतिसुकै कुरा गरे पनि अब केही सुधार होला, राष्ट्रिय रूपमा पनि अहिले नयाँ परिवर्तन आएको छ, हिजोको कुरा गर्ने हो भने त अब पार्टीगत रूपमा नै जाने, हाम्रो राम्रो भन्दा पनि हाम्रो मान्छे छान्ने र त्यो गोप्य नै राख्ने, बाहिर सार्वजनिक पनि नगर्ने, भित्रभित्र गर्ने, कागज मिलाउने, एउटा औपचारिकताको लागि बाहिर कहिलेकाहीँ न्युजहरू आउट गरे जस्तो मात्रै गर्ने एउटा बहानाबाजी गर्ने हिजोको परिस्थिति कुरा गर्नुहुन्छ भने त्यो एउटा नियोजित पराजित नै थियो वितरण यो के अरे अनुदानका विषय चाहिँ।
1: अहिले चाहिँ केही परिवर्तन आएको छ त?
2: थोरै मान्छेमा परिवर्तन त अस्तिको यो जयन्ती आन्दोलन पछाडि नयाँ सरकार आएको छ र केही अपेक्षा गरेको छ, अहिले स्थानीय निकाय पनि अब यो डरको कारणले होला अथवा सुध्रिनुपर्छ भन्ने होला एउटा सचेतनाको कारणले गर्दा अहिले त्यस्तो किसिमको अल्य पहिला जस्तो चाहिँ त्यस्तो भेद छैन कि जस्तो लाग्छ है मलाई, किनभने नगरपालिकाहरूमा अहिले म आफू जाँदा पनि अथवा अरूलाई पठाउँदाखेरि पनि अहिले पहिलाभन्दा अहिले चाहियो विषय हो, चाहे कुनै पनि अरू यो सेवा सुविधा लिने विषयका हकमा पनि अहिले अलिकति छिटो छरिटो मान्छेहरूमा अलिकति कर्मचारी तहमा पनि सचेतना आएको काम गर्नुपर्छ र देशको सेवा गर्नुपर्छ भन्ने भावना अस्तिको आन्दोलन खास गरी विशेष त निर्वाचित नयाँ सरकार आएपछि केही सकारात्मक सन्देश चाहिँ विभिन्न ठाउँमा आएको छ।
1: यो परिवर्तनले कृषकहरूको हितमै काम हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ?
2: पक्कै सकिएला एउटा आशा हो। जीवन त एउटा भर्खर नयाँ वर्षको हामी सुना छौँ, एउटा दौरानमै छौँ। अब एउटा हरेक वर्ष हामीले एउटा एउटा मानिसमा जतिसुकै भए पनि एउटा निराशा हुने कुरो हुने एउटा जीवन त अभिलाषा राख्नै पर्छ। विशेष त यसपालि नयाँ सरकार आएको छ, सरकारले राम्रा राम्रा कदमहरू हरेक दिन हामीले मन पुलकित हुने अवस्थाका एउटा सरकारका प्रतिबद्धता पत्रहरू अथवा आएका छन्। यसमा कृषकको विषयलाई पनि पक्कै पनि एउटा नेपालको परिवेशलाई हेरेर यहाँको परिस्थितिलाई हेरेर सरकारले आवश्यक निर्णय गर्छ होला। अप्ठ्यारो भएका विषयहरू परिमार्जन हुन्छन् होला, नभए भएका राम्रा कानुनहरूलाई हिजोको जस्तो नभएर अहिले पारदर्शी रूपमा कार्यान्वयन हुन्छन् होला भन्ने एउटा आशा आम मान्छेलाई छ।
1: अब यो कृषिसँग सम्बन्धित रहेर कुरा सँगसँगै शिक्षाको कुरा गरौँ न। शिक्षामा कतिको गुणस्तरीय छ चितवन जिल्ला?
2: समग्रमा अब यस्तो छ, अब यहाँ अहिले अस्ति एउटा न्युज त आयो, त्यो एउटा कुन मालीमा आठ क्लासका मालीमा दुईटा माली चाहिँ भर्गु महानगरपालिका अन्तर्गतका दुईटा आठ क्लासमा एकजना मान्छे पनि पास भएन भन्ने न्युज त आएको थियो। खास गरी चितवनको गार्मेन्ट अथवा इच्छा गाउँपालिका अथवा पहाड भेगका विद्यालयहरूमा त अहिले पनि शिक्षाको सचेतना छैन। आठ क्लासमा एकजना विद्यार्थी पनि पास गराउन नसक्ने दुईटा विद्यालय अस्ति एउटा न्युज पनि आएको थियो। विद्यालयको नाम थियो चाहिँ भावपुर महानगरपालिका अन्तर्गतको शिक्षा शाखाले, त्यो विषय अस्ति एउटा बाहिर आएको थियो। भनेपछि अहिले पनि चितवनमा त्यो समस्या छ। खास गरी चितवनको ग्रामीण अझै उत्तरी भेग भन्नै पर्दा इच्छा कामना गाउँपालिका तथा चितवनकै दक्षिणी भेग खास गरी भारतसँग सिमाना जोडिएको माही थोरी नगरपालिका गाउँपालिका लगायतका त्यस्ता ठाउँहरूमा चाहिँ अहिले पनि समस्या त छ।
1: अब चितवन जिल्लामा पनि सामुदायिक विद्यालयहरू सँगसँगै निजी विद्यालयहरू पनि छन् होला, यिनीहरूको शैक्षिक गुणस्तरमा कतिको भिन्नता छ सर?
2: छैन, भिन्नता छ, अब बाहिर हेर्दा चाहिँ छ, अब त्यो विभिन्न छ। तर अब नतिजाको लागि तथ्यको लागि तथ्य हेर्ने हो भने त अब यहाँ हाम्रो चितवनमा सबैभन्दा राम्रो टप सरकारी विद्यालय नारायणी माध्यमिक विद्यालय हो, हजुरले अब सबैभन्दा राम्रो
1: हजुर
2: अहिले पनि त्यसले राम्रो रिजल्ट निकाल्यो। भनेपछि अब कुललाई राम्रो कुलाई नराम्रो भन्ने यहाँ ठुला ठुला महँगा चाहिँ निजी स्कुलहरू छन् सरकारी स्कुल छन्। अब अहिलेसम्म नतिजाको रूपमा तथ्यको रूपमा हेर्नुपर्दा नारायणी माध्यमिक नै अहिले चाहिँ सबभन्दा चाहिँ गुण शिक्षा पस्किन सक्दैन, चितवनको प्रथम स्थान हासिल गरेको अवस्था छ।
1: शिक्षा सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ, कतिको गुणस्तरीय छ स्वास्थ्य सेवा?
2: गुणस्तरीय त अब के भन्नु, स्वास्थ्य सुलभ त छ। चितवन चितवन मेडिकल हब पनि हो होइन, क्यान्सर हस्पिटलदेखि लिएर अब ठुल्ठुलो हस्पिटलहरू भएको कारणले गर्दा चितवनको मात्रै नभएर खास गरी तराई लगायतका थुप्रै जिल्लाहरूबाट बिरामीहरू आउँछन्। सुलभ त अब गुणस्तर त भन्ने कुरा यो प्राकृतिक विषय भयो, अब मान्छेलाई सन्तुष्टि भएरै होला। जुन हस्पिटल गए पनि भिड त भिडैछ, सन्तुष्टि असन्तुष्टि अब गुणस्तर अब बिस्तारै सुधार हुँदै जाला। खास गरी विशेष त अब यो सरकारले लागू गरेको यो स्वास्थ्य बिमा अन्तर्गतका चाहिँ पाउनुपर्ने जुन दबाई छन् नि कति
1: हजुर लगभग 95-97 प्रकारका छन्।
2: ए हजुर, हो ती चाहिँ सर्वसुलभ नहुने अनि छैन भन्ने प्रिस्क्रिप्सनमा लेखेर पनि नहुने स्ट्याम्प हानेर लिएर आउनुहोस् भन्ने, जस्तै मेडिकलमा गएर चाहिँ डक्टरले लेखेको चाहिँ प्रिस्क्रिप्सनको सिग्नेचरले पनि नहुने स्ट्याम्पै हानेर ल्याउनु भन्ने विभिन्न सोझा साझा उपभोक्ताहरूलाई चाहिँ त्यस्तो गरेको पनि पाइएको छ है। मेडिकलले नदिने अनि त्यसपछि आफ्नै अरू दबाई भ्याउने अथवा निजी क्लिनिकमा भ्याउने यस्तो अवस्था छ। यसरी सरकारले तरिका निश्चित मापदण्डबाट चाहिँ स्वास्थ्य बिमा अन्तर्गतका दबाईहरू चाहिँ सर्वसुलभ अझै पाइएको छैन, त्यस्तो नहोस् भन्ने अपेक्षा हामीले राखेका छौँ। अस्ति मात्रै सरकारी अस्पतालले एउटा आफ्नो चाहिँ वार्षिक उत्सव मनाएको थियो, त्यो विषयमा त्यो वार्षिक उत्सवमा पनि यो विषय राजनीतिक पार्टी लगायत सरकार र निकायहरूले यो विषय चाहिँ उठाएका थिए।
1: अनि यसरी विषय उठान हुँदाखेरि पनि सेवा प्रदान गर्ने कुरामा केही राम्रो अभियानहरू चालिएको छ त स्वास्थ्य क्षेत्रमा?
2: अब अभियान चाहिँ राष्ट्र देशव्यापी रूपमा अभियान चलाउनुपर्छ। अब नयाँ सरकारले स्वास्थ्य नीति कस्तो ल्याउँछ, तपाईँले भने अभियान चाहिँ यो चलाइयो भने सबैभन्दा ठुलो अभियानले पनि परिणामलाई प्रभाव पार्छ। चाहे राष्ट्रपतिको विषय होस्, चाहे उपभोग्य विषय हुन्छ, स्वास्थ्य शिक्षा हर चिजमा चाहिँ एउटा नेपालको हकमा चाहिँ अभियान नै चलाउनु पर्छ भन्ने लाग्छ। जस्तै सरकारले योभन्दा पहिला खुला दिशा निशाको अभियान चलायो, पोलियो यो विभिन्न चाहिँ अब भनौँ न एउटा आयोजनको अभियान पनि चलायो। मान्छेहरूले चाहिँ फेब्रुअरीमा गएको फेब्रुअरीमा चाहिँ आयोजनलाई चाहिँ सरकारले चाहिँ सार्वजनिकले चाहिँ अभियान चलाएको थियो, त्यसले राम्रो नतिजा ल्याएको थियो। त्यसै पनि स्वास्थ्य क्षेत्रमा पनि राज्यले चाहिँ अभियान चलाउनु पर्छ जसलाई।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ चितवन जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। अब चितवन जिल्ला भनेपछि पर्यटकीय जिल्ला भनेर पनि चिनिन्छ। त्यहाँ कोही पर्यटकहरू आउनुभयो भने म ठगिएँ, म लुटिएँ भन्ने अवस्था हुन्छ कि ओहो म चितवन घुमेर आत्मसन्तुष्ट भएँ भन्ने हुन्छ, त्यो बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: निश्चय नै, अहिलेसम्म मैले अब मेरो मैले अब अहिलेसम्म त्यस्तो चाहिँ नराम्रो खबर जस्तै अब चितवनको भन्यो भने अहिले अब सौराट स्थापित पर्यटन क्षेत्र भइहाल्यो। अहिले चितवनकै पश्चिम चितवनमा पनि अब पर्यटन क्षेत्र विस्तार भइरहेको छ। चितवनका ग्रामीण रेगमा पनि पर्यटन क्षेत्रहरू विकास भइरहेका छन्। यस्तो अवस्थामा चितवनमा ठगिए लुटे जस्तै अरू देशका अरू कुनै भागमा जस्तै अप्रिय समाचारहरू सुन्छौँ, त्यस्तो समाचार अहिले पछिल्लो समय चाहिँ चितवनको अप्रिय समाचारहरू आएको अवस्था छैन। सामान्य हाम्रो बुझाइमा पर्यटकहरू सन्तुष्ट नै हुनुभएको होला जस्तो लाग्छ। व्यवसायहरूले पनि राम्रै सेवा सुविधाहरू पस्कनु भएको छ, त्यसै अनुसार राष्ट्रियतालाई अथवा आफ्नो गुणस्तरलाई आफ्नो मौलिकतालाई पक्कै पनि ध्यान दिनुभएको छ नि जस्तो लाग्छ। त्यस्तो गुनासोहरू आएको अवस्था छैन।
1: अब त्यहाँ त थुप्रै होटेल व्यवसायीहरू पनि हुनुहुन्छ, तपाईँहरू त कहिले काहीँ यसो होटेल व्यवसाय कसरी चलिरहेछ भनेर पनि हेर्नु भएको छ होला। कतिको गुणस्तरीय छ सर त्यहाँका होटेलहरू?
2: निश्चय पनि अब ठुला राम्रा होटलहरू गुणस्तरीय छन्। अब तपाईँले भन्दै पर्दा खास गरी मान्छे क्राउड भेट हुने बस स्टेसन होइन र बस स्टेसन खास गरी अब मुलीनारगर सडक खण्ड लगायतका ठाउँमा जति प्रयास गरे पनि भएन। एक त अनुमान भने हामी जान्छौँ, दिनमा एकछिन जान्छौँ आउँछौँ, तर अब बिचमा चाहिँ अब त्यस्तो हुँदैन, खासै सोसाइटी पनि छैन। अब जति बेला पनि हामीले निगरानी अथवा सरकार निगरानी गर्न पनि सक्दैन। निश्चय पनि त्यो समस्या चाहिँ अहिले खास गरी राष्ट्रिय राजमार्ग हाइवे मुल्य नागर सडक खण्ड अथवा किसिङ सडक खण्ड जति भयो काठमाडौँ नागर सडक खण्डमा त्यो समस्या छ जहिले पनि। राजमार्गमा भएका चिया सम्बन्धक होटलहरू छन् नि त्यहाँ मौका प्रस्त त गुणस्तर त छैन नै, दोस्रो कुरो चाहिँ पैसा पनि डबल लिन्छ। त्यो एउटा सामान्य एउटा उदाहरण त हुनु भने मुल्य नागर सडक खण्ड अथवा झाप्ले खोला भिरमा गएको पनि अब भनौँ अहिलेको समस्या आएको थियो नि, भन्दा पहिला धेरै समस्या आइरहन्थ्यो। त्यो पनि तपाईँ साल पनि आएको थियो, मान्छेहरू आकस्मिक रूपमा चाहिँ पैदल जाने के हुने सडक जाम हुने, त्यसरी यात्रु अल्पत्र यात्रुहरूलाई चाहिँ अब भनौँ न दोब पैसा लिने यस्तो अवस्था पनि थियो। त्यो अवस्थालाई हामीले खास गरी चितवनका राजनीतिक दलहरूले लगायत सरकारी दलले यो स्थानीय प्रशासनलाई चाहिँ राखेपछि त्यसलाई अनुगमन गरेर सहजीकरण गरेको अवस्था छ। जतिसुकै कुरा गरे पनि राजमार्ग केन्द्रित होटल व्यवसायहरूमा अझै सुधार अपेक्षक अनुसार सुधार पनि भएको पनि छैन।
1: अब यहाँहरूले त त्यहाँका नकारात्मक कुराहरू देख्नु भएको छ, यसको लागि केही पहल गर्नु भएको छ त आफ्नो तर्फबाट?
2: हो, हामीले अब एउटा आफ्नो व्यक्तिगत रूपमा अथवा हाम्रो संस्था अब संस्था पनि के छ, अब खासै संस्थामा छैन, अब हामी व्यक्तिगत रूपमा यसो अलिकति केही गरेर सचेतना कार्यक्रम गर्ने हो। अब हामीले अरू खासै धेरै छ व्यक्तिगत रूपमा सचेतना कार्यक्रम गर्नको लागि चाहिँ हामीले महानगरसँग समन्वय गरेर अथवा अलिकति केही त्यहाँ प्रोग्रेसित हामी गएका पनि हौ, अहिले महानगरले के सोच्यो हामीलाई त्यस्तो छैन। अब त्यस्तो चाहिँ अब भनौँ न एउटा रकम अभावको कारण अब जहाँ पनि एउटा आर्थिक समस्या नै हुन्छ, हामीले एउटा केही कार्यक्रम मुगलिङ केन्द्रित र एउटा इच्छा सामानाकै फिसिङ केन्द्रित एउटा कार्यक्रम गरौँ, यो राजमार्गमा यस्ता समस्या छन् भन्ने एउटा सुझाव राखेर हामीले प्रस्ताव पनि गराएको थियौँ। हुन्छ चाहिँ भन्नुभयो, पछि अथवा फलो हुन सकेन, हाम्रो तर्फबाट कमजोरी भयो भनौँ, या उहाँहरूले व्यवस्था गरे हो कि जस्तो पनि लाग्यो। हामीले त्यति धेरै प्रभावकारी रूपमा राष्ट्रिय गोता मञ्चले मैले भनेको सचेतना कार्यक्रम खास गरी कलेज क्याम्पस भर्खरै पढ्दै गरेका 12-10-12 पढ्दै गरेका कलेज क्याम्पसमा र अनि राजमार्ग केन्द्रित सचेतना कार्यक्रम चाहिँ राख्ने एउटा अभियान चाहिँ राष्ट्रिय उपभोक्ता मञ्चले लिएको छ। त्यही छिटपुट सामान्य रूपमा एउटा संस्थाले हामीले व्यक्तिगत रूपमा चाहिँ गऱ्यौँ, व्यक्तिगत रूपमा गर्न पाएका छैन छैन, यो हामी मात्रै होइन राज्यले पनि गरेको छैन है सचेतना कार्यक्रम। औपचारिक रूपमा जस्तै खाद्य नियन्त्रण बोर्ड कार्यालयले आफ्नो स्थापना दिवसको दिन चाहिँ यसो औपचारिकता गरेर यसको गर्छ, मैले महानगर लगायत स्थानीय निकायमा गएँ, यो सचेतना कार्यक्रम राख्नुहोस् न वार्षिक बजेटमा, यसो खेतीको अवस्थ यसमा पनि अलिकति छोड्नुहोस् भनेर मैले भनेर गएको लिएर गइयो। अब हेरौँ के हुन्छ, मैले देख्छु अनुगमन गरेर कसैलाई समान जफत गर्नु व्यवसायलाई भाडासाई गर्नु, अहिले आर्थिक मन्दी पनि छ भन्दा पनि हामीले अनुगमनलाई भन्दा नि पहिला उपभोक्ता सचेतना कार्यक्रम लिएर जानुपर्छ। अहिले मैले भनिसकेँ नि अभियान उपभोक्ता सचेतनाको अभियानै लिएर जानुपर्छ राज्यले पनि, अनि बल्ल सही हुन्छ समाजमा सघाउन सभ्यता जान्छ र मान्छेमा जब सचेतना हुन्छ सचेतना।
1: अब चितवनमा खाने पानीको अवस्था पनि भनिदिनुहोस् न कतिको गुणस्तरीय छ?
2: त्यस्तो समस्या छैन। पहिला पहिला त अब त्यस्तै आर्थिक समस्या भनेको खास गरी छिमेकी जिल्लाहरूमा आएको थियो, चितवनका केही कोर अब दक्षिण भेगमा चाहिँ भनिएको छ, केही न्युज आएको थियो, अहिले त्यस्तो छैन, मान्छेलाई सचेतनाइ छ। अहिले जिल्ला खानेपानी संस्थानले अब वितरण गरेको खानेपानी पनि खाएका छन्। चितवनमा त्यस्तो समस्या खानेपानीको समस्या पहाडका भेगहरूमा पनि नपुगेको छ। अहिले बिस्तारै चाहिँ पछिल्लो समय भनौँ न बाटो बाटोका दुर्गमताको कारणले गर्दा थिएन होला, त्यो पनि बिस्तारै सम्बोधन हुँदै गएका छन् स्थानीयले।
1: अब चितवन जिल्ला भनेपछि तराईको जिल्ला, सम भूभागहरू धेरै भएको जिल्ला, बाटोघाटोको अवस्था चाहिँ कस्तो छ?
2: ओहो, पछिल्लो समय चितवनमा पहिला चितवन त यसरी सुगम पैसासम्म ठाउँ, अब पहिला कति बाटो थियो भनौँ न, एउटा सामान्य उदाहरण, पहिला हामी जगाको चितवनबाट पछि चितवन तलपुर जाँदाखेरि राम्रै हुन्थ्यो कि, एउटा नयाँ सर्ट लाएर गयो भने फर्केर आउँदाखेरि अथवा उहाँ पुग्दाखेरि एकछिन हेरि नसक्नु हुन्थ्यो क्या मान्छे। अहिले त्यस्तो अवस्था छैन, गाउँ गाउँ गाउँ गाउँ कालोपत्री भएको छ। स्थानीय निकायहरूले पनि सक्दो अब नेपालको अरू भन्दा पनि सडक त पिच गरिहाल्ने एउटा त्यो त्यो एउटा होडबाजी पनि छ, एउटा प्रतिरोधन छ, त्यसले अब सकारात्मक छ। चितवन बाटोघाटोको समस्या छैन, त्यही गार्डन भेगहरूमा अलिकति दुर्गमता भएका पहाडी इलाकाहरूमा ती समस्याहरूले पनि साह्रै समाधान हुँदै गएका छन्। मतलब समर्थन भएको जस्तै भरतपुर महानगरपालिका, रतनगर नगरपालिका, खरी नगरपालिका अथवा इच्छा यो कालिका नगरपालिका लगायतमा बाटाघाटाहरू त असाध्यै राम्रा फलाकिला मापदण्ड सहित पनि छन्, राम्रो छ।
1: यी बाटाघाटामा चल्ने सवारी साधनको अवस्था चाहिँ कस्तो छ सार्वजनिक यातायातको?
2: अब सार्वजनिक यातायातको त अब सरकारले यो मयुरीलाई चाहिँ मयुरी भन्ने चाहिँ यहाँ चितवनमा चाहिँ अलिकति मयुरीले समस्या पारेको छ। पहिला विक्रम टेम्पो थियो त्यसलाई हटाइयो, अहिले मयुरी भन्ने छ। यो यसले अब ट्राफिक नियमलाई कतिको मान्छ मान्दैन थाहा भएन। समस्या चाहिँ यहाँ के छ भने जता पनि त्यो दौडिहाल्ने त्यसको रुट पनि हुन्छ हुँदैन थाहा भएन, त्यसले चाहिँ अलिकति समस्या बाटोमा ट्राफिक समस्या चाहिँ पारेको अवस्था छ। यो मयुरी भन्छ यसलाई ई रिक्सा कि ई रिक्सा नै अहिले अब आवश्यकताभन्दा बढी भयो होइन। स्थानीय निकायले अब के प्रयोजन हो अथवा के हो भने अनुसार बाहिर न्युज आए अनुसार कम्पनीसँगको साँझघाटमा स्थानीय निकायले सबलाई अनुमति दियो, यो ठुलो समस्या भयो भन्ने कुरा पनि चितवनमा नउठेका होइनन्। अहिले ई रिक्सा चाहिँ चाहिने भन्दा बढी भयो, किनभने चितवनको हकमा खास गरी सबैसँग अहिले आफ्नो निजी साधन छ, धेरै वास्तव धेरै घर घरमै छ जस्तो लाग्छ कि। यसका बावजुद पनि अब साधारण बस यातायात त छँदैछ, अब ई रिक्सा जुन छ त्यस अलिकति चाहिने भन्दा बढी संख्या बढी भयो। अब यसलाई भर्खर महानगरपालिका एउटा सखाको कुरा चाहिँ यसलाई व्यवस्थापन गर्न चाहिँ खोजेकै थियो फेरि, तर त्यसमा अब त्यही कुरो फेरि अब विभिन्न आन्दोलन सम्बन्ध भयो विभिन्न भयो अघि भयो त्यति सकेन, अहिले चाहिने भन्दा बढी छ। यसले गर्दाखेरि ट्राफिक समस्या त छ नै, बरिसमा पनि बिस्तारै होला, क्राउड चाहिँ छ, त्यति चाहिँ उस छैन सोधेको।
1: अनि अरू सार्वजनिक यातायातहरूको अवस्था?
2: सार्वजनिक यातायातको अवस्था अब जुन अब राम्रै छ, अब बाटाहरू हिजोका मापदण्ड मिलेर बनाएका घरहरू अहिले भरतपुर महानगरपालिका लगायत स्थानीय निकायहरूले आफ्नो ठाउँमा सार्वजनिक जग्गा मिचेर बनाएका अथवा राजमार्ग मिचेर बनाएका ठाउँहरू पनि संरचनाहरूलाई भत्काएर अहिले सडक मापदण्ड अनुसार फ्लाकिलो बनाएर गर्ने गर्दा राष्ट्रिय राजमार्ग लगायतका ठाउँमा चाहिँ त्यस्तो समस्या छैन। अब अक्कल झोकल आकस्मिक दुर्घटना घटना हुने जस्तै चितवनको मूल मार्ग सडक खण्डमा दैवी प्रकोपले हुने घटना आफ्नो ठाउँमा छ, यताको हकमा चाहिँ चितवनदेखि महानगर बजारदेखि लोकलसम्मको हाइवेमा यस्ता समस्या चाहिँ छैन।
1: त्यहाँका स्थानीय वासीहरूले स्थानीय तहहरूले गर्ने विकास संरचनामा कतिको चासो दिन्छन् त? हाम्रै लागि गरे हो यो विकास भन्ने कुरामा चासो दिएको देख्नु भएको छ?
2: सबैलाई पक्कै पनि म मेरो पालामा राम्रै गर्न पाए हुन्थ्यो भन्ने भावना त पक्कै पनि एउटा निर्वाचित जनप्रतिनिधिलाई हुन्छ नै, कसले कति गर्यो भन्ने कुरा हो, त्यो भावना त एउटा निर्वाचित जनप्रतिनिधि राखेकै हुन्छ।
1: जनप्रतिनिधि मात्र होइन कि स्थानीय वासीहरूले पनि यो चाहिँ हाम्रै लागि विकास निर्माण हुँदैछ, कतिको गुणस्तरीय छ भनेर त्यो वाच डगको रूपमा काम गर्ने छ कि छैन त्यहाँ?
2: अब पहिला थिएन, अब अहिले त्यो सचेतना आयो। अहिले खास गरी अब उपभोक्ता उपभोक्ता जुन एउटा उपभोक्ता भनौँ समितिहरू खडा गर्छ, त्यसमा सबैको गाउँमा खास गरी सहरमा भन्दा पनि अझै गाउँमा बढी निगरानी भएको, बढी चासो राखेको र मान्छेहरूमा बढी जिज्ञासा राखेको, यो विषयमा राम्रो हुनुपर्छ भन्ने धारणा मैले सहर बजारमा हुन्छ, सहर बजारमा व्यस्त भएर नि होला, मैले खास गरी चितवनको दक्षिण भेज त्यस भेगहरूमा चाहिँ मान्छेमा त्यो सचेतना आएको देखेको छु।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ सर, अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण उपभोक्ताहरूलाई यहाँको तर्फबाट केही सल्लाह सुझाव छन्?
2: त्यही अब यो केवल के अरे हामीले अब उपभोक्ता सचेतना हामी उपभोक्ता के अरे यो राष्ट्र हाम्रो एउटा अधिकार मौलिक अधिकार हो, हामीले खास गरी बजारमा भएका कुनै पनि वस्तुहरूको चाहिँ बिक्री मूल्य र बनेको मूल्य बनेको डेट र त्यसको एक्सपायर हुने डेट चाहिँ हामीले अनिवार्य रूपमा हेरेर मात्रै सामान खरिद नहुन म समग्र उपभोक्ताहरूलाई अनुरोध गर्छु। यदि कसैले त्यस्तो व्यवहार गरेन दिएन भने तत्कालै राष्ट्रिय मुद्दा मञ्च जनताको तर्फबाट पौरुरी गर्ने राष्ट्रिय मुद्दा मञ्च नभए स्थानीय तहको चाहिँ स्थानीय तहलाई अथवा स्थानीय प्रशासनलाई चाहिँ खबर गर्न हुन पनि आम उपभोक्ताहरूलाई देशैभरिका आम उपभोक्ताहरूलाई त्यो अनुरोध गर्छु। विशेष गरी हाम्रो अधिकार भनेको खुद्रा मूल्य अनि त्यसपछि गएर चाहिँ त्यसको चाहिँ बनेको र म्याच घुम्री मूल्य चाहिँ मिति चाहिँ हेरेर मात्रै सामान खरिदमा हुन चाहे जसरी खानेकुरा होस् चाहे हामीले लगाउने कपडाहरूमा पनि खरिद मूल्य बिक्री मूल्य बिल जुटो भनेर राखेर मात्रै बेच्नुपर्छ। हामीले त्यो मूल्य हेर्न पाउनुपर्छ। हाम्रो त्यो अधिकार हो। यी सबै विषयमा हामीले चनाको भएर हिँड्नुपर्छ भन्ने मैले अवगतहरूलाई अवगत गर्छु।
1: हजुर, हामीलाई समय उपलब्ध गराइदिनु भयो, आफ्ना विचारहरू हाम्रो कार्यक्रम मार्फत उपभोक्ताहरूलाई राखिदिनु भयो। यहाँलाई हाम्रो कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै धन्यवाद। अहिले भर्खरै सुन्नुभयो राष्ट्रिय उपभोक्ता मञ्च चितवन जिल्लाका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग गरिएको कुराकानी। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरुक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित रीता तिमलसिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
4: दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो बा?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

यहाँले सुन्दै हुनुहुन्छ दोहोरी गीत शरण प्रसाद हुमागाई र रिता केसीको स्वरमा सूर्य तामाङको शब्द सिर्जना र राम स्याङताङको सङ्गीतमा योभन्दा अगाडि सुनायौँ मन्जु केसी र रामजी खाँडको स्वरमा

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभित

नमस्कार नमस्कार नमस्कार, यो हो कार्यक्रम के तिमी मेरो साथी भन्छौ। के तिमी मेरो साथी भन्छौमा यहाँलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा साथी देवकी भण्डारी अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल। कार्यक्रम के तिमी मेरो साथी भन्छौ हरेक सोमबार 12 बजेको समाचारपछि करिब करिब करिब 1 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.3 MHz साथै तपाईँले हामीलाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ, मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ भने फेसबुक लाइभ पनि सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने सहभागी हुनको लागि तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 7 41 42 11 7 36। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ एउटा असल साथी बन्न खोज्नुभएको छ र सहयोगी भावसहित साथी प्रतिको दायित्व निभाउन खोज्नुभएको छ भने तपाईँले हामीलाई कल गर्नुहोस् भन्न चाहन्छौँ। साथी बन्नको लागि साथी शब्द आफैमा शुद्ध र निस्वार्थ छ, यो कुरा हामी सबैले बुझ्नुपर्ने हुन्छ। पक्कै पनि साथी बन्न खोज्दैछौँ भने हामी पनि त्यस्तै खालको भावना लिएर अगाडि बढ्नुपर्ने हुन्छ। र मित्रता गाँसिसकेपछि जीवन्त राख्नको लागि के गर्ने, यो पनि हामी भित्रैको व्यवहारले देखाउने कुरा हो। धेरै साथी एउटै उमेर समूहका हुन सक्छौँ, तर काहीँ कतै उमेर समूह नमिल्दा पनि उहाँहरूका कुराले हाम्रो मन छोइरहेको हुन्छ, उहाँहरूको आनी बानी हामीलाई मन परिरहेको हुन्छ। त्यहाँनिर पनि राम्रो साथी असल साथी बन्न सकिन्छ। त्यसैले यहाँ उमेरको छेक बन्धन पनि छैन, भावना मिल्यो भने साथी बन्न सकिन्छ। भावना ठुलो कुरो हो। बोली व्यवहार सकारात्मक हुनु पर्यो, सोच सकारात्मक हुनु पर्यो, निस्वार्थ त्यागी राम्रो भावनासहित हामी प्रस्तुत भएको खण्डमा साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। यी कुरालाई ख्याल गरेर साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह गर्छु। 42 11 7 21 42 11 7 36 नम्बर रहेको छ हाम्रो स्टुडियोको, तपाईँ आउने सम्पर्क नम्बर यही नै हो। सुरुवातमा साङ्गीतिक कोशेली गौरव दर्पणको सुरमा रहेको छ, रचना पनि गौरव दर्पणकै छ, राजु सिंहको सङ्गीतमा। यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, हावासँग बादलसँग आफ्ना मनभित्रका कुराहरू, लुकामारीका कुराहरू, भोगेका जीवन्त कुराहरू व्यक्त गर्दै गरेको गीत तपाईँलाई सुनायौँ। गौरव दर्पणको स्वर र रचनामा रहेको थियो, राजु सिंहको सङ्गीतमा। हामी कार्यक्रम के तिमी मेरो साथी बन्छमा छौ, कार्यक्रममा साथी बनेर बनाउने क्रम अब सुरु हुन्छ। आजको पहिलो कलर हाम्रो साथमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो।
1: हेलो दिदी, नमस्ते।
0: हजुर नमस्कार,
1: राजु काभ्रा विराटनगरबाट।
0: अनि राजुजी, तपाईँलाई चाहिँ प्रत्येक हप्ता टक्क लाएर नयाँ नम्बर छैन होला, उही नम्बर नै होला होइन?
1: प्रत्येक हप्ता कहाँ आयो, मैले पाँच हप्ता पछि नआएको आज।
0: अनि के छ हाल खबर?
1: खबर खबर ठिक छ हजुर, घाम लागिरहेछ, हिजो राति पानी परेको थियो, अहिले घाम लागिरहेछ।
0: अहिले चाहिँ घाम लागेको छ। तपाईँको स्पेसल खबर के छ त?
1: स्पेसल केही छैन,
0: चलिरहेछ होइन? अनि यो फोन लागिरहेछ, गरिराख्नुहुन्छ, साथी बनिराख्नुहुन्छ, कति हुनुहुन्छ साथीहरू?
1: साथीहरू जम्मा दस पन्ध्रवटा छन्।
0: दस पन्ध्रजना हुनुहुन्छ?
1: दस पन्ध्रजना हुनुहुन्छ। आज नयाँ थप गरौँ भनेर,
0: ए आज नयाँ थप गरौँ भनेर यहाँ आउनुभयो। हजुर, यो दस पन्ध्रजनासँग जुन सहकार्य गर्दै हुनुहुन्छ साथीको, कस्तो अनुभव छ, के छ अनुभव?
1: अनुभव छ, अब साटा साट हुन्छ, दुःख सुखको कुरा हुन्छ, उताको कुरा यता, यताको कुरा उता, विशेषताको बारेमा एक आपसमा सेयर गर्ने होइन।
0: अब साथी प्रतिको भावना भनेर सम्पर्क नम्बर दिनुहोस् है त।
1: साथीको भावना मेरोमा केही छैन, जुनसुकै साथीलाई वेलकम मेरो नम्बरमा, म आफ्नो नम्बर छोड्न चाहेँ, एन्सर र एनटिसी दुइटा छोडिदिन्छु, जुनमा सहज लाग्छ साथीहरू आइदिनु होला, म भन्न चाहेँ आफ्नो नम्बर एनटिसी 98-26-086-56 98-26-086-56 एन्सर नम्बर 97-092-078-14 97-092-078-14 एनटिसी 98-26-086-56 98-26-086-56 दुईटामा फोन गरेर मलाई असर साथी बनाउन सक्नुहुन्छ, एसएमएस नगरिदिनु होला, आफ्नो नाम ठेगाना सहित आइदिनु होला भन्न चाहे। न्यू फ्रेन्ड वेलकम, ओके, बाई बाई।
0: बाई बाई। राजु काभ्रा विराटनगरबाट हुनुहुन्थ्यो, हाम्रो आज गइसक्नु भएको छ, म फेरि पनि टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो।
2: हेलो, नमस्ते, नमस्कार, जय गुरुदेव।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: म रुपेश कुमार महतो बोल्दैछु, मधेस प्रदेश सिरहाको लहानबाट।
0: लहानदेखि हुनुहुन्छ?
2: हजुर
0: हजुर। रुपेश जी,
2: अस्ति पनि आएको थिए, 10 गते
0: आउनु भएको थियो,
2: 11 गते, 11 गते, अनि तपाईँ बाहिर जानुभएको थियो,
0: अनि
2: तपाईँको यात्रा कस्तो रह्यो?
0: रमाइलो रह्यो।
2: अनि कार्यक्रम जुन कार्यक्षेत्रको लागि जानु भएको थियो, त्यो कार्यक्षेत्रमा कस्तो ट्रेनिङहरू, कस्तो सञ्चालन रह्यो,
0: कार्यक्षेत्रलाई
2: कसरी बिताउनु भयो?
0: हामी जे उद्देश्यले गएको थियौँ त्यो काम गरेर फर्क्यौँ होइन, जे होस् इन्जोय गरेर आइयो, रमाइलो गरेर आयो, यात्रा भनेपछि
2: केही ज्ञानहरू कुराहरू सिकाइहरू कस्तो रह्यो, त्यहाँको अनुभूतिहरू?
0: त्यहाँको अनुभूति त असाध्यै मिठो, असाध्यै राम्रो।
2: अनि के के कुराहरू, नयाँ कुराहरू के के सिक्नु भयो? कुराहरू चाहिँ
0: हजुर,
2: यो एकअर्कामा चाहिँ बाँड्नुहोस्, सहकार्य गर्नु, सम्मान गर्छु।
0: खास म जापान गएको थिएँ होइन,
2: जानकारी भयो,
0: गएको थिएँ, अनि त्यो दिन चाहिँ विद्याजीले चलाउनु भयो होइन तपाईँहरूसँग, जुन दिन तपाईँ आएँ भन्नुभयो, विद्याजीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो, उहाँ गइसकेपछि एकदम शान्त खालको वातावरण छ, ठुला ठुला एकदम भूकम्प जाने देश होइन, भूकम्प गइरहेको छ नि त जापानमा, तर पनि भव्य महल छन् कि, एकदमै आकाशै छुने जस्ता गगनचुम्बी घरहरू छन्, सुरक्षित छन्। अब
2: कस्तो रह्यो त यो सञ्चारको क्षेत्रमा?
0: सञ्चार क्षेत्रको ट्रेनिङ राम्रो रह्यो, हाम्रो
2: रेडियोहरू, स्थानीयहरू रेडियोहरू छन् कि छैनन्? त्यहाँ
0: छन् नि, पत्रकारिता गरेका मान्छेहरू छन् त्यहाँबाट पनि, त्यहाँबाट नेपालीहरूको
2: त्यो जर्नलिस्ट पढेका व्यक्तिहरू पनि हुनुहुन्छ त्यहाँ,
0: छन् छन् हाम्रो साथी, उहाँहरू हुनुहुन्छ, उहाँहरूले पत्रकारिता नेपालबाट पनि पत्रकारिता गरेर पनि फेरि उहाँ गएर पनि आफ्नो पेसा गरिराख्नु भएको छ र उहाँबाट उहाँहरूले त्यहाँ भएका नेपालीहरूको बसोबास भोगेका कुराहरू ती कुराहरू उठाइराख्नु भएको छ होइन। जस हामी मिडियाकै मान्छे गएको, मिडियाकै कुराले गएको होइन, र मिडिया सम्बन्धी कुराकानी गरेर आएको के त्यो भएर जो समग्रमा राम्रो छ जापान, एकपटक मौका मिले जानुपर्ने देश चाहिँ हो।
2: एकदम यसो हुनु पनि पर्यो नि त, एउटा संचार गर्नु भएको नाताले, संचारको क्षेत्रको नाताले गर्दा एकदम खुसी लाग्यो मलाई।
0: हजुर, थ्याङ्क यू त्यसको लागि है त। अनि रूपेशजी,
2: हजुर,
0: अस्ति जुन दिन यहाँ साथी बन्नुभयो नि त्यति बेलाको साथीहरू हुनुहुन्छ? अब आज आज थप साथी पाउनु छ यहाँले, हराएको साथी पनि पक्कै पनि आउनुहुनेछ होइन। तर एकपटक साथी बनिसकेपछि हाम्रो लामो समयसम्म साथी बन्दाखेरि थुप्रै कुराको फाइदा हुन्छ भन्न चाहन्छु म। फाइदा त साथीबाट के नै लिनु छ र मात्रै साथ सहयोगको कुरा हुन्छ, जुट्छ होइन। आफूले दिने साथ सहयोग र उहाँबाट पाउने साथ सहयोग पक्कै पनि अपरिहार्य रहन्छ। यो यस्तो खालको भावना बुझेर साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह गर्छु। भावना केही राख्नुहुन्छ यहाँले साथीप्रतिको?
2: भावना के भन्नु, अब म एउटा दृष्टिविहीन व्यक्ति,
0: हजुर
2: होइन, अब जे छ जो छ आफ्नो ठिक छ होइन, एउटा सन्तुष्ट भावना तरिकाले आउनु होला। म आफ्नो नम्बर छोड्न चाहन्छु।
0: हजुर, छोडिदिनुहोस्।
2: 9817735571
0: आउन आग्रह गर्नुभयो यहाँले है त।
2: फ्रेन्डसिपको लागि चाहिँ कल ब्याक गर्नु होला र आफ्नो फ्रेन्डसिप एकदम
0: राख्नु होला। हजुर हजुर, रूपेशजी अब छुट्टी है त। हस् त बाई। रूपेश कुमार महतो हुनुहुन्थ्यो, लहानबाट हाम्रो माझबाट गइसक्नु भएको छ। कुनै पनि साथीले साथीको भावनाको कदर गरेर साथीत्वको लागि हात अगाडि बढाउनु हुनेछ भन्ने आशा र अपेक्षा यो कार्यक्रमको रहेको छ। पक्कै पनि सम्बन्ध राम्रो राख्नको लागि मेरो साइडबाट मैले के गर्न सक्छु भन्ने कुराले महत्त्वपूर्ण स्थान ओगट्ने भएको हुँदा हामीले आफूले गर्ने क्रियाकलापले अरूलाई असर गर्ने काम कदापि नगरौँ भन्न चाहन्छु। र फेरि पनि साथीकै टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ? हेलो,
3: हजुर नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
3: म कपिल पार्के।
0: कपिलजी,
3: हजुर,
0: कुन ठाउँबाट?
3: म अहिले काठमाडौँ, मेरो घर चाहिँ डोटी हो।
0: डोटी घर भएको मान्छे अहिले काठमाडौँको बसाइ छ।
3: हजुर,
0: काम गर्नुहुन्छ कि पढ्नुहुन्छ काठमाडौँमा?
3: म काम गर्दै दिदी।
0: काम गर्नुहुन्छ?
3: हजुर
0: हजुर, कार्यको कार्य व्यस्तता यतैतिर छ होइन। दसैँमा चाहिँ कस्तो, दसैँ आएपछि चाहिँ घर जानुहुन्छ कि
3: कहिले काहीँ गइन्छ? वर्ष वर्षमा गइँदैन, सबै
0: प्रत्येक वर्ष गइँदैन, मिलेसम्म होइन, कहिले मिल्छ त्यसरी गइन्छ। हजुर हजुर, कपिलजी साथी बन्न आउनुभयो, साथीप्रतिको भावना भन्नुपर्दा यहाँको विचारमा के भन्नुहुन्छ?
3: मैले फेरि पहिला पनि भन्दै गरेको, म लगभग 6 वर्ष पछि आएको हो के अरे है।
0: हजुर,
3: अब सबै साथीहरूलाई समान छ, कुनै पनि साथीहरूलाई भेदभाव छैन। अब सबैले असल सोच, सकारात्मक सोच गरेर असल साथीको खोजीमा आउँ पनि। मसँग धेरै समय पनि छैन दिदी, अहिले म कार्यक्रमबाट अहिले थोरै बाहिर निस्केर फोन गरेको हो।
0: हजुर,
3: म मेरो नम्बर दिइहाल्छु, मेरो पुरानो साथीहरू पनि आउनु होला, कहाँ जानुभएको छ, कता जानुभएको छ है, घर आउनु भयो होला, अब मेरो पनि गल्ती होला होइन।
0: हजुर,
3: उहाँहरूलाई चाहिँ मेरो नम्बर छोड्न चाहन्छु सबै साथीहरूलाई, 9848549480। फेरि रिपिट गर्न चाहन्छु, मेरो सम्पर्क नम्बर कपिल पार्टीको 9848549480। पुराना साथीहरू, नयाँ साथीहरू सबैलाई सम्मान।
0: कपिलजी हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ, साथी भन्नुहोला, एक्लै अर्कालाई साथ सपोर्ट सहयोग गर्न नछोड्नुहोला भनेर चाहेँ। फेरि पनि टेलिफोनतर्फै लाग्छु म, को हुनुहुन्छ हाम्रो साथमा, स्वागत छ, हेलो।
4: हेलो नमस्कार हजुर, नलपुरदेखि साजन मात्र।
0: हजुर हजुर, एकदम ठिकठाक छ साजनजी।
4: हजुर
0: नलपुरमा हुनुहुन्छ,
4: नलपुर भन्नाले चोरमारामा
0: हुनुहुन्छ यहाँ। हजुर साजनजी सुन्दै हुनुहुन्छ हामीलाई?
4: मजाले सुन्दै बसेको नि त हजुर।
0: सुन्दै बस्नु भएको छ, फोन लाग्यो, साथी भन्न खोज्दै हुनुहुन्छ होइन?
4: हजुर।
0: फोन लगाउन कति गाह्रो हुँदो रहेछ कि लागिहाल्यो सजिलरी?
4: सुरुदेखि नै ट्राई गरेको हजुर है,
0: लाग्यो
4: हजुर।
0: साथीप्रतिको भावना भन्नुपर्दा यहाँको विचारमा?
4: त्यही हो, साथी भन्नाले दुःख र सुखमा साथ दिने, जातपातको भेदभाव नगर्ने है, साथी भनेको निरन्तर साथ दिने र मिडिया प्रेमी पनि चाहियो हजुर है।
0: हजुर हजुर, अब तपाईँले भावना राखिसक्नु भएको छ, सम्पर्क नम्बर भनिदिनुहोस् है त।
4: 97 65 33 28 वान सेकेन्ड फेरि है, 97 65 31 33 28।
0: हजुर, अब छुट्यौँ त?
4: छुट्यौँ हजुर।
0: हस् बाई बाई। साजनजी हुनुहुन्थ्यो हामीसँग। अब एउटा टेलिफोन पछि म साङ्गीतिक कोसेल राख्नेछु, 42 11 721 42 11 736 यी दुवै फोन तपाईँका लागि खुला गरिरहेका छौँ। तपाईँलाई कार्यक्रमको अवधिभर हामी मिठा मिठा साङ्गीतिक कोसेल पस्कने गर्छौँ, फोन रिसिभ गर्दै साथीलाई नजिक बनाउने प्रयासमा रहन्छौँ। फेरि पनि म टेलिफोनतर्फै लाग्छु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई, हेलो।
5: हेलो नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
5: म इन्द्र बोल्छु कि नेपाल बाँकेदेखि।
0: हजुर बाँकेबाट इन्द्र बुढाथोकी।
5: हजुर
0: हजुर इन्द्रजी।
5: हजुर
0: सुन्दै हुनुहुन्छ कि? यसो फोन हान्छु भनेर फोन लाग्यो।
5: सुनिरहेको छु सुरुबाट, हजुर कार्यक्रम सुनिरहेको छु एकदम।
0: सुन्दै हुनुहुन्छ, टेलिफोन पनि लाग्यो।
5: हजुर
0: अनि इन्द्रजी, अब तपाईँ बेला बेला आउनुहुन्छ, साथी बन्नुहुन्छ होइन, अरू अरू कार्यक्रममा पनि सहभागिता जनाउनुहुन्छ, रेडियोसँग नजिक हुनुहुन्छ, खासमा रेडियो सुन्नुहुन्छ, यसरी साथी बन्दाखेरि कस्तो अनुभव रह्यो यहाँ?
5: एकदम राम्रो, एकदम है अनुभव चाहिँ धेरै टाढा टाढाका साथीहरूसँग साथी बन्न पाउँदाखेरि एकदम धेरै कुराहरू जान्ने मौका पनि मिल्छ।
0: हजुर
5: अनि राम्रो पनि हो, अब रेडियोमा पहिला पहिला पत्र मित्रता पनि हुन्थ्यो, पत्र पठाउने पत्र पढिदिने, फोन इन कार्यक्रम भनेको पाण्डव दाईले चलाउनुहुन्थ्यो आधी घन्टा, कति रमाइलो लाग्थ्यो। आजभोलि चाहिँ थुप्रै थुप्रै कार्यक्रम छ, कति राम्रो छ होइन, हजुरहरूबाट यसरी कार्यक्रम गर्छ, यस्तै कार्यक्रम इन्डियातिरको रेडियोहरू पनि चलाउँछ कि यता होइन, पनि यस्तो फोन गर्ने, साथी साथी बन्ने, साथीलाई डेलिकेट गर्ने, सम्झिने, अनि त्यस्तै अब हाम्रो पनि छ, त्यही भएर एकदमै खुसी लाग्छ मलाई चाहिँ।
0: हजुर अहिलेसम्म तपाईँका साथीहरू भन्नुपर्दा कता कताको अलिक बढी हुनुहुन्छ?
5: साथीहरू त यता पूर्वतिरका पनि हुनुहुन्छ, अब पश्चिमतिरका पनि,
0: हजुर
5: लगायत अब जतासुनैमा हुनुहुन्छ, कोही अब साथीहरू अब सम्पर्कदेखि पनि हुनुहुन्छ, अब कोही चाहिँ रहिरहनुहुन्छ सम्पर्कमा, अब त्यस्तै आफ्नो आफ्नो कार्य व्यस्तताले होला के हुन्छ।
0: हजुर
5: कति कति फेरि धेरै पछि पनि आउनुहुन्छ होइन, अब हामीले पनि गर्दाखेरि पनि लाग्छ, त्यो भएको हुनाले साथीहरू हुनुहुन्छ, पुराना पुराना साथीहरू पनि धेरै पहिलाहरू पनि अहिलेसम्म रेडियोबाट बनेका राम्रा राम्रा साथीहरू हुनुहुन्छ।
0: हजुर भनेपछि अनुभवमा चाहिँ राम्रै व्यक्त गर्नुभयो यहाँले है त?
5: हजुर नै धेरै राम्रो छ हजुर, रेडियो नेपालको त धेरै राम्रो काम हो नि त, हजुरहरूबाट सिक्ने होइन, सिकाउने, साथी बन्ने धेरै राम्रो छ नि त।
0: हजुर जस्तो अब जस्तै तपाईँ कोहलपुरको मान्छे,
5: हजुर
0: खासमा तपाईँलाई इटलीतिर जानु पर्यो भने त्यहाँ साथी बन्नु भएको कोही छ भने, होइन ल है साथी म आउँदैछु तपाईँको ठाउँमा अथवा त्यहाँ आउँदाखेरि कस्तो खालको मौसम होला के गर्नुपर्छ होला होइन त्यो ठाउँको विशेषता के हो भनेर पहिले साथीसँग कुरा गरेर जाँदाखेरि कति सहजता हुन्छ
5: होइन
0: अथवा पूर्वको साथी पश्चिम सुदूरपश्चिममा जाँदै हुनुहुन्छ भने पनि ओ त्यहाँ एउटा मेरो साथी त छ नि म त्यो साथीलाई भेटेर आउँछु भन्ने भित्रबाट अर्कै खालको फेरि माया जागृत हुन्छ हेर्नुहोस् त सम्बन्धको कस्तो गहिरो अर्थ छ है
5: हजुर
0: इन्द्रजी अब साथीप्रतिको केही भावना भनेर सम्पर्क नम्बर दिनुहुन्छ कि दिनुहुन्छ नम्बर
5: हुन्छ म साथीप्रतिको भावना नेपालमा चाहिने मेहनत गर्ने आफ्नो नेपाललाई माया गर्ने र गीत सङ्गीत नेपाली गीत सङ्गीत लगायत आफ्नै देशमा बाहिर गएर सिक्ने सिप सिकेर प्रयोग गर्ने नेपालमा आएर भन्ने किसिमको सोच सबैलाई चाहिने समान हिसाबले भेदभाव नगर्ने किसिमको चाहिँ साथीहरूलाई म होइन जुनसुकै साथी पनि नम्बर आउनु होला भने नम्बर पनि बिस्तारै फेरिहाल्छु अब मेरो नम्बर त एनटिसी नम्बर 98-480-95-315 98-480-95-315 एनसेलको पनि साथीहरूले पनि एनसेल नम्बर पनि भइदिएको हुन्थ्यो भन्ने हुन्छ फेरि उहाँहरूलाई पनि एनसेलको नम्बर पनि दिइहाल्छु 97-300-15965 97-300-15-965 अब एनटिसीको नम्बर त 98-495 भयो यसैमा नम्बर गर्नु होला भनेर अहिलेको बजेट म बिस्तारै बिदा हुन्छु
0: हस् त बाबाई हामीसँग इन्द्र बुढा थोकी हुनुहुन्थ्यो बाँकेबाट माझमा हाम्रो माझबाट गइसक्नु भएको छ छुटिसक्नु भएको छ अब राख्छौँ साङ्गीतिक कोसेली जगदीश समारको स्वर मारेको छ भूपाल राईको रचना नारायण ओलीको सङ्गीतमा यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झन्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: सुन्दै हुनुहुन्थ्यो केही सूचना र सन्देशहरू। हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा, साथी बन्ने र बनाउने क्रम जारी नै छ। अब फेरि पनि हामी साथीकै टेलिफोनतर्फ लाग्दैछौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो, 42-11-721-42-11-736 यी दुवै टेलिफोन तपाईँका लागि खुल्ला गरेका छौँ। एउटा साथीले अर्को साथीलाई साथ सहयोग सपोर्ट गर्न चाहनुभएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ। तर तपाईँ आउँदाखेरि सकारात्मक सोच चाहिँ तपाईँभित्र हुनुपर्ने हुन्छ है। यो कुरा हामीले बारम्बार भनिरहेका हुन्छौँ, पक्कै पनि यस्तै खालको सोच लिएर तपाईँले साथीको लागि हात अगाडि बढाउन हुन आग्रह र अनुरोध गर्दछु कार्यक्रमको तर्फबाट। कोही हुनुहुन्छ हाम्रो साथमा? हेलो,
4: हेलो दिदी, नमस्कार।
3: हजुर हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
4: हजुर, बोल्दैछु म यता पूर्व ओखलढुङ्गाबाट, प्रदीप लामा संकल्प।
3: के लामा भन्नुभयो?
4: प्रदीप लामा संकल्प,
3: पूर्व
4: ओखलढुङ्गाबाट।
3: प्रदीप हजुर, ओखलढुङ्गाबाट।
4: हजुर हजुर।
3: अनि संकल्प चाहिँ यहाँले कहिलेबाट लिनुभएको?
4: सङ्कल्प त धेरै भयो नाना, यो सङ्कल्प राखेको त 2-3 वर्ष नै भइसक्यो।
3: 2-3 वर्ष पुग्यो?
4: हजुर हजुर।
3: त्यो गरेको सङ्कल्प पुरा भयो त?
4: नै भएको छैन, अब
3: पक्कै पनि हुनेछ है नि त। सङ्कल्प गरिसकेपछि एक दिन अवश्य पनि पुरा हुनेछ।
4: हजुर
3: प्रवीतजी, साथी बन्न आउनुभयो?
4: हजुर,
3: सुन्दै हुनुहुन्थ्यो हामीलाई?
4: हजुर सुन्दै थिएँ, फोन पनि ट्राई गर्दै थिएँ, एकदमै लाग्यो, रिसिभ पनि भयो, सो एकदमै खुसी लागिरहेछ।
3: हजुर, अब साथी पक्कै पनि तपाईँले थुप्रै ठाउँको साथी प्राप्त गर्नुहुनेछ होइन, किनकि देश विदेश, देशभित्र देश बाहिर पनि सुन्दै हुनुहुन्छ हामीलाई सबैले होइन। साथीप्रतिको भावना केही भन्नुहुन्छ यहाँले?
4: हुन्छ, सानोलाई माया गर्ने, ठुलोलाई आदर गर्ने, आफ्नो देशलाई एकदमै माया गर्ने, आफ्नै देशमा रहेर केही गर्छु भन्ने खालको भावना भएको साथीहरू आउन सक्नुहुनेछ। र यस्तै यस्तै भावनाहरू भएको साथीहरू आउन सक्नुहुनेछ र मेरो कन्ट्याक्ट नम्बर चाहिँ रहेको छ 97-46-99-99। वान सेकेन्ड, 97-46-99-99-99 नम्बरमा चाहिँ कल गरेर आउनु होला साथीहरू भन्दै छुट्टिन चाहन्छु।
3: प्रवीत लामा संकल्प हुनुहुन्थ्यो हामीसँग ओखलढुङ्गाबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। म फेरि पनि टेलिफोनतर्फ लाग्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
5: हेलो रुकमणीजी, नमस्कार। नमस्कार, म पानी आइराखेको छ, आज सोमबारे, साउनको सोमबारे, अन्तिम सोमबारको पनि हजुरहरू हल स्टार्टिङलाई मेरो तर्फबाट मङ्गलमय शुभकामना भन्दै म ओमबडी सापकोटा आएँ है त। हजुर
3: हजुर, हाम्रो ओमबडीजी हो पक्कै पनि होइन। ओमबडीजी नमस्कार है।
5: हजुर हजुर नमस्कार। हजुर कता कता विदेश पनि पुग्नु भएको, तपाईँको सफलताको पनि कार्यक्रम सुनेको थिएँ मैले, एकदम नयाँ नयाँ अनुभवहरू लिएर आउनुभएको छ। पक्कै पनि अर्को दिन कुनै दिन पनि तपाईँको कार्यक्रममा यसो मेसेज मिल्यो भने 5 मिनट सेयर पनि गरिदिनु हुनको लागि विनम्र अनुरोध पनि गर्दछु है।
3: हजुर हजुर, थ्याङ्क यू है त्यसको लागि। ओमरीजी
5: हजुर,
3: अब नवलपुरमा पानी परेको यहाँले भन्नुभयो अहिले,
5: हजुर यहाँ पानी आइरहेको छ, 4-5 दिन भयो पानी तपाईँको ठुलो होइन, त्यस्तो घटना हुने दुर्घटना हुने खाले होइन, सिमसिम पानी पानी आइराखेको छ, आज एक हप्ता भयो, मौसम एकदम इलामको जस्तै कुलकुल छ है त।
3: हजुर अब यसो परिकल्पना गर्दाखेरि टक्क बारीमा मकै धान जुङ्गा गरिरहेका होइन, अनि गाईबस्तु गोठमा, अनि गाईबस्तुको लागि फेरि त्यो धान जुङ्गा गरेर मकैको मुनि टक्क हरियो घाँस, अनि माथि सिमसिम पानी, अनि एकातिर खेतबारीमा चाहिँ खेतमा चाहिँ धानहरू हरिया उम्रियो भर्खर माथि माथि जाँदै गरेको त्यो दृश्य हेर्नुहोस् त, यो बर्खाको पानी कति आनन्द लाग्दो छ।
5: हजुर कति कति हो कति यो मलेसियाको जस्तै हरियाली लाग्छ कि मलाई त आज
3: है। हजुर हजुर
5: मलेसियन बसेको भएर एकदम त्यस्तो मलेसियाको याद आउँछ क्या। हजुर
3: है हजुर अब साथी बन्न आउनुभयो, साथी प्रतिको भावना भन्नुपर्दा के भन्नुहुन्छ?
5: साथीप्रतिको भावना त अब म त म एकदम मिडिया प्रेमी मान्छे हो, म यसरी नै बोल्छु, मसँग छक्क पर्दैन, कसैले नम्बर छोड्नुहुन्छ अनि पछि फोन गर्दा फेरि कहाँबाट हो के हो यस्तो, प्लिज कृपया नगरिदिनु होला, आफ्नै प्राइभेट नम्बर छोड्नु होला। र अब अघि नै हजुरले भन्नुभयो कोही पूर्वको साथीहरू यता आउँदा पनि सजिलो हुन्छ, तर मिडियामा मेरो चाहिँ धेरै तपाईँको 25-26 जना चाहिँ पूर्वकै हुनुहुन्छ है, पश्चिमको चाहिँ 2-4 जना मात्रै हुनुहुन्छ।
3: हजुर
5: म त्यही लोकेसन दिएर म इराम पनि पुगेँ, धनकुटा पुगेँ, धेरै ठाउँमा पुगेँ कि हजुर घुम्नलाई।
3: हजुर हजुर
5: यो धेरै धेरै काम पनि लाग्छ, हरेक चिजमा काम लाग्छ, कोही बेला हिँड्दै जाँदा पैसा रोक्यो पैसाको पनि काम लाग्छ, तर आफू राम्रो हुनु पर्यो है
3: एकदम। हजुर
5: म यही नै भन्न चाहन्छु, अब म त मिडिया प्रेमी मान्छे हो, म त सधैँ रेडियो नेपालमा आइराखेकै हुन्छु, नभए सुनेर साथ पनि दिइराखेको हुन्छु, र यस्तै साथीहरूसँग आइदिनु होला भन्दै म मेरो नम्बर दिन चाहन्छु, 9766259028 1 सेकेन्ड, 9766259028 सम्पर्क गरेर आउन सक्नुहुन्छ भन्दै हजुरको यस बसाइबाट बिदा हुन्छु। रुक्मिणीजी
3: ओमडी सापकोटा नवलपुरबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, साथीको लागि कन्ट्याक्ट नम्बर छोड्नु भएको छ, उहाँले दिनुभएको सम्पर्क नम्बरमा फोन गर्नुहोला, साथी भन्नुहोला भन्न चाहेँ। म फेरि पनि टेलिफोनतर्फै लाग्छु, कोही हुनुहुन्छ हाम्रो साथमा? हेलो
6: हेलो नमस्कार।
3: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
6: सुमन सुनर फर्पिङ दक्षिणकालीबाट।
3: हजुर दक्षिणकालीबाट सुमनजी हुनुहुन्छ?
6: हजुर
3: फर्पिङ बस्नुहुन्छ?
6: हजुर फर्पिङ।
3: हजुर सुमनजी साथी बन्न आउनुभयो?
6: हजुर
3: हजुर। फोन लगाउन कतिको अप्ठ्यारो पर्यो?
6: धेरै अप्ठ्यारो पर्यो दिदी।
3: लाग्यो नि त है?
6: हजुर लाग्यो।
3: साथीप्रतिको भावना केही भन्नुहुन्छ?
6: भावना खै भन्न चाहन्छु, कोही राम्रो खोज्छन् राम्रो राम्रै आउँछन् भन्ने छैन दिदी, राम्रोले राम्रो हुन्छ नि त, राम्रो आउँछ नि त कहिले आउँछ, केटाले त केटा नै चाहियो नि त्यसमा त अनि
3: होइन, केटा सुन्नु केटा
6: केटालाई केटी नै चाहियो, केटीलाई केटी नै चाहियो, राम्रोले राम्रै चाहियो
3: सुमनजी,
6: साथी त जस्तो सुकै नि आउँछ नि अनि
3: हो, साथी भनेको साथी हो तर सोच राम्रो हुन पर्यो है।
6: हजुर साथी भनेको त बच्चादेखि बुढासम्म नि साथी हुन्छ नि,
3: हुन्छन्। अनि अब सुमनजीले नम्बर छोड्नुहोस्।
6: मेरो नम्बर छ मलाई 98-63-24-12-47, अनि एनसेलको नम्बर 98-051-53-98-3।
3: छुट्यो त अब?
6: हजुर
3: हस् त बाई। सुमनजी हुनुहुन्थ्यो दक्षिणकालीबाट, अब एउटा टेलिफोन लिन्छु, त्यसपछि तपाईँका केही म्यासेज पढ्नेछु। को हुनुहुन्छ हाम्रो साथमा? हेलो
7: हेलो म्याडम नमस्कार।
3: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
7: म चाहिँ बर्दियाबाट ज्ञानु सुनहा बोलेको दिदी।
3: ज्ञानु सुनवार?
7: सोनाहा सोनाहा ज्ञानु
3: सोनाहा ए सोनाहा। बर्दिया कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
7: बर्दिया गेरुवा गाउँपालिका
3: गेरुवाबाट।
7: हजुर
3: हजुर सुन्दै हुनुहुन्छ गेरुवामा अहिले हामीलाई?
7: सुन्दैछु भन्नुपर्छ दिदी, अस्तिको हप्ता पनि ट्राई गरेको फोनै लागेन, यो साल यो हप्ता चाहिँ लाग्यो भन्नु
3: लाग्यो है। हजुर ज्ञानुजी
7: हजुर
3: बर्दियाबाट तपाईँ हामीसँग हुनुहुन्छ, साथी बन्न आउनुभयो होइन? वास्तवमा बर्दियामा पनि राष्ट्रिय निकुञ्ज छ, बाघको खानी हो बर्दिया जिल्ला, होइन त? बाघले कति अप्रिय घटना पनि घटाएको समाचारहरू आइरहेछ, कतिले ज्यान गुमाउनु परेको दुःखदायी घटना पनि छ, होइन? अब टुरिस्टको लागि घुम्ने जिल्ला पनि हो बर्दिया, त्यो ठाउँबाट तपाईँ आउँदै हुनुहुन्छ, साथी बन्न खोज्दै हुनुहुन्छ, साथीप्रतिको भावना भन्नुपर्दा के भन्नुहोस् यहाँले?
7: सानोलाई माया गर्ने, ठुलोलाई आदर सत्कार गर्ने, अनि छुवाछुत नगर्ने, अनि
3: सबैको भाव, हजुर, सबैको भावनाको कदर गर्ने, होइन? हजुर, अब सम्पर्क नम्बर दिनुहोस्।
7: मेरो नम्बर रहेको छ, मिसकल चाहिँ नहानिदिनु होला र राति फोन नगरिदिनु होला भन्न चाहन्छु, साथीहरूले यो अनुरोध गर्न चाहन्छु म। र मेरो कन्ट्याक्ट नम्बर रहेको छ 98 NTCको लागि, NTC प्रयोगकर्ताको लागि 98-699-22-759। फेरि रिपिट गर्न चाहन्छु, 98-699-22-759, अनि एनसिएल प्रयोगकर्ताको लागि 98-21-37-63-08, 98-21-37-63-08। अनि एउटा साथीको नम्बर पनि छोड्न चाहन्छु, है?
3: हुन्छ, छोडिदिनुहोस्।
7: 97-54-90-41, 97-4 छ, अनि 90-41 भन्नुपर्छ। र साथीहरू यो नम्बर छोड्न चाहन्छु, र साथीहरू राष्ट्रमा पनि के अनुरोध गर्न चाहन्छु, मिसकल चाहिँ नहानिदिनु होला र म्यासेज गरिदिनु होला र आफ्नो फुल नेम, नाम, ठेगाना लेखेर
3: ज्ञानु सुनहा हुनुहुन्थ्यो बर्दियाबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब भने म तपाईँका केही म्यासेजहरूलाई स्थान दिनेछु जसले हामीलाई अनलाइन सुनेर नम्बर छोड्नु भएको छ। मन कुमारी कान्छी कुलुङले छोड्नु भएको छ 98-49-40-88-31। मन कुमारीजीलाई कल गर्नुहोला 98-49-40-88-31। त्यसै गरी ग्रीष्म साइलाले नमस्ते भन्नुभएको छ, हाम्रो तर्फबाट नमस्कार छ। अर्जुन याख्याले पनि नम्बर छोड्नुभएको छ 97-63-51-22-20, 97-63-51-22-20 उहाँको नम्बर रहेको छ। टङ्क मगरले 98-60-95-97-23 कल गर्न आग्रह गर्नुभएको छ। वीर लामाजीले पनि हामीलाई म्यासेज गर्नुभएको छ 97-46-28-63-43 कल गर्नको लागि। पोया स्याङ्नु एसपी लिम्बुजीले सुन्दै लेख्नुभएको छ। खेम खनालजीले 98

0: हजुर, हामी कार्यक्रम के तिमीहरू साथी मञ्चमा छौँ, तपाईँहरूका टेलिफोन रिसिभ गर्छौँ अनि बिदा माग्ने बेला पनि हुनेछ हाम्रो साथमा। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। 42 11 721 42 11 736 कोही आइपुग्नु भएको छ। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम? हजुर हजुर, साथी बन्न आउनुभयो?
1: हजुर, आज 3-4 वर्षपछि लाग्यो भन्नुपर्छ है।
0: 3-4 वर्षपछि लाग्यो है त?
1: हजुर
0: हजुर। अब भावना भनेर साथीलाई नम्बर छोडिदिनुहोस् है त।
1: हजुर, मलाई त मिडिया पनि साथीहरू चाहिदिनु होला, जे छिटै साथी दिने।

0: साथीहरूलाई आइदिनु होला भन्न चाहन्छु। अनि साथीहरूलाई नम्बर छ दिनु पर्दा 97 62 96 87 52। 97 62 96 87 52 मा कल मिस कल नगर्नु होला, कल म्यासेज गर्नु होला। जुनसुकै साथीहरू आउनु सक्नुहुन्छ, तर जेपी साथी बोल्नु चाहिँ आइदिनु होला भन्नु छ। ल बाई
1: बाई। कार्यक्रममा छौँ हामी, फेरि पनि टेलिफोनतर्फै लाग्छु, त्यसपछि भने तपाईँहरूसँग छुट्टिने बेला पनि हुनेछ। यो अन्तिम कलर लिँदैछु मैले, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
2: नमस्ते दिदी।
1: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: हजुर म गोर्खाबाट नवीन बोल्दैछु।
1: नवीनजी, साथी बन्न आउनुभयो?
2: हजुर हजुर।
1: अन्तिम अन्तिममा फोन लाग्यो है त?
2: हजुर अन्तिमै लाग्यो, त्यही भएर धेरै कुरा नै नगर होला।
1: एकदमै साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है त।
2: हजुर भावना अब सबै साथीहरूसँग कुराकानी विचार मिल्यो भने सबै कुराहरू साथी बन्ने कुरा भइहाल्छ होइन, सबैलाई म सम्मानै गर्छु है। अब आफ्नो विचारमा नि भर पर्छ सबै कुराहरू,
1: त्यही
2: भएर मलाई सबै खालको साथीहरू चाहिँ आउनु सक्नुहुन्छ है।
1: हजुर अब सम्पर्क नम्बर दिनुहोस्।
2: हजुर मेरो नम्बर चाहिँ एनटिसी प्रयोग गर्ने साथीहरूको लागि 97 62 67 77 76 हो। त्यसै गरी एनसेल प्रयोग गर्नुहुने साथीहरूको लागि चाहिँ 97 019 61 859 है, 97 62 67 77 76 यो एनटिसी प्रयोग गर्नेको लागि भने, एनसेलको लागि 97 019 61 859 भन्दैछु। टिजो नमस्ते दिदी, बाई बाई।
1: हस्त बाई। नवीनजी हुनुहुन्थ्यो गोर्खाबाट, आजको टेलिफोनको अन्तिम कलर उहाँ आउनुभयो। अब भने हामी छुट्टिन तर्खर गइरहँदाखेरि केही म्यासेजलाई समेट्ने कोसिस गर्नेछु मैले। भोजपुरे सानो केसीले कन्ट्याक्ट नम्बर छोड्नु भएको छ, 98 10 34 32 69 उहाँको नम्बर रहेको छ। टेलिफोन गर्नुहोला, साथी बन्नुहोला। सहयात्री प्रेमले 98 44 060 017 हाम्रो सहयात्री प्रेमको नम्बर हो, साथी बन्नको लागि छोड्नु भएको छ। राज थापाले हामीलाई रोमानियाबाट सुन्दै हुनुहुन्छ र उहाँले वाट्सएप नम्बरमा आउनको लागि आग्रह गर्नुभएको छ। उहाँको वाट्सएप नम्बर रहेको छ 98 038 34 24 मा कन्ट्याक्ट गर्नको लागि आग्रह गर्नुभएको छ राज थापाले। चक्रबान्ताबा राईले 97 63 41 65 52 आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ। 97 63 41 65 52 मा चक्रबान्ताबा राईलाई कल गर्नुहोला साथी बन्नको लागि। त्यसै गरी पहलमान छेत्री कृष्णको नम्बर रहेको छ 98 34 79 0281 98 34 79 0281 पहलमान जीलाई साथी बनाउन सक्नुहुनेछ। अब भने तपाईँका माझबाट छुट्टिने बेला भएको छ, किनकि साङ्गीतिक कोसिल पनि तपाईँलाई सुनाउँछौँ नि त हामी होइन, त्यसै कारण पनि अन्तिममा आइसकेको मैले जानकारी गराइरहँदाखेरि हेमन्त शर्मा र अमृता लिम्बूको स्वर मारेको गीत सुन्न चाहन्छु। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, अनलाइन सुनेर रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता लगायत सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने साथी देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्दै यो साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन्छु। यो गीतपछि तपाईँले 1 बजेको समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल। हस्त नमस्कार, शुभ दिन।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो। भेटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि संक्षिप्त कुराकानी भएको सचिवालयले जनाएको छ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि आज पनि बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। दैलेख सदरमुकाममा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि छड्के अनुगमन गरिएको छ। सदरमुकाममा केही दिन यता एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरेको हो। दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रवण कुमारी विश्वकर्मा सहितको टोलीले श्रावण कुमारी विश्वकर्मा सहितको टोलीले सदरमुकामका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका छन्। पाल्पाको तिनाहुँ गाउँपालिका 4 चिउरी डाँडामा जीप दुर्घटना हुँदा 10 घाइते भएका छन्। आज बिहान तिनाहुँ गाउँपालिका 4 स्थित झुम्सा सत्यवती 10 भित्री कच्ची सडक खण्डमा माथाकडी गाउँपालिका 5 बसिङ डाँडाबाट बुटोलतर्फ जाँदै गरेको लु 1J 2237 नम्बरको मुस्ताङ पिकअप जीप दुर्घटनामा परेको हो। जीप अनियन्त्रित भई सडकबाट करिब 110 तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पश्चिम नवलपरासीको सुस्तामा भइरहेको डुबान तथा नारायणी नदीको कटान नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले उच्च चासो देखाएका छन्। नदीको कटान तीव्र बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य आफै सुस्ता पुगेर स्थलगत निरीक्षण गर्नुहुँदै सुस्तालाई नदी कटानबाट जोगाउन प्रदेश सरकार गम्भीर रहेको र तत्काल आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अप्नाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबका दिनहरूमा जुनसुकै निकायमा नियुक्त गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवा पुस्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुँदे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने प्रष्ट पार्नुभयो। रेडियो नेपालबाट 1 समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 अङ्ग्रेजीमा र 3 नेपालीमा सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
5: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार, मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्मबारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
6: कोदो बालीको संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मूल समारोह सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, लिबर्ड खाद्य तथा कृषि संगठन र एसोसिएसन अफ नेपाल एग्रिकल्चर जर्नालिस्ट अनाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सरकारवालाहरूले रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणलाई प्रभावकारी बनाउन एकीकृत मूल्य श्रृङ्खला सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका प्रवक्ता ईश्वर तिमेलसनाले कृषि एवं पशुजन्य उत्पादनका लागि वितरण गरिएका अनुदानका कार्यक्रमले निकै राम्रो प्रभाव ल्याएको देखिएकोले अब बजारीकरणमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको भनाइराख्नुभयो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उपभोग र माग निरन्तर बढ़िरहेको तर खेती गरिने क्षेत्रफल घटिरहेको उल्लेख गर्दै यसको संरक्षण, सम्भावना र अवसर बारेमा प्रकाश पार्नुभयो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले किसानका समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तह समन्वयात्मक रूपमा लागि परेको बताउनुभयो। उहाँले स्थानीय निकायले अनुदानका कार्यक्रम भन्दा उत्पादन बिक्री सुनिश्चिततर्फ जोड दिनुपर्ने उल्लेख गर्नुभयो। त्यसै गरी बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले रैथाने बाली विकास, विस्तार र प्रवर्धनका क्षेत्रमा हालसम्म भएका कार्यक्रम बारेमा जानकारी दिनुभयो। खाद्य तथा कृषि संगठनका कार्यक्रम विशेषज्ञ महेश बडालले उत्पादन प्रविधि, बिउ र यन्त्र उपकरणको प्रयोगले उत्पादन र मूल्य श्रृङ्खलामा राम्रो प्रभाव देखिएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले रैथाने बाली जोगाउँदै यस्ता प्रवर्धनात्मक कार्यक्रमले कृषिमा आत्मनिर्भरता हासिल गर्न सघाउने धारणा व्यक्त गर्नुभयो। परम्परागत तथा पौष्टिक बाली कोदोको संरक्षण, उत्पादन वृद्धि र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट किसान, सहकारी तथा पत्रकारलाई समारोहका बीच पुरस्कृत तथा सम्मानित गरिएको थियो। पुरस्कृत हुनेमा बाजुराको बढी मालिका नगरपालिकाका किसान सत्य खत्री, लमजुङ स्थित घनपोखरा कृषि सहकारी संस्था लिमिटेड र कृषि पत्रकार गोपाल आले मगर रहनु भएको छ। नेपालमा उत्पादनका दृष्टिले धान, मकै र गहुँ पछि कोदो चौथो मुख्य खाद्यान्न बाली हो। नेपालका हिमाली, पहाडी र तराई क्षेत्रमा 12 प्रजातिका कोदोजन्य बाली पाइने भए पनि कोदो, चिनो, कागुनो, जुनेलो, सामा, धान कोदो र भाँगै प्रमुख रूपमा खेती गरिन्छ। नार्कबाट हालसम्म कोदोका 6 जात उन्मोचन भइसकेका छन् भने जिन बैंकमा 1280 भन्दा बढी सुरक्षित राखिएका छन्। कोदोजन्य बालीको उत्पादन गर्दै गएपछि 2078 सालदेखि राष्ट्रिय कृषक समूह महासंघ र अनाजको पहलमा साउन 15 गतेलाई कोदो दिवसको रूपमा मनाउन सुरु गरिएको थियो। यसको पोषणीय महत्वलाई मध्यनजर गर्दै नेपाल सरकारले 2082 सालदेखि साउन 16 गतेलाई औपचारिक रूपमा राष्ट्रिय कोदो दिवस घोषणा गरी मनाउन थालेको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आफ्नो 10 अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। आर्थिक वर्ष 2073-74 सुरु भएको यो रूपान्तरणकारी आयोजना मार्फत हालसम्म 23 लाख भन्दा बढी रोजगारी सिर्जना भएको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिएको छ। कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रूपान्तरण गर्ने सोचका साथ सुरु भएको यो कार्यक्रम 48 जिल्लामा कार्यक्रम कार्यान्वयन इकाइ र 77 जिल्लाका 753 पालिकामा कार्यान्वयनमा रहेको छ। किर्तिपुरमा हालै आयोजित समीक्षा गोष्ठीमा कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै 10 विनियोजित 56,35 करोड बजेट मध्ये 70.25% खर्च भएको जानकारी दिनुभयो। कार्यक्रम मार्फत 21 सुपर जोन, 206 जोन, 1600 ब्लक र 9393 पकेट विकास कार्यक्रम सञ्चालनमा आएका छन्। त्यस्तै गत आर्थिक वर्ष 2082-83 82.97% वित्तीय प्रगति हासिल भएको छ। सो अवधिमा 3500 भन्दा बढी साना सिंचाई पूर्वाधार निर्माण, 37,000 मेट्रिक टन थप धान उत्पादन र 584 कृषि स्नातकलाई इन्टर्नको रूपमा खटाइएको छ। समीक्षा गोष्ठीमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आयोजनाको भौतिक प्रगतिसँगै कृषकको जनजीविकामा प्रत्यक्ष परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो। प्राविधिक कर्मचारीहरू कृषकको घर दैलो र खेतबारीमै पुग्नुपर्ने बताउँदै उहाँले कमजोर रहेका ठाउँमा सुधार गरेर नयाँ तरिकाले अगाडि बढ्न निर्देशन दिनुभयो। कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक चौधरीले उत्पादन लागत घटाउने, प्रभावकारी कृषि बिमा कार्यान्वयन गर्ने, बजार र अनुसन्धानमा देखिएका समस्या हल गर्नुपर्ने बताउनुभयो। साथै उहाँले निजी क्षेत्रको सहकार्य र प्रविधिको प्रयोगमा जोड दिनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले समग्रमा 82% प्रगति राम्रो देखिए तापनि पकेट र ब्लक क्षेत्रको प्रगति 67% मात्र रहेकाले यस विषयमा थप अध्ययन र सुधार आवश्यक रहेको औंलाउनुभयो। कार्यक्रमले सफलता हासिल गरे पनि न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा समस्या, बिउ र तरकारीको अनौपचारिक आयात तथा मध्य पूर्वको द्वन्द्वका कारण उच्च घनत्वका स्याउका बिरुवा आयातमा बाधा पुगेको चुनौती औंलाइएको छ। चालु आर्थिक वर्ष 2083-84 अध्ययन वर्षको रूपमा लिई आर्थिक वर्ष 2084-85 नयाँ तरिकामा दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जनाएको छ। कृषि विभाग र माताहतका निकायको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रम ललितपुरको हरिहर भवन स्थित विभागको सभाहालमा सम्पन्न भएको छ। समीक्षा अनुसार गत आर्थिक वर्षमा विभागले विनियोजित कुल 5,36,91,00,000 रुपियाँ मध्ये 3,68,39,00,000 रुपियाँ खर्च गर्दै 68.61% वित्तीय प्रगति हासिल गरेको छ। विभिन्न क्षेत्रमा उल्लेख्य सफलता हासिल गरे पनि केही पूर्वाधार निर्माण र दरबन्दीको अभावका कारण अपेक्षाकृत बजेट खर्च हुन नसकेको विभागले जनाएको छ। आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक तथा वार्षिक अवधिको प्रगति समीक्षा बैठकमा विभाग अन्तर्गतका आयोजना तथा कार्यक्रमहरूको स्थिति प्रस्तुत गरिएको थियो। कृषि विभागको वार्षिक भारित प्रगति 93.99% र वित्तीय प्रगति 92.78% रहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रको वार्षिक भारित प्रगति 92.53% रहेको छ। राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको वार्षिक भारित प्रगति 88.96% र वित्तीय प्रगति 91.03% हासिल भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको चौथो त्रैमासिकमा 100% भारित प्रगति गर्दै वार्षिक रूपमा 88.57% भारित प्रगति हासिल गरेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजनाको वार्षिक भारित प्रगति 86.15% र वित्तीय प्रगति 78.03% पुगेको छ। गत आर्थिक वर्षमा उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान बापत कुल 2,17,87,00,000 भन्दा बढी रकम वितरण गरी करिब 65,600 कृषकलाई लाभान्वित गराएको छ। त्यस्तै 12 द्रुत विश्लेषण प्रयोगशालाबाट 34,000 भन्दा बढी तरकारी तथा फलफूलका नमूना परीक्षण गर्दा 79.37% उपभोग योग्य पाइएको छ भने 160 अखाद्य नमूना नष्ट गरिएको छ। यसका साथै 2,000 भन्दा बढी क्षेत्रफलमा फलफूल बगैंचा विस्तार र एएमपीआईएस नेपाल मोबाइल एप मार्फत 12 कृषि बजारको दैनिक थोक बजार मूल्य सार्वजनिक गर्ने व्यवस्था मिलाइएको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। समीक्षा गोष्ठीमा केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, व्यवसाय किट विकास केन्द्र, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र, रानी जमरा कुलरिया सिंचाई आयोजना र राष्ट्रिय बीमा प्राधिकरणका तर्फबाट आफ्ना कार्यालयको वार्षिक प्रगति तथा प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रगति विवरणमाथि सहभागीहरू बीच गहन छलफल भएको थियो। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत साताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका धेरै केन्द्रहरूमा तथा लुम्बिनी र मध्य प्रदेशका केही केन्द्रहरूमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदर भन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम र सरदर भन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएका छन्। देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको शुरूमा मनसुनको न्यून चापी रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको अन्त्यतिर सरदर स्थानबाट उत्तरतर्फ नेपाल नजिकै सर्ने देखिन्छ। हिमाली भूभागका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरूमा थोरै, साताको मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। त्यसै गरी पहाडी भूभागका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरूमा थोरै स्थानमा, साताको मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी तराई भूभागमा साताको शुरूमा थोरै स्थानमा, साताको मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको मध्यमा थोरै स्थानमा, अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। त्यसकारण कृषि अथवा पशुपक्षी पालन गर्दा आफ्नो ठाउँको मौसमलाई ध्यान दिएर कृषि कर्म गर्नुहुन हामी अनुरोध गर्दछौ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो सता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। धान बालीमा हरियो मलको रूपमा तयार भएको योजला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रतिरोपणीका दरले प्रयोग गर्नुपर्छ। योजला वृद्धिका लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुपर्छ। साथै खेतमा पानी र योजला बगेर जान दिनु हुँदैन। असार महिनामा लगाएको र खेतमा राम्रोसँग ढाकेको अवस्थाको योजलालाई धानको पहिलो गोडाईमा राम्रोसँग माटोमा मिलाउनु पर्छ। सुक्खा सरुवा धानका साथै रोपेको धानमा झारपात व्यवस्थापन लागि 20 बाहिरी बेग 25 लिटर पानीमा 12 ml का दरले एक रोपनीमा अथवा 17 लिटर पानीमा 8 ml को दरले एक कट्ठामा धान छरेको 15-25 दिन भित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको प्रयोगले स्प्रे गर्नुपर्छ। धान रोपेको 2-3 हप्ता पछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुपर्छ। नियन्त्रणका लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुपर्छ। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाएर 8-10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्कनु पर्छ। धान रोपेको 25-30 दिनपछि गाज आउने समयमा नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएका मात्रा अनुसार युरिया ट्रप ड्रेस गर्नुपर्छ। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी ट्रप ड्रेस गर्ने समयमा छर्काउनुपर्छ। धान खेतमा ट्रप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टासम्म खेतमा पानी बग्न दिनु हुँदैन। सबै किसिमका फलफूल तथा तरकारी बालीमा मौसमको अवस्था हेरेर कडा घाम लागेको अथवा धेरै हावा लागेको पानी परिरहेको बेला नपारी मात्र विषादी छर्काउनु पर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनु पर्छ। स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बासना नभएको अथवा भण्डारणमा स्काल्ट विकृतिले फल खैरो भई गुणस्तर बिग्रिनु हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुपर्छ। मध्य पहाडमा भदौमा लगाइने आलुका लागि कुमल सेतो 3, कुमल सेतो 4, कुल्फी ज्योति, डेजिरे, जनकदेव, कुमल उज्जवल, कुमल उपहार, कुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बिउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुपर्छ। रायो बालीका लागि मनकामना, कुमल चौडा पात, कुमल रातो पात आदि जातको नर्सरी राख्दा पानी जम्ने बनाउनु हुँदैन। नर्सरी राख्दा एक भित्ता अथवा भनौँ 15-20 सेन्टिमिटर अग्लो र 1 मिटर चौडाइको ब्याड बनाई 4 अङ्गुल अथवा भनौँ 5 सेन्टिमिटरको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुपर्छ। तराई तथा मध्य पहाडमा 40 दिने र मिनी अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी 45 सेन्टिमिटर र बोटदेखि बोट बोटको दूरी 25 सेन्टिमिटर हुने गरी 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। मध्य पहाड़ी जिल्लामा सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी ड्याङ उठाएर मात्र रोप्नुपर्छ। खुर्सानी बालीमा ढुसीका कारण बोट ओइलाउने रोग लागेमा पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरिको माटो भिज्ने गरी छर्कनुपर्छ। वर्षातको मौसममा 6 महिनाभन्दा बढी उमेरका गाई गोरुमा साउने अथवा 3 दिने ज्वरो देखा परेमा फेनाइल ब्याक्ट्रोजोन समूहका औषधिहरू 10-15 ml सुई मासुमा 1 अथवा 2 पटक लगाउनुपर्छ। वर्षातको समयमा सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सर्पहरूबाट पशु चौपायालाई जोगाउनको लागि गोठको बाहिरी भागमा अथवा कुना काप्चामा कडा गन्ध आउने फिनाइल छर्काउनुपर्छ। साथै गोठको वरिपरि बाबरी कागती अथवा मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुपर्छ। हाल सुँगुर बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गएको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुपर्छ। रोगी बङ्गुरलाई अलग राख्ने, बङ्गुरको ओसार पसार अथवा आउजाउतमा नियन्त्रण गर्ने र गोठ सरसफाईमा ध्यान दिनुपर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि अथवा पशु पक्षी पालन सम्बन्धी कुनै पनि जिज्ञासा भएमा किसान कल सेन्टरको फोन नम्बर 1660-1905-000 फोन गरेर आवश्यक परामर्श लिन सक्नुहुन्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र मोहदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
7: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट विश्वास त्यसलाई गर्नु जसले त्यो विश्वासको कहिले गलत फाइदा नउठाओस्, मनदेखि विश्वास गरेको मान्छेले कहिले धोका नदियोस्, अन्तर्घात नगरोस्, किनकि एक पटक टुटेको विश्वास जोड्न धेरै समय लाग्छ। सम्बन्धभन्दा पनि ठुलो कुरा विश्वास हो, त्यसैले विश्वास पाएको मान्छेले त्यसको कदर गर्न जान्नुपर्छ भन्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ लोकप्रिय तथा 5 नेपाली चर्चित गीतको झलकबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। हामीले भर्खरै मात्र प्रस्तुत गर्यौँ आजको म्युजिक क्याफे कार्यक्रममा प्रसारण गरिने अहिलेका केही चर्चित पाँचवटा नेपाली गीतका झलकहरू। यी गीतका झलकहरू सुनिसकेपछि तपाईँलाई थाहा छ, पुरानो साथीलाई नयाँ साथी हुनुहुन्छ भने म भनिहाल्छु, यी गीतहरूमध्ये कुनै गीत आफू सुन्न चाहनुहुन्छ र अरूलाई पनि सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 0142117121 र 0142117736 फोन गर्न सक्नु र तपाईँको फोन यदि लागेन भने तपाईँ कमेन्ट लेख्नुहोला। हामी रेडियो नेपालको फेसबुक पेजमा अडियो लाइभ छौँ, त्यहाँ तपाईँले लेख्नुभएको कमेन्टहरू हामी कार्यक्रम अवधिभरमा अवश्य पनि पढ्ने नै छौँ। भन्दै अहिले टेलिफोनमा कोही आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हेलो, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, यो परिचित आवाज हो तर मैले फ्याट भन्न सकिनँ।
1: म भोजपुरबाट वरुण चञ्चले।
0: वरुणजी अझै चकचक गर्न छोड्नु भएको छैन, है? यो बेला चाहिँ कहिले नजाओस् जस्तो लाग्छ क्या मलाई पनि, होइन?
1: हजुर हजुर,
0: भोजपुर भोजपुरमा हुनुहुन्छ अहिले?
1: हजुर, म भोजपुरतिर छु दाइ, कोदो रोप्ने ठाउँ बनाउँदै हो।
0: ओहो,
1: मतलब अब भोलि पर्सितिर कोदो रोप्न छ, अनि यहाँ बारीको लोडीहरू काट्दै हो, ढोड मकैको ढोडहरू खाल्दैछौँ, अनि अब त्यही भएर बिजी बिजी, अनि यसो प्रोग्रामतिर यसो ट्राई गरेको, ठ्याक्कै फोन गरेको, ठ्याक्कै फोन लाग्यो, होइन?
0: भनेपछि धेरै माया, धेरै माया गर्नु हुँदो रहेछ नि त हामीलाई, होइन?
1: अन्त नि
0: यो माया हो है?
1: हजुर, पक्कै पनि माया हो नि दाइ,
0: एकदमै हो यार। मैले आजको कार्यक्रमको सुरुवात विश्वासको बारेमा अलिकति बोलेको थिएँ क्या, होइन?
1: हजुर,
0: सम्बन्धमा पनि ठुलो कुरा विश्वास हो, होइन?
1: त्यो त त्यही हो नि भाइ, सबै कुरामा सम्बन्ध टिकाउनलाई सबैभन्दा मुख्य कुरो विश्वास हो, होइन? जहाँ अविश्वासले जरा गाड्छ नि त्यहाँ सब कुनै पनि सम्बन्ध टिक्दैन।
0: फेरि एक पटक टुटेको सम्बन्ध विश्वास भनेको, होइन, फेरि जोड्नलाई धेरै समय पनि लाग्न सक्छ नि त, होइन? कसैले पनि विश्वासघात अर्थात् अन्तर्घात गर्ने काम चाहिँ नगरोस् भन्ने चाहन्छु, होइन? रमाइलो कुराकानी गर्छौँ, अलिअलि सन्देश पनि दिन खोज्छौँ खोज्न चाहिँ, तर कतिले बुझ्नु भएको छैन त्यो चाहिँ मलाई थाहा भएन।
1: बुझ्नुहुन्छ त पक्कै, तपाईँले भने पछाडि अब माया गरेर सुन्नुहुन्छ, होइन?
0: हजुर,
1: सबैजनाले बुझ्नुहुन्छ नि, किन नबुझ्नु दाइ,
0: है? वरुणजी, अब तपाईँ पहिलो साथी हुनुहुन्छ आज हामीलाई सम्पर्क गर्नुहुने मध्येमा, कुन गीत रोज्न चाहनुहुन्छ?
1: मलाई दिलमा ठाउँ छ भन्ने बताइदिनु होला
0: है। हाम्रो दिदीलाई पनि एकदमै मनपर्छ नि त यो गीत।
1: मैले अघि नै दिदीलाई भनिसकेको छु क्या, भित्रै
0: भित्रै भनिदिनु भयो, मनदेखि भन्नुभयो, होइन? अन्त यो गीत
1: विशेष गरी तपाईँलाई नै अब बज्ने सुन्न, एकदम मजाले इन्जोय गर्नु होला, अनि हाम्रो प्राविधिक मित्र लगायत अब रेडियो नेपाल सुनेर बस्नुहुने सबैजनालाई, होइन? अनि हिजो जन्मदिन मनाउनु हुने हाम्रो धनु विष्ण दाई हुनुहुन्छ खोटाङ हाल्सी अहिले इटरतिर, अनि हाम्रो चन्द्र बस्ने दाईको छोरीको नि हिजो जन्मदिन थिएछ, नानुलाई पनि अनि दुबैजनालाई जन्मदिन थियो, धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि बहिनी हिमा राई अनि मेरो एकदम आत्मीय साथी आशिष नयन बस्नेत, प्रकाश लुटेल सुशेली, प्रवीण मगर, भाइ निमा शेर्पा, हाम्रो नगेन्द्र रिजाल, मेघराज कोइराला, अमित के राई, खेम लिम्बू, हाम्रो ढकाल धर्मराज, अनि टिका किराती, अतीत बैजु, बसन्त श्रेष्ठ, हरि रुम्बा, हाम्रो सुनु सुनिता, सुनिता कुलुङ, दिदी ऋतु सुब्बा, शीतल लामा, अल्का बान्तावा, भूमिका राई, अनि योबिन राई हुनुहुन्छ, लवली किराँत, रोशन फुलाङ, लक्ष्मी छेत्री मिस हुनुहुन्छ, पूर्वेली आकाश राई, लक्ष्मी राई, सबिना मगर दिदी, कमला मुखिया, सुमी लिम्बू, अनि हाम्रो हर्पल रोशनी, बालकुमार लामा, तायमा राई हुनुहुन्छ, प्रतीक्षा बान्तावा, अनि एक्सन विराट, जुनिका गुरुङ हुनुहुन्छ, टङ्क किराँत, अनि जुनिना राई, घायल रमा, मेखु राई हुनुहुन्छ भोजपुरतिरै, अनि खड्ग सुब्बा, सरस्वता पोखरेल, बहिनी दिल्सा राई, नानु निर्मा
0: भोजपुरबाट। धेरै साथीहरूले कमेन्ट पनि लेखिरहनु भएको छ, अझै लेख्दै गर्नु होला, म एकदमै उत्साहित छु तपाईँको यो कमेन्टहरू आउँदाखेरि, होइन? अझ कार्यक्रमलाई परिमार्जित गर्न, अझ होइन धेरैचोटि लामो समयसम्म चलाउन मन लाग्छ, लाग्ने होस् भन्ने पनि चाहन्छु, होइन? यो उत्साह भरिदिनु भएकोमा एकदमै धन्यवाद भन्न चाहन्छु र कमेन्टहरू अहिले पढ्ने नै छु। अहिले भने कोही हुनुहुन्छ टेलिफोनमा फेरि पनि, नमस्कार।
2: नमस्ते हजुर।
0: नमस्कार हजुर, कस्तो मिठो छोरी अब।
2: म अलिक लामो समय पछाडि यता मोरङको रत्नमाईबाट रत्नबहादुर थापा बोल्दैछु हजुर।
0: रत्नबहादुरजी
2: हजुर,
0: छेत्री थापा हुनुहुन्छ या थापा मगर थापा हुनुहुन्छ?
2: एकदम म चाहिँ छेत्री थापा भनौँ न हजुर, सुमेर थापा पर्ने हजुर।
0: है बोरङमा हुनुहुन्छ
2: हजुर एकदम मोरङको र तोमाईमा छु भनौँ
0: यति यति यति धेरै ग्याप किन राख्नु भयो किन के माया मार्नु भएको तपाईँले हामीलाई
2: होइन माया मारेको भन्दा पनि हजुर अलिकति मोबाइल खराब पनि भएको थियो अनि अब भनेको बेलामा फोन पनि ठ्याक्कै ठ्याक्कै नलाग्ने अब आज चाहिँ के भएर ठ्याक्कै हाम्रो वरुण चञ्चल भाइदेखि पछाडि मेरो फोन ठ्याक्कै मैले भेटेँ खुसी पनि भएको छु भनौँ न
0: माया माया मार्नुहुन्छ जस्तो त लाग्दैन मैले यसो भनी मात्रै हेरेको होइन सबैको फोन
2: माया मार्ने कुरै हुँदैन नि त
0: सबैले फोन गर्नै पर्छ भन्ने पनि छैन सबैकोले कमेन्ट लेख्नै पर्छ भन्ने छैन मेरो अर्थ यसरी है फेरि होइन उहाँहरूले सुन् त्यसो कमेन्ट नलेख्ने साथीहरूले नसुन्ने फोन नगर्ने साथीहरूले नसुन्ने होइन नि यसरी भन्न खोजे है अलिकति क्लियर गरिदिउँ न जस्टिफाई गरौँ आफ्नो कुराको पनि होइन आराम कुशल हुनुहुन्छ त्यसो भए होइन
2: एकदम आराम कुशलै भन्नुपर्छ सर अलिकति गर्मी चाहिँ साह्रै अत्याधिक गर्मी छ हाम्रो मोरङतिर पानी अब त्यस्तै मजाले अब काम दिने खालको पानी आएको छैन अब पानी आउँदा पनि अब अलिकति माथि पहाडको क्षेत्रमा चाहिँ ठ्याक्कै कोदो रोप्ने खालको पानी आउँछ अनि गर्मी चाहिँ अत्याधिक छ भन्नुपर्छ
0: हामी ल गर्मीमा अलिकति सचेत रहनु होला होइन चिसो ठाउँतिर बस्ने होइन आफूलाई चिसो बनाउन सक्ने केही पानीहरू खाने विशेष गरेर पानी झन् होइन चिसो जन्य पदार्थहरू चाहिँ धेरै नखानु होला विश्वास नगरौँ होइन अहिले त तपाईँको केही प्रडक्टहरूको नाम भन्नु मिल्दैन हामीले अनेरमा होइन ती प्रडक्टको त्यो पिय पदार्थहरू चिसो चिसो चिजहरू खाने बित्तिकै अब कतिलाई त त्यो स्टोन हुने होइन विभिन्न खालका रोगले रोगले छोपिहाल्ने खालको पनि हुँदो रहेछ
2: त्यस्तो चिजहरू नखानु होला खाइँदैन सर अब त्यस्तो खानेकुरो हुँदैन अब हामीले साधारण अब यता हाम्रो तराईतिर कल हुन्छ अब कलको पानी फिल्टरमा राखेर अनि फिल्टरबाट निस्केको पानी चाहिँ पिउने नै गरिन्छ भनौँ न सर
0: ल ठिक छ रमाइलो कुराकानी भयो अब एउटा मिठो गीत बज्दैछ दिलमा ठाउँ छ छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ होइन तपाईँको नाम छ कि छैन त्यसै खोज्नु होला यो गीतको कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ
2: हुन्छ अब सर्वप्रथम त तिमी छ अब हाम्रो सूर्य सरको अब एकदम मुस्कानै राम्रो है एकदम भोइस पनि अब एकदम कहिले पनि नबिर्सिने खालको छ एकदम राम्रो भोइसको धनी हजुरलाई अनि हाम्रो नेपाल हो ल्याउनेलाई नै अब गर्नेछौँ मेरो इन्जोय लिनु होला भन्न चाहन्छु अनि अब भोलिको दिनमा गएर चाहिँ मेरो श्रीमती रेणुका थापाको पनि जन्मदिन आउँदैछ उहाँ उसलाई लाखौँ लाख शुभकामना जन्मदिनको भन्न चाहन्छु अनि त्यसै गरेर अब भदौ 5 गते जन्मदिन मनाउने हाम्रो धनकुटाको बहिनी हुन्छ हर्पल रोशनी बहिनीलाई पनि जन्मदिनको अग्रिम शुभकामना भन्न चाहन्छु अनि साथीहरूलाई अब सुन्नुपर्दा हाम्रो गगन तीर्थमे मनको साथी जीवन कार्की अनि हाम्रो मिडियापेटमी निर्मला भने हुन्छ काली कमला भने अनि सोमी लिम्बू हुनुहुन्छ त्यसै गरेर हाम्रो ऋतु सुब्बा अनि हर्पल रोशनी बिहानी अनुष्का
0: र तपाईँलाई चिन्नुहुने सबैलाई है रतजी
2: अनि हाम्रो आशिष नायन बस्नेत भूमिका राई तामाङ अनि त्यहाँदेखि हाम्रो लक्ष्मी छेत्री अब मन्जु थापा बहिनी हुनुहुन्छ हाम्रो रामकुमार थापा गणेश श्रेष्ठ भाइ निमा शेर्पा प्रवीण मगर अब साथीहरू धेरै हुनुहुन्छ नाम छुट्ने साथीहरू पनि भन्दै म बिदा हुन्छु नमस्ते भाइ भाइ
0: ओके बाई बाई रत्नबहादुर थापाजी हुनुहुन्थ्यो मोरङबाट अब केही कमेन्टहरू पनि लिन चाहन्छु ल यो गीतको लागि धेरै कमेन्टहरू आइसकेका छन् मनको साथी जीवन कार्कीजीले पोखरेली नमस्कार आरामै हुनुहुन्छ दाई भन्नुभएको छ लामो समयपछि कमेन्ट गरे हजुरको हाल खबर सुनिराखेको छु कार्यक्रम म्युजिक क्याफे पोखराबाट मनको साथी कार्यक्रम राम्रो लाग्छ सम्पूर्णलाई सम्झेको छु स्वास्थ्यको ख्याल गर्नुहोला रेडियो नेपालको जय होस् शुभ दिन ओ यति सुन्दर कमेन्ट लेखिदिनु भएकोमा मनको साथी जीवन कार्कीजीलाई धेरै धेरै धन्यवाद बिरे लामाजीले लेख्नु भएको छ हेलो दाई हजुरको खाजा भयो भन्नुभएको छ खुवाउनुहुन्छ भनेर सोधिहाले अनि मेरो घर चाहिँ काभ्रे सिम्थलीमा हो दाई साथीको लागि नम्बर चाहिँ 97 46 28 63 43 भन्नुभएको छ अनि उषा किरण मुस्कान बान्तवाजीले नमस्ते दाई भन्नुभएको छ उहाँले चाहिँ उषा किरण मुस्कान बान्तवा तेह्रथुमबाट उहाँले चाहिँ यो कमेन्ट लेख्नु भएको छ अतितन्जान राई प्रिया राई अभागी राई उषा युनिसा सरला राई प्रमिला सबिना नवीन निश्चल राई संयम श्याम अधिकारी लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ यो गीत भने पूर्णबहादुर थुलुङजीले. उहाँले अबको गीत चाहिँ मुना मुखिया, आशिष नयन, कमला मुखिया, गगन तेह्रथुमे, निशा बान्तवा राई, अनि सायामा राई, सुमी लिम्बू, अनि सानु सम्झना राई, प्रमिसा चामलिङ, दिलु सानु याम्फुमा मिठो सम्झना गर्दै सुनाउन चाहनु भएको छ. प्रस्तुत गर्न चाहन्छौँ यो पहिलो साङ्गीतिक कोसेली. यो गीतमा स्वर छ अन्जु पन्त, प्रशान्त शिवाकोटी र रवि वडको. गीतले भन्दैछ, दिलमा ठाउँ छ छाती चिरी, हेर यो मुटुमा तिम्रै नाउँ छ.

0: मैले कार्यक्रमको सुरुवातमा विश्वासको कुरा गरेको थिएँ, कसैलाई विश्वास दिलाउन छाती चिरेर देखाइरहनु पर्दैन, यो त भन्ने कुरा हो। विश्वास हाम्रो तपाईँ हाम्रो सम्बन्धमा नै भर पर्ने गर्दछ। यद्यपि कार्यक्रम म्युजिक क्याफेमा तपाईँलाई पुनः स्वागत गर्दै अहिले टेलिफोनमा आउनुभएको साथीलाई स्वागत गर्न चाहन्छु। त्यसपछि तपाईँले लेखी पठाउनु भएको, लेखिरहनु भएको सुन्दर कमेन्टहरू पनि पढ्ने नै छौँ। र अहिले पनि टेलिफोनमा कोही आइसक्नु भएको छ, नमस्कार।
1: हेलो, नमस्ते, नमस्कार, गुड आफ्टरनुन, फाइनली फोन लाग्यो
0: है। मलाई चाहिँ कस्तो गुजबम आइसक्यो नि त तपाईँले त्यसरी बोल्दाखेरि त है। फेरि फेरि हेलो गर्नु न, कस्तो राम्रो सुनिरहेको थियो।
1: अर्को हप्ता,
0: अर्को हप्ता,
1: हजुर
0: अर्को हप्ता स्योर फोन गर्नुहुन्छ नि होइन?
1: हरेक हप्ता नै प्रयास गरिराख्या हुन्छु होइन,
0: तर फोन मात्रै नलागेको होइन।
1: हजुर हजुर हो नि,
0: म त चिन्छु तपाईँलाई होइन, अरूले चिन्नुहुन्छ कि हुन्न, यसो परिचय पनि दिँदै गर्ने हो कि। मन्जु थापाजी, विश्वास कतिको गर्नुहुन्छ एक्लै तपाईँको आफ्नो आफन्तजनहरूमा, साथीभाइ इष्टमित्रहरूमा?
1: ए, विश्वास नै त हो त अगाडि बढ्नलाई सहज भएको होइन, एकअर्कामा विश्वास भइदिएन भने अगाडि बढ्नलाई सहज हुन्छ।
0: रमाइलोको लागि मात्रै हो र भने है, यो क्वेसन अलिक गलत ठाउँमा भयो कि जस्तो लाग्यो मलाई, विश्वास भनेको म चाहिँ यति चाहिँ हराउनु चाहिँ कहाँ भएको तपाईँ?
1: तपाईँको आवाज मैले सुनिराखेको, फरक यति मात्रै हो कि मेरो आवाज तपाईँसँग सुन्न पुगेको मात्रै हो। कहिले कसो फोन नलाग्ने, कहिले कसो आफैमा पनि व्यस्तता होइन, आफ्नै ड्युटी आफ्नै काममा पनि व्यस्त भएकोले यस्तै

0: मध्येमा जुन गीत आफूलाई मनपर्छ नि त्यही गीत नै चाइसमा पारिन्छ। एकदमै मनपर्ने गीत भनिसकेको छ टेक्निसियन मित्रलाई।
1: ल ओके, अब त्यो गीत कुन रहेछ म पनि पछि थाहा पाउनेछु। अहिलेलाई भने ककसलाई सुनाउन चाहनुहुन्छ, साथीहरूको नाम लिन सक्नुहुन्छ तपाईँ?
0: हुन्छ, सम्झना र सन्देशहरू राख्नु पर्दा धेरै लामो समयपछि तपाईँको त्यो मिठो आभासमा आभास मिसाउन पाएँ। तपाईँलाई नै एकदम मिठो सम्झना मिठोमा बाँकी समय र शुभ रहोस् भन्न चाहन्छु। र मेरो आवाजलाई रेडियोसम्म पुर्याएर तपाईँ अनि म बिचको दुरीलाई फुट नजिक आत्मीयता बनाइदिनु भएको छ। टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद गर्दै शुभ दिन भन्न चाहन्छु। रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठोमा हरेक कामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ होला हाम्रो यता आशिष नयन हुनुहुन्छ, गगन तेरथुमे दाई, हाम्रो रत्न थापा दाईलाई मैले धेरै सम्झेको छु दाई, भोलि भाउजूको जन्मदिन रहेछ, अग्रिम अथवा एडभान्समै मैले जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। यता सुन्दै हुनुहुन्छ होला हाम्रो चन्द्र बस्ने दाई, अनि यता राजकुमार दाई हुनुहुन्छ, रोशन दाईलाई पनि मैले धेरै सम्झेको छु, रामप्रसाद दाई हुनुहुन्छ, विकास थापा सुन्दै रहेको मलाई यहाँ जानकारी गराउँदै हुनुहुन्छ, उहाँलाई पनि मिठो सम्झना भन्न चाहन्छु। ढकाल धर्मराज दाई सुन्दै हुनुहुन्छ होला, मिठो सम्झना छ है दाई, परदेशमा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको केयर गर्नु होला भन्न चाहन्छु। त्यहाँदेखि साथी निर्मला गुरुङ हेटौँडातिरबाट सुन्दै थिनु होला, उनलाई पनि एकदम मिठो सम्झना छ है, मैले सम्झिराखेको छु, एकदम मिठो माया भन्न चाहन्छु। अनि यता हाम्रो ककसको नाम छुटायो के पिसा बगान दाई हुनुहुन्छ, अब धेरै साथीहरू हुनुहुन्छ, मैले ककसको नाम छुटाएँ धेरै भन्दा धेरै साथीहरू हुनुहुन्छ, सबैलाई मैले समेट्न सकिनँ होला, कोही कसैलाई पनि बिर्सेको छैन, अखाभरिका सम्झना मिटिभरिको माया अनलाइनको माध्यमबाट देश विदेशबाट मभन्दा अगाडि आउनु भन्दा पछाडि आउनुहुन्छ, कार्यक्रम एकदमै सुनि साथ दिनुहुन्छ, जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ या चिन्नुहुन्न, सबै साथीहरूलाई मेरो धेरै धेरै सम्झना माएको छ। अब गीत सुन्न पनि सुनाउँदै पनि
1: ओके बाबाई। हुनुहुन्थ्यो मन्जु थापाजी कलङ्कीबाट। अर्को कोही साथी पनि टेलिफोनमा कुरिरहनु भएको छ अर्को लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार। सम्भवतः भाग्नु त भएको छैन होला है, नभए तपाईँ आउन सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736। कतिपय साथीहरूले नम्बर पनि सोधिरहनु भएको छ मलाई, अहिले कोही आइसक्नु भएको छ। नमस्कार। लासो लासो फ्याफुल्ला, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर बोल्दैछु म, यता पूर्व ओखै ढुङ्गाबाट प्रदीप लामा सञ्चालता हो। जेजो
1: ए प्रदीप जी, के गर्नुहुन्छ तपाईँ?
2: हजुर यो समयमा गोठालो गर्दै प्रोग्राम सुन्दैछु है जेजे।
1: मलाई पनि त्यो बाल्यकालको याद आयो नि त यार प्रदीप जी। घाँस काटेको छु, सोतर काटेको छु, होइन त्यो सलाबिर उठाएको छु, सलाबिरको पात हुन्छ नि एउटा कस्तो, होइन त्यो उठाएको याद छ, घाँस काटे काट्दाखेरि हात काटेको याद छ, कस्तो याद दिलाउनु भयो क्या तपाईँले।
2: ल हात चाहिँ काटेको छैन, सोतर चाहिँ एक भारी बनाइराखेको छु दियो त्यो, अनि गोठालो गर्दैछु, एकदमै रमाइलो छ गाउँघरतिर आज भोलि, एकदम हरियाली छ।
1: अनि गोठालोको सम्पत्ति कति छ? सम्पत्ति मतलब गाई बाख्रा भैँसी गोरु कति छन् भनेर सोधेको है मैले।
2: हजुर हजुर, बाख्रा चाहिँ छैन जे जो, गाई गोरु 4 छन् अनि भैँसी 8 जति छन्, जम्मा छन् है जे जो 12 जति।
1: भैँसी 8? अनि घाँस स्याउला पुऱ्याउन सक्नुहुन्छ?
2: स्याउला वर्षमा त चरन नै छ है जे, हाम्रो यता चल्दै छ चरन, बिहान बेलुका चाहिँ घाँस हाल्नु पर्छ, दिउँसो त चरनकै घटना हुन्छ।
1: ल है, भनेपछि दैनिकै दुधले त धेरै फाइदा पो हुने रहेछ त, दुध बेचेरै तपाईँ त होइन हामी जाइरहेको भन्दा बढी हुने छ।
2: हजुर हाम्रो यता यो गाउँघरमा दुध बेच्ने चलन चाहिँ छैन, घिउबाट चाहिँ हुन्छ त्यो चाहिँ।
1: अनि 8 भैँसी पालेर दुध बेचेर अनि घिउ बेचेर भने त काम लागेन?
2: 8 आफैबाट त दुने त छैन नि, तिनवटा मात्र छन् नि।
1: त्यो पनि हो, जे होस् होइन, दुध पनि बेच्न पायो भने त अझ धेरै फाइदा हुने रहेछ होइन, घिउ बेच्नु हुँदो रहेछ होइन। कसरी बेच्नुहुन्छ, केजीमा बेच्नुहुन्छ कि त्यो मानुमा?
2: हाम्रो यता कुरुवाको हिसाब छ है, जो कुरुवाको चाहिँ कति 8 जति छ।
1: कुरुवा भनेको एक दुई मानको पनि हुनसक्छ होइन, अथवा एक मानको पनि हुनसक्छ?
2: नै दुई माना हुन्न होला, कुरुवामा एक माना अलिअलि बढी चाहिँ जान्छ।
1: एक मानको 800 रुपियाँ, काठमाडौँमा त

राई संयम संयमा सायमा राई है अस्ति भर्खर मलाई उहाँले सोच्याउन लाउनु भएको थियो. सुबिलिम्बु सानु सम्झना राई, प्रमिसा चामलिङ राई, दिलु सानु याम्फु लगायत धेरैमा मिठो सम्झना भन्दै अब भजन गीत सुनाउन चाहनुभएको छ. उषा किरण मुस्कान भान्तवाजीले हेर्दै पनि हुनुहुन्छ. रूपक जमराजीले नमस्कार दाजु, गीत सङ्गीत मन पराउने सम्पूर्णलाई मिठो सम्झना छ, सबैभन्दा बढी चाहिँ तपाईँकै छ है भन्नुभएको छ, खुसी लाग्यो. जनक रजानी मगरजीले नमस्कार सबैमा सम्झना भन्नुभएको छ. निशा थोकरजीले पनि नमस्ते नमस्कार भन्नुभएको छ. विष्णु आचार्यजीले नमस्कार हजुर भन्नुभएको छ भने प्रतिमा स्पर्शीजीले धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ. केही साथीहरूको नाम लिन्छु म. सुजन कार्की, मेखु राई, आशिष नयन सहयात्री सरू, अनि चन्द्र बस्नेत, गगन तेह्रथुमे लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ. अब प्रस्तुत गर्दैछौँ यो अर्को साङ्गीतिक कोसेली. नक्कली रहेछ होइ माइच्याङ माया पो लाउँ कि के गरौँ, लोकेन लामाको गत शुक्रबार रिलिज भएको यो नयाँ सेलो गीत प्रस्तुत गर्दैछौँ अबको यो क्रममा.

0: मन पराएर चाहिँ हुँदैन है, दोहोरै मन पराउनु पर्छ भन्दै विशेष गरेर लोकेन लामाको यो गीतको लागि धेरै धेरै शुभकामना भन्न चाहन्छु। यो सेलोपप गीत थियो र लोकेनले भर्खरै मात्र ल्याउनु भएको छ बजारमा, साथी पनि हुनुहुन्छ त्यस कारणले शुभकामना अलिक धेरै बेसी छ। र अर्को साथी हुनुहुन्छ टेलिफोनमा आजको लागि, सम्भवतः हामी दुईजनासँग कुराकानी गर्छौँ र धेरै साथीहरूले कमेन्ट लेख्नु भएको छ, माया गरेर पठाउनु भएको कमेन्टहरू पनि पढ्ने नै छौँ। अब दुईजना पछि तपाईँको कल लागेन भने चाहिँ तपाईँलाई कहाँ कार्यक्रममा सहभागिता जनाउन मन छ भने कमेन्ट लेख्दै गर्नु होला है। अहिले कोही हुनुहुन्छ? नमस्कार
1: हजुर। नमस्कार हजुर।
0: नमस्कार हजुर। हजुरको शुभ नाम?
1: म तारा सन्त।
0: ताराजी
1: हजुर,
0: कहाँदेखि हो सर?
1: यो त फिदिम जिल्ला है।
0: फिदिम जिल्ला हुनुहुन्छ
1: हजुर।
0: आज दिउँसो तारा उदायो यार।
1: हजुर हजुर, एकदम हाम्रो सरसँग बोल्दा पनि एकदम कुहिरो लाग्यो नि, पुरा घाम लाग्यो जस्तो भयो
0: है। कुहिरो उड्यो होला सम्भवतः, हेर्नु त त्यो एनिमेसन गर्दाखेरि होइन, भिएफएक्स है कि के भन्छ नि त्यस्तो गर्दाखेरि त्यो भुर्र उडेको देखाउँछ नि एकैचोटि झुट्ट झुट्ट, त्यस्तै भएको अरे होइन। फिदिममा हुनुहुन्छ अहिले है?
1: हजुर।
0: अनि नयाँ नौलो के छ तपाईँको?
1: नयाँ नौलो एकदम ठिकै छ, एकदम राम्रो छ, एकदम खेती किसानको काम गर्दाखेरि कोदो सोदो रोपिसके, अब मकै धान्ने बेला सुरसार हुँदैछ भन्नुपर्छ
0: है।
1: हजुर,
0: एउटा किसानको छोरा भनेर गर्वका साथ भन्न मिल्ने वातावरण पो बन्यो त आज त यार। संसारमा सबैलाई बचाउने जोगाउने होइन, आयु भर्ने होइन, मान्छे भनेको किसान हो क्या। किसानले उत्पादन गरेन भने के चिज खाएर को बाँच्छ होइन, हो नि होइन, हो नि है ताराजी। तपाईँलाई म एउटा यस्तो गीत सुनाउँछु, अहिलेको चर्चित चलचित्रको गीत सुनाउँछु होइन, आँखाभरि आँसु पारी रातो घुम्टो ओढी जाँदैछौ आफ्नो घर हामीलाई छोडी। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा छ यो मिठो गीत होइन, ककसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: सर्वप्रथम एक मिठो स्वरमा कार्यक्रम चलाउँछ हजुर, होइन प्राविधिकमा हुनुहुन्छ हजुर, होल इन्टरटेनमेन्ट सुनेर फुल इन्जोय गर्नु होला है त सर।
0: ओके सक्यो,
1: धन्यवाद। अनि नम्बर एकमा हुनुहुन्छ कर्णबहादुर सुनाम, त्यसलाई पनि सुनेर फुल इन्जोय गर्नु होला। दुई नम्बरमा हुन्छ रत्नबहादुर थापा, तिन नम्बरमा हुन्छ गगन तेह्र पनि, अनि चार नम्बरमा हुन्छ हाम्रो चक्र बान्तवा, अनि हाम्रो अस्मिता बान्तवा।
0: औ तारा शङ्करजी बोल्दै हुनुहुन्थ्यो, अझै हुनुहुन्छ भने बोल्दै गर्नु होला। तारा शङ्करजीको हाम्रो टेलिफोन डिस्कनेक्ट भएको छ, यद्यपि केही छैन, अर्को पटक हामी कुराकानी गर्ने नै छौँ। यति बेला हुनुहुन्थ्यो तारा शङ्करजी फिदिमबाट। आजको लागि अन्तिम साथी कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
2: हेलो, नमस्ते। नमस्ते। नमस्कार हजुर।
0: नमस्कार हजुर, म त कस्तो झन्नै तर्सेको, भाग्नु भएकै भयो कि पो भन्ठानेको? हो त बनिया, स्टुडियो छोडेर भयो भने यो कम्युनिकेसन ग्याप कसरी फिल फिलअप गर्ने? हुन त दिदीले गीत बजाइदिई हाल्नुहुन्थ्यो होइन, म त तपाईँ हराउनु भएको हो भने खोज्न आउँ कि भनेर भने भन्ठाने थिएँ होइन, हराउनु भएन ठिकै भयो,
2: आउनु भएन त अनि फेरि मै नै आएँ नि
0: है। लौ न, यति धेरै कुराकानी गर्दा पनि नाम चाहिँ थाहा पाउनै सकिनँ मैले। मैले नचिने जस्तो गर्नु मिल्छ र भन्नुहोस् त, तपाईँको नाम के हो?
2: चिनेर पनि मैले भन्नुपर्ने ला, म झापादेखि ला।
0: ए झापाली कान्छीजी
2: हजुर,
0: धेरै माया भयो नि, माया मार्नु भएको
2: होइन, लाओ अनि फोन लाग्दैन नि त
0: हो र त भनेको
2: भन्ने नि हामी
0: है,
2: फोन लाग्दैन कहिले भ्याइँदैन होइन, सुन्न त सुनिरहेको छु है भ्याएसम्म आएसम्म त।
0: ल ठिक छ, अब पछि हामी धेरै रमाइलो कुराकानी गर्छौँ होइन, धेरै साथीहरूको कमेन्ट पनि पढ्नु छ, एउटा गीत पनि छोड्नु छ होइन। अब केही साथीहरूको नाम लिन चाहनुहुन्छ भने प्लिज, तपाईँको समय सुरु भयो।
2: ओके फर्स्टमा त हजुरलाई हामी शुभ दिनको कामना, प्रविधि मित्र म्यामलाई पनि धेरै धेरै सम्झना शुभ दिन भन्न चाहन्छु, अनि रेडियो नेपाल परिवारलाई कार्य सफलताको शुभकामना, अनि साथीहरू भन्नुपर्दा प्रविधि दिदीले धेरै सम्झेको छु ल भन्न चाहन्छु, अनि शेखर दाई

0: चमिला बान्तवा सुनिल निर्देशी पारगारीलाई धेरै सम्झना, अरुणी छत्री, युक्त प्रसाद श्रेष्ठ अनि दाई नरेन्द्र रिमाल, जीवन कार्की, बिमला याम्फो, सोनु राणा, कान्छन तुम्छन सबैलाई सम्झेको छु है भन्दै आजलाई जान्छु ल।
1: ओके बाबाई, हुनुहुन्थ्यो झापाली कान्छी सरस्वती राई झापाबाट। अब भने आजको कार्यक्रममा कार्यक्रमलाई माया गरेर लेख्नुभएको सुन्दर कमेन्टहरू आजको लागि अन्तिम चरणको म पढ्दैछु। चक्र बान्तवा राईजीले लेख्नु भएको छ, सबैमा मनग्गै शुभकामना, सबैको दिन अच्छा रहोस्, शुभ दिन, ह्याप्पी बर्थडे, सफलता बनोस् भन्नुभएको छ है। ह्याप्पी बर्थडे धनु विष्टको लागि भन्नुभएको छ उहाँले। पूर्णबहादुर थुलुङजीले अर्को कमेन्ट लेख्नु भएको छ, हिमा राई, अति तन्जान राई, हरफल रोशनी राई, रमिला बान्तवा राई, जेनु बान्तवा, रत्नबहादुर थापा, गणेश श्रेष्ठ अनि गुराज सरोज सुसेरा लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। अब बज्ने गीत प्रशान्त लोकान्द्रीजीले पनि लेख्नु भएको छ हिमाडोलबाट यो कमेन्ट। उहाँले प्यारी साथी नानु निर्मला शाह मिस्यु भन्न चाहनुभएको भन्दै लेख्नु भएको छ। आशिष नयन, बस्नेत दाई, सबिना मगर दिदी, उषा किरण, मुस्कान बान्तवा लगायत सम्पूर्णमा भन्नुभएको थियो भन्नुभएको छ उहाँले। आशिष नयनलाई दाई भन्दा खुसी लाग्यो, सबैले मलाई दाई भन्नुहुन्थ्यो होइन। आशिषजी सुन्दै हुनुहुन्छ मलाई थाहा छ है। अनि सुमन कार्कीजीले लेख्नुभएको छ, सूर्यदाई नमस्ते, म दक्षिण कोरियाबाट काम गर्दै तपाईँको कार्यक्रम सुन्दैछु, कामको व्यस्तताको बिच पनि तपाईँको कार्यक्रम सुन्दा निकै रमाइलो लाग्छ भन्नुभएको छ। धेरै धेरै खुसी लाग्यो, धेरै धेरै धन्यवाद छ है। अनि कमला वनेम लिम्बुजीले पनि धेरै साथीहरूको नाम लेख्नुभएको छ, सबैको नाम पढ्न सकिनँ भने माफ गर्नुहोला। उहाँले सयपत्री मिडिया ग्रुपको मेम्बर भन्नुभएको छ, ताप्लेजुङ घर भई हाल चाहिँ कुवेतमा हुनुहुन्छ उहाँ। उहाँले डियर सदेश गुरुङ, मिडिया प्रेमी निर्मला वनेम, खुसी यमुना विष्ट, तितन जान राई, रत्नबहादुर थापा, युक्त प्रसाद श्रेष्ठ, बसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, कुमार प्रजा, ढकाल धर्मराज, विमला याम्फु, मुना मुखिया, पूर्वेली आकाश राई लगायत धेरै साथीहरू जो कार्यक्रम सुनेर बस्नुहुन्छ उहाँहरू सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। अनि लक्ष्मणजीले पनि लेख्नु भएको छ, म लक्ष्मण थापा, रेडियो नेपाल सबै परिवारलाई मिठो सम्झना छ, म सुन्दर सुदूरपश्चिमको डोटीबाट सुन्दैछु, एकदमै रमाइलो भइराखेको छ, सम्झना र सन्देश सबै रेडियो नेपाल परिवार अनि मेरो सम्पूर्ण आफन्तजन लगायत साथीहरूलाई मिठो सम्झनासहित सुनाउन चाहन्छु। अब बज्ने गीत भन्नुभएको छ रमेश कार्कीजीले, रमेश कार्की भोजपुरबाट, उहाँले चाहिँ यो बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनु भएको छ। नवीन निश्चल राईजीले पनि हामीलाई कमेन्ट लेख्नुभएको छ, रेडियो नेपालको सम्झना छ भन्नुभएको छ, सम्झिने माध्यम रेडियो नेपाल मात्र हो र दाजु भन्नुभएको छ, होइन नि, सबैलाई सम्झन चाहनुहुन्छ भने सम्झन चाहनुहुन्छ तपाईँ। अनि निर्मला पुर्खौली लेख्नुभएको छ, उहाँले निर्मला पुर्खौली, उहाँले चाहिँ सम्पूर्ण साथीहरूलाई सम्झना स्वरूप सुनाउन चाहनुभएको छ, उहाँको आफन्तजन सबैलाई। मिलन घायल मुटुजीले पनि अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुभएको छ। अनि इन्जिनियर अशोक पटेलजीले पनि अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुभएको छ। त्यस्तै गरेर कुर्बाङ मान लिम्बु मान भन्नुभएको छ, उहाँले पनि धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ, तेह्रथुमबाट हुनुहुन्छ उहाँ। उहाँले उषा किरण, मुस्कान बान्तवा, सबिना राई, रेणु राई, रमिला राई र कविता थिम खिमदुङलाई सुनाउन चाहनुभएको छ। मनिषा बान्तवा मनुजीले अब बज्ने गीत चाहिँ मिसिङ रेवोत, निर्दोष, श्याम, त्यस्तै गरेर श्री आङबुहाङ लिम्बुजी, आशिष नयन बस्नेजी, दादा बसन्त श्रेष्ठ, गगन तेह्रथुमी लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। अशोक राईजीको पनि कमेन्ट देखिरहेको छु मैले, उहाँले अशोक होइन है, आकाश राईजीको, उहाँले भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत अनि रोमन मोक्तान तामाङजी, अमित किरात राई लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। अनि लिलु गिरीजीले पनि उहाँले सम्पूर्ण साथीहरूलाई इन्डिया पन्जाबबाट सुन्दै हुनुहुन्छ, धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ अब बज्ने गीत। अनि खगेन्द्र रामजानी मगरजीले पनि दैलेखबाट उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनुभएको छ। अरुण नदी खत्रीजी हेर्दै पनि हुनुहुन्छ, सुन्दै पनि हुनुहुन्छ, अनि बुढा नीलकण्ठदेखि सबैलाई नमस्कार पनि भन्नुभएको छ। दिपेश खत्रीजीले पनि उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनुभएको छ। दिल्सा राई, सृजना मुखिया, लिम्मा छित पुमा राईजी, अनि पहलमान छेत्री कृष्णजी, अनि मित्र आलेजी, छुच्ची फुच्ची बिनुजी, सुस्मिता राईजी, कल्पना साम्पाङ, हेमन्त अधिकारी, अल्का बान्तवा, लवली रोज सुरेन, सुकु चौधरी, मन कुमार लवली, डिजे भाइ लगायत अनि सुकु छेत्री लगायत अझै पनि धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। अब पनि आजको कार्यक्रमबाट हामी छुटिएर जान्छौँ। तपाईँको दिन शुभ रहोस् र अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा साथी सहकर्मी कौशल घिमिरेको साथमा सुन्न सक्नुहुनेछ। आजको लागि कार्यक्रमबाट प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तान छुटेर जान्छु। हवस् त, नमस्कार।

0: डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के हो, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
6: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
7: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय, हृदयको फाँट।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

0: समय
1: हामी सार्वजनिक प्रसारण रेड नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684 792 र 143 किलो हर्जको साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई।

एकछिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बाल गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अहिले सुनायो चलचित्रका गीत सुगम पोखरेल र अन्जु पन्तको स्वरमा, डाक्टर कृष्णहरि बरालको रचना, महेश खड्काको सङ्गीत, चलचित्र ब्ल्याकबाट। अब सुनाउँदैछौँ यो अर्को गीत देवता चलचित्रबाट, साधना सरगमको स्वरमा, तुलसी घिमिरेको रचना रहेको छ भने रञ्जित गजमेरको सङ्गीत।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौँ चलचित्र मोहरबाट शरद हुमागाई र विशाखा शाहीको स्वरमा प्रमोद ढुङ्गानाको रचना रहेको थियो भने सुरेश अधिकारीको सङ्गीत. अब सुनौँ यो अर्को गीत चलचित्र प्रेमपिण्डबाट अभिजितको स्वर रहेको छ भने यादव खरेलको रचना सम्भुजित बास्कोटाको सङ्गीत.

अहिले सुनायौं अञ्जना खत्तीवडा र रवि ओडकुसुर, बाबुल गिरीको रचना र संगीत चलचित्र सिटामूलबाट यो गीतलाई हामीले लिएका थियौं। हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यति बेला यहाँहरूले सुनिरहनु भएको छ नेपाली चलचित्रका गीतहरू। अबको पालोमा सुनाउँदैछौ चलचित्र बाह्र गाउँबाट यो अर्को गीत, सहित माइला मल्ल र सञ्जीवनीको स्वरमा मुक्त उदासको रचना रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत।

अहिले सुनायौँ रचना रिमाल र सबिन सुवेदीको स्वर, दीपक शर्माको रचना र सङ्गीत, चलचित्र माग्ने राजाबाट यो गीतलाई हामीले लिएका थियौँ। अब सुनाउँछौँ चलचित्र बबीबाट यो अर्को गीत, राजेश पायल राई र दिपा लामाको स्वरमा बसन्त सापकोटाको रचना र सङ्गीत रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारको आलोचनालाई सकारात्मक रूपमा लिन प्रधानमन्त्रीलाई प्रतिपक्षी सांसदहरूको सुझाव। मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दलहरूको प्रधानमन्त्रीलाई साथ रहेको उहाँहरूको भनाई। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवको भेट। र प्यालेस्टिनी लडाकु समूह हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने इरानको अडान। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई सीमा विवाद सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिबारे संसदमा आएर स्पष्ट जवाब दिन र अभिव्यक्ति सच्याउन पुनः माग गर्नुभएको छ। प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन प्रतिपक्षी दलका सांसदहरूले आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षीय दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। सांसदहरूले सुनसरीको कप्तानगञ्जमा भएको घटना जुनसुकै कारणले भएको भए पनि त्यहाँ मृत्यु हुने नागरिकहरू नेपाली नागरिक नै भएको भन्दै आफ्ना नागरिकको जीवधनको रक्षा सरकारले गर्नुपर्ने र त्यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि र ग्यास अभावका कारण नागरिकहरूको चुलो बाल्न समस्या भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दल नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गर्नुभयो। गत जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले पनि मिचेको छ भन्ने जवाब दिएपछि बैठकमा प्रतिपक्षीहरूले निरन्तर उठेर विरोध गर्दै आइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि संक्षिप्त कुराकानी भएको सचिवालयले जनाएको छ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्य भन्दा बढीमा बिक्री गर्ने वा कालो बजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। दैलेख सदरमुकाममा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि छड्के अनुगमन गरिएको छ। सदरमुकाममा केही दिन यता एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ। नेपालको संविधानको धारा 294 बमोजिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 ओडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार सोलु दुधकुण्ड नगरपालिका 3 ओडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। पश्चिम नवलपरासीको सुस्थामा भइरहेको डुबान तथा नारायणी नदीको कटान नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले उच्च चासो देखाएका छन्। नदीको कटान तीव्र बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य आफै सुस्था पुगेर स्थलगत निरीक्षण गर्नुहुँदै सुस्थालाई नदी कटानबाट जोगाउन प्रदेश सरकार गम्भीर रहेको र तत्काल आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै नदी कटानको जोखिम बढ्दै गएपछि संघीय सांसद विक्रम खनालले समस्या समाधानका लागि संघीय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबका दिनहरूमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवा पुस्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। पाल्पाको तिनाउ गाउँपालिका चार चिउरी डाँडामा जीप दुर्घटना हुँदा 10 घाइते भएका छन्। आज बिहान तिनाउ गाउँपालिका चार स्थित झुम्सा सत्यवती धस मिघा भित्री कच्ची सडक खण्डमा माथागढी गाउँपालिका 5 बङसिङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु 1J2237 नम्बरको मुस्ताङ पिकअप जीप दुर्घटनामा परेको हो। जीप अनियन्त्रित भई सडकबाट करिब 110 मिटर तल खसेको प्रहरी कार्यालय पाल्पाले जनाएको छ। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्दछन्। धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चालु आर्थिक वर्षका लागि 6 करोड रकम विनियोजन गरेको छ। ट्रमा सेन्टर अन्यत्र सार्ने हल्लालाई लिएर विगत केही दिनदेखि विभिन्न पक्षबाट ढल्केबरमा विरोध प्रदर्शन भइरहँदा मन्त्रालयले ढल्केबरमा नै ट्रमा सेन्टर निर्माण हुने जानकारी दिएको हो। धनुषाको ढल्केबरमा प्रदेश स्तरीय ट्रमा सेन्टरको निर्माण हुने भने सिरोहाको लहानमा 500 ट्रमा युनिट मात्र स्थापना गर्ने मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलाली स्थित रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम सुरु भएको छ। आयोजनाले कैलालीको मध्यवर्ती क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
2: कैलाली स्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम सुरु भएको छ। कर्णाली चिसापानी मूल इन्टेक रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणको काम सकिएपछि यति बेला तेस्रो चरणको काम थालिएको हो। 2082 सालमा गुरु योजना स्वीकृत भएको सिंचाई आयोजनाको तेस्रो चरणमा पथरियादेखि कान्द्रासम्म 13.2 किलोमिटर मूल नहर निर्माण सहित आधुनिक सिंचाई प्रणाली विस्तार गरिनेछ। अहिले मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। यो सिंचाई आयोजनाबाट घोडागोडी नगरपालिका, बद्धगोरिया गाउँपालिका र भजनी नगरपालिका क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारी लक्ष्य रहेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कार्यालय टिकापुरका इन्जिनियर निलम थापा।
3: आयोजनालाई आधुनिकीकरण गर्ने काम सम्पन्न भइसके पछाडि तेस्रो चरणको लागि पथरियादेखि कान्द्रासम्म जुन मूल नहर विस्तार गर्ने कामको ठेक्का प्रक्रियामा गएका छ। यसले 17,500 हेक्टर जमिनमा सिंचाई सेवा सुविधा पुर्याउने लक्ष्य रहेको छ।
2: विश्व ब्याङ्कको 21,74,48,00,000 बजेट सहयोगमा सुरु भएको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको काम आर्थिक वर्ष 2087-88 भित्र पूरा गरिसक्ने योजना रहेको छ। यस्तै लम्कीचुवा नगरपालिका क्षेत्रको 6,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित पश्चिम लम्की नगर विस्तारका लागि आवश्यक काम कारवाही अघि बढिरहेको छ। 14.65 किलोमिटर लम्की नगर निर्माणका लागि अहिले सम्झौताको चरणमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाका इन्जिनियर निलम थापाको भनाइ छ।
3: यो लम्की विस्तार नहर 14.65 किलोमिटर लामो मूल नहर छ। यसमा आवश्यक संरचनाहरू लाइनिङहरूको कामहरू गर्नको लागि खरिद प्रक्रियामा गएर बोलपत्र आह्वान भई अहिले सम्झौता गर्ने चरणमा लगभग पुगेको छ।
2: कैलालीको पूर्वी क्षेत्रमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित 2067-68 सालबाट सुरु भएको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणमा सम्पन्न सिंचाई प्रणालीबाट टिकापुर नगरपालिका, जानकी गाउँपालिका क्षेत्रको 14,300 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको आयोजना कार्यालयले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुँदे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभयो। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कारवाही जारी रहने उहाँले बताउनुभयो। ट्रम्पले जुलाई 31 गाजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित नयाँ योजना घोषणा गर्नुभएको थियो। योजनामा हमास सहित गाजामा रहेका सबै सशस्त्र समूहलाई निशस्त्र बनाउने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताइएको छ। यता विद्रोही समूह हमासले भने ट्रम्पको योजनाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। डल्फिन आदिका कारण चिनिया अधिकारीहरूले पूर्वी चीनको आर्थिक राजधानी साङ्घाई लगायतका क्षेत्रका 10,00,000 भन्दा बढी मानिसहरूलाई उनीहरूको घरबाट सुरक्षित स्थानमा सारेका छन्। आदिले भारी वर्षा हुनुका साथै त्यस क्षेत्रमा यातायात अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन्। आज साङ्घाईमा मात्र लगभग 1,000 उडानहरू रद्द भएका छन्। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आलोचनालाई सकारात्मक रूपमा लिन प्रधानमन्त्रीलाई प्रतिपक्षी सांसदहरूको सुझाव। मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दलहरूको प्रधानमन्त्रीलाई साथ रहेको उहाँहरूको भनाई। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवको भेट र प्यालेस्टिनी लडाकु समूह हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने इरानको अडान। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। लगातार पर्ल पानी कारण देशक भिन्न भिन्न ठाउँमा पैरा खसिरहेको भने किचु ठाउँमा लहरी कटान कर्ते मुख्य राजमार्ग तसो बाटो खण्ड रोकन्जरी लिग पुलिस प्रधान कार्यालय आज बिहान 6 बजेसम्म विवरण सार्वजनिक कर्ती काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक इलाम रसुवा रुकुम पश्चिम तसु लमजुङक बाटमा मोटरगाडी प्रभावित दखल जनाल रचिक काभ्रे पलाञ्चोक रोसी गाउँपालिका 9 पिन्थली नार्केक बिपी राजमार्गमा आज बिहान 4 बजे पानी कारण उप्रकबाटै लेदो सहितक पैरा खस्दै रोकन्जैला उसे बाट भने पैरा पन्छानेसो आज बिहान 8 बजे सोने चल्ल पुलिसले जनाल रचिक। यसनिकै खुरकोट नेपाल थोक कतुन्जे बेसी सिन्धुली चलार बिपी राजमार्गमा ज्या पार्लर बाढी खतरालाई दिठाको बिहारको 6 बजे सो बिहान 4 बजेसम्म सेब्बे मोटरगाडी आए ज्या रोक लगाइदिल रचिक। मकवानपुर र कान्ति लोकपथमा बिहारको 5 बजे सो बिहान 5 बजेसम्म मोटरगाडी रोक लगाइदिल जनाल रचिक भने सिन्धुपाल्चोक अरनीको राजमार्गभित्र भोटेकोसी गाउँपालिका 4-0 किलोमा पैरा खसीको बाट पूरा रूपमा रोकन्जरी लिक भोटेकोसी गाउँपालिका 2 कोदारिक इकु पैरै कर्दै उचीको मोटरगाडी प्रभावित भइरहेको भने उयो गाउँपालिका लिपिङमा बाट भाषनेसो अरनीको राजमार्ग रोकन्जेल हो। उतै रसुवाग उत्तर गया गाउँपालिका 5 खाल्टेमा तिर्सुली मैलुङ स्याफ्रुबेसी कच्ची बाटमा तिर्सुली लरी कटान कर्नेसो तसु रुकुम पश्चिमक 8 बिस्कोट नगरपालिका 6 रिजेकाट लरी नजिक भेरी करिडोरक जाजरकोट डोल्पाकबाट खण्ड अंशो लमजुङक मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङ एर्सावर्सा मध्य पहाडी लोकमार्गमा जैलराती पैरा खस्ते बाट पूरा रूपमा रोकन्जरी लिक। यसनिकै इलाम नगरपालिका 9 राजदुवालीमा पनि हिला जमिकु मेची राजमार्ग पूरा रूपमा रोकन्जरी लिक। पानी कारण थप पैरा तसु बाढी ज्यापाला रखेको बाटमा यात्रा गर्दै चैलार होसियारी अपन्याले सर्वसाधारणले पुलिस मुख्य कार्यालय अनुरोध गर्ल रजात। यीमा सोलु खुम्बुमा पनि लगातार पर्ल पानी कारण खस्ल पैरा कारण 2 सोलु दुधकुण्ड नगरपालिका 3 तामाखानी तसु सोताङ गाउँपालिका 4 ओडा कार्यालय भवन बर्के खतरामा परिरहेको भने 11 घर परिवार अप्ठ्यारोमा परेको जोगला ठाउँमा सर्ल रजात। प्रतिनिधि सभा आजको बैठकमा प्रतिपक्षी दलक सांसद लखे प्रधानमन्त्रीले सीमा बारे भनाभन बारे दिल अभिव्यक्ति बारे संसदमा आएको स्पष्ट उत्तर दिएले तसु उसी अभिव्यक्ति सच्याले फेरि माग गरिरहेला। प्रधानमन्त्रीले प्रतिपक्षी एकसँगै नै डर्या छलफल गरे तसु आलोचनालाई शत्रु भई सुधारक रूपमा लिएले प्रतिपक्षी दलक सांसद लखे अनुरोध गर्ल रछ। सांसद लखे मुलुक हितमा सेब्बे काममा प्रतिपक्षी दल पनि सँगै रहल उल्लेख गर्दै सरकारलाई सही बाटमा बुल्यालाई सत्ता पक्ष खबरदारी तसु प्रतिपक्ष आलोचना दुईता चैला धारणा धरिरहेला। बैठकमा सांसद लखे सुनसरी कप्तानगञ्जमा अख्ल घटना जुनसुकै कारणले अख्ल अख्नु पनि उची मर्लारक नेपाली नै ने अख्ल बास्ती आफ्नै नेपाली जनता जीव धन जोग्या सरकारे करे पर्लार तसु ओनक घटना नै डोरेदेले सरकारे चैला सुरक्षा व्यवस्था करे पर्लार बाज्लर छ। सांसद लखे दिनदिनै चलालार वस्तुक भाव बढ्ल तसु ग्यास नेपालीका कारण घर घरमा चुलो बालेलाई समस्या अख्लमा सरकारक ध्यान तान दिल रछ। यसै आगो प्रतिनिधि सभा आजुक बैठक सुरु भएकै बित्तिकै प्रधानमन्त्री बालेन्द्र साई नेपाल भारत सीमाबारे बाज्ल विषयमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृति पार्टी तसु राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद लखे उठेको विरोध गर्ल छ। राष्ट्रपति रामचन्द्र पौडेल आगो मुस्लिम आयोगले आफ्नै वार्षिक प्रतिवेदन बुझारे लिख राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ल एकता कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अली प्रतिवेदन बुझाल हो। राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हक हित जोगाला सशक्तिकरण बराबर अवसर तसु सामाजिक न्याय पक्का गरेले आयोगले विशेष योगदान पुर्याल बाजिरे लग। प्रधानमन्त्री बालेन्द्र शाहसँगै नेपालका लागि भारतक राजदूत नवीन श्रीवास्तवले भेट गरिरहेक सिंहदरबारक प्रधानमन्त्री तसु मन्त्री परिषदक कार्यालयमा आज अख्ल भेटमा 2 देश बीचक 2 पक्षिक नाता एक आपसक हित तसु मिलेको कलर कामक थरथरी विषयमा छलफल अख्ल हो। भेटमा राजदूत श्रीवास्तवले भारत सरकारकबाट बधाई तसु शुभकामना व्यक्त गर्दै नेपाल भारत बीचक ऐतिहासिक नातालाई अझ बलियो बनालार कट्टरता व्यक्त गरिरहेक यससँगै 2 पक्षिक विकास आयोजना आर्थिक रूपमा मिलेको कलर काम तसु व्यापारिक सुधार अंश विकासक विषयमा कुरोकानी अख्ल सचिवालय जनाल रचिक। यसनिकै प्रधानमन्त्री शाहसँगै आज नै नेपालका लागि चिनक राजदूत चाङ माओ मिङे पनि भेट गर्लार कार्यक्रम रचिक। प्रतिनिधि सभा शिक्षा स्वास्थ्य तसु सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 उपर दफावार छलफल भइरहेको समितिको आजको बैठकमा विधि विज्ञान प्रयोगशाला कार्यकारी निर्देशक नियुक्ति योग्यता काम कर्तव्य तसो अधिकारक व्यवस्थामा दफावार छलफल हक्लो हो। बैठकमा सांसद लखे प्रयोगशाला कार्यकारी निर्देशक नियुक्ति कर्ते विधेयकमा प्रस्तावित शैक्षिक योग्यता सँगै जातीय भनाभन तसो छुवाछुतक व्यवहार नै कर्ल मानुस हखै पर्लार व्यवस्था समेटल प्रस्ताव गरिरहेला। बैठकमा विज्ञान प्रविधि तसो नयाँ प्रवर्तन मन्त्री महावीर पुने अबक दिनमा जुनसुकै निकायमा नियुक्ति गर्दै नयाँ प्रविधिमा दक्षता पाइल बठ्या पुस्तालाई आगु धरे पर्लामा जोड दिल रहेस। समृद्धिको आधार पूर्ण समावेशी सञ्चार नारागसँगै तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता भेला काठमाडौँमा सुरु भइरहेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजग आयोजना तसो नेवा पत्रकार राष्ट्रिय दबुक संयोजनमा आयोजना गर्ल तीन दिनक दिवस भेला कानुन न्याय तसो संसदीय मामिला मन्त्री सुविता गौतमे उद्घाटन गरिरहेले। भेलामा भिन्न भिन्न राजनीतिक दलक सङ्घीय सांसद आदिवासी जनजाति सङ्घिक सरकारी तसो गैर सरकारी संस्थाक प्रतिनिधि नेपाल पत्रकार महासङ्घ तसो सार्क जर्नालिस्ट फोरमक प्रतिनिधि सहित स्वदेशक 300 तसु भारत बङ्गलादेश सहित मुलुकक 35 पत्रकार सहभागी रहछत्। धनुषाग मिथिला नगरपालिका ढल्के बर्मा क्रिटिकल केयर तसु ट्रमा सेन्टर बानेलाई स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय चालु आर्थिक वर्षक लागि 6 करोड रुपियाँ छुट्टारे लिक ट्रमा सेन्टर अन्तसारला हल्लालाई लिकु जैल किचु दिन्छु भिन्न भिन्न पक्षबाट ढल्के बर्मा विरोध भई धर्ते मन्त्रालय ढल्के बर्मा नै ट्रमा सेन्टर बनालाई जानकारी दिल हो। उची प्रदेश स्तरक ट्रमा सेन्टर बन्छिक भने सिराहाग लहानमा 5 बेडक ट्रमा युनिट मात्र बनालार मन्त्रालय जनाल रिक। नेपाल औषधि उत्पादक सँगै सरकारी औषधि किन्ते सरकारी तसो आफ्नै स्वदेशी उद्योगबीच भनाभन नै गरेको कुन पक्षमा नै लागेको घमसाघमसिक वातावरण बान्या नै बान्याले सरकारसँगै माग गरिरहेले। सङ्घक अध्यक्ष तसो नेपाल उद्योग वाणिज्य महासङ्घ कार्यकारिणी सदस्य तसो स्वास्थ्य अंशु विज्ञान समिति सभापति विप्लव अधिकारी सामाजिक सञ्जाल फेसबुकमा आज प्रधानमन्त्रीले खुल्ला पत्र लेख्दै सरकारी स्वामित्व उद्योगलाई मात्र आगो धर्ला नीति फेरि दिथ्यालाई अनुरोध गर्ल हो। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाई कलरछि यस साउन 28 गते वा पर्सु सो स्वयम्भूमा लाग्ला 1 महिने मेलालाई व्यवस्थित पानीलाई स्वयम्भूमा तसु इर्सा उर्सा सरसफाई कर्ल हो। स्वयम्भू व्यवस्थापन तसु संरक्षण महासमिति सम्पदा जोग्यालय बुद्ध जयन्ती स्थानीय जात्रा पर्व तसु मेला व्यवस्थापन सहित लगातार तसु विशेष पूजा कार्यालय चैलार सहयोग कर्ला कर्ल जनाल रछि। हाई भोल्टेजक कारण किछु दिनसो रोकनजैला भक्तपुर क्यान्सर अस्पतालक रेडियोथेरापी सेवा फेरि चालेलाई आनिरहेली। हाई भोल्टेजक कारण लिन्याक मेसिनमा नास पुग्नेसो सेवा प्रभावित अख्लरलिक बानानेसो जाँचे रोक्ल बिरामीले आगो धरिको फेरि जाँचेले सुरु गर्ल अस्पतालले जनाल रचिक। सेवा चालाल पहिला दिनमा 15 बिरामी रेडियोथेरापी कर्ल रचिक भने पोर्टल इमेजर तसु सिटी सिमुलेटर बानानेसो नयाँ बिरामीलाई सुरा जाँचै पार्लर अस्पतालले जनाल रचिक। अखनी देशभरि मनसुनी हावाक प्रभाव रहल कारण किछु ठाउँमा बर्के पानी परे पार्लार मौसम विज्ञान विभागक मौसम पैलाकरलार अनुमान महाशाखै जनाल रचिक। महाशाखाक अनुसार आज देशभरि मनमनेक बादल लाग्छ। कोशी बागमती गण्डकी कर्णाली लुम्बिनी तसु सुदूरपश्चिम प्रदेशक किछु ठाउँमा बर्के पानी पनि परे पार्छ। यसनिकै आज राति कठु कठु 1-2 ठाउँमा बर्के पानी परे पार्लार महाशाखै जनाल रचिक। बर्के पानी कारण बाढी पैरा लेदोसहित खतरा बढाइ पार्ला रखेको खतरा आख्ला ठाउँ बासिन्दालाई होसियारी अपन्याले महाशाखै अनुरोध गरिरहेलिक। आजलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सिवा ढोकरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

अहिले सुन्नुभयो अस्मिता अधिकारी र रोशन सिंहको सुर, रोशन सिंहको रचनार संगीत रहेको थियो। यसै गरी करिब 4 बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौँ हिमाल सागर र अनु चौधरीको स्वरमा यो गीत, विमल अधिकारीको रचना र संगीत रहेको छ।

अहिले सुनायौ विकास श्रेष्ठको स्वर, विकास श्रेष्ठकै रचना, आकाश केएमको संगीत। अब सुनाउँदैछौ यो अर्को गीत रचना रिमालको स्वरमा, शिशिर भण्डारीको रचना र संगीत रहेको छ।

अहिले सुनायौँ प्रदीप राज पाण्डेको स्वर, कृष्ण श्री राईको रचना, शक्ति बल्लभको सङ्गीत. अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ निशा देसारको स्वरमा नूतन भूषालको रचना रहेको छ भने सुनिल मास्केको सङ्गीत. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ. शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विशिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुहुँदै मन्त्री मेहताले सडक दुर्घटनामा घाइते भएका नागरिकको उपचारका लागि काठमाडौँ ल्याउनु पर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै उपचारको व्यवस्था गराउने सरकारको नीति अनुसार सरकार अगाडि बढेको बताउनुभयो। उहाँले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत रहेको र क्रिटिकल केयर र ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइ सकेको जानकारी दिनुभयो। मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लाहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडि बढाइएको बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चार माध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन 2026 उद्घाटन सत्रमा उहाँले आमाले सिकाएका भाषा मार्फत राज्यले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न तथा राज्य र जनता बीचको दूरी कम गर्न पत्रकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। मन्त्री गौतमले मातृभाषालाई घर, विद्यालय र समुदायमा बोलेर मात्रै नपुग्ने भएकाले पत्रकारिताका माध्यमबाट मातृभाषा बोलिनु आवश्यक हुने बताउँदै उहाँले लेखिएमा भाषामा जीवन्त राख्न सकिने धारणा व्यक्त गर्नुभयो। दैलेख सदरमुकाममा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि छड्के अनुगमन गरिएको छ। सदरमुकाममा केही दिन यता एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरेको हो। दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रवण कुमार विश्वकर्मा सहितको टोलीले सदरमुकामका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो। अनुगमनका क्रममा ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको प्रमुख जिल्ला अधिकारी सारूले बताउनुभयो। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु, दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 ओडा कार्यालय भवन पहिरो उच्च जोखिममा रहेको छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार सोलु, दुधकुण्ड नगरपालिका 3 ओडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चालु आर्थिक वर्षका लागि 6 करोड रुपियाँ विनियोजन गरेको छ। ट्रमा सेन्टर अन्यन्त सार्ने हल्लालाई लिएर विगत केही दिनदेखि विभिन्न पक्षबाट ढल्केबरमा विरोध प्रदर्शन भइरहँदा मन्त्रालयले ढल्केबरमा नै ट्रमा सेन्टर निर्माण गर्ने जानकारी दिएको हो। धनुषाको ढल्केबरमा प्रदेश स्तरीय ट्रमा सेन्टरको निर्माण हुनेछ भने सिराहाको लाहानमा 500 ट्रमा युनिट मात्र स्थापना गर्ने मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही मजाले चलाउने
3: *14#डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुधे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने प्रश्न पार्नुभयो। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कारवाही जारी रहने उहाँले बताउनुभयो। र डल्फिन आदिका कारण चिनिया अधिकारीहरूले पूर्वी चीनको आर्थिक राजधानी साङ्घाई लगायतका क्षेत्रमा 10 लाख भन्दा बढी मानिसहरूलाई उनीहरूको घरबाट सुरक्षित स्थानमा सारेका छन्। आँधीले भारी वर्षा हुनुका साथै त्यस क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ। आज साङ्घाईमा मात्र लगभग 1,000 उडान रद्द भएका छन्। डल्फिनलाई उष्ण कटिबद्धीय आँधीको रूपमा डाउनग्रेड गरे पनि आँधी उत्तरतिर सर्दै जाँदा बुधबारसम्म मुसलधारे वर्षा गम्भीर बाढी पहिरोको जोखिम भएको अधिकारीहरूले चेतावनी दिएका छन्। चिनिया अधिकारीहरूले यसअघि डल्फिनको लागि उच्चतम स्तरको रेड अलर्ट जारी गरेका थिए, जुन यस वर्ष चीनमा आएको सबैभन्दा शक्तिशाली आँधी हो। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पाने सिरिकेकी साङ्गुर सेन्द्रनाङ सोलुखुम्बु जोङखाला छरबङी गेप्सिमा वा उटोकी जोसालेन्सी वडा ल्याखोङी थोरिम कलेला सोनवासिसी खाङबा चुचिक्ला कलेला सोनवाए सोलु दुदकुण्ड टङ्केर वडा आङ सुम तामाखानी ताङ सोताङ युलसोक्पा वडा आङ जिकी वडा ल्याखुङकी खाङबा थोरिम कलेला उतुप जोङकी रङजुङ कलेटडिक सोक्पी ग्याजिन्पा कमन सिंह थापा मगरकी ख्यान्थोक नाङसुङ दिपरलारङ टोकपी जोसालेन्सी थुलुङ दुदकोसी युलसोक्पा वडा आङ गुकी खाङबा ङातङ लिखु पिके युलसोक्पा वडा आङ सुमकी चौला खर्कला खाङबा चिक्की मितिवाला सुमके पोतुप दासाला पो जोङकी कोर्सुङ मक्मी ल्याखुङ सोलुखुम्बुकी सेतुबिन सोलुखुम्बु जोङकी दासा नाचोक्ला टोकपी जोसालेन्सी तन्दासे खाङबा चुचिक सुमके पोतुप दासाला पोनवासिसी लामताङ सुङकी ल्याखुङ तिवा क्योनफोङ वे तन्दा जोङकी प्रशासन ल्याखुङ तङ साने देशिन तहकी कले ओतुप दासा तिवाला निगरानी कि ओतुप सियनवासिसी जोङकी रङजुङ कल्या टडिक छोकपी मिमाङ तिवाला च्याकपु ग्यान्देगो होला सुए प्रतिनिधि सभाकी आरिङ सोकदुला सङ्घ प्रतिपक्षी सुकी सोकमितुई सिलोन बालेन्द्र साहकी ग्याकर तङ एमबी सन्सम कोर्ला सुङ्गु सुङ्लप कोर्ला मोकुल क्यानाङ वाय प्रतिपक्षी सुकी सोकमितुई सिलोन साहला प्रतिपक्ष तङ क्यान जुवाकितुप म्याङ्गुला तङ टोङ्गु क्याने कले मेता जोगौला सुनाङ वाय प्रतिपक्षी सोकमितुई खोङ तिवा गेलखप यर्गेकी छोकला हुतु सुङ्गिन सुङला लाम्छा देनुब्ला तङ लाका मेलाकपातुई खप्तेला नम्सङ तमङ्गेजुकु छोकला हुतुप सुङसुङ तुङराङ क्याने सोकमितुई सुनस कि कप्तानगञ्जला चुङ्गुप घटना कि गुन्छेन काङ इन्सिनाङ त्यहाँ नासाग लुप मितिओ एमबी मिन्दुप सुङ्गिन एमबी मितुई सुङ्क्योप कितुप ल्यागेन सुङकिती इन्दुप ताङ सुङकी सुङ्क्योप टरिकिगो सुङसुङ सोकमितुई निमी ट्याङ साप समातुई गोङ फरुप ताङ ग्यास मेतुप न्याताङ वासीमा मिमाङ तिवाला कालेङ्गुप कोर्लासाङ सुङला सुनाङसुङ सिङजिन रामचन्द्र पौडेलला मुस्लिम आयोगकी कार्यवाहक चिख्या मोहम्मदिन अलीकी आयोगकी पल्जोर लोङितोङ गेचुग्या निताङ गेचुग्या सुमकी लोखोर प्रतिवेदन सिगे मोए सिङजिन ल्याखुङ शीतल निवासला आरिङ कोडिक्याउ ल्यारिमला कार्यवाहक चिख्याप अलीकी एमबी सठिमकी दारा सै निताङ गुप्चुगुवा जिकी जी नङसिन छोकपी लोखोर प्रतिवेदन सिङजिनला चिगेपु सेन वाय सिलोन बालेन्द्र साहताङ क्यान एमबी तोन्दोकला ग्याकरकी सुङसप नवीन श्रीवास्तवकी थुक्टेत क्यानाङ वाय सिलोन तेजिन लोनसोक ल्याखुङला आरिङ चुङ्गुप थुक्टेतला ग्यालखपनी पर्की तम्जी तङ सिगडिल्की कोर्ला टोङ्गो चुङ्गुप सेन वाय थुक्टेतकी रिम्बाला सुङसप श्रीवास्तवकी ग्याकर सुङकी छोक्ने एम्बु तङ ग्याकर पर्की लोग्युकी तम्जिला मङ ग्याछा जोप खेलेन क्यानाङ वाय तुग्राङ क्याने ग्यालखपनी पर्की यार्गेकी छर्सी आयोजना त्यो पल्जोर सिगडिल तङ सोङ यार्गेकी कोर्लासङ टोङ्गो चुङ्गुप टुङ्गी खाङकी सेतुबिन नोर लोनपो डाक्टर स्वर्णिम वाकले कि ठिम नाङला ओतुप टडिक नङसिन डोसुङ तङगुप ताङ जो नोर कि ख्याप्साङ सुङक्युप कितुप लाका सुङकी ल्यागेनिन्दु सुङ्वाय आरिङ नोर लोङखाङला करदाता बहुराष्ट्रिय कम्पनी निसुकी कुसप तिवाताङ क्यान टोङ्गु कितुप रिम्बाला लोनपो वाकले कि यम्बुला तरुङसाङ मङ डोसुङ लाक्पा ताङने जुक्टुन ग्याछा जोप ताङ लक्ष्य सम्बा थोकुला सुई सुङकी नम्साङ जुक्टुन सोक्पा तिवाला रोग्रम कितुप खेलेन क्या नाङसुङ प्रतिनिधि सभाकी ठोतेन लोबजुङ तेजिन दलेन लक्ष्य सोकपाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नितोङ गेचुग्याजी कोर्ला दाफावर टोङु चोङवाय सोकपी हारिङ सोकदुला विधि विज्ञान प्रयोगशालाकी कार्यकारी निर्देशकी कश्यक लोबजुङ लाका ल्यागेन ताङ ओङसाकी कोर्ला दाफावर टोङु चोङुप सेनवाय सोकदुला सोकमितुई प्रयोगशालाकी कार्यकारी निर्देशक कश्यक कितुपर्ला विधेयकला प्रस्ताव क्याउ लोबजुङ उङ्गौ ताङ चिसोक नङला क्योन गेपु लाका माक्यौ मि उङ्गौ टडिक जोगो प्रस्ताव क्या नाङसुङ ग्राङ्क्याने प्रयोगशालालाई ल्याचेत्प कसेकितु पर्ला समावेशिताकी सिचुलासङ सिगौ टडिक विधेयकलाई जोगौ छग्मितुई प्रस्ताव क्या नाङसुङ छग्दुला सेन्डिप तेजिन लक्ष्य लोनपो महावीरपुन कि ताङुपनिमाला सुकै छकपाला कसेकितु बिन्सिनाङ लक्ष्य सम्बा नाङसिन लोबजुङ औतुप जन्दातिवाला खक्सिनपो सिगौला सुगेप नाङ वाय ग्याल्सा काठमाडौँला थेङसुमकी जम्बुलिङ हामी के पत्रकारिता ल्याङजोम गोजुन वाय नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिस ताङ नेवा पत्रकार राष्ट्रिय दबुकी सिग्रिल्ला गोजु ल्याङजोम ठिम डिक्ठिम तेजिन चिचुकोर्की लोनपो सोभिता गौतमकी तेम्रिल क्यानङ्गुबिन तेम्रिल ल्यारिमला लोनपो गौतमकी तिङला स्वरूप चिसोकी तोन्दोकला ग्याङसिङ सोकपा ताङ सर्गोत्पतु ल्यागेन खक्सनपो च्याप सुङसुङ ल्याङजोमला लोनपो गौतमला हामी लपु के त्यामा ग्याल्योङकी क्याउ लाकी कोर्ला मेमाङ तेवला ख्यान्थोक्ते रूप ताङ ग्यालोङ मिमाङ पर्की तम्जी ल्यामु जोप्ला स्वर्गत पातुई ल्यागेन खाक्षन पोजी गो सुङ्वाय लोनपो गौतम कि हामी के खाङबा लोप्टा तङ चिसोकला लाम्ने तिरङ यर्ग्या मोडौ तप कि ग्याङसिङ छोकपा त्यामासँग हामी के लाम्ने सुङ्क्युप कि गो कोरला सुगेप नाङवाय तुरङ ग्याने ल्यान्जोमला नेपाली काङ्ग्रेस कि सिथु सोकी ग्याजिन्पा निस्कल राई नेपाल कम्युनिस्ट सोकी एमाले कि छोकमी छिटिस थेबे त्रिभुवन जम्बुलिङ लोप्टा आम संसार तेजिन पत्रकारिता कि सो प्राध्यापक डाक्टर कुन्दन अर्याल काठमाडौँ जम्बुलिङ लोप्टा कि के तेजिन आम संसार विभाग कि सो डाक्टर निर्मल मणि अधिकारी तेजिन याम्बा कुसप तुई आदिवासी मिरिक तुई ओङछा तङ के सुङ्क्योप कि कोर्ला दगदगी सुङ्लप नाङवाए एमबी सबसित सोखा नासोक कि छोकमी त्यो सुङतङ डेलो तुप सोकपा तङ सुङतङ डेलोमी तुप छोकपी कुसप त्यो पत्रकार महासङ्घ तङ सार्क जर्नलिस्ट फोरम कि कुसप त्यो तङ एमबी सै सुमतङ ग्याकार बङ्गलादेश तङ याम्बा ग्यालखापकी क्याने सर्गोत्पा मिरा सुङची सो अङ्गकी सक्सु क्याउ नेवा पत्रकार दबुकी सोक्सो नृपेन्द्र लाल श्रेष्ठकी ख्यान्तोक नाङ्गुभिन धनुषाकी मिथिला टङ्केरकी डल्केबरला प्रदेश स्तरकी क्रिटिकल केयर तङ ट्रामा सेन्टर जब गनवाए लोनखाङ ठोतेन लोनखाङकी तन्दी पल्जोर लोला ट्रामा सेन्टर जबला ट्याङ्गा करोड टुक्पेउ सिएनवाए ट्रामा सेन्टर याम्बा दासाला पोतुप्तम याहा कोसीमा दासा नासोक्ने ङोकुल क्यासीमा लोनखाङकी डल्केबरला रङ ट्रामा सेन्टर जब ख्यान्तोक मिदुबिन लोनखाङकी ती ट्रामा सेन्टर डल्केबरला रङ जब तङ सिराहाकी लहानला बेटङ्गकी ट्रामा युनिट जब सलु जनवाए स्यार नुप ग्यालामला स्योरु दप्योकला स्योर्ने बङ्गी क्योन फोकुतेवला मधेस प्रदेशकी केन्द्र डल्केबरला स्यर्केक मेन्जुकी तन्दोकला ट्रामा सेन्टर गोजु तुप थाक्छोत एमबी सुङ्की क्याउ सेनवाए जम्बुलिङ टोङ्बी थोला ओतु फावासिङ्गुला आरिङ सेङ्गे जब लाका गोसुनवाए साउन लाकी गतेङी सुगेकी सेर्मुने जुन फावासिङ्गुला सु लाचीकी मेलाला टडिकी तुप्ला फावासिङ्गु ताङ सिपकी दासा तेउला सेङ्गे जब लाका गोसु सेनवाए फावासिङ्गु र टडिक सोकपा ताङ सुङ्क्योप छोकपी टडिकला चुङ्गुप सेङ्गे जब ल्यारिमला लाखाङ ताङ सिपकी नाटिङ त्यो सेङ्गे जब लाका गोसु सेनवाए छोकपी साङ्गे चोम्देनदेखि ठुङ्कर थुसेन जात्रा ताङ थुसेन त्यो खेर्लु पर्लासँग छ्याक्सोप बुलुप लाकाला रोग्रम किवाउ सेनवाए छरोबङ्गी गेप्सीमा ग्यालखपकी दासा नासोक्ला टोकपा गलवा सिसी दासा नासोक्ला ग्यालाम सो तङ लाम्तियो नागलवाए खुरकोट नेपाल थोक कटुन्जे बेसी तङ सिन्धुली डप बिपी ग्यालामला हुङथोपु टोकपा कोर्ला नासम तोङ्गिन गमु सुझो टुक्ने जुन टुक्की छुझो जिसेक गाडी थियो जिङकङमी किदुप गलवाए मकनपुरकी कान्ति लोकपथला छरोबङ्गी गेप्सीमा गमी तुसोला गाडी जिङचङमी किदुप थाक्छत क्यानवाए दुग्राङ क्याने सिन्धुपाल्चोकी अरणीको ग्यालाम नङ्गी बोटेकोसी हिल सोकपा वडा आङ जिकी जिरो किलो रूप दासाला टोक्पा गल्ने लामजिङचोङकी माथोपु सेनवाए तुग्राङ क्याने रसुवाकी उत्तर गया युल्सोकपा वडा आङ्गा खाल्टेला त्रिशुली मैलुङ स्याप्रुबेसी लाम त्रिशुली चाङबी चेसीमा जिङचोङकी माथोपु सेनवाए रुकुम नुप्की आठ बिस्कोट टङ्केर वडा आङ ग्याला ओतुप रिसगार्ड चाङबी चिप्ला टोक्पा गल्सीमा जाजरकोट डोल्पा लामसाङ जिङचोङकी माथोपु सेनवाए तन्द यर्बी तुसोला स्वतोक ताङ टोक्पा उङथोपु तपकी लामला युकु पर्ला च्याकपुकी गोलासाङ मेमाङतिवाला शुवाए दैलेख जोङखी सदरमुकमला समाजप एलपी ग्यास मेतुप नेसीमा न्याम्सिप कितुप लाका गोसुनवाए सदरमुकमला एलपी ग्यास मेतुप नेताङ थोङसीमा स्थानीय प्रशासनकी डिलर तेजिन सोङखाङ तुई न्याम्सिप कितुप लाका गोसु सेनवाए न्याम्सिप किरिम्बाला ग्यास मेतुप तम्ये हाकोसीमा तङ सोङखाङ तुई सिलिन्डर बाने जोकु नेसीमा न्याम्सिप कितुप लाका गोसु जोङखी सिडिओ आनन्द सारुगी ख्यान्तोक नङ्गुबिन रेडियो नेपालले आरिङकी सेरिकेकी साङ्गिर डुप्सुङ थुचिछे
1: नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G

नसो फ्याफुल्ला सेलगार गेताङला छारभुरी राङ्द डेनमुला प्राविधिक डाँडा मिनर्वा वज्राचार्य राधिका ओझाथेनगा सूर्य मोक्तान लतर्प ग्याम दान्दीचुकेतान सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाललाई बागमती प्रदेश सिंहदरबार स्टुडियो ग्याम्से प्रसारण तासिटी बमुला नानी रे सोमबार कुनु दिनला ब्लिङ एसिचु सिंह हामी नेटनी बलिचा प्रसारण तामन खबर सालगार गेतान रेडियो नेपाललाई लोलोलो मिडियम वेब फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्डला 98.3 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाललाई एप्लिकेसन गनिला वेबसाइट गर्दै www.radionepalonline.com थिन www.radionepal.gov.np/gam उडाङला मोबाइल आइप्याड ट्याब्लेट थिन कम्प्युटर हिनुन प्रत्यक्ष यानबारी खाम्बमला तिलमा अगस्तको मोक्युल आदिवासी दिन छिन् तिलमा नेपाली नुन सोमचुसे निचा मोक्युल आदिवासी दिन छिन् भव्य लासी दाङजी तिलमा टुडी खेल दुई नेपाल दुई टिबन खाबा बेनान रङमा जात जाति गदे रङला रिम टिम हुनमा गोइलो क्वान्सी जुम्बा मबा तिलमा थेरी आदिवासी हुलबा थेरङलासी जुम्बा मङमा लामन ताङबा नुन खाबो मबा तिलमा ताङबा खाबाला गोर्कीको महत्वपूर्ण ताम तिल मानबा मबा बिसाम जस्तो कि तामाङला बिबसे च्याबारी जस्तो कि रिम टिम बिबसे गदे गोइलो थेन स्याबा च्याबारी तामाङ नामसारी दोसाम थेरी टिबन खाबा तामाङ हुलबाला चिकन म्राङबारी खाम्ब मुबा गुरुङ नामसारी निमा गुरुङ ल चिकन ओसे मगर नामसारी निमा मगर ल चिकन रिमठिम पुइ बसे गोइलो थिन स्याबा च्याबारी म्याङ्ब मुबा तर तिलमा बिसाम टुडी खेल डिपेन जात जाति धर्म थिन हुलबासे रिमठिम पुइ बसे गदेला प्रदर्शनी लामा लामन ज्याबा ज्याबा से गदे च्याबारी म्याङ्ब मुबा बिनन जात जाति अनुसार ल चर्चित चाबसे गदे म्याङबारी म्याङ्ब मुबा स्याबा गदे च्याबारी म्याङ्ब मुबा ताम्बा बुनबो थिन बेरन जात जातिलाई वाइ गदे कोसे स्याबा गदे नुन च्याबारी म्याङ्ब मुबा थिरी खाप जात जाति गदे से राङराङला गोइलो क्वान्सी खामा याम्बुला टुडी खेल झक झक मेन्दो छार्ब ढी राङ्ब म्याङ्ब मुबा वसेम थेरी खाबा मिगदी बिसाम ब्लब ब्लब राङ्ब म्याङ्ब मुबा तिलमा टुडी खेल खाबा आदिवासी जनजाति बिमा स्यान मि थेरी खासे नेपाली टिबन खाबा आदिवासी जनजाति कति थिन छ्याम नुन टिसी फोटो खिचब्लासी ताङबा म्याङमा जनजाति गदेसी चाबन खाबा टिपिकल चापसे गदे म्याङबा म्याङमा चुङमारी थानमा जात जाति गदेला लुलु लुलु गोइलो गदे क्वान्सी च्यामा थिन नेपाली टिबा जात जाति गदेला फेरि थिन रिमठिमला फेरि ङैबा छारबालामा म्याङमा नुन गदा व्यक्तिगत हिसाबसे पाङमा हिँड्न बिसन ल्यामन ताङबा खाबु मुबा सायद तिलमा राङिनन् थेग्लारी दो बम्बोसाम गाई रङमन मान भएनन् मुलतला यदि दुखबा आरे बिसाम गाई तुनमारी कोइताम लाभ रङमन रङ बम्बुबा तिलमा याम्बुला टुडी खेल याम्बुला टुडी खेल डी ब्योन छामेगा देसे बोकिनमा म्राङमा गादा झन लामा ताङमा खाब मुबा दर्मी ह्याङला युल्द ज्याबा सोबारी खाम्बा समृद्ध सोबारी खाम्बा युद्ध विकास लाबारी खाम्बा थिन ह्याङला बिबसे गदे धर्म रिमठिम थिन पेठिम द सोना लाबारी खाम्बा बिबान ब्योन गा देसे हिन्ना उसेन दर्मी ह्याङला बिबसे गदे ह्याङसेन सोना लासे आथानमा हिन्ना बिसाम स्यान खाल्छे खासी सोना लासी पिन्ना खाल्छे प्रचार प्रसार लासी पिन्नो ह्याङला बिबसे द सोना लाबारी ह्याङसेन बांगला तोला यांगसे स्यानला लामा प्रचार प्रसार आलाबा रंगमन स्यानसेम जन यांगल बिबसे सोनाला सिपिनबा ताम्मी मुननारे थेतापसे दरम यांग रंगनुन अज सशक्त तसे केलाबारी खामत बते खासी जिनमा मुला आइनम रोगदे

यहाँ छुबै गिनमुला सेलगार गेताङ तिनीलाई गेताङरी तिलाई तामाङ फाफरे थेन सेलो जुहारी हुवाई गदे राप्सिटी बबला चुनुन ताङरी तेपेन ग्यान गेचो अर्को हुवाई अमृत लामा थेन सोनिया लामाला काइरी वाई से बिबनमुला छेमेन्दो राङला सेमला रानीदा छेमेन्दो राङला मायाला खानिदा छेमेन्दो सिन्दुर युजी स्यान मिसे छेमेन्दो सुसेम नासे तिलासे छेमेन्दो एङा फेदोबा तिल कारण छेमेन्दो क्रामुला चुस्याम ngala lamun we boy.

गेताङले दारमिङ्गे चोहरको सेलो जुहारी वाई तेमेमे खुवाबा सानाङला ओ नाना राङ्नी खालाङला बेबुवाई वाई रे काइमुला प्रेम लोपचन थेन इन्दिरा कोलेला प्रेम लोपचन तामाङ सेलो जुहारी वाई सङ्गीत लथुम्री लामन मिसे मोसेबा काइप हिन्न बेसाम इन्दिरा गोले नाना सेलो आधुनिक तामाङ थे नेपाली लोक वाई सङ्गीत लथुम्री बेनान छे मोसेबा चर्चित काइमो हिन्न तान्देला ताङ्री ज्ञानगे थेनुन मेन्दुङी काइपा थेन काइमो सिकोबा जुहाई

तिनलाई के ताङ्री तिलाई चरीला कामै फाका फापा रे थेन्सेल जुहारे भाइगा दे राप्सिटी बा ताङ्री दारेम ज्ञानगे चो अर्को चरीला कामै फाकाला भाइ वाइरि काइमला विशाल कालतान धेन शशिकला मुक्तानला वाइसे बिबनमला डम्फुला घेरो अम्बुला सिंह आमराङ बताजिम यदा गादिङ बिबु भाइ वाइसे मुगलानी हुलियाम राङला नाम सदिम रिमुबा लुइरो थेन लाबा दोहोरी तामदा वाइला भाका पिनबुला

तिनीलाई गेताङनी तिलाई चरीलाई कामै विवाह वाई राप्ना राप्नान तिनीलाई गेताङ याम फेसनिबा दुई तासी जिन बला रुगते राङ्दा तिनीलाई गेताङ खाराङमा छोर्जी तिनीलाई गेताङ यान छुबारी राङ्दा लामा लामा थुजे छे गेताङ स्यालगारलाई फेरि राङ्दा तिलाई सल्लाह सुझाव गुनासो थिएन प्रतिक्रियाका दे मुला विषम गाँदा सिदन 9855168924 सम्पर्कलाई भरि थिएन गाला इमेल ठेगाना मोक

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषकामी विष्णु देवी पौडेल अनि म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज उहाँहरू बीच भएको भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले परराष्ट्र मन्त्रालयसँगको संगठन तथा व्यवस्थापन संरक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य सुरु गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले अभिलेखको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो। मन्त्री खनालले विक्रम सम्बन्ध 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने प्रष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो। सन्धि सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको सामान्य सिद्धान्त बमोजिम मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा पुनरावलोकन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चार माध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन 2026 उद्घाटन सत्रमा उहाँले आमाले सिकाएका भाषा मार्फत राज्यले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न तथा राज्य र जनता बीचको दूरी कम गर्न पत्रकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। दैलेख सदरमुकाममा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि छड्के अनुगमन गरिएको छ। सदरमुकाममा केही दिन यता एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरेको हो। दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रवण कुमार विश्वकर्मा सहितको टोलीले सदरमुकामका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो। अनुगमनका क्रममा ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले आवश्यकता भनी बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको पाइएको प्रमुख जिल्ला अधिकारी सारूले बताउनुभयो। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु, दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 ओडा कार्यालय भवन पहिरोको उच्च जोखिममा छन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार सोलु दुधकुण्ड नगरपालिका 3 ओडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुँदे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने प्रश्न पार्नुभयो। हमासले हतियार त्यागे नत्यागेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कारवाही जारी रहने उहाँले बताउनुभयो। र डल्फिन आदिका कारण चिनी अधिकारीहरूले पूर्वी चीनको आर्थिक राजधानी साङ्घाई लगायतका क्षेत्रमा 10 लाखभन्दा बढी मानिसहरूलाई उनीहरूको घरबाट सुरक्षित स्थानमा सारेका छन्। आँधीले भारी वर्षा हुनुका साथै त्यस क्षेत्रमा यातायात अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्। आज साङ्घाईमा मात्र लगभग 1,000 उडान रद्द भएका छन्। डल्फिनलाई उष्ण कटिबद्धीय आँधीको रूपमा डाउनग्रेड गरे पनि आँधी उत्तरतिर सर्दै जाँदा बुधबारसम्म मुसलधारी वर्षा, गम्भीर बाढी र पहिरोको जोखिम भएको अधिकारीहरूले चेतावनी दिएका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब 5:45 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। पहिलो गीत सुनाउँछौँ राजन रिमालको स्वर गणेश रसिकको रचना र सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो मीरा राणाको स्वर, राममणि रिजालको रचना हो भने नाति काजीको संगीतमा रहेको बालगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ, अमिता बज्राचार्यको स्वर, कुलमणि देवकोटाको रचना हो भने मदन दिपिनको संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो वासुदेव मुनालको स्वर, रामराजा पौडेलको रचना हो भने नाति गाजीको संगीतमा रहेको बालगीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। बालगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ, कविता ढकाल र साथीहरूको स्वर मदन दिब्बिनको रचना र संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो मदन कृष्ण श्रेष्ठको स्वर, रुद्रराज आचार्यको रचना हो भने मदन परियारको संगीतमा रहेको बालगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। बालगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, प्रभा केसीको स्वर। शक्ति मोहनको रचना हो भने रत्न बेहोसीको संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो दमन्ती बस्नेतको स्वर, रचना गायक स्वयंकै हो भने सिक्के रसाइलीको संगीतमा रहेको बालगीत। हामी रेडियो नेपालबाट यति बेला सुनाइरहेका छौँ यहाँहरूलाई विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। बालगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ उमा गुरुङ र अमित राणाको स्वर, अमित राणाको रचना र संगीतमा। यो गीत सुनिसकेपछि ठिक 5:45 बजे उर्दू भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्धन अभियान सुरु भएको छ। बुद्ध जन्मस्थल भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको बस्याइ लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको हो। निजी क्षेत्रका ट्रान्क्युलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग अभियानबारे छलफल गरेको छ। स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटन सम्बन्धी प्याकेजबारे जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस तथा अन्य आरोग्य सेवाका विशेषताबारे बताउनुभयो। लुम्बिनी प्रदेश होटल एसोसिएसन अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले अब आरोग्य पर्यटनको बजारीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो। नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज नाटाका सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपालमा पर्यटकको बसाई बढाउन सकिने बताउनुभयो। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुले आधुनिक पशु स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख रवि सन अधिकारीका अनुसार गण्डकी प्रदेशका 11 जिल्लामध्ये पशुको रगत परीक्षण सेवा उपलब्ध गराउने कार्यालय तनहु मात्रै हो। रगत परीक्षणबाट पशुमा देखिने विभिन्न रोग छिटो पहिचान गर्न सक्ने भएकाले उपचार प्रक्रिया सहज र विश्वसनीय बनेको छ। पशुले रोगका लक्षण देखाएपछि त्यसका आधारमा मात्र उपचार गरिँदा रोगको वास्तविक कारण पहिचान गर्न कठिन हुने अवस्थामा रगत परीक्षण गरी रोग पहिचान गर्न सकिने हुँदा पशु उपचारमा आधुनिक स्वास्थ्य परीक्षणको महत्त्व बढेको कार्यालयले जनाएको छ। कार्यालयले पशुहरूको हड्डी सम्बन्धी शल्यक्रिया सेवा पनि सुरु गरेको छ। दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जर्नी सम्बन्धी समस्या भएका पशुहरूको तनहुमै शल्यक्रिया गरी उपचार गर्न सक्ने उहाँले बताउनुभयो। महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैरहनी नगरपालिका एक शाही चौकमा आज बिहान पैदल यात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी 35 वर्षीय एक युवकको मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागु औषधसहित 5 जनालाई पक्राउ गरेको छ। चितवन प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउ परेकाहरूबाट गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाजोल, डाइजोपाम, निर्फिन र फेनार लगायतका औषधि बरामद भएको छ। तनहुको व्यासनगर समता विद्यालयले 56 जना असहाय बालबालिकालाई निशुल्क शिक्षा दिँदै आएको छ। असहाय तथा विपन्न परिवारका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिएको हो। आवश्यक र संरक्षणको व्यवस्था सहितको शिक्षा उपलब्ध गराउन तनहुका व्यासनगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिका अति विपन्न असहाय वर्गका छन्। व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानीले विद्यालयलाई नमुना विद्यालय बनाउने सोच रहेको जानकारी दिनुभयो। सुर्खेत जुम्ला सडकमा ब्रेक फेल भएर अटो सडकको पर्खालमा ठोकिँदा 1 जनाको मृत्यु हुनुको साथै 3 जना घाइते भएका छन्। मृत्यु हुनेमा कालीकोटको महावै 5, गेलाका 35 वर्षीय मंगल शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार आज बिहान कालीकोटको पिल्लीबाट मानमतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001H1194 नम्बरको अटो अचानक ब्रेक फेल भएर खाडा चक्र नगरपालिका 7 पिल्लीमा दुर्घटना भएको हो। दुर्घटनामा महावै 5, गेलाकी 25 वर्षीय सबिना शाही, 29 वर्षीय कुलप्रसाद भट्टराई र वडा नम्बर 6 की प्रतिमा आचार्य घाइते भएको प्रहरीले बताएको छ। बैतडीमा यस वर्षको रूपाई 100% सम्पन्न भएको छ। बैतडीमा कुल 9000 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा सबै ठाउँमा
धान खेती सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतरीका प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो। असार दोस्रो सतादेखि नै रोपाई सुरु भएको बैतरीमा मुख्य गरी पाटन, सलेना, डिलासैनी, सुरनयाँ र दशरथ चन्द नगरपालिकामा धान खेती हुँदै आएको छ। आकाशे पानीको भरमा रहेका क्षेत्रमा पनि रोपाई सम्पन्न भएको ज्ञान केन्द्रले जनाएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका 10 दुधियावामा विद्युत लाइन सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट नगद सहित करिब 19,13,000 बराबरको क्षति भएको प्रहरीले जनाएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका 4 स्थायी घर भई हाली दुधियावामा खरेल इँटा उद्योग सञ्चालन गर्दै आएका दिपेन्द्र खरेलको काठ र जस्ता पाताले बनेका दुई तल्ले घरमा सोमबार बिहानै 7:45 आगलागी भएको हो। विद्युत सर्ट भई आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी दुधियावाबाट प्रहरी सहायक निरीक्षक नरेश यादव, इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी निरीक्षक राधेश कुमार खत्री र सशस्त्र प्रहरी बेस लक्ष्मीनिया विजयपुरबाट सशस्त्र प्रहरी निरीक्षक काजीराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जिप दुर्घटना हुँदा 10 घाइते भएका छन्। आज बिहान करिब 7 समयमा तिनाउ नगरपालिका 4 स्थित झुम्सा सत्यवती धसमिघा भित्री कच्ची सडक खण्डमा माथागढी गाउँपालिका 5 बेसिङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु 1J2237 नम्बरको मुस्ताङ पिकअप जिप दुर्घटनामा परेको हो। जिप अनियन्त्रित भई सडकबाट करिब 110 तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा घाइते भएका 10 मध्ये 1 अवस्था गम्भीर छ भने अन्य 9 अवस्था मध्यम रहेको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै नहुनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ बालबाटीका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि यहाँहरूलाई केही बेर सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनिसकेपछि यहाँहरूलाई सुनाउनेछौँ हाम्रो चासो कार्यक्रमको पुनप्रसारण। त्यसपछि राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनप्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने हाम्रो राति 11 बजेको समाचारपछि पनि जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार, हार्दिक स्वागत गर्दछौँ आजको यो बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्य अनि म कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्रिय भाइ बहिनीहरू, तपाईँहरू आराम कुशल हुनुहुन्छ नि? भाइ बहिनीहरू, आज सोमबारको यो साँझ तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका लिएर हामी आइसक्यौँ। तपाईँहरू यति बेला कता हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ होला? विद्यालयबाट त तपाईँहरू घर आइसक्नु भयो होला। यो समय तपाईँहरूको फुर्सदिलो समय पनि हो, दिनभरिको थकान मेट्ने अनि परिवारसँग दिनभरिका गतिविधि सुनाउने यही समय तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका सुन्ने र सुनाउनको लागि हामी आइसक्यौँ। तपाईँहरू पनि यो कार्यक्रम सुन्न तयार हुनुहुन्छ है? आज हामी एकजना बाल गायिका कल्पना विष्टसँग रमाइलो कुराकानी गर्दैछौँ। उहाँले थुप्रै गीतहरू गाइसक्नु भएको छ। उहाँ बैतडी निवासी हुनुहुन्छ। सबभन्दा पहिले उहाँले नै गाउनु भएको एउटा गीत सुनौँ, त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्ने अनि तपाईँहरूलाई सुनाउन हामी आउनेछौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हार्दिक स्वागत छ कार्यक्रम बाल बाटिकामा।
1: हजुर धन्यवाद।
0: तपाईँको परिचय पाउन।
1: मेरो नाम कल्पना विष्ट, म बैतडी जिल्ला सुर्ने गाउँपालिका वडा नम्बर 5 दुलीधारदेखि। मैले पनि विद्यालयको नाम श्री सिद्धनाथ आधारभूत विद्यालय सुर्ने 5 दुलीधार बैतडी। म अहिले 15 वर्षमा छु। यो भन्दा पूर्व मैले 2 वर्ष काठमाडौँ किर्तिपुर स्थित बाघ भैरव स्कुलमा मैले 6 कक्षादेखि 8 सम्म उता काठमाडौँमै मैले अध्ययन गरेकी थिएँ। त्यसपछि मैले त्यहाँको अवस्था अलि नाजुकै भयो, समस्या पनि भयो, त्यही भएर म अहिले 8मा यही गाउँमा आएर अहिले म अध्ययन गरिरहेकी छु कक्षा 8मै।
0: कसरी यहाँ पढ्दा पढ्दै तपाईँ गाउँ चाहिँ कसरी फर्किनु भयो, त्यो अनुभव पनि सुनाउनु न।
1: यस्तो भयो, कस्तो भन्दाखेरि गाउँमा आउने खासै मन थिएन छन त है, अब समस्या भयो, परिस्थिति पनि एकदमै नाजुक भयो, सबै कुराहरू जुटाउन एकदमै मुस्किलै भयो, त्यही भएर सम्भव भएन, त्यही भएर गाउँमै आएर पढिरहेको छु अहिले।
0: अहिले पढ्दै गरेको विद्यालयको शैक्षिक अवस्था चाहिँ कस्तो छ, साथै विद्यालयमा पढ्दा तपाईँलाई सबभन्दा मनपर्ने विषय के हो कल्पना?
1: मलाई सबैभन्दा मनपर्ने विषय भनेको नेपाली, त्यसपछि इङ्ग्लिस लगायत सबै सब्जेक्टहरू राम्रै लाग्छन्। स्कुलको अवस्था ठिकै छ, अब 8 सम्मको पढाइ हुने गर्छ हाम्रो यहाँको गाउँको स्कुलमा। अब गाउँघरमा त्यस्तै स्कुल त हो नि, अब सरकारी विद्यालयहरू हुने गर्छन्, अब त्यो विद्यालयहरूमा जति सेवा सुविधा छ त्यति नै उहाँ शिक्षक शिक्षिकाहरूले हामी विद्यार्थीहरूलाई पनि राम्रो, अब जति सुकै उहाँसँग ज्ञान छ त्यति नै हामीलाई ज्ञान दिने गर्छन्, ठिकै छ।
0: तपाईँ बैतडी जिल्लामा हुनुहुन्छ, ग्रामीण क्षेत्र हो होइन, अब त्यहाँ चाहिँ विद्यालयको अवस्था कस्तो छ, तपाईँको घरबाट विद्यालय पुग्न कति समय लाग्छ अनि विद्यालयबाट घर आउन कति समय लाग्छ, बाटोको दूरी चाहिँ कति छ?
1: मैले मेरो घरदेखि स्कुल जानसम्म मलाई 5 मिनट लाग्छ, आउँदाखेरि पनि 5 मिनट लाग्छ।
0: हजुर, घर नजिकै विद्यालय छ?
1: हजुर, नजिकै पर्छ।
0: विद्यालयमा पढ्दै गर्दा कुनै पनि अप्ठ्यारो भयो, बुझ्नु भएन भने त्यसको सहजीकरणको वातावरण चाहिँ कसरी मिलाउनुहुन्छ? ग्रामीण भेगमा पढाइका कुराहरू, शिक्षक शिक्षिकाले सिकाउने कुराहरूमा कुनै कठिनाई छ कि छैन, तपाईँहरू कसरी पढ्नुहुन्छ, साथीहरू बिचमा अन्तर सम्वाद कस्तो हुन्छ, त्यो पनि बताइदिनु न।
1: हाम्रो विद्यालयमा त्यस्तो अब धेरै त्यस्तो प्रेसरहरू पनि छैन, नर्मल नै हुने गर्छ, अब सर म्यामहरूले जति पढाउनुहुन्छ त्यति मैले बुझ्छु।
0: कल्पनालाई पढाइ भन्दा बाहेक चाहिँ के कुरामा रुचि छ?
1: मेरो पढाइ बाहेकका मेरा अरू रुचि भनेका, मेरो पहिलो रुचि भनेको पढाइ, पढाइ सँगसँगै गीत गाउने र अन्य कार्यक्रम लगायत खेलकुदहरूमा भाग लिने, यही मेरा रुचि छन्।
0: तपाईँ गीत पनि गाउनुहुन्छ?
1: हजुर, गीत पनि गाउँछु।
0: कल्पना विष्ट भनेर हामीले कता कता सामाजिक सञ्जालमा धेरै टिकटकतिर पनि हेर्ने गर्छौँ, सुन्ने गर्छौँ। तपाईँ गायिका हो, बाल गायिका हो, बच्चैदेखि गाउनु भएको?
1: म हजुर, म गीत गाउने गर्छु, अहिले म 15मा छु। म पहिला 10 वर्षको हुँदाखेरि मैले सुरुमा एउटा धनगुन्नी बेला भो भन्ने गीत गाएको थिएँ, त्यसपछि त्यो गीत मैले गाएँ, त्यसपछि बाबाले त्यो गीतलाई टिकटक मार्फत सामाजिक सञ्जालमा पोस्ट गर्नु भएको थियो, र त्यसपछि मैले त्यो गीत गाइसकेपछि त्यो गीत भाइरल भयो। त्यसपछि हाम्रो आदरणीय विष्णु खत्री अङ्कलले मलाई यहाँबाट काठमाडौँ बोलाउनु भएको थियो। उहाँले बोलाइसकेपछि मेरो सुरुको गीत गैरे खेतलाई कुलो, त्यो गीतमा भोकल रहेको थियो आदरणीय दादा अर्जुन सापकोटा र मेरो आवाजमा त्यो गीतलाई रेकर्डिङ गरिएको थियो। त्यसपछि मेरो बजाङ बाजुरा भन्ने गीत रेकर्डिङ भएको थियो। त्यसपछि म त्यहाँको थोरै समयको बसाइपछि म फेरि पुनःमा गाउँमा फर्किएँ। गाउँमा फर्किएपछि म त्यो अवस्थामा मेरो खासै गीतहरू पनि थिएन, म 1 वर्ष जति बिचमा ग्याप भएको थिएँ। त्यसपछि म फेरि पुनः साङ्गीतिक यात्रामा लागु गरेको थिएँ।
0: भनेपछि तपाईँले 10 वर्षकै उमेरदेखि गीत गाउन थाल्नुभयो?
1: हजुर।
0: तपाईँले गाएको पहिलो गीत हामीलाई सुनाइदिनु न, कसरी गाउनुभयो, कस्तो छ, अहिले तपाईँलाई धेरै भाइ बहिनीहरूले सुनिरहनु भएको छ, रेडियो नेपालको प्रसारण मार्फत संसारभर तपाईँलाई सुन्दै हुनुहुन्छ, उहाँहरूलाई सुनाइदिनु त, तपाईँसँग भएका के प्रतिभा छन्, हामी त्यो प्रतिभा सुन्न तयार छौँ।
1: हजुर हुन्छ, म मेरो पहिलो गीतको एउटा टुक्का सुनाउन चाहन्छु। बाटो देखाए डोर्याउने हात पाउँदा खुसी छु म, हजुरको साथ पाउँदा गैरी खेतलाई कुलो, जसले जे जे भने नि माया रहेछ संसारमा सबैभन्दा ठुलो, जसले जे जे भने नि माया रहेछ संसारमा सबैभन्दा ठुलो।
0: अरू केही छन्, अरू पनि प्रतिभा हामी सुन्न तयार छौँ, अन्य अन्य गीतहरू, यहाँको सोख चाहिँ के छ, गीत गाउनमा, कविता वाचनमा के छ, त्यो प्रतिभा पनि सुनाउँदै जानु न।
1: मलाई विशेष गरी मेरो रुचि भनेको सुरुमा मेरो पढाइलाई नै मैले निरन्तरता गरेको छु। त्यसपछि मेरो साङ्गीतिक यात्रा सँगसँगै अरू अन्य क्रियाकलापहरूमा पनि एकदमै रुचि त छ, रुचि हुन्छ, एकदमै रमाइलो लाग्छ। जस्तै खेलकुदहरू, अन्य कार्यक्रमहरू, कविता वाचन राम्रो लाग्छ।
0: हजुर, तपाईँले गाउँदै गर्दा विशेष गरेर सबभन्दा मनपर्ने गीत चाहिँ कुन हो तपाईँलाई?
1: मलाई सबैभन्दा मनपर्ने गीत भनेको यही मेरो पहिलो गीत गैरी खेतलाई कुलो, त्यसपछि मौरी दशैंमा बझाङ बाजुरा।
0: अनि अर्को एउटा लेकै फुलो भन्ने पनि गाउनु भएको छ क्यार, तपाईँले अघि भन्नुभएको थियो हामीलाई, त्यो पनि सुनाइदिनु न।
1: हुन्छ, त्यो गीत मैले आदरणीय अङ्कल बसन्त थापासँग गाएको थिएँ। उहाँ अङ्कलले त्यो गीत मलाई दिनुभएको थियो। त्यो गीतको पनि म एउटा टुक्का सुनाउँछु है। तिहारमा गाउँछु देउसी र भैलो तिजमा तिजका भाका, तिहारमा गाउँछु देउसी र भैलो तिजमा तिजका भाका, यतिकै गाउँदै हिँडेको देखे जुमिन्छन् बुढापा, आँखा लेखमा फुल्यो लेखमा फुल्यो लाले गुराँस लेखमै फुल्यो पाइयो हजुर, यो गाउँमा त नाच्न गाउन नाम चलेको मै हजुर, ए मै हजुर।

0: निकै नै मिठो गीत सुनाउनु भयो। यी गीत गाउन चाहिँ तपाईँलाई प्रेरणा चाहिँ कसरी प्राप्त भयो कल्पना?
1: मैले यो गीतहरू गाउने भनेको म सानै मतलब अब मेरो म 10 वर्षकै हुँदाखेरि पनि म सानै उमेरमा रेडियोहरूमा अनि मोबाइलहरूमा गीतहरू बज्दाखेरि एकदमै आफूलाई गाउन मनपर्ने अनि गुनगुनाइराख्थे त्यसैबाट गीतहरूमा लागेको म एकदमै मनपर्थ्यो गीतहरू पहिल्यैदेखि।
0: हजुर आजसम्म कतिवटा गीत रेकर्ड गर्नुभयो याद छ तपाईँलाई?
1: मेरो आजसम्म भए 50-60 60 जति गीतहरू रेकर्डिङ भएको छ।
0: 60 जति गीत रेकर्ड गरिसक्नुभयो।
1: हजुर
0: बैतडी बस्नुहुन्छ अनि गीत रेकर्ड गर्न काठमाडौँ नै आउनुहुन्छ कि त्यतैतिर रेकर्ड गर्नुहुन्छ?
1: अब पहिला त म काठमाडौँमै बस्थेँ, अहिले गाउँमा छु। अब खासै अहिले पहिलाको जस्तो अफरहरू पनि आउँदैन। अब अहिले त अब अवस्था पनि नाजुकै छ, समस्या छ। अब पछिसम्म उता काठमाडौँ जान सक्छु।
0: तपाईँका गीत गाइरहँदाखेरि पढाइलाई चाहिँ कस्तो असर पर्छ अनि विद्यालयका शिक्षक शिक्षिकाले चाहिँ तपाईँलाई के भन्नुहुन्छ? कल्पनालाई पढाइ सँगसँगै गीत गाऊ भन्नुहुन्छ अथवा चाहिँ तपाईँलाई चाहिँ अब कुन समय कसरी समय म्यानेज गरिरहनु भएको छ?
1: समयलाई चाहिँ मैले विशेष गरी पढाइलाई मैले छुट्याउने गरेको छैन। यसो बिदा भएको दिनहरूमा अनि कहीँ कतै कार्यक्रमहरू पर्यो भने स्कुल लागिरहेकै छ भने पनि शिक्षकहरूबाट मैले निवेदन लेखेर दिने गर्छु। शिक्षकहरूले पनि विशेष गरी पढाइलाई ध्यान दिनु, त्यसपछि पढाइ सँगसँगै साङ्गीतिक यात्रालाई पनि निरन्तरता दिनु भन्नुहुन्छ।
0: तपाईँले पढाइ सँगसँगै साङ्गीतिक यात्रालाई पनि अगाडि बढाइरहनुहुन्छ, विद्यालयमा चाहिँ कस्ता खालका गतिविधिहरू हुन्छन्, ती गतिविधिमा चाहिँ तपाईँले सहभागिता कसरी जनाउने गर्नुहुन्छ?
1: हाम्रो विद्यालयमा हुन्छन् कहिलेकाहीँ नाच गानहरू अनि त्यसपछि कविता वाचन हुन्छन्, त्यसमा मैले भाग दिने गरेको छु। शिक्षकहरूले राख्नुहुन्छ, दिने गरेको छु।
0: अनि विद्यालयका शिक्षक अनि साथीहरूले चाहिँ तपाईँलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ तपाईँको प्रतिभा सुनेर?
1: साथीहरूले राम्रो भन्नुहुन्छ, राम्रो गाउँछौ, मलाई पनि एकदमै मनपर्छ भन्नुहुन्छ सबैजनाले, खुसी लाग्छ।
0: कल्पना तपाईँको पारिवारिक पृष्ठभूमि पनि जानौँ न, तपाईँको परिवारमा कतिजना सदस्य हुनुहुन्छ, कस्तो खालको परिवारमा तपाईँ रहनु भएको छ, तपाईँको दिदी भाइ दाई कतिजना हुनुहुन्छ, हामीलाई अलिकति तपाईँको बाबा के गर्नुहुन्छ, मम्मी के गर्नुहुन्छ, अलिकति हामीलाई पृष्ठभूमि बताइदिनु न।
1: मेरो परिवारमा 5 सदस्यहरू छन्, ती मध्ये घरको जेठी छोरी मम्मी बाबा त्यसपछि 2 साना भाइहरू छन्। मम्मीले के काम गर्नुहुन्छ भने घरैसी काम बाख्रा पालन त्यही गर्नुहुन्छ। बाबा त्यही इन्डिया जानुहुन्छ अब हामीलाई कमाउनको लागि अनि हाम्रो पेट भर्नको लागि, घरको अवस्था चलाउनको लागि कापी कलम त्यही इन्डिया जानुहुन्छ, त्यही हो।
0: अनि तपाईँ विद्यालयबाट पढाइ सकेर घर आइसकेपछि तपाईँले घरमा चाहिँ खाली समयमा चाहिँ बाबा मम्मीलाई घरैसी कुरामा चाहिँ के कुरामा मद्दत गर्नुहुन्छ?
1: मैले घरैसी कुराहरूमा चाहिँ स्कुलबाट आइसकेपछि मेरो खाली समयमा मम्मी बाबालाई गर्ने थोरै सहयोग भनेको अब कतिखेर पानी भर्न पनि टाढा जानुपर्छ, पानी भर्ने, त्यसपछि थोरै कतिखेर खानाहरूमा पनि सहयोग गर्ने, झाडो लाउन पनि अनि त्यसपछि खाना पकाउन, त्यही।
0: जे होस् घरैसी कुरामा मद्दत गरिरहनु भएको छ।
1: हजुर घाँस काट्न लगायत अन्य क्रियाकलाप सबैमा।
0: तपाईँको गाउँको प्रचलित स्थान विशेष के छ होला, त्यहाँको हामीले जान्नुपर्ने अथवा बैतडी जिल्लामा तपाईँ बसेको बस्तीमा के छ, अलिकति लोकप्रिय चिजहरू केही छ तपाईँलाई याद छ?
1: सबै ठिकै छ, सबै लोकप्रिय छन्।
0: हजुर तपाईँ कल्पना अहिले बालबाटिका कार्यक्रममा हुनुहुन्छ है, बालबाटिका कार्यक्रम सुन्दै रहनु भएका भाइ बहिनीहरूलाई तपाईँको सन्देश के छ?
1: उहाँ भाइ बहिनीहरूलाई मेरो सन्देश के छ भने राम्रोसँग पढ्ने, आफ्नो आगामी दिनहरूका ती दिनहरूलाई पनि सम्झेर आफूले राम्रो गर्ने, आफ्नो भविष्यलाई राम्रो बनाउने, राम्रा कुराहरूमा ध्यान दिने, राम्रोसँग पढ्ने। त्यही
0: कल्पनाको भविष्यको योजना चाहिँ के छ, के बन्छु भन्ने लक्ष्य राख्नु भएको छ?
1: मेरो लक्ष्य भनेको अब पहिलो प्राथमिकता मेरो पढाइलाई नै, त्यसपछि यदि सफल भयो भने यही साङ्गीतिक यात्रालाई नै अगाडि बढाउने मेरो चाहना हो।
0: भनेपछि भविष्यमा पनि गायिका बन्ने भन्ने लक्ष्य राख्नु भएको छ, अहिलेदेखि नै धेरै गीत गाउन थाल्नु भएको छ अनि स्वर पनि मिठो छ, पछि भविष्यमा एकदम सफल गायिका बन्ने लक्ष्य राख्नु भएको छ।
1: हजुर
0: तपाईँको लक्ष्य चाँडै पुरा होस्, तपाईँ एकदम माधुरीय गायिका हुनुहुन्छ, मिठो स्वरमा गाउनुहुन्छ, तपाईँले अहिलेदेखि नै त्यो तयारी पनि गरिरहनु भएको छ, हाम्रो तर्फबाट बालबाटिका कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना।
1: हजुर धन्यवाद।
0: हजुर अनि कल्पनालाई म अर्को एउटा प्रश्न सोध्न चाहन्छु, तपाईँलाई बाल अधिकारको बारेमा कतिको थाहा छ, बाल अधिकार के हो, त्यो बाल अधिकार कसरी प्रयोग गर्नुपर्छ भन्ने एउटा सुझाव दिन चाहनुहुन्छ?
1: मेरो तर्फबाट मलाई थाहा भएको अनुसार चाहिँ बाल अधिकारमा जस्तै अब सानो भाइ बहिनीहरू, हामी लगायत हाम्रो सानो भाइ बहिनीहरू अब जति पनि छौँ हामीले गर्न पाउने अधिकार भनेको राम्रोसँग पढ्न पाउने, खान पाउने, लाउन पाउने, राम्रोसँग आफूले शिक्षा पाउन सक्ने, अब आफू राम्रो बन्न सक्ने सबै, अब त्यही मेरो एकदमै सहायता.
0: हजुर, हामीलाई समय दिनुभयो कल्पना, तपाईँलाई बाल बाटिका कार्यक्रम मार्फत आफ्ना भावना, आफ्ना प्रतिभा, अनुभव, अनुभूति सुनाइदिनु भयो. यसको लागि चाहिँ हामी बाल बाटिका कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ.
1: हजुर, हजुरलाई पनि धेरै धेरै धन्यवाद.
0: अन्तिममा रेडियो नेपाल मार्फत केही भन्नु छ त? रेडियो नेपाल कतिको सुन्नुहुन्छ? रेडियो नेपालबाट प्रसारण भएका कार्यक्रमको बारेमा तपाईँको कुनै सुझाव सल्लाह केही छ?
1: हजुर, मैले सुन्ने गर्छु रेडियो नेपालबाट भएका कार्यक्रमहरू मैले सुन्ने गरेको छु. एकदमै मलाई पनि एकदमै धेरै धेरै खुसी लाग्यो हजुरले जोड्नुभयो, यसका लागि धेरै धेरै धन्यवाद. रेडियो नेपाल मार्फत सम्पूर्णजनालाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
0: हस्, धन्यवाद.
1: हजुर, धेरै धेरै धन्यवाद.
0: लौ त भाइ बहिनीहरू, बाल गायिका कल्पना विष्टसँग गरिएको यिनै कुराकानी सँगसँगै आजको बाल बाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ. अब हामी अर्को हप्ता फेरि अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित कार्यक्रमका साथमा उपस्थित हुनेछौँ. तबसम्मको लागि हामी प्रविधि संयोजनका दाजु पुष्प रत्न बज्राचार्य र कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई बिदा माग्छौँ. नमस्कार. तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला.
2: जय

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
1: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 रहेको गोकुलगङ्गा एग्रो एन्ड बिजनेस प्रालीका सञ्चालक पुष्कर खड्काको पौरखको कथा प्रस्तुत गर्दैछौ। रामेछापको किसान परिवारमा हुर्किनुभएका पुष्कर खड्काले सानैदेखि आफ्ना बुवा आमालाई खेतीपातीमा सघाउनुहुन्थ्यो। उहाँ माध्यमिक तहपछि कृषि विषयमा अध्ययन गर्न झापा जानुभयो। उहाँले सर्लाहीमा मौरी पालन सम्बन्धी तालिम लिएर 12 करिब 2 मौरी पालन व्यवसाय सञ्चालन गर्नुभयो। काठमाडौँ आएर केही समय अन्य व्यवसायमा संलग्न भई बचत गरेपछि करिब 9 अघि उहाँले यो गाई फार्म स्थापना गर्नुभयो।
2: स्कुल गरिन्थ्यो, अब त्यो बुवा आमासँग खेतबारीमा काम गर्ने त आफ्नो ठाउँमा छँदैछ गरिन्थ्यो। त्यसभन्दा पछि मैले कृषि विषयलाई नै रोजेँ पढाइमा पनि, अनि मैले मेची प्राविधिक शिक्षालाई वीरता मोडमा गएर सिटिभिटी मार्फतबाट 14-15 महिने कोर्स होला त्यो चाहिँ पढेँ। मैले मौरी पालन सम्बन्धी ट्रेनिङ गरेँ 6 त्यो चाहिँ सर्लाही जिल्लाको लालबन्दीमा, अनि मैले 70 घार मौरी मेलिफेरा मैले पालेँ तपाईँको 12 जिल्लामा। त्यो व्यवसाय अर्कोलाई दिएर अनि म काठमाडौँ आएँ। अनि काठमाडौँ आइसकेपछि अब जुनसुकै कुरा गर्दाखेरि पनि आर्थिकको कुरा आउँछ, अनि म पैसा जुटाउनमै 2-4 अरू नै काम गरेँ। अलिकति पैसा भइसकेपछि होइन, मेरो लक्ष्य त कृषि नै हो, मैले कृषिमै काम गर्नुपर्छ, स्वतन्त्र छ, कसैको गाली खानु पर्दैन, आफ्नो उत्पादन छ।
1: यो सुरुवात सजिलो थिएन। व्यवसायको सुरुवातमा उहाँले बिरगन्जबाट ल्याउनु भएको 6 गाई मध्ये एउटा गाईको मृत्यु भयो, तर उहाँले हार नमाने आफ्नो व्यवसायलाई विस्तार गर्दै जानुभयो। आज उहाँको फर्म 12 रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा 17 प्लास्टिक घर र 4 गोठमा 40 गाई छन्।
2: मैले 6 गाई बिरगन्जबाट लिएर आएको, 6 लिएर आएँ। तपाईँको लिएर आएपछि ल्याएको 8-9 एउटा मरिहालो, ज्ञान भएन, अनुभव भएन, त्यो के बिरामी भयो, के रोग लाग्यो, मलाई केही थाहा भएन। त्यसपछि बाँकी रहे 5, अनि अब त्यसभन्दा पछि अब दुधको माग बढ्दै गयो, दुध खाने मान्छेहरू बढ्दै जानुभयो, अनिखेर मैले गाई थप्दै गएँ। अलिअलि आफ्नै, अहिले त आधी उधी भन्दा पनि धेर जति त आफ्नै गोठमा हुर्केका बाछा बाछी हुन्।
1: थोरै जोड्दै उहाँले 9 यो यात्रामा आफ्नो फर्ममा करिब 2 करोडको लगानी गरिसक्नु भएको छ। यही कृषि कर्मबाटै आर्जेको कमाईले 4 अघि नागार्जुन नगरपालिका वडा नम्बर 6 जयन्ती गाउँमा आफ्नै सानो घर पनि निर्माण गर्नुभयो।
2: मैले चाहन्छु 2 जतिको लगानी छ मेरो, टमाटर छ, डेरी फ्याक्ट्री छ, नयाँ संरचना गोठ छ, 40 गाई छन्। तपाईँको यता त्यता गर्दाखेरि मेरो सबै कुरा गर्दाखेरि 2 हाराहारीमा लगानी छ। मेहनत चाहिँ गर्नुपर्छ यसमा, कुरा काट्न पाइएन, फेसबुक चलाएर बस्न पाइएन, कसैलाई गाली गर्न पाइएन। मैले एकैचोटि 2 गोजिया बोकेर लगानी गरेको होइन, जोड्दै जाँदा पुगेको हो। हजुरको 6 गाई अनि 16-17 टनेल अनि 4-5 यो स्ट्रक्चर फर्महरू बनाउँदाखेरि त्यति धेरै लागेको होइन, 30-40 जतिमा तयार भएको हो गाई। यो संरचनाहरूदेखि यो सबै तरकारी संरचना सबै त्यतिमा तयार भएको हो। थप्दै गयो, आवश्यकता पर्दै जान्छ, गाई ल्याउनु पर्ने चाहिँ 1.5 पर्छ, 2 पर्छ, अनि बढ्दै गएको हो त्यसरी।
1: कृषक खड्का आफ्नो व्यवसायमा पूर्ण रूपमा समर्पित हुनुहुन्छ। उहाँको धेरै जसो समय गोठमै गाईबस्तुको स्याहार सुसार र दुधको बजार व्यवस्थापनमै बित्छ।
2: 2 उठिसकेपछि त्यहाँबाट गोठा झर्छु। गोठा झरिसकेपछि तपाईँको पहिला मैले यो गाईहरूको स्वास्थ्य अवस्था हेर्छु, सबै गाईहरूको बाछा बाछीदेखि लिएर गाईहरूको स्वास्थ्य अवस्था हेरिसकेपछि अनि यिनीहरूलाई म पानी दिन्छु। 3 चाहिँ म दुहुन बस्छु। दुहुन बसेपछि म 2 घन्टा दुहुन्छु। 2 घन्टा दुहिसकेपछि म 5 90 दुध लिएर हिँड्छु, अनि बाँकी मेरा सहयोगीहरूले दुहिदिइराख्नुहुन्छ। 6:30-7 फेरि फर्केर आउँछु, अनि त्यसपछि फेरि म 60-70 लिटर कति हुन्छ त्यो लिएर फेरि जान्छु, अनि फेरि गएपछि त्यो बाँडिसकेर म 9:30 बजे आउँछु। 9:30 बजे आइसकेपछि हजुरको मैले गोठ सफा गर्नुपर्ने हुन्छ, म घर जान्न गोठ सफा गर्छु। गोठ सोठ सफा गरिसकेपछि गाईहरूलाई हरियो घाँसहरू हाल्नुपर्ने, अब घर खोले पराल पानी गरिसक्नु भएको हुन्छ त्यसै हरियो घाँस हाल्ने कामहरू अलिअलि गरेको हुन्छु। अनि म 11 बजे घर जान्छु, 11 बजे घर गएर म के कति पाक्या छ आनन्दले खान्छु, अनि खाइसकेपछि म 12 बजे फेरि गोठमा आउँछु, उनीहरूलाई पानी दिने बेला हुन्छ, अनि पानी दिन्छु, अनि पानी दिइसकेपछि 1 बजे यसको फेरि गोठ बिहान पखालेको फेरि गोबर भइसकेको हुन्छ त्यसलाई पखाल पुखुल बनाउँछु, अनि 3 बजेपछि गाई धुन्छु अनि 5 बजेपछि फेरि म दुध लिएर बिहानकै तरिकाले दुध लिएर हिँड्छु। 8:30-9 बजे आइपुग्छु, आएपछि घर जाँदाखेरि 10 बज्छ, सुत्ता 10:30 अथवा 10 भनौँ न 10 आधाआधीमा खाएर सुत्छु, 11, 12, 1, 2, 4 घन्टा जुरुको छु यहीँ आइहाल्छु।
1: उहाँको फर्ममा दैनिक करिब 250 लिटर दुध उत्पादन हुन्छ, जसलाई उहाँ आफैले सिधै उपभोक्ताको घर घरमै पुर्याएर बिक्री गर्दै आउनु भएको छ। दुधसँगै फार्मको अर्को मुख्य उत्पादन हो टमाटर। टमाटर लिन भने व्यापारीहरू फार्मसम्मै पुग्ने गरेका छन्।
2: घर घरमा लिटर कति माग हुन्छ त्यति त्यति राखिदिने, लगेर पोका पोका पार्ने, प्लास्टिक छ नि प्लास्टिकमा पोका पोका पार्ने, लगेर घर घरमा राखिदिने गर्छ। डेरीहरूलाई मैले आफैले पनि बनाएको छु, अहिले मैले चाहिँ म अनुभवको आधार अथवा मेन पावरको कमीले मैले अनुभवी भाइहरूलाई चलाउन दिएको छु, मैले स्थापना गरेँ, भाइहरूले चलाइरहनु भएको छ। मेरो पनि उब्रियो भने दुध अलिअलि त्यहाँ दिन्छु, के कति उब्रिन्छ, कहिले 20 लिटर उब्रिएला, कहिले 10 लिटर उब्रिएला, नै बाबु हो भनेर छोडिदिने गरेको छ। टमाटर चाहिँ मैले व्यापारीलाई दिन्छु, बल्कुका व्यापारी, कालीमाटीका व्यापारीहरू आउनुहुन्छ उहाँहरूलाई दिन्छु, उहाँहरूले आजको मूल्य 20 रुपियाँदेखि 40 रुपियाँ छ भनेर भनौँ भने 25 रुपियाँ दिनुहुन्छ, बिचको मूल्य है दाई भन्नुहुन्छ, हामी ओके भन्छौँ।
1: कृषक खड्काले गाईको आहार व्यवस्थापनका लागि टमाटर पछि जय घाँस खेती गर्नुहुन्छ, साथै खेतको गरा कान्लामा पलाउने घाँस, भुसा र दाना मिसाएर गाईलाई सन्तुलित आहार खुवाउनुहुन्छ।
2: पशुलाई छोडेरै पाल्नुपर्छ, त्यो कन्सेप्ट हुँदा हुँदै पनि बजारको कारणले गर्दाखेरि सहरमा केन्द्रित हुनु परेको, किनभने मैले यही पेसा गाउँमा गरेँ भने मैले बजार पाउँदिनँ, अनि बजारकै लागि मैले सहरमा गर्नु परेको हो। सहरमा गर्दाखेरि चाहिँ खुम्चेर गर्नु पर्यो, सानो ठाउँमा गर्नु पर्यो, ठुलो ठाउँमा ठुलो ठाउँ भेटिँदैन र अर्को कुरा भाडा तिर्न सकिँदैन। अब यो कारणले गर्दाखेरि यिनीहरूलाई चाहिँ काटेको भुस्सा आउँछ तताईबाट, त्यो भुस्सा ल्याएर गोदाम गरेको छु, राखेको छु। अब यो दानाहरू आउँछ, दाना भिजाउने डेक्चीमा अनि दिने, 2 टाइम दाना दिन्छु बिहान त बेलुका, भुस्सा 2 टाइम हाल्छु, 1 टाइम हरियो घाँस हाल्छु। मेरो चाहिँ वरिपरि नै अलिअलि लगाएको छु, पुग्छ। अब यो टमाटरको सिजन सकिएपछि कार्तिकमा म सबै फाँडेर जय घाँस सर्छु।
1: पशुपालक कृषकका लागि बेला बेला फैलिने महामारी ठुलो चुनौती हुने गरेको उहाँ बताउनुहुन्छ। खोरेत रोगका कारण उहाँले करिब 15 गाई गुमाउनु परेको थियो, जसले व्यवसायमा ठुलो क्षति पुर्यायो, तर पनि उहाँले हार मान्नु भएन।
2: रोगको समस्या हुन्छ, मुख्य गरी चाहिँ त्यो एकै ठाउँ बाँधिराखेको भएर थुनेलोको समस्या अलि धेरै हुन्छ, त्यो हुन्छ। यहाँभन्दा पहिला एकपल्ट महामारीको नि समस्या हुन्छ, हजुरको खोतेत आयो, खोतेत आएर मेरो चाहिँ झन्डै 14-15 जति गाईहरू मरे, अनि त्यतिखेर चाहिँ मलाई अलि धेरै नै डर लाग्यो, अब फेरि टिक्न सक्दिनँ कि क्या हो, उठ्न सक्दिनँ कि क्या हो भने आत्मबल बढाएँ, अनि फेरि किनेँ, फेरि ल्याएँ, फेरि पारेँ।
1: मानव जीवनका लागि कृषि अपरिहार्य रहेको उहाँको विश्वास छ। युवा पुस्तालाई उत्पादनसँग जोड्न नसक्नु हाम्रो कमजोरी भएको बताउँदै उहाँ युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने धारणा राख्नुहुन्छ।
2: कृषि पेसा तपाईँको अपरिहार्य छ, हामीले जेसुकै गरे पनि भरि बेलुका भान्सामा गएपछि त हाम्रो खानाको अगाडि त किसानले उत्पादन गरेको कुरा त आउँछ। हाम्रो अलिकति एउटा जेनेरेसनले के गरौँ भन्नुहोला भने उत्पादन गर्न सिकाएन, तपाईँको उपभोग गर्न मात्रै सिकायो। हामीलाई ब्रान्डेड लुगाको बारेमा थाहा छ, ब्रान्डेड तपाईँको जुत्ताको बारेमा थाहा छ, ब्रान्डेड खानाहरूको बारेमा थाहा छ, तपाईँको याक चिज हालेर खानुपर्छ भन्ने पनि थाहा छ, होइन? तर हामीलाई के सिकाइएन भने हामी त्यो याक चिज कसरी बन्छ, हाम्रो चाहिँ त्यो बर्गर उत्पादन गर्ने बनाउने मेन गहुँ, गहुँको पिठो कसरी उत्पादन हुन्छ हाम्रा नानी बाबुहरूलाई अहिलेको जेनेरेसनलाई हामीले त्यो कुरा सिकाइएन। अहिलेका युवाहरूलाई त्यसमा लाग्न प्रेरणा दिनुहोस्, तपाईँलाई अर्थ गर्नु केही पनि पर्दैन सरकारले।
1: कृषक खड्काले आफ्ना लागि मात्र होइन अन्यका लागि पनि रोजगारी सृजना गर्नुभएको छ। गोठको कामका लागि 2 कर्मचारीलाई मासिक तलबमा राख्नु भएको छ भने टमाटर खेतीमा आवश्यकता अनुसार

0: प्रदेश सरकारको तर्फबाट यो डेरी बनाउन र माथिल्लो फर्म बनाउनलाई 25 लाख रुपियाँ पैसा अनुदानको कन्सेप्ट बन्द गरिनुपर्छ। मलाई ब्याङ्कले बिना धितो ऋण दिनुपर्छ। मेरो फर्म देखाएर मेरो काम हेरेर अथवा यसले काम गरेको सही छ है भनेर मूल्याङ्कन ऋण दिनुपर्छ। मलाई ऋण माग्न गयो काम गर्छु भनेर ऋण माग्नु धितोले भन्नुहुन्छ, कृपया अनुदान हटाइदिनुहोस्, कृषि ऋण दिनुहोस्, तिर्ने गरी दिनुहोस्, थोरै ब्याजमा दिनुहोस्, ब्याज चाहिँ धेरै नलाउनुहोस्।
1: कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने र किसानको उत्पादनले सुनिश्चित बजार पाउने खालका नीति आवश्यक रहेको कृषक खड्काको भनाइ छ। त्यसैले उहाँ नीति निर्माताहरूलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गर्नुहुन्छ।
0: कृषि उद्योगमा परिणत गर्नुपर्छ व्यवसायलाई एकदमै। तपाईँको अहिले गोलभेडाको मूल्य आएन, अब मूल्य आएन भनेर हामी दौडेर गएर माइती घरमा फाल्यौँ, गलत, एकदमै गलत। इन्डियाबाट आउने त्यो सस बन्द गरिदियो भने टोमाटो केचपहरू हुन्छ नि, डुक्सु के जातको आउँछ नि, त्यो बन्द गरिदिने हो भने त नेपालमा उद्योग खोल्थे, किसानसँग यहीँ किन्थे, यहीँ किनेपछि त हजुरको मूल्य आउँथ्यो नि त। तपाईँहरू नीति निर्माण गर्दा अलिकति ध्यान दिएर गरिदिनुहोस्, तपाईँ उद्यम गर्न सिकाइदिनुहोस् न। तपाईँको मूल्य वृद्धि श्रृङ्खला, तपाईँको धानबाट चामल बन्छ, तपाईँको चिउरा बन्छ, त्यसबाट अरू परिकारहरू बन्छ, मूल्य वृद्धि श्रृङ्खला तपाईँले यो कार्यक्रम लागू गरिदिनुहोस् न। उद्योग आफै खोलिँदै जान्छ, आवश्यक पर्छ त उसले खोल्छ त।
1: कहिल्यै विदेश जाने सोच नबनाउनु भएका कृषक खड्काले आफ्नो जीवनको अधिकांश समय कृषिमै बिताउनु भएको छ। उहाँ कृषिमा लाग्न चाहने युवालाई जोश, जाँगर र आत्मविश्वासका साथ यस पेसामा अघि बढ्न सुझाव पनि दिनुहुन्छ।
0: तपाईँहरू कृषि उद्यमीमा लाग्नुहोस्, उद्यमशीलता गर्नुहोस्। इङ्ग्लिसमा मुस्ली भन्छ, नेपालीमा गहुँको चिउरा भन्छ, त्यो तपाईँहरूको हाम्रो हिमाली जिल्लाहरूमा फलेको जौको र गहुँको बनाउन सकिन्छ होइन, धेरै छ। तपाईँको पाइला पाइलामा पैसा छ, यसैमा आनन्द छ, धेरै आनन्द छ। र मैले अब लाग्नेहरूलाई उत्पादनमुखी बनिदिनुहोस्, वा भनिन्छ फलफुलहरू रसिलो देख्यो भने हामी ल्याइन्छ होइन, अङ्गुर ल्याइन्छ, सबै फलफुल ल्याइन्छ, तर यो कहाँ फल्छ, कसरी फल्छ त्यसको अध्ययन गरिदिनुहोस्, लगाउने कोसिस गर्नुहोस्। एक्लै सक्नुहुन्न, सामूहिक मिलेर गर्नुहोस्, जग्गाहरू जति पनि छन् होइन, माध्यम बाटो खोज्नुहोस्, उत्पादन गरिदिनुहोस्, आनन्द छ।
1: पुष्कर खड्काको यो यात्रा एक्लो किसानको सफलता मात्र होइन, यो नेपालको माटोमै भविष्य खोज्न चाहने हजारौं युवाका लागि एउटा उदाहरण पनि हो।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.in

gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटारस्तान क्षेत्रमा 13 जनाको मृत्यु।

0: मोबाइलमा प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा मात्रै सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा चासो रहने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा पुर्याउन विधेयक महत्वपूर्ण भएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री सोभिता गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारी मध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। यसै प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक 2083 कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएको बताउनुभयो। प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो।
4: परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य सुरु गरिएको छ। अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र जारी रहेको बेहोरा अनुरोध गर्दछु।
3: मन्त्री खनालले विक्रम सम्बत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढाएको बताउनुभयो। मन्त्री मेहताले सड़क दुर्घटनामा घाइते भएका नागरिकहरूको उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै उपचारको व्यवस्था गराउने सरकारको नीति अनुसार सरकार अगाडि बढेको बताउनुभयो। उहाँले ढल्के बरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत रहेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराउनुभयो। मन्त्री मेहताले नयाँ संरचनामा निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडि बढाएको बताउनुभयो। यसै गरी सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सिर्जना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 ल्याइएको बताउनुभयो।
0: हामी यथास्थितिमा सन्तुष्ट छैनौँ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदौ विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
3: मन्त्री यादवले रोजगारी र सिप विकासका विशेष कार्यक्रम अन्तर्गत मन्त्रालयले रोजगार प्रवर्धन दशकलाई उच्च प्राथमिकतामा राखेको र यसको लक्ष्य स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा लगाउनु रहेको बताउनुभयो। त्यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्ष दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। सांसदहरूले सुनसरीको कप्तानगंजमा भएको घटना जुनसुकै कारणले भएको भए पनि त्यहाँ मृत्यु हुने नागरिकहरू नेपाली नागरिक नै भएको भन्दै आफ्ना नागरिकको जीवधनको रक्षा सरकारले गर्नुपर्ने र त्यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि र ग्यास अभावका कारण नागरिकहरूको चुलो बाल्न समस्या भएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि साउन 26 गते दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारत र चीनका राजदूतले आज छुट्टा छुट्टै भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं आपसी साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहको चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबको दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 को कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा समिति सदस्यहरूले सदाचार पालना सरकारबाटै शुरू गरिनुपर्ने भन्दै सदाचारलाई जीवन पद्धतिमै ल्याउनु पर्नेमा जोड़ दिनुभयो। सदस्यहरूले सदाचार सबै क्षेत्र र वर्गमा अपरिहार्य भएको भन्दै त्यसलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न सरकारले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो। बैठकमा सदाचार नीतिको कार्यान्वयनका लागि जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको आचरणमा सुधार ल्याउनुपर्ने धारणा पनि समिति सदस्यहरूले राख्नु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान बमोजिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदीन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलाली स्थित रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम सुरु भएको छ। आयोजनाले कैलालीको मध्यवर्ती क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
5: कैलाली स्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम सुरु भएको छ। कर्णाली चिसापानी मूल इन्टेक रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणको काम सकिएपछि यति बेला तेस्रो चरणको काम थालिएको हो। 2082 सालमा गुरु योजना स्वीकृत भएको सिंचाई आयोजनाको तेस्रो चरणमा पथरियादेखि कान्द्रासम्म 13.2 किलोमिटर मूल नहर निर्माण सहित आधुनिक सिंचाई प्रणाली विस्तार गरिनेछ। अहिले मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। यो सिंचाई आयोजनाबाट घोडागोडी नगरपालिका, बद्धगोरिया गाउँपालिका र भजनी नगरपालिका क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारी लक्ष्य रहेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कार्यालय टिकापुरका इन्जिनियर निलम थापा।
6: आयोजनालाई आधुनिकीकरण गर्ने काम सम्पन्न भइसके पछाडि तेस्रो चरणको लागि पथरियादेखि कान्द्रासम्म जुन मूल नहर विस्तार गर्ने कामको ठेक्का प्रक्रियामा गएका छ। यसले 17,500 हेक्टर जमिनमा सिंचाई सेवा सुविधा पुर्याउने लक्ष्य रहेको छ।
5: विश्व ब्याङ्कको 21,74,48,00,000 बजेट सहयोगमा सुरु भएको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको काम आर्थिक वर्ष 2087-88 भित्र पुरा गरिसक्ने योजना रहेको छ। यस्तै लम्कीचुवा नगरपालिका क्षेत्रको 6,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित पश्चिम लम्की नगर विस्तारका लागि आवश्यक काम कारवाही अघि बढिरहेको छ। 14.65 किलोमिटर लम्की नगर निर्माणका लागि अहिले सम्झौताको चरणमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाका इन्जिनियर निलम थापाको भनाइ छ।
6: यो लम्की विस्तार नहर 14.65 किलोमिटर लामो मूल नहर छ। यसमा आवश्यक संरचनाहरू लाइनिङहरूको कामहरू गर्नको लागि खरिद प्रक्रियामा गएर बोलपत्र आह्वान भई अहिले सम्झौता गर्ने चरणमा लगभग पुगेको छ।
5: कैलालीको पूर्वी क्षेत्रमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित 2067-68 सालबाट शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणमा सम्पन्न सिंचाई प्रणालीबाट टिकापुर नगरपालिका, जानकी गाउँपालिका क्षेत्रको 14,300 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको आयोजना कार्यालयले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: सुर्खेत जुम्ला सडकमा ब्रेक फेल भएर अटो सडकको पर्खालमा ठोकिँदा भएको दुर्घटनामा एकजनाको मृत्यु हुनुका साथै 3 जना घाइते भएका छन्। मृत्यु हुनेमा कालीकोटको महावै 5 गेलाका 35 वर्षीय मंगल शाही रहेको कर्णाली प्रहरी प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार आज बिहान कालीकोटको पिलीबाट मानवतर्फ आउँदै गरेको अटो अचानक ब्रेक फेल भएर खाडा चक्र नगरपालिका 7 पिलीमा दुर्घटना भएको हो। 3 जना घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यसै गरी पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। आज बिहान जुम्सा सत्यवती घस मिघा भित्री कच्ची सडक खण्डमा माथागढी गाउँपालिका 5 बाट बुटवलतर्फ जाँदै गरेको मुस्ताङ पिकअप जीप दुर्घटना परेको हो। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण 2 ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3 तामाखानी र सोताङ गाउँपालिका 4 ओडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। पश्चिम नवलपरासीको सुस्तामा भइरहेको डुबान तथा नारायणी नदीको कटान नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले उच्च चासो देखाएका छन्। नदीको कटान तीव्र बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य आफै सुस्ता पुगेर स्थलगत निरीक्षण गर्दै सुस्तालाई नदी कटानबाट जोगाउन प्रदेश सरकार गम्भीर रहेको र तत्काल आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै नदी कटानको जोखिम बढ्दै गएपछि संघीय सांसद विक्रम खनालले समस्या समाधानका लागि संघीय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसको टार्टार स्थान क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा पनि कम्तीमा 13 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रुसी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा एक बच्चा पनि बालक पनि रहेका छन् भने अन्य 75 जना घाइते भएका छन्। युक्रेनमा मस्कोले पूर्ण स्तरको युद्ध सुरु गरे यता रुसमा भएको सबैभन्दा घातक एकल आक्रमणहरूमध्ये एक हो। युक्रेनी सीमाबाट 1,100 किलोमिटर भन्दा बढी टाढा रहेको निज्ने कामस्क सहरमा भएको यस आक्रमणबारे किवले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। इन्डोनेसियामा साप्ताहिक कार रेसका क्रममा एउटा कार नियन्त्रण बाहिर गएर दर्शकहरूमाथि ठोकिएपछि 8 जनाको मृत्यु भएको र 9 जना घाइते भएको प्रहरीले जनाएको छ। यो दुर्घटना गएराति इन्डोनेसियाको सुलावेसी टापुमा रहेको कोतामो बागु सहरमा आयोजित ड्राग कार रेसका क्रममा भएको उत्तर सुलावेसी प्रहरी प्रमुख रोएके ह्यारी ल्याङ्ग्रीले बताएका छन्। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपालमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाता संघको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तार सहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै त्यसका लागि सरकार लगानीकर्ताको साथमा रहेको बताउनु भयो। अर्थमन्त्री वाग्लेले उद्यमीले उठाउनु भएका विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनु भयो। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। छलफलमा करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकोले त्यसलाई सुधार्नुपर्ने, लगानीको लागि सहज र सरल प्रक्रिया हुनुपर्ने तथा आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था गर्न आग्रह गर्नु भएको थियो। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अप्नाउन सकिने विभिन्न विकल्पहरूका बारेमा छलफल भएको थियो। कार्यदलको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। कार्यदलले आफ्नो प्रतिवेदन 1 महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताहरूको रकम फिर्ता गरेको जनाएको छ। समिति समक्ष 76,000 बचतकर्ताहरूले करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा हाल बचतकर्ताको बचत रकम फिर्ता गर्ने क्रम जारी रहेको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यले समिति गठन भएपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म बचतकर्ताको रकम असुल गरेर नै बचत फिर्ता गरिएको जानकारी दिनुभयो। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सो भन्दा कम बचत भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने काम अघि बढाइएको र हालसम्म शिव शिखर बाहेकका अन्य सहकारीहरूको रकम फिर्ता भइसकेको समितिले जनाएको छ। समितिले सोमबार मात्रै 223 बचतकर्ताहरूको 19 करोड रकम फिर्ता गरेको छ। मनाङमा निर्माण हुन लागेको 65 मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाका लागि 10 अर्ब रुपियाँ भन्दा बढीको लगानी वित्तीय व्यवस्थापन भएको छ। माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीको प्रवर्धक दुधखोला हाइड्रो पावर कम्पनी र ऋण लगानी गर्ने बैंकहरू बीच वित्तीय व्यवस्थापन सम्बन्धी औपचारिक सम्झौता भएसँगै आयोजना निर्माणको वित्तीय व्यवस्थापन टुङ्गो लागेको हो। यस आयोजनामा एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा 6,81 अर्ब रुपियाँ लगानी गर्नेछ भने सानीमा बैंकले 3,20 अर्ब रुपियाँ लगानी गर्ने सम्झौता भएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: नेपालका शेखर थापाले 11 एसियाली आइटीएफ टेक्वान्डो च्याम्पियनसिपमा काँस्य पदक जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान पार्टनरमा काँस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेक्वान्डो महासंघ आइटीएफका महासचिव घम बहादुर थापाले जानकारी दिनुभयो। शेखरले स्पेनिङ तर्फ पुरुष 65-70 केजी तौलसम्ममा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा शेखरले पदक जितेनन्। शेखर दक्षिण एसियाली आइटीएफ तेक्वान्डो च्याम्पियनसिपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको पार्टनर र दोस्रो संस्करणको स्पाइकिङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो नेपाल आइटीएफ तेक्वान्डोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। सोमो बीको शीर्ष 5 रहँदै होरा सुजै ग्रान्ड फिलामा पुग्न सफल भएको हो। समूहमा चौथो भएको होरालले $57,500 पुरस्कार पनि पक्का गरेको छ। समूह चरणमा होराले 98 अङ्कसहित चौथो स्थान हासिल गरेको हो। अन्तिम खेल अघि शीर्ष 5 रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अङ्कका आधारमा शीर्ष 5 रह्यो। यससँगै उसले सर्भाइभल स्टेज खेल्नुपर्ने झन्झटबाट समेत जोगिँदै सिधै ग्रान्ड फिनालीको टिकट काटेको हो। यसअघि ग्रान्ड फिनालीका 16 मध्ये 10 टोलीको टुङ्गो लागिसकेको छ। अब दुवै समूहका 6-13 स्थानमा रहेका 16 टोलीले August 11-12 सर्भाइभ स्टेज खेल्नेछन्। त्यसबाट शीर्ष 6 टोलीले ग्रान्ड फिनालीको बाँकी स्थान पूरा गर्नेछन्। समूह चरणका अन्तिम 3 स्थानमा रहेका 6 टोली भने प्रतियोगिताबाट बाहिरिनेछन्। August 14-16 हुने ग्रान्ड फिनालीमा होरा विश्वकप उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै $500,000 पाउनेछ भने उपविजेताले $250,000 र तेस्रो हुने टोलीले $150,000 प्राप्त गर्नेछन्।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। साथै गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 22.3 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 15.9 मिलिमिटर। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 17.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 56.9 मिलिमिटर। दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटारस्थान क्षेत्रमा 13 मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
11: नमस्कार स्वयंसेविका दिदी।
12: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
12: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेर
16: त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
15: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो यो।
16: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
15: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
16: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रधानमन्त्री वीरेन्द्र शाहद्वारा भारत र चीनका राजदूतहरूसँग कूटनीतिक र द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने बारे छुट्टा छुट्टै छलफल।
2: सरकारका प्रवक्तासँग मिडिया हाउसका सम्पादकहरूको छलफल। सूचनाको पारदर्शिता र शिक्षा प्रणाली सुधारका लागि सम्पादकहरूको जोड।
1: 20 ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको संवाद। लगानीकर्ताका समस्या तत्काल सम्बोधन गर्न रेस्पोन्स डेस्क स्थापना गरिने।
2: र खेल प्रसङ्गमा नेपाली क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त। अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको इतिहासमा 5000 औं खेल पुरा।
0: कार्यक्रम सुरु गरौँ। प्रधानमन्त्री वीरेन्द्र शाह र भारत तथा चीनका राजदूतहरू बीच भेटवार्ता सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री वीरेन्द्र शाहसँग नेपालका लागि छिमेकी मुलुकहरू भारत र चीनका राजदूतहरूले गर्नुभएको पछिल्लो शिष्टाचार भेटवार्तालाई लिएर कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतका राजदूत नवीन श्रीवास्तव र जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो। नेपालको कूटनीतिक सन्तुलन र भूराजनीतिक महत्वका दृष्टिकोणले यी भेटहरूलाई कसरी हेर्न सकिन्छ? थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: नेपालमा नयाँ सरकार गठन वा नेतृत्व परिवर्तन भएसँगै दुई छिमेकी मुलुक भारत र चीनका प्रतिनिधिहरूको सक्रियता बढ्नु कूटनीतिक रूपमा स्वाभाविक मानिन्छ। तर प्रधानमन्त्री वीरेन्द्र शाहले पदभार ग्रहण गरेको करिब 5 महिनापछि दुवै छिमेकी देशका राजदूतहरूसँग भएको यो प्रारम्भिक संवादले विशेष अर्थ राख्दछ। आज सिंहदरबारमा भएको भेटमा भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध, विकास साझेदारी र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्ने विषयमा जोड दिनु भएको छ। यस्तै चीनका राजदूत झाङ माओमिङसँगको भेटमा पनि नेपाल चीन सम्बन्धलाई थप मजबुत बनाउने, विकास साझेदारी अभिवृद्धि गर्ने र द्विपक्षीय सहयोगका दायरा फराकिलो बनाउने विषयमा गहन छलफल भएको छ। प्रधानमन्त्री शाहले चीनसँगको परम्परागत र ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विश्लेषकहरूका अनुसार प्रधानमन्त्री वीरेन्द्र शाहको नेतृत्वमा बन्ने वैदेशिक नीति र छिमेकी सम्बन्ध कस्तो रहनेछ भन्नेमा नयाँ दिल्ली र बेजिङ दुवैको चासो छ। परम्परागत शक्ति सन्तुलन भन्दा बाहिरबाट नेतृत्वमा पुग्नुभएका शाहले छिमेकी राष्ट्रहरूसँगको आर्थिक, सामाजिक तथा रणनीतिक सम्बन्धलाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने विषयलाई कौतूहलताका साथ हेरिएको छ। दुवै राजदूतहरूसँगको भेटमा प्रधानमन्त्री शाहले दिनुभएको सन्देशले नेपालले आफ्ना दुवै छिमेकीसँग समदूरी, पारस्परिक हित र ऐतिहासिक सम्बन्धको जगमा सहकार्य गर्न चाहेको संकेत गर्दछ। आगामी दिनमा यी भेटघाटहरू औपचारिक शुभकामनामा मात्र सीमित हुन्छन् या वास्तविक विकास साझेदारी र आयोजना कार्यान्वयनमा रूपान्तरण हुन्छन्, त्यो भने हेर्न बाँकी नै छ।
0: सरकारी सूचना प्रवाहलाई पारदर्शी बनाउन र शिक्षा क्षेत्रका व्यथिति अन्त्य गर्न सञ्चार माध्यमका सम्पादकहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज शिक्षा मन्त्रालयमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलसँग भएको छलफलमा वरिष्ठ पत्रकारहरूले सूचनाको सहज पहुँच अभावमा भ्रामक जानकारी फैलने जोखिम औल्याउँदै रणनीतिक निर्णयहरूमा सरकारवालाहरूसँग पर्याप्त संवाद गर्न आग्रह गरे। जवाफमा मन्त्री पोखरेलले लोकतान्त्रिक मूल्य मान्यता अनुसार सुशासन, पारदर्शी सूचना प्रणाली र शैक्षिक गुणस्तर अभिवृद्धिमा सरकार प्रतिबद्ध रहेको दावी गर्नुभयो। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
2: लोकतान्त्रिक व्यवस्थामा सरकारका काम कारवाही पारदर्शी हुनु र नागरिकले सूचना पाउने अधिकार सुनिश्चित हुनु मौलिक शर्त मानिन्छ। तर पछिल्लो समय सरकारी निर्णय र नीतिगत विषयमा सूचना प्रवाह चुस्त हुन नसकेको गुनासो सञ्चार जगतबाट निरन्तर उठ्दै आएको छ। यसै सन्दर्भमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र मुलुकका प्रमुख सञ्चार माध्यमका सम्पादकहरू बीच आज मन्त्रालयमा एक महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलका क्रममा वरिष्ठ पत्रकारहरूले सरकारी निर्णय, प्रधानमन्त्री तथा अन्तर मन्त्रालयका गतिविधि र रणनीतिक नीतिहरूमा सञ्चार माध्यमको सहज र पारदर्शी पहुँच हुनुपर्नेमा जोड दिनुभएको छ। कान्तिपुर दैनिकका प्रधान सम्पादक गोकर्ण अवस्थीले सूचना समयमै र सहज रूपमा प्रवाह हुन नसके गलत सूचना अर्थात् मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जोखिम औल्याउनु भएको छ। त्यस्तै अनलाइन खबरका प्रधान सम्पादक बसन्त बस्नेतले निरन्तरको संवादले सरकार र मिडिया बीचको दूरी कम गर्ने बताउनु भयो भने देशसञ्चार.com का सम्पादक युवराज घिमिरेले सरकारी सूचनाको समयबद्धतामा जोड दिनुभयो। छलफलको अर्को मुख्य एजेन्डा थियो शिक्षा क्षेत्रको सुधार। विद्यालय तहको पाठ्यक्रममा व्यापक फेरबदल, विश्वविद्यालयको स्वायत्तता र पदाधिकारी नियुक्तिमा निष्पक्षता कायम गर्नुपर्ने विषयमा सम्पादकहरूले सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। हिमालय टेलिभिजनका समूह सम्पादक उमेश चौहान तथा शिलापत्रका सम्पादक योगेश ढकालले शिक्षामा व्याप्त व्यतिथि अन्त्य गरी विश्वविद्यालयहरूप्रतिको जनविश्वास पुनः स्थापना गर्न दीर्घकालीन नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो। सम्पादकहरूका जिज्ञासा र सुझाव पछि बोल्दै सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले सरकार लोकतान्त्रिक मूल्य मान्यता र जनमतको आधारमा अघि बढेको दावी गर्नुभयो। वर्तमान सरकार एक्सनबाट होइन प्रजातान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएको हो, त्यसैले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहन्छ र छ पनि। जनताको आशा र भरोसालाई साकार पार्न हामी अहोरात खटिएका छौँ, सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारी नियुक्ति निष्पक्ष रूपमा गरिएको र सूचना प्रणालीलाई थप व्यवस्थित तथा सरल बनाउन मन्त्रालय लागि परेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपालमा सरकार परिवर्तनसँगै सूचना प्रवाहको शैली र शिक्षा सुधारका प्रतिबद्धताहरू दोहोरिने गरे पनि तिनको व्यवहारिक कार्यान्वयन भने सधैँ चुनौतीपूर्ण रहँदै आएको छ। सरकार र मिडिया बीचको यो संवादले सूचनाको हक सुनिश्चित गर्न र शैक्षिक व्यतिथि अन्त्य गर्न कतिको मद्दत पुर्याउँछ त्यो भने आगामी दिनमा सञ्चार माध्यमले सम्प्रेषण गर्ने समाचार र सरकारी कदमले नै प्रष्ट पार्नेछ।
0: सरकारले सन् 1816 को सुगौली सन्धि र सन् 1950 को शान्ति तथा मैत्री सन्धि लगायत राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेजको खोज प्रमाणीकरण र सुरक्षित डिजिटलाइजेसन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय अभिलेखालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी कूटनीतिक दस्तावेजहरूको दीर्घकालीन संरक्षणका लागि मन्त्रालयमा छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरिएको जानकारी गराउनुभयो। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: नेपाल र ब्रिटिस इन्डिया बीच सन् 1816 भएको सुगौली सन्धि र सन् 1950 भारतसँग भएको शान्ति तथा मैत्री सन्धिको औपचारिक सक्कल प्रति नेपालसँग छ कि छैन, प्रतिनिधि सभाको बैठकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले सोध्नु भएको यस प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय अभिलेखालयमा केही कागजात भए पनि ती औपचारिक सन्धिकै सक्कल प्रति हुन् कि होइनन् भन्ने बारे सरकारसँग स्पष्ट जानकारी नरहेको बताउनु भएको छ। उहाँले राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजात रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख र लिम्पिया धुरासीमा विवाद बारे बेलायत सरकारको पनि सरोकार हुनुपर्ने अभिव्यक्ति दिएपछि 1816 को सुगौली सन्धिको विषय पुनः बहसमा आएको थियो। विगत 20 वर्षमा परराष्ट्र मन्त्रालयलाई चितल निवास नारायणहिटी दरबार संग्रहालय हुँदै अर्थ मन्त्रालयको भवनमा बारम्बार सारिएका कारण कतिपय महत्वपूर्ण कागजातहरू हराएको वा जोखिममा परेको आशंका गरिएको छ। यद्यपि मन्त्री खनालका अनुसार मन्त्रालयको आफ्नै स्थायी भवन निर्माणका लागि चालु आर्थिक वर्ष 2083-84 50 करोड रुपियाँ बजेट नियोजन गरिएको छ र गृह मन्त्रालय रहेको जग्गामा भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारसँग हाल मित्र राष्ट्रहरू र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग गरिएका 655 सन्धि सम्झौताहरू रहेका छन्। ती मध्ये हालसम्म 55 परिमार्जन भइसकेका छन् भने बाँकी 600 सन्धि सम्झौताहरू राष्ट्रिय हितलाई केन्द्रमा राखी आपसी सहमतिमा पुनरावलोकन तथा नवीकरण गर्ने सरकारको नीति रहेको छ। यसैबीच नेपालको ठूलो युवा जनसंख्या चुनौती नभई देश विकासका लागि ऐतिहासिक अवसर भएको युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बताउनु भएको छ। संसदमा बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 पेश गर्दै मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। सरकारले स्वदेशमै रोजगारी सृजना गर्न रोजगार प्रवर्धन दशकलाई प्राथमिकतामा राखेको छ। ऐतिहासिक अभिलेखहरूको डिजिटाइजेसन र कूटनीतिक दस्तावेजको सुरक्षित भण्डारणसँगै युवा पुस्तालाई प्रविधिसँग जोडेर अघि बढाउने सरकारी नीतिले कतिको सार्थकता पाउँछ त्यो भने हेर्न बाँकी नै छ।
0: कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय क्रिकेट सम्बन्धी एउटा प्रसङ्ग। पुरुष एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आफ्नो ऐतिहासिक 5000 खेलको मोडमा पुगेको छ। सन् 1971 सुरु भएको यो 50 ओभरको यात्रामा अनेकौं कीर्तिमानहरू बने र भत्किए। तर यस्ता केही यस्ता असाधारण रेकर्डहरू छन् जसलाई समयले पनि माथ दिन सकेको छैन। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
2: एक दिवसीय क्रिकेटमा टोलीको ठुलो योगफलको कुरा गर्दा श्रीलङ्काको नाम अग्रपङ्क्तिमा आउँछ। सन् 1996 विश्वकपमा केनिया विरुद्ध 398 रन बनाएर कीर्तिमान कायम गरेको श्रीलङ्काले सन् 2006 नेदरल्यान्ड्स विरुद्ध 443 रन बनाउँदै आफ्नै रेकर्ड तोडेको थियो। यो कीर्तिमान 3710 दिनसम्म कसैले भत्काउन सकेन। यद्यपि हाल यो रेकर्ड इङ्ल्यान्डको नाममा छ, जसले सन् 2022 नेदरल्यान्ड्स विरुद्ध नै 498 रनको विशाल योगफल तयार पारेको थियो। व्यक्तिगत उत्कृष्ट पारीको चर्चा गर्दा सन् 1984 वेस्ट इन्डिजका लिजेन्ड विब रिचर्ड्सले इङ्ल्यान्ड विरुद्ध बनाएको अभिजित 189 रनको कीर्तिमान 4738 दिनसम्म शीर्ष स्थानमा रह्यो। पछि पाकिस्तानका सईद अनवरले 194 रन बनाएर यसलाई तोडेका थिए। अहिले भारतका रोहित शर्माको 264 रनको कीर्तिमान विगत 12 वर्षदेखि सुरक्षित छ। बलिङतर्फ श्रीलङ्काका तीव्र गतिका बलर चामिन्डा वासको कीर्तिमान अझै पनि अतुलनीय छ। सन् 2001 जिम्बाब्वे विरुद्ध 19 रन दिएर 8 विकेट लिएका वासको यो रेकर्ड 25 वर्ष बितिसक्दा पनि अक्षुण रहेको छ। पुरुष ओडिआई इतिहासमा 8 विकेट लिने उनी एक मात्र बलर हुन्। त्यस्तै सर्वाधिक विकेटको सूचीमा श्रीलङ्काकै स्पिन जादुगर मुथैया मुरलीधरन 17 वर्षदेखि 534 विकेटका साथ शीर्ष स्थानमा छन्। उनको यो कीर्तिमान निकट भविष्यमा कसैले तोड्ने सम्भावना निकै कम देखिन्छ। ब्याटिङ तर्फ क्रिकेटका भगवान मानिने भारतका सचिन तेन्दुलकरले सन् 2000 सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा गरेका थिए। 24 वर्ष भन्दा बढी समय बितिसक्दा पनि 18426 रनका साथ उनी शीर्ष स्थानमै छन्। तथापि सचिन तेन्दुलकरको 49 शतकको कीर्तिमान भने 25 वर्षपछि सन् 2023 विश्वकपमा भारतकै विराट कोहलीले 50 शतक प्रहार गर्दै तोडेका थिए। द्रुत ब्याटिङ तर्फ सन् 1996 पाकिस्तानका साहिद अफ्रिदीले 37 बलमा प्रहार गरेको शतकको रेकर्ड 6298 दिनसम्म कायम रह्यो, जसलाई सन् 2015 दक्षिण अफ्रिकाका एबी डी विलियर्सले 31 बलमा तोडेका थिए। यसै गरी पाकिस्तानका तीव्र गतिका बलर वाकर युनिसले एकै खेलमा 5 विकेट लिने करारनामा 13 पटक आफ्नै नाममा गरेका छन्। उनको यो कीर्तिमान विगत 33 वर्षदेखि अपराजित रहँदै आएको छ। 5000 म्याचको यो ऐतिहासिक बिन्दुमा आइपुग्दा एक दिवसीय क्रिकेटको स्वरूप बदलिएको छ। तर यी पुराना कीर्तिमानहरूले खेलको स्वर्ण युगको सम्झना ताजा गराइरहनेछन्।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक झुक्यान प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयमा साउन 22 गते संचार कर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ। साक्षात्कारको क्रममा उहाँले संचार कर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया समेत गर्नुभएको थियो। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक काफ्लेले गत आर्थिक वर्ष 2082 साउन 1 गतेदेखि 2083 असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतिकरण गर्नुभयो। सो क्रममा उहाँले मानव स्रोत तथा अन्य स्रोत व्यवस्थापन तर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी कार्यरत संख्या र दर्जागत संख्या बारे जानकारी दिनुभयो। प्रहरीको इकाइगत संख्या अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाइहरू नेपाल प्रहरीको भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोस्टमा कार्यरत एवं नयाँ स्तर वृद्धिको लागि माग भएका इकाइहरूको बारेमा समेत उहाँले संख्यागत विवरण प्रस्तुत गर्नुभयो। यसै गरी उक्त अवधिमा उहाँले नयाँ नियुक्ति पदस्थापन सरुवा बढुवा कारवाही तथा पुरस्कारका साथै प्रशिक्षण सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो। यसै गरी प्रहरी कार्य शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन तर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क ट्राफिक कारवाही सम्बन्धी विवरण शान्ति सुरक्षाको अवस्था समुदाय प्रहरी साझेदारी मार्फत अपराध न्यूनीकरणका प्रयासहरू संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता विपद व्यवस्थापन नागरिक संघको सम्बन्ध सूचना प्रवाह र प्रहरी सेवा सूचना प्रविधिको प्रयोग नेपाल प्रहरी मोबाइल एपमा प्राप्त गुनासोहरूको सम्बोधन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पद बहाली पश्चात हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित संचार कर्मीहरूलाई जानकारी दिनुभयो। साथै उहाँले नेपाल प्रहरीको भावी स्वरूप राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको परियोजना नेपाल प्रहरी अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य सेवा लगायतका विषयहरूमा समेत विस्तृत रूपमा जानकारी दिनुभएको थियो। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक काफ्लेले संचार कर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै नेपाल प्रहरी सेवाग्राही प्रति केन्द्रित रहेर नागरिक मैत्री सेवा प्रवाहमा सदैव कटिबद्ध रहँदै आएको बताउनुभयो। नेपाल प्रहरीले शान्ति सुरक्षामा गरेका महत्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापहरूमा कमी हुनका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त सुदृढ भरपर्दो एवं व्यवस्थित भएको बताउनुभयो। अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखी समग्र प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्न विभिन्न किसिमका कल्याणकारी योजनाहरू समेत लागू गरी अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो।
0: अपराध समाचार। सोलुखुम्बु जिल्ला सोलुदुत कुण्ड नगरपालिका 11 बस्ने 46 वर्षीय तोई बहादुर कटुवालको हत्या गरेको अभियोगमा सोही नगरपालिका 11 बस्ने 19 वर्षीय भुवन सिंह कार्कीलाई साउन 24 गते प्रहरीले पक्राउ गरेको छ।
1: एक थान पिस्तोल सहित कपिल वस्तु जिल्ला कृष्णनगर नगरपालिका 5 बस्ने 23 वर्षीय आशिष पाण्डे सोही नगरपालिका 8 बस्ने 21 वर्षीय जितेन्द्र मौर्या र 19 वर्षीय विनोद कश्यपलाई विजयनगर गाउँपालिका 4 साउन 23 गते प्रहरीले पक्राउ गरेको छ।
0: नियन्त्रित लागौषध ट्रामाडोल 2700 ट्याब्लेट सहित सुनसरी जिल्ला इनरुवा नगरपालिका 9 बस्ने 26 वर्षीय मनोज उराव समेत दुईजनालाई सोही नगरपालिका 3 साउन 22 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागौषध ट्रामाडोल 802 ट्याब्लेट सहित रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका 6 बस्ने 48 वर्षीय कपिल वज्राचार्यलाई सिद्धार्थनगर नगरपालिका 1 साउन 21 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागौषध ट्रामाडोल 144 ट्याब्लेट सहित सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका 9 बस्ने 22 वर्षीय सौजन लिम्बू र धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका 5 बस्ने 19 वर्षीय समीर राईलाई धनकुटा जिल्ला पाखरीवास नगरपालिका 5 साउन 21 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै अवैध लागौषध गाँजा करिब 647 किलोग्राम सहित मकवानपुर जिल्ला कैलाश गाउँपालिका 3 बस्ने 27 वर्षीय उमेश थिङ तामाङ र धनकुटा जिल्ला शहीद भूमि गाउँपालिका 1 बस्ने 36 वर्षीय तुलाराम राईलाई धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका 6 साउन 21 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध गाँजा 5 किलोग्राम सहित भारतीय नागरिक 43 वर्षीय रिङ्कु मेहन र 32 वर्षीय मोहम्मद हसिनलाई काठमाडौँ महानगरपालिका 26 बाट साउन 20 गते प्रहरीले पक्राउ गरेको छ।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका 46 वर्षीय एमडी खुसित आलम नेपाली, नलप्रासीका 33 वर्षीय भूपनारायण चौधरी, सिराहाका 34 वर्षीय वसन्त कुमार सिंह र संखुवा सभाका 42 वर्षीय रस्तमान राई रहेका छन्। पक्राउ मध्ये एमडीले ग्रीस पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 8 लाख रुपियाँ, भूपनारायणले जर्मनी पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 32 लाख रुपियाँ, वसन्तले युए पठाइदिन्छु भन्दै 11 जना पीडितहरूबाट 21 लाख रुपियाँ र रस्तमानले बेलायत पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 4 लाख रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ र ललितपुरको विभिन्न स्थानबाट साउन 22 र 23 गते पक्राउ गरेको हो। त्यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेतका 46 वर्षीय धना तिवारी, बागलुङका 33 वर्षीय रामबहादुर खड्का र दार्चुलाका 30 वर्षीय सुबोध जङ कुंवर रहेका छन्। पक्राउ परेका मध्ये धनाले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै 5 जना पीडितहरूबाट 16 लाख रुपियाँ, रामबहादुरले जर्मनी पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 25 लाख रुपियाँ र सुबोधले युए पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 6 लाख रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडित उजुरीको आधारमा खटिएको प्रहरीले भक्तपुर र काठमाडौँको विभिन्न स्थानबाट साउन 20 र 21 गते पक्राउ गरेको हो।
0: नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै 2,40,000 रुपियाँ रकम ठगी गरेको अभियोगमा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका 8 बस्ने 35 वर्षीय हरीश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
1: नक्कली श्रम स्वीकृति बनाई ठगी गरेको अभियोगमा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका 2 का 37 वर्षीय फजले रसुललाई काठमाडौँ महानगरपालिका 9 बाट साउन 21 गते प्रहरीले पक्राउ गरेको छ। रसुलले वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँबाट प्रदान गरिने श्रम स्वीकृतिको नक्कली अनुमति पत्र बनाई पीडितसँग 2,55,000 रुपियाँ लिई ठगी गरेका थिए।
0: ग्यासको कालो बजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर चागुनारायण नगरपालिका 2 बस्ने 57 वर्षीय तुलसीराम तोयनालाई साउन 23 गते प्रहरीले पक्राउ गरेको छ। तुलसीरामले उपभोक्तालाई एलपी ग्यास प्रति सिलिन्डर 7,000 रुपियाँको दरले बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
1: स्रोत नखुलेको नगद 59,93,500 रुपियाँ सहित चिनिया नागरिक गुङ्ग याङ समेत 2 जनालाई काठमाडौँ चन्द्रगिरी नगरपालिका 2 बाट साउन 23 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक छुक्यान।

0: नमस्कार म्याम।
1: नमस्कार, भन्नुहोस् त तपाईँको समस्या के हो?
0: म्याम, म त अचम्मैसँग फसे नि हजुर। एकैछिनमा 80,000 पैसा गयो मेरो।
1: कसरी गयो त 80,000 पैसा? भएको के हो भन्नुहोस् त राम्रोसँग।
0: म 7 वर्षदेखि त्यही परको एउटा घरमा भाडामा बस्छु म्याम।
1: अनि
0: मेरै गाउँको चिनेको दाईको घर हो त्यो म्याम।
1: अनि त्यसपछि?
0: खासमा दाई युकेमा बस्नुहुन्छ। लगभग घरको सबै जिम्मा मैले नै लिएर अरूको पनि भाडा उठाउने अनि घरको रेखदेख सबै मैले नै गर्छु म्याम।
1: भनेपछि घरको जिम्मा लिनु भएको छ तपाईँले?
0: हजुर हजुर म्याम।
1: अनि अनि अनि अरू?
0: दाईसँग प्राय म्यासेन्जरमै कुरा हुन्थ्यो म्याम। मैले घर भाडा राखिदिने बेला पनि भएको थियो, तर केही दिनदेखि म्यासेन्जरमा कुरा भएको थिएन दाईसँग। हिजो बेलुकीको कुरा हो म्याम, त्यस्तै 8 बजेको थियो होला म्याम, अचानक दाईको नयाँ फेसबुक आइडीबाट रिक्वेस्ट आयो।

होइन, सुरेश दाईले नयाँ फेसबुक आइडी बनाउनु भएछ, रिक्वेस्ट पो आयो त, प्रोफाइल हेर्न पर्यो। ए हो त रहेछ त, भाउजू नानी बाबु सबैको फोटो पनि यसमै पो राख्नु भएछ, पुरानो आइडी बिग्रियो जस्तो छ। ल म्यासेज पनि पो आयो त।

0: भएछ। ए बुवा बिरामी हुनुहुन्छ भन्छ, 30,000 जति छ भने राखिदेऊ न है। ओहो छैन पनि के भन्नु, हुन्छ दाई भन्नु पर्यो, अघिकै क्युआरमा हो नि दाई भनेर सोध्नु पर्यो नि, फेरि अर्कोमा हो कि। ए त्यसैमा हालिदिनु अरे, ल यसको पनि स्क्रिनसट त राख्न पर्यो नि, पठाइदिन्छु दाईलाई पनि, पक्का त गर्नु पर्यो। त्यति कुरा भयो म्याम, मैले उताबाट पठाएको क्युआरमा खुरु खुरु पहिला 50,000 पछि 30,000 गरेर 80,000 हालिदिए अनि सुते।
1: अनि अनि त्यसपछि
0: आज बिहान दाईको पुरानै आइडीबाट मेसेज आयो म्याम, हेर्नु न। अनि मैले पुरानो आइडी खुलेछ त दाई भनेर कुरा सुरु गरे, दाईले त पुरानो आइडी पनि नबिग्रेको नयाँ पनि नखोलेको भनेर पो भन्नुभयो। त्यसपछि तुरुन्तै त्यो पैसा पठाएको आइडी हेर्न जान्छु त ब्लक पो गरेछ म्याम, हेर्नु न।
1: ए बर्बादै भएछ।
0: हो नि म्याम, त्यसपछि ठगीमा परिएछ भन्ने पक्का भयो, र दाईले पनि तुरन्त प्रहरीकोमा जाऊ भनेर सल्लाह दिनु भयो, र म त यहाँ आएको म्याम, नराम्रोसँग झुक्क्याएर ठग्यो नि हजुर।
1: ठिक छ, अब तपाईँ यहाँ आउनु भएको छ, नातिनुहोस्। अनि त्यो तपाईँले पैसा पठाएको सबै प्रमाणहरू राख्नु भएको छ नि?
0: त्यो त छ नि, मैले पैसा पठाउँदाको सबै स्क्रिनसट राखेको छु म्याम, हेर्नु त, अरू त केही छैन म्याम, फेसबुकबाट पनि ब्लक गरिहालेछ।
1: हुन्छ, यी सबै प्रमाणहरू सहित एउटा निवेदन दिएर जानुहोस्, बाँकी हाम्रो अनुसन्धान पछि केही पत्ता लाग्यो भने चाहिँ तपाईँलाई खबर गरौँला।
0: हुन्छ म्याम, त्यसरी मान्छेलाई झुक्क्याएर अर्काको पैसा खाने ठगलाई जसरी पनि पक्राउ गर्नु होला म्याम।

0: नमस्कार म्याम, म त फेरि आएँ हजुर। त्यो ठगको बारेमा केही पत्ता लगायो र हजुर?
1: ए, हामी तपाईँलाई फोन गर्नेवालै थियौँ, तपाईँ आफै आउनु भएछ। ल बस्नुहोस् त्यहाँ। हल्दा साहब, त्यो भाइलाई ल्याउनु त, त्यो हिजो बेलुका पक्रेको भाइलाई। बाहिर ल्याउनुहोस् त।
0: ल, यो राजकुमार भाइलाई किन यहाँ ल्याउनु भएको म्याम?
1: ए, भनेपछि तपाईँले उहाँलाई चिन्नुहुन्छ?
0: किन नचिन्नु म्याम, यो भाइ त म बस्ने घर अगाडिको घरमा डेरामा बस्छन्।
1: ए, तपाईँलाई नक्कली आइडी बनाएर पैसा ठग्ने त उहाँ नै हो त।
0: होइन, के सुन्दैछु भाइ, म यो तिमी नै यो सब गर्ने?
2: ओ दाई, मलाई माफ गर्नुहोस् दाई, मबाट गल्ती भयो। प्राय म दाईसँगै हुन्थे र दाईको सबै कुरा मलाई थाहा हुन्थ्यो। केही दिनदेखि घरबेटीले म्यासेजमा रिप्लाई नगरेको कुरा थाहा पाएपछि त्यसै को मौका छपेर पैसाको लोभले गर्दा यो सब गर्न पर्यो। हजुर, मलाई माफ गरिदिनुस्।
0: ल हेर त, छिमेकी भाइ नभई आफ्नै भाइलाई जस्तो गरेर माया गरेको नतिजा त यस्तो पो। तँलाई पैसा चाहिएकै भए मागेको भए दिन्थेन मैले? यो ठगलाई त्यसै नछोड्नु होला म्याम, दिइहाल्थे त। यो ठगलाई त त्यसै नछोड्नु होला म्याम।
1: उहाँलाई त कानुन अनुसार कारवाही हुन्छ नै। अनि यसरी फेसबुक वा अन्य कुनै पनि सामाजिक सञ्जालमा कसैले म्यासेज गरेर पैसा माग्छ भने चाहिँ एकपटक अडियो वा भिडियो कल गरेर यकिन गर्नुपर्छ त्यही मान्छे हो कि होइन भनेर। अब हामीले म्यासेजमा कसैले पैसा माग्यो, आपत पर्यो, इमर्जेन्सी पर्यो भन्छौ, त्यही म्यासेजको भरमा खुरुक्क पैसा पठाइदिन्छौ अनि ठगीमा पर्छौ। अनि अर्को कुरा सुन्नुहोस्, आफ्ना व्यक्तिगत विवरणहरू, ओटिपी पिन, पासवर्ड वा अन्य कुनै पनि जानकारी कसैले माग्छ भने दिनु हुँदैन, अन्यथा यसै गरी ठगीमा परिन्छ। यस्ता साइबर अपराधबाट जोगिने उपाय भनेको सावधानी र सतर्कता नै पहिलो कडी हो।
0: त्यही त गल्ती भयो म्याम, होला त नि भनेर केही नसोची फ्याट्टै हालिदिइहाले। यो ठगले यतिसम्म गर्छ भन्ने त सोचेको सम्म थिएन म्याम मैले त। यो घटनाबाट ठुलो पाठ सिकेँ म्याम मैले। अबको दिनमा म पनि सतर्क हुन्छु र चिने जानेको सबैलाई सचेत गराउनेछु म्याम।
1: एथेन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक झुक्क्यान। यस नाटकका लेखक दीपकराज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपकराज विश्वकर्मा।
3: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपकराज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
6: ल ल ल, ए कान्छी, म सिधै हानिँदै आएको भने चुखो पानी भर्न लाएको देखिनस्?

0: बजाई अझ बोझ पचाउँछ। कहिले छोको पानीले मैले देउता पूजा गर्नु किन? म चाहिँ मान्छे होइन र?
1: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
2: दुर्व्यवहार कहीं कतै कसैमाथि न हो।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बेलुकीको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी यहाँहरूलाई केही बेर सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। पहिलो गीत सुनाउँछौँ बसन्त थापा र लक्ष्मी मल्लको स्वर, कृष्ण केसी र बसन्त थापाको शब्द सङ्कलनमा।

0: अहिले भर्खरै हामीले यहाँहरूलाई सुनायौँ अर्पण राज गिरी वीरतापुनको स्वर, प्रह्लाद सुवेदी र अर्पण राज गिरीको शब्द सङ्कलनमा रहेको लोकदोहोरी गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ हाम्रो चासो कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: कार्यक्रम हाम्रो चासो, नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले चितवन जिल्लालाई छनौट गरेका छौँ। चितवन जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर हामीले राष्ट्रिय उपभोक्ता मञ्च चितवन जिल्लाका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग कुराकानी गरेका छौँ। कार्यक्रम हाम्रो चासोमा चितवन जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष जीवलाल पुरीज्यूलाई धेरै धेरै स्वागत छ। अहिले चितवन जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
2: निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो। निश्चय पनि चितवन अब सामान्यमा चाहिँ देशको एउटा मध्यभागमा भएको भएर यहाँ भएका गतिविधि, यहाँ भएका क्रियाकलाप राष्ट्रिय एउटा सन्दर्भ पनि स्थापित गरेको अवस्था छ। र पनि चितवनले पछिल्लो समय उपभोक्ता जागरण आफै यो खासै गरी सरकार निकायहरूले चाहिँ उपभोक्ता सचेतना कार्यक्रम ल्याउनु भन्दा पनि खास गरी एउटा कहिले काहीँ बाध्यता उपभोक्ता मञ्चको चाहिँ राष्ट्रिय दिवसको दिनमा पनि एउटा उद्योगन सङ्घले गरेका थियौँ लगायतका केही क्रियाकलापले अथवा मानिसहरूमा पनि एउटा अलिकति शैक्षिक जमात पनि रहेको खास गरी सहरी भेगमा यो कारणले गर्दा सचेतना पनि बढ्दै गएको छ। योभन्दा पहिला अनुगमन पनि भएको कारणले गर्दाखेरि लगभग एउटा सचेत जस्तो जिल्ला भएको कारणले गर्दा सरमुख ठाउँमा अहिले उपभोक्ताले सामान्य रूपमा सन्तोषजनक अवस्थामै रहेको जस्तो महसुस चाहिँ गरेको छु। मैले
1: बजारतिर जाँदाखेरि कतिको गुणस्तरीय खाद्य वस्तुहरू भेटिन्छ, कतिको अखाद्य वस्तुहरू भेटिन्छ त सर?
2: त्यो त समस्या छ नै, किन भन्दाखेरि अब जतिसुकै हामीले भने पनि अझै मैले त अझै पहिला तपाईँको खास गरी हिउँद क्याम्पमा चाहिँ यो विभिन्न चाहिँ सङ्घ संस्थाहरूले चाहिँ एउटा विरोध चाहिँ एउटा महोत्सव आयोजना गरेका हुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ अब त्यस्ता महोत्सवमा स्थलहरूमा राख्ने वस्तुहरूमा चाहिँ अत्यन्तै चाहिँ कमजोर, अब खासै अब मापदण्डभन्दा विपरीतका सामानहरू उपभोग्य गर्नै नमिल्ने मिसार संस्था अथवा त्यस्ता किस्ता कृत्रिम रङहरू मिसाएका खाने खाद्य पदार्थहरू पनि त्यो महोत्सव स्थलमा आएको भएपछि हामीले अनुमान गऱ्यौँ र सचेतना कार्यक्रम गरेपछि अहिले पछिल्लो समय त्यसको सुधार भएको छ। बजारमा समस्या त मिसावटको समस्या सबै छन्, त्यो म्याच गुजरेका सामान मिसावट उता यो विभिन्न भइरहेका छन्। निशासित प्रशासनलाई पनि हामीले यसलाई यदि परिस्थितिहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई बजार अनुगमन लगायत कारवाही लगायत त्यो विषयमा हामीले खबरदारी गरेको अवस्था पनि छ। बजारमा त समस्या जहिले पनि छ।
1: अब बजारमा समस्या छ भनिरहँदा चितवन जिल्ला भनेपछि त कृषिमा आत्मनिर्भर जिल्ला भनेर पनि चिनिन्छ, कृषकहरू चाहिँ कतिको सचेत हुनुहुन्छ आफ्ना कृषि उपजहरूमा विषादी रासायनिक मलहरू प्रयोग गर्नुहुन्न भन्ने कुरामा?
2: यो जतिसुकै कुरा गरे पनि हो आत्मनिर्भर छ चितवन, जतिसुकै कुरा गरे पनि मान्छेलाई सबैलाई अहिले परिमाण चाहिएको छ क्वालिटी भन्दा पनि
1: हजुर
2: बाहिर सबैलाई आवश्यक कुरा गर्छौँ, तर अब समस्या उयो विषादी चाहिँ छ, युरिया मलकै मलमै मानिसहरू हिँड लाग्छ, कम्पोस्ट मलमा छैन, सरकारले त्यस्तो किसिमको वैकल्पिक व्यवस्था पनि गरेको छैन, विषादी प्रयोग नै भएका छन्। अब त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने कुरा कृषि ज्ञान केन्द्र लगायत सरकार स्थानीय निकाय खास गरी महानगरपालिका नगरपालिका कृषि शाखाहरूले चाहिँ यसलाई विशेष रूपमा चाहिँ अनुगमन गर्ने अथवा प्रशिक्षण दिने प्रशिक्षक सूचित गर्ने विषयहरू चाहिँ भएको छन्। र पनि फेरि पनि पूर्ण विषादीयुक्त सामानहरू अथवा उत्पादन भइरहेको अवस्था छैन, बिस्तारै न्यूनीकरण चाहिँ भइरहेको छ चितवनको हकमा चाहिँ, खास गरी पश्चिम चितवनबाट यो अभियान सुरु गरिएको हो।
1: अहिले अब यसरी अभियान सुरु गर्दाखेरि केही हदसम्म कृषकहरू सचेत रहनु भएको अवस्था हो त?
2: अब यो अब खास गरी अझै भन्दा पनि यो दायित्व त सरकारको सरकार निकायको हजुरलाई भन्ने पर्दा, तर पनि विभिन्न सामाजिक सञ्जालले मान्छेमा सचेतना आएको छ, के खाना हुन्छ के खाना हुन्न, विभिन्न चाहिँ अब यी सामग्रीहरू प्रसारण भएका छन् नि त स्वास्थ्य सम्बन्धी, यो विषयले पनि मानिसहरू चाहे उत्पादक होस् चाहे उपभोक्ता हुन् यी विषयमा सचेतना आएको छ। अब हामीले राम्रो दिनुपर्छ, गुणस्तर दिनु सक्नुपर्छ भन्ने विषयमा कृषकहरू पनि सचेत भएका छन् र खाने मान्छे पनि सचेत भएका छन्। अझै भन्यो भने यहाँ चितवनमा पनि यो सरकारी डिपो जुन एउटा सरकारी कलेक्सन केन्द्र छ, त्यो पनि एउटा विषादी नाप्ने यन्त्र थिएन, धेरै समयसम्म त्यो बिग्रेको थियो, प्रशासनले त्यसलाई आलटाल गरेको थियो, हामीले त्यसलाई खबरदारी गरेपछि बल्ल अहिले त्यो मेसिन सुधार भएको छ र त्यो विषादी नापे मेसिनबाट चाहिँ सरकारी जाँच पास भएपछि मात्रै बल्ल बजारमा खुला अथवा त्यो स्थलहरूमा खुला राख्ने अवस्था सिर्जना भएको छ, लामो समयको एउटा प्रयासपछि पनि भएको हो।
1: अब चितवन जिल्लामा बेला बेलामा कहिले दुध सडकमा खनाएको देखिन्छ, कहिले गोलबडा लगायतका तरकारीहरू सडकमा खनाएको देखिन्छ, यो अवस्था चाहिँ किन आएको होला? तपाईँ त चितवनमै बसेर यो सबै नियाली राख्नु भएको छ नि।
2: त्यो त अब यो सबैको समस्या छ, यो राष्ट्रिय समस्या नै हो, बजार हुने कृत्रिम अभाव, कालो बजारी, सिन्डिकेट, कार्डेलिङ, निसट, त्यही कमी नगरपालिका महानगरपालिका गर्ने बजार अनुगमनको फितल अनुगमन लगायतले त यो खास गरी सिन्डिकेट छ, यसले गर्दाखेरि अब बजारमा उत्पादकले राम्रो मूल्य पाएको छैन, खास गरी अझै चितवनको हकमा पहिला भन्दा अहिले न्यून भएको छ, भारतीय सरकारहरू पर्याप्त मात्रामा अधिक मात्रामा आउँथे, अहिले देशमा बिस्तारै चितवन त जेसीबी निर्भर थियो, अहिले त्यसलाई रोकावट भएको छ, चितवनले आफूलाई खाना पुर्याएर पनि काठमाडौँमा एउटा सप्लास गरेको अवस्था छ, बिस्तारै त्यसमा सुधार हुँदै आएको अवस्था छ। अब त्यस्तो छैन, पहिला पहिला भएको अलमलाले अस्ति पनि भएको हो नभएको होइन, र पनि यस्तो घटना त हुन्छन्, र पनि अब यसमा कृषकहरू पनि सचेत भएका छन्, कुन बेला कति लगाउने अथवा ठुलो परिमाणमा लगाएर बजारमा पाउन सकिन्छ भनेर सचेत किसानहरू पनि भएको अवस्था छ।
1: अब कृषकहरूलाई स्थानीय तहहरूले दिने अनुदानको कुरा पनि गरौँ न, अब कतिपय पालिकाहरूमा त बिउ बिजन हाते ट्र्याक्टर लगायतका कृषिजन्य सामग्रीहरू अनि मलखादहरू अनुदान दिएको भन्ने सुनिन्छ, यहाँ चितवन जिल्लामा पनि त्यस्तो छ त कृषकहरूको लागि?
2: त्यो खै मैले पनि अब त्यस्तो चाहिँ अब एउटा संस्थागत रूपमा चाहिँ सरकारी मार्फत आएको अथवा समूह मार्फत आएकोलाई संस्थागत रूपमा यिनीहरूले पनि दिएका छन्, लामो प्रक्रिया छ फेरि यो कागजी होइन अनुदानको विषय कुरा गर्नुभयो, नभए अरू सर्वसाधारण जो अब संस्थामा अब त छैन त्यस्ता मान्छेहरूले पाएको अवस्था पनि छैन, अब जतिसुकै कुरा गरे पनि अब केही सुधार होला, राष्ट्रिय रूपमा पनि अहिले नयाँ परिवर्तन आएको छ, हिजोको कुरा गर्ने हो भने त अब पार्टीगत रूपमा नै जाने, हाम्रो राम्रो भन्दा पनि हाम्रो मान्छे छान्ने र त्यो गोप्य नै राख्ने, बाहिर सार्वजनिक पनि नगर्ने, भित्रभित्र गर्ने, कागज मिलाउने, एउटा औपचारिकताको लागि बाहिर कहिलेकाहीँ न्युजहरू आउट गरे जस्तो मात्रै गर्ने, एउटा बहानाबाजी गर्ने, हिजोको परिस्थिति कुरा गर्नुहुन्छ भने त्यो एउटा नियोजित पराजित नै थियो वितरण यो के अरे अनुदानका विषय।
1: अहिले चाहिँ केही परिवर्तन आएको छ त?
2: थोरै मान्छेमा परिवर्तन त अस्तिको यो जयन्ती आन्दोलन पछाडि नयाँ सरकार आएको छ र केही अपेक्षा गरेको छ, अहिले स्थानीय निकाय पनि अब यो डरको कारणले होला अथवा सुध्रिनुपर्छ भन्ने होला एउटा सचेतनाको कारणले गर्दा अहिले त्यस्तो किसिम अल्य पहिला जस्तो चाहिँ त्यस्तो भेद छैन कि जस्तो लाग्छ है मलाई, किनभने नगरपालिकाहरूमा अहिले म आफू जाँदा पनि अथवा अरूलाई पठाउँदाखेरि पनि अहिले पहिलाभन्दा अहिले चाहियो विषय हो, चाहे कुनै पनि अरू यो सेवा सुविधा लिने विषयका हकमा पनि अहिले अलिकति छिटो छरिटो मान्छेहरूमा अलिकति कर्मचारी तहमा पनि सचेतना आएको काम गर्नुपर्छ र सेवा गर्नुपर्छ भन्ने भावना अस्तिको आन्दोलन खास गरी विशेष त निर्वाचित नयाँ सरकार आएपछि केही सकारात्मक सन्देश चाहिँ विभिन्न ठाउँमा आएको छ।
1: यो परिवर्तनले कृषकहरूको हितमै काम हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ?
2: पक्कै सकिएला, एउटा आशा हो, जीवन त एउटा भर्खर नयाँ वर्षको हामी सुना छौँ, एउटा दौरानमै छौँ, अब एउटा हरेक वर्ष हामीले एउटा मानिसमा जतिसुकै भए पनि एउटा निराशा हुने कुरो हुने एउटा जीवन त अभिलाषा राख्नै पर्छ, विशेष त यसपालि नयाँ सरकार आएको छ, सरकारले राम्रा राम्रा कदमहरू हरेक दिन हामीले मन पुलकित हुने अवस्थाका एउटा सरकारका प्रतिवद्धता पत्रहरू अथवा देखि लगायतका आएका छन्, यसमा कृषकको विषयलाई पनि पक्कै पनि एउटा नेपालको परिवेशलाई हेरेर यहाँको परिस्थितिलाई हेरेर सरकारले आवश्यक निर्णय गर्छ होला, अप्ठ्यारो भएका विषयहरू कारण परिमार्जन हुन्छन् होला, नभए भएका राम्रा कानुनहरूलाई हिजोको जस्तो नभएर अहिले पारदर्शी रूपमा कार्यान्वयन हुन्छन् होला भन्ने एउटा आशा आम मान्छेलाई छ।
1: अब यो कृषिसँग सम्बन्धित रहेर कुरा सँगसँगै शिक्षाको कुरा गरौँ न, शिक्षामा कतिको गुणस्तरीय छ चितवन जिल्ला?
2: समग्रमा अब यस्तो छ, अब यहाँ अहिले 80 न्युज त आगे थियो, एउटा कुन मालीमा आठ क्लासका मालीमा दुईटा माली चाहिँ भर्गु महानगरपालिका अन्तर्गतका दुईटा आठ क्लासमा एकजना मान्छे पनि पास भएन भन्ने न्युज त आगो थियो। खास गरी चितवनको गाह्रो अथवा इच्छा गाउँ पालिका ऐसा गाउँपालिका अथवा पहाड भेगका विद्यालयहरूमा त अहिले पनि शिक्षाको सचेतना छैन। आठ क्लासमा एकजना विद्यार्थी पनि पास गराउन नसक्ने दुईटा विद्यालय, अस्ति एउटा न्युज पनि आएको थियो, विद्यालयको नाम थियो चाहिँ भावपुर महानगरपालिका अन्तर्गतको शिक्षा शाखाले, त्यो विषय अस्ति एउटा बाहिर आएको थियो। भनेपछि अहिले पनि चितवनमा त्यो समस्या छ, खास गरी चितवनको ग्रामीण अझै उत्तरी भेग भन्नै पर्दा इच्छा कामना गाउँपालिका तथा चितवनकै दक्षिणी भेग खास गरी भारतसँग सिमाना जोडिएको माही छोरी नर थोरी नगरपालिका गाउँपालिका लगायतका त्यस्ता ठाउँहरूमा चाहिँ अहिले पनि समस्या त छ।
1: अब चितवन जिल्लामा पनि सामुदायिक विद्यालयहरू सँगसँगै निजी विद्यालयहरू पनि छन् होला, यिनीहरूको शैक्षिक गुणस्तरमा कतिको भिन्नता छ सर?
2: छैन, भिन्नता छ, अब बाहिर हेर्दा चाहिँ छ, अब त्यो विभिन्न छ, तर अब सकिजाको लागि तथ्यको लागि तथ्य हेर्ने हो भने त अब यहाँ हाम्रो चितवनमा सबैभन्दा राम्रो टप सरकारी विद्यालय नारायणी माध्यमिक विद्यालय हो, हजुरले अब सबैभन्दा राम्रो
1: हजुर
2: अहिले पनि त्यसले राम्रो रिजल्ट निकाल्यो। भनेपछि अब कुललाई राम्रो कसलाई नराम्रो भन्ने, यहाँ ठुला ठुला महँगा छ निजी स्कुलहरू छन् सरकारी स्कुल छन्, अब अहिलेसम्म नतिजाको रूपमा तथ्यको रूपमा हेर्नुपर्दा नारायण उच्च माध्यमिक नै अहिले चाहिँ सबभन्दा चाहिँ गुण शिक्षा पस्किन सक्दैन, चितवनको प्रथम स्थान हासिल गरेको अवस्था छ।
1: शिक्षा सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ, कतिको गुणस्तरीय छ स्वास्थ्य सेवा?
2: गुणस्तरीय त अब के भन्नु, स्वास्थ्य सुलभ त छ, चितवन चितवन मेडिकल हब पनि हो होइन, क्यान्सर हस्पिटलदेखि लिएर अब ठुल्ठुलो हस्पिटलहरू भएको कारणले गर्दा अनि चितवनको मात्रै नभएर खास गरी तराई लगायतका थुप्रै जिल्लाहरूबाट बिरामीहरू आउँछन्। सुलभ त अब गुणस्तर त भन्ने कुरा यो प्राकृतिक विषय भयो, अब मान्छेलाई सन्तुष्टि भइरहे होला, जुन हस्पिटल गए पनि भिड त भिडै छ, सन्तुष्टि असन्तुष्टि अब गुणस्तरीय अब बिस्तारै सुधार हुँदै जाला। खास गरी विशेष त अब यो सरकारले लागू गरेको यो स्वास्थ्य बिमा अन्तर्गतका चाहिँ पाउनु पर्ने जुन दबाई छन् नि कति कति
1: हजुर लगभग 95-97 प्रकारका छन्,
2: ए हजुर हो कि चाहिँ सर्वसुलभ नहुने अनि छैन भन्ने प्रिस्क्रिप्सनमा लेखेर पनि नहुने स्टाम्प हानेर लिएर आउनुहोस् भन्ने, जस्तै मेडिकलमा गएर चाहिँ डक्टरले लेखेको चाहिँ प्रिस्क्रिप्सनको सिग्नेचरले पनि नहुने स्टामै हानेर ल्याउनु भन्ने विभिन्न सोझा साझा उपभोक्ताहरूलाई चाहिँ त्यस्तो गरेको पनि पाइएको छ है मेडिकलले नदिने, अनि त्यसो चाहिँ आफ्नै अरूहरू दबाई भ्याउने अथवा निजी क्लिनिकमा भ्याउने यस्तो अवस्था छ। यसरी सरकारले तरिका निश्चित मापदण्डबाट चाहिँ स्वास्थ्य बिमा अन्तर्गतका दबाईहरू चाहिँ सर्वसुलभ अझै पाइएको छैन, त्यस्तो नहोस् भन्ने अपेक्षा हामीले राखेका छौँ। अस्ति भर्खरै सरकारी हस्पिटलले एउटा आफ्नो चाहिँ वार्षिक उत्सव मनाएको त्यो विषयमा, त्यो वार्षिक उत्सवमा पनि यो विषय राजनीतिक पार्टी लगायत सरकार र निकायहरूले यो विषय चाहिँ उठाएका थिए।
1: अनि यसरी विषय उठान हुँदाखेरि पनि सेवा प्रदान गर्ने कुरामा केही राम्रो अभियानहरू चालिएको छ त स्वास्थ्य क्षेत्रमा?
2: अब अभियान चाहिँ राष्ट्र देशव्यापी रूपमा अभियान चलाउनुपर्छ, अब नयाँ सरकारले स्वास्थ्य नीति कस्तो ल्याउँछ, तपाईँले भने अभियान चाहिँ यो चलाइयो भने सबैभन्दा ठुलो अभियानले पनि परिणामलाई प्रभाव पार्छ, चाहे राष्ट्रपतिको विषय होस् चाहे उपभोग्य विषय हुन्छ, स्वास्थ्य शिक्षा हर चिजमा चाहिँ एउटा नेपालको हकमा चाहिँ अभियान नै चलाउनु पर्छ भन्ने लाग्छ। जस्तै सरकारले योभन्दा पहिला खुला दिशा निष्पक्ष अभियान चलायो, पोलियो यो विभिन्न चाहिँ अब भनौँ न एउटा आयुर्वेदको अभियान पनि चलायो, मान्छेहरूले चाहिँ फेब्रुअरीमा गएको फेब्रुअरीमा चाहिँ आयुर्वेदलाई चाहिँ सरकारले चाहिँ सार्वजनिकले चाहिँ अभियान चलाएको थियो, त्यसले राम्रो नतिजा ल्याएको थियो। त्यस्तै पनि स्वास्थ्य क्षेत्रमा पनि राज्यले चाहिँ अभियान चलाउनु पर्छ जसलाई।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ चितवन जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। अब चितवन जिल्ला भनेपछि पर्यटकीय जिल्ला भनेर पनि चिनिन्छ, त्यहाँ कोही पर्यटकहरू आउनुभयो भने म ठगिए म लुटिए भन्ने अवस्था हुन्छ कि ओहो म चितवन घुमेर आत्मसन्तुष्ट भएँ भन्ने हुन्छ, त्यो बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: निश्चय नै अहिलेसम्म मैले अब खै अब मेरो मैले अब अहिलेसम्म त्यस्तो चाहिँ नराम्रो खबर जस्तै अब चितवनको भन्ने हो भने अहिले अब सौराट स्थापित पर्यटन क्षेत्र भइहाल्यो अहिले चितवनकै पश्चिम चितवनमा पनि अब पर्यटन क्षेत्र विस्तार भइरहेको छ चितवनका ग्रामीण रेगमा पनि पर्यटन क्षेत्रहरू विकास भइरहेका छन् यस्तो अवस्थामा चितवनमा ठगिए लुटे जस्तै अरू देशका अरू कुनै भागमा जस्तै अप्रिय समाचारहरू सुन्छौँ त्यस्तो समाचार अहिले पछिल्लो समय चाहिँ चितवनको अप्रिय समाचारहरू आएको अवस्था छैन सामान्य हाम्रो बुझाइमा पर्यटकहरू सन्तुष्ट नै हुनुभएको होला जस्तो लाग्छ व्यवसायहरूले पनि राम्रै सेवा सुविधाहरू पस्कनु भएको छ त्यसै त्यो अनुसार राष्ट्रियतालाई अथवा आफ्नो गुणस्तरलाई आफ्नो मौलिकतालाई पक्कै पनि ध्यान दिनुभएको छ नि जस्तो लाग्छ त्यस्तो गुनासोहरू आएको अवस्था छैन
1: अब त्यहाँ त थुप्रै होटेल व्यवसायीहरू पनि हुनुहुन्छ तपाईँहरू त कहिले काहीँ यसो होटेल व्यवसाय कसरी चलिरहेछ भनेर पनि हेर्नु भएको छ होला कतिको गुणस्तरीय छ सर त्यहाँका होटेलहरू
2: निश्चय पनि अब ठुला राम्रा होटलहरू गुणस्तरी छन् अब तपाईँले भन्नै पर्दा खास गरी मान्छेको अब भेट हुने बस स्टेसन होइन र बस स्टेसन खास गरी अब मुलीनारगढ सडक खण्ड लगायतका ठाउँमा जति प्रयास गरे पनि भएन एक त अनुमान भने हामी जान्छौँ दिनमा एकछिन जान्छौँ आउँछौँ तर अब बिचमा चाहिँ अब त्यस्तो हुँदैन खासै सोसाइटी पनि छैन अब जति बेला पनि हामीले निगरानी अथवा सरकार निगरानी गर्न पनि सक्दैन निश्चय पनि त्यो समस्या चाहिँ अहिले खास गरी राष्ट्रिय राजमार्ग हाइवे मुलनागर सडक खण्ड अथवा किसिङ सडक खण्ड जति भयो काठमाडौँ नागर सडक खण्डमा त्यो समस्या छ जहिले पनि त्यो राजमार्गमा भएका चिया चन्दनका होटलहरू छन् नि त्यहाँ मौका प्रस्त छ त गुणस्तर त छैन नै दोस्रो कुरो चाहिँ पैसा पनि डबल लिन्छ त्यो एउटा सामान्य एउटा उदाहरण त हुनु भने मुलनागर सडक खण्ड अथवा झाप्ले खोला भिडमा जहिले पनि अब भनौँ अहिलेको समस्या आएको छ नि भन्दा पहिला धेरै समस्या आइरहेको थियो त्यो पनि कता साल पनि आएको थियो मान्छेहरू आकस्मिक रूपमा चाहिँ पहिलो जाने के हुने सडक जाम हुने त्यसपछि यात्रु अल्पत्र यात्रुहरूलाई चाहिँ अब भनौँ न दोब्बर के दस पैसा लिने यसको अवस्था पनि थियो त्यो अवस्थालाई हामीले खास गरी चितवनका राजनीतिक दलहरूले लगायत सरकारी दलले यो स्थानीय प्रशासनलाई चाहिँ राखेपछि त्यसलाई अनुगमन गरेर सहजीकरण गरेको अवस्था छ जतिसँगै कुरा गरे पनि राजमार्ग केन्द्रित होटल व्यवसायहरूमा अझै सुधार अफिसक अनुसार सुधार चाहिँ भएको पनि छैन
1: अब यहाँहरूले त त्यहाँका नकारात्मक कुराहरू देख्नु भएको छ यसको लागि केही पहल गर्नु भएको छ त आफ्नो तर्फबाट
2: हो हामीले अब एउटा आफ्नो व्यक्तिगत रूपमा अथवा हाम्रो संस्था अब संस्था पनि ठिक छ अब खासै संस्थामा छैन अब हामी व्यक्तिगत रूपमा यसो अलिकति केही गरेर सचेतना कार्यक्रम गर्ने हो अब हामीले अरू खासै धेरै व्यक्तिगत रूपमा सचेतना कार्यक्रम गर्नको लागि चाहिँ हामीले महानहरूसँग समन्वय गरेर अथवा अलिकति केही त्यहाँ प्रदर्शित हामी गएका पनि हौ अहिले महानहरूले के सोच्यो हामीलाई त्यस्तो छैन अब त्यस्तो चाहिँ अब भनौँ न एउटा रकम अभावको कारण अब जहाँ पनि एउटा आर्थिक समस्या नै हुन्छ हामीले एउटा केही कार्यक्रम मुगलिङ केन्द्रित र एउटा इच्छा सामानाकै चिसिन केन्द्रित एउटा कार्यक्रम गरौँ यो राजमार्गमा यस्ता समस्या छन् भन्ने एउटा सुझाइ राखेर हामीले प्रस्ताव पनि गराएका थियौँ हुन्छ चाहिँ भन्नुभयो पछि अथवा फलो हुन सकेन हाम्रो तर्फबाट कमजोरी भयो भनौँ या उहाँहरूले व्यवस्था गरे हो कि जस्तो पनि लाग्यो हामीले त्यति धेरै प्रभावकारी रूपमा राष्ट्रिय गोता मञ्चले मैले भनेको सचेतना कार्यक्रम खास गरी कलेज क्याम्पस भर्खरै पढ्दै गरेका बाह्र दस बाह्र पढ्दै गरेका कलेज क्याम्पसमा र अनि राजमार्ग केन्द्रित सचेतना कार्यक्रम चाहिँ राख्ने एउटा अभियान चाहिँ राष्ट्रिय गोता मञ्चले लिएको छ त्यही छिटपुट सामान्य रूपमा एउटा संस्थाले हाम्रो व्यक्तिगत रूपमा चाहिँ गऱ्यौँ व्यक्तिगत रूपमा गर्न पाएका छैन यो हामी मात्रै होइन राज्यले पनि गरेको छैन है सचेतना कार्यक्रम औपचारिक रूपमा जस्तै खाद्य नियन्त्रण बोर्ड कार्यालयले आफ्नो स्थापना दिवसको दिन चाहिँ यसो औपचारिकता गरेर यसको गर्छ मैले महानगर लगायत स्थानीय निकायमा गएँ यो सचेतना कार्यक्रम राख्नुहोस् न वार्षिक बजेटमा यसो खेतीको अवस्थ यसमा पनि अलिकति छोड्नुहोस् भनेर मैले भनेर गएको लिएर गइयो अब हेरौँ के हुन्छ मैले देख्छु अनुगमन गरेर कसैलाई सामान जफत गर्नु व्यवसायलाई भाडासाई गर्नु अहिले आर्थिक मन्दी दिन्छ भन्दा पनि हामीले अनुगमनलाई भन्दा नि पहिला उपभोक्ता सचेतना कार्यक्रम लिएर जानुपर्छ ऐन मैले भनिसकेँ नि अभियान उपभोक्ता सचेतनाको अभियानै लिएर जानुपर्छ राज्यले पनि अनि बल्ल सही हुन्छ समाजमा सघाउन सक्दै जान्छ र मान्छेमा जब सचेतना हुन्छ सचेतना
1: अब चितवनमा खाने पानीको अवस्था पनि भनिदिनुहोस् न कतिको गुणस्तरीय छ
2: त्यस्तो समस्या छैन पहिला त अब त्यस्तै आर्थिक समस्या भनेको खास गरी छिमेकी जिल्लाहरूमा आएको थियो चितवनका केही कोर अब दक्षिण भेगमा चाहिँ भनिएको छ केही न्युज आएको थियो अहिले त्यस्तो छैन मान्छेलाई सचेतना छ अहिले जिल्ला खानेपानी संस्थानले अब वितरण गरेको खानेपानी पनि खाएका छन् चितवनमा त्यस्तो समस्या खानेपानीको समस्या पहाडका भेगहरूमा पनि नपिएको ठाउँमा अहिले बिस्तारै चाहिँ पछिल्लो समय भनौँ न बाटो बाटोका दुर्गमताको कारणले गर्दा थिएन होला त्यो पनि बिस्तारै सम्बोधन हुँदै गएका छन् स्थानीयले त्यस्तो विकराल समस्या छैन चितवनमा खानेपानीको
1: अब चितवन जिल्ला भनेपछि तराईको जिल्ला, सम भूभागहरू धेरै भएको जिल्ला, बाटोघाटोको अवस्था चाहिँ कस्तो छ?
2: ओहो, पछिल्लो समय चितवनमा पहिला चितवन त यसरी सुगम पैसा सम्म ठाउँ, अब पहिला कति बाटो थियो भनौँ, एउटा सामान्य उदाहरण, पहिला हामी गएको चितवनबाट पछि चितवन नगरपुर जाँदाखेरि राम्रै हुन्थ्यो कि, एउटा नयाँ सर्ट लाएर गयो भने फर्केर आउँदाखेरि अथवा उहाँ पुग्दाखेरि एकछिन हेरि नसक्नु हुन्थ्यो क्या मान्छे, अहिले त्यस्तो अवस्था छैन, गाउँ गाउँ गाउँ गाउँ कागजपत्र भएको छ, स्थानीय निकायहरूले पनि सक्दो अब नेपालको अरू भन्दा पनि सडक चाहिँ पिच गरिहाल्ने एउटा त्यो त्यो एउटा होडबाजी पनि छ, एउटा प्रतिद्वन्द्वी छ, त्यसले गर्दा सरकार पनि छ, चितवन बाटोघाटोको समस्या छैन, त्यही गार्डन भेगहरूमा अलिकति दुर्गमता भएका पहाडी इलाकाहरूमा ती समस्याहरूले पनि साह्रै समाधान हुँदै गएका छन्, मतलब समर्थन भएको जस्तै भरतपुर महानगरपालिका, रतनगर नगरपालिका, खरी नगरपालिका अथवा इच्छा यो कालिका नगरपालिका लगायतमा बाटाघाटाहरू त असाध्यै राम्रा फलाकिला
1: यी बाटाघाटामा चल्ने सवारी साधनको अवस्था चाहिँ कस्तो छ सार्वजनिक यातायातको?
2: अब सार्वजनिक यातायातको त अब सरकारले यो मयुरीलाई चाहिँ मयुरी भन्ने चाहिँ यहाँ चितवनमा चितवनमा चाहिँ अलिकति मयुरीले समस्या पारेको छ, पहिला विक्रम टेम्पो थियो त्यसलाई हटाइयो, अहिले मयुरी भन्ने छ, यो यसले अब ट्राफिक नियमलाई कतिको मान्छ मान्दैन थाहा भएन, समस्या चाहिँ यहाँ के छ भने जता पनि त्यो दौडिहाल्ने त्यसको रुट पनि हुन्छ हुँदैन थाहा भएन, त्यसले चाहिँ अलिकति समस्या बाटोमा ट्राफिक समस्या चाहिँ पारेको अवस्था छ यो मयुरी भन्छ यसलाई, ई रिक्सा कि ई रिक्सा नै अहिले अब आवश्यकताभन्दा बढी भयो, होइन स्थानीय निकायले अब के प्रयोजन हो अथवा के हो भने अनुसार बाहिर न्युज आए अनुसार कम्पनीसँगको साँझघाटमा स्थानीय निकायले सबलाई अनुमति दियो, यो ठुलो समस्या भयो भन्ने कुरा पनि चितवनमा नउठेका होइनन्, अहिले ई रिक्सा चाहिँ चाहिनेभन्दा बढी भयो, किनभने चितवनको हकमा खास गरी सबैसँग अहिले आफ्नो निजी साधन छ, धेरै वातावरण धेरै घर घरमै छ जस्तो लाग्छ कि, त्यसका बावजुद पनि अब सार्वजनिक बस यातायात त छँदैछ, अब ई रिक्सा जुन छ त्यस अलिकति चाहिनेभन्दा बढी सङ्ख्या बढी भयो, अब यसलाई भर्खर महानगरपालिका एउटा सखाको कुरा चाहिँ यसलाई व्यवस्थापन गर्न चाहिँ खोजेकै थियो, तर त्यसमा अब त्यही कुरो फेरि अब विभिन्न आन्दोलन सम्बन्ध भयो विभिन्न भयो भयो त्यति सकेन, यो चाहिनेभन्दा बढी छ, यसले गर्दाखेरि ट्राफिक समस्या त छ नै, बढीसमा पनि बिस्तारै होला, क्राउड चाहिँ छ, त्यति चाहिँ उस छैन सोधेको।
1: अनि अरू सार्वजनिक यातायातहरूको अवस्था?
2: सार्वजनिक यातायातको अवस्था अब जुन अब राम्रै छ, अब बाटाहरू हिजोका मापदण्ड मिलेर बनाएका घरहरू अहिले भरतपुर महानगरपालिका लगायत स्थानीय निकायहरूले आफ्नो ठाउँमा सार्वजनिक जग्गा मिचेर बनाएका अथवा राजमार्ग मिचेर बनाएका ठाउँहरू पनि संरचनाहरूलाई भत्काएर अहिले सडक मापदण्ड अनुसार फ्राकिलो बनाएर कारणले गर्दा राष्ट्रिय राजमार्ग लगायतका ठाउँमा चाहिँ त्यस्तो समस्या छैन, अवाकल झोकल आकस्मिक दुर्घटना घटना हुने जस्तै चितवनको मुलिनार्का सडक खण्डमा दैवित प्रकोपले हुने घटना आफ्नो ठाउँमा छ, यताको हकमा चाहिँ चितवनदेखि महानगर बजारदेखि लोकलसम्मको हाइवेमा यस्ता समस्या चाहिँ छैन।
1: त्यहाँका स्थानीय वासीहरूले स्थानीय तहहरूले गर्ने विकास संरचनामा कतिको चासो दिन्छन् त, हाम्रै लागि गरे हो यो विकास भन्ने कुरामा चासो दिएको देख्नु भएको छ?
2: सबैलाई पक्कै पनि म मेरो पालामा राम्रै गर्न पाए हुन्थ्यो भन्ने भावना त पक्कै पनि एउटा निर्वाचित जनप्रतिनिधिलाई हुन्छ नै, कसले कति गर्यो भन्ने कुरा हो, त्यो भावना त एउटा निर्वाचित जनप्रतिनिधि राखेकै हुन्छ,
1: जनप्रतिनिधि मात्र होइन कि स्थानीय वासीहरूले पनि यो चाहिँ हाम्रै लागि विकास निर्माण हुँदैछ कतिको गुणस्तरीय छ भनेर त्यो वाच डगको रूपमा काम गर्ने छ कि छैन त्यहाँ?
2: पहिला थिएन, अब अहिले त्यो सचेतना आयो, अहिले खास गरी अब उपभोक्ता उपभोक्ता जुन एउटा उपभोक्ता भनौँ समितिहरू खडा गर्छ त्यसमा सबैको गाउँमा खास गरी सहरमा भन्दा पनि अझै गाउँमा बढी निगरानी भएको बढी चासो राखेको र मान्छेहरूमा बढी जिज्ञासा राखेको यो विषयमा राम्रो हुनुपर्छ भन्ने धारणा मैले सहर बजारमा हुन्छ, सहर बजारमा व्यस्त भएर नि होला, मैले खास गरी चितवनको दक्षिण भेज के भेजहरूमा चाहिँ मान्छेमा त्यो सचेतना आएको देखेको छ।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ सर, अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण उपभोक्ताहरूलाई यहाँको तर्फबाट केही

0: अझै स्थानीय प्रशासनलाई चाहिँ खबर गर्नुहुन पनि आम उपभोक्ताहरूलाई देशैभरिका आम उपभोक्ताहरूलाई त्यो अनुरोध गर्छु। विशेष गरी हाम्रो अधिकार भनेको खुद्रा मूल्य अनि त्यसपछि गएर चाहिँ त्यसको चाहिँ बनेको र म्याच गुज्री मूल्य चाहिँ मिति चाहिँ हेरेर मात्रै सामान खरिदमा हुन, चाहे जसरी खानेकुरा होस् चाहे हामीले लगाउने कपडाहरूमा पनि खरिद मूल्य बिक्री मूल्य बिल जुटहरू राखेर मात्रै बेच्नुपर्छ, हामीले त्यो मूल्य हेर्न पाउनुपर्छ, हाम्रो त्यो अधिकार हो, यी सबै विषयमा हामीले चनाखो भएर हिँड्नुपर्छ भन्ने मैले उपभोक्ताहरूलाई अनुरोध गर्छु।
1: हजुर, हामीलाई समय उपलब्ध गराइदिनु भयो, आफ्ना विचारहरू हाम्रो कार्यक्रम मार्फत उपभोक्ताहरूलाई राखिदिनु भयो। यहाँलाई हाम्रो कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै धन्यवाद। अहिले भर्खरै सुन्नुभयो राष्ट्रिय उपभोक्ता मञ्च चितवन जिल्लाका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग गरिएको कुराकानी। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित रीता तिमल्सिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। यस बेला रातिको 9 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटारस्तान क्षेत्रमा 13 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री सोभिता गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारीमध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले संवैधानिक निकायका पदाधिकारीसँगको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएको बताउनुभयो। प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो।
1: परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य सुरु गरिएको छ। अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र
0: मन्त्री खनालले विक्रम सम्बत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकताअनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढाएको बताउनुभयो। मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडि बढाएको बताउनुभयो। यसै गरी सांसदहरू संघको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सृजना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 ल्याइएको बताउनुभयो।
2: हामी यथास्थितिमा सन्तुष्ट छैनौँ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदौ विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
0: प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षीसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 26 गते दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारत र चीनका राजदूतले आज छुट्टा छुट्टै भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबका दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
4: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
3: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा समिति सदस्यहरूले सदाचार पालना सरकारबाटै सुरु गरिनुपर्ने भन्दै सदाचारलाई जीवन पद्धतिमै ल्याउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान बमोजिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। सौर मास अनुसार साउनको पहिलो सोमबारदेखि देवाधिदेव महादेवको पूजा आराधना गरी व्रत बसेका भक्तजनले आज गोदान पूर्ण पात्र गरी व्रत समापन गरेका छन्। भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गरेका हुन्। धेरैजसो भक्तजनले भने साउन महिनाका 5 सोमबार गरेको व्रत समापनका लागि गोदान पूर्ण पात्र गर्ने परम्परा रहिआएको छ। आज बिहानैदेखि पशुपतिनाथ मूल मन्दिरको बाहिरी क्षेत्रमा गोदान पूर्ण पात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो। विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन्। साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्म ग्रन्थमा उल्लेख गरिएको छ। साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने परम्परा रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसको टाटारस्तान क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परि कम्तीमा 13 मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रुसका अधिकारीहरूका अनुसार मृत्यु हुनेहरूमा 1 बच्चा पनि रहेका छन् भने अन्य 75 घाइते भएका छन्। युक्रेनमा मस्कोले पूर्ण स्तरको युद्ध सुरु गरे यता रुसमा भएको यो सबैभन्दा घातक एकल आक्रमणहरूमध्ये एक हो। युक्रेनी सीमाबाट 1,100 किलोमिटर भन्दा बढी टाढा रहेको निज्नेकामस्क सहरमा भएको यस आक्रमणबारे किबले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। अब आर्थिक समाचार।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाता संघको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तार सहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै त्यसका लागि सरकार लगानीकर्ताको साथमा रहेको बताउनु भयो। अर्थमन्त्री वाग्लेले उद्यमीले उठाउनु भएका विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनु भयो। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। छलफलमा करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकोले त्यसलाई सुधार्नुपर्ने, लगानीको लागि सहज र सरल प्रक्रिया हुनुपर्ने तथा आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार बसेको बैठकले विराटनगर जुटमिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अप्नाउन सकिने विभिन्न विकल्पहरूका बारेमा छलफल भएको थियो। कार्यदलको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। कार्यदलले आफ्नो प्रतिवेदन 1 महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताहरूको रकम फिर्ता गरेको जनाएको छ। समिति समक्ष 76,000 बचतकर्ताको 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा हाल बचत रकम फिर्ता गर्ने क्रम जारी रहेको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यले समिति गठन भएपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म बचतकर्ताको रकम असुल गरेर नै बचत फिर्ता गरिएको जानकारी दिनुभयो। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सो भन्दा कम बचत भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने काम अघि बढाइएको र हालसम्म शिवशिखर बाहेकका अन्य सहकारीहरूको रकम फिर्ता भइसकेको समितिले जनाएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: नेपालका शेखर थापाले 11 एसियाली आइटीएफ टेकेन्डो च्याम्पियनसिपमा काँस्य पदक जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डायन पार्टनरमा काँस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेकेन्डो महासंघ आइटीएफका महासचिव घम बहादुर थापाले जानकारी दिनुभयो। शेखरले स्पेनिङ तर्फ पुरुष 65-70 केजी तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा शेखरले पदक जितेनन्। शेखर दक्षिण एसियाली आइटीएफ तेकान्दो च्याम्पियनसिपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको पार्टनर र दोस्रो संस्करणको स्पाइकिङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो नेपाल आइटीएफ तेकान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष 5 रहँदै होरा सुजै ग्रान्ड फिलामा पुग्न सफल भएको हो।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटरस्थान क्षेत्रमा 13 मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हाम्रो संस्कृति,
4: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
3: लुकेका स्वर्ग, समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी नेपालको सुदूरपश्चिमी तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू जातिका केही संस्कार परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्कोमा छौँ। कार्यक्रममा राणा थारूहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। त्यसो त नेपालमा थारू समुदाय एउटा ठूलो आदिवासी जनजाति समुदाय हो। थारू जातिको बसोबास पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म तराईका जिल्ला र भित्री मधेसका भागहरूमा रहेको छ। कमाई बसाई सराई गर्ने थारू समुदायलाई भूमि पुत्रका रूपमा अध्येता अनुसन्धाताहरूले उल्लेख गर्ने गर्दछन्। पूर्वदेखि पश्चिमसम्मका भूमिपुत्र थारू समुदायका आआफ्नै मौलिक सांस्कृतिक विषयवस्तुहरू पाइन्छन्। कार्यक्रममा कैलाली र कञ्चनपुरमा मात्र बसोबास भएको राणा थारू समुदायको परिचय र केही सांस्कृतिक संस्कारगत विषयवस्तुहरूमा अब प्रवेश गरौं। आफ्नै भाषा र विशिष्ट संस्कार परम्पराहरू भएका राणा थारू समुदायका सम्बन्धमा डाक्टर गणेशमान गुरुङको आलेखका आधारमा आजका सामग्री तयार पारेका छौं। राणा थारूहरूको एउटा भनाइ छ, तीन पान तीन रोटी, अर्थात् जीवनका तीन घटना, जन्म विवाह र मृत्यु गरी तीन संस्कार राणा थारूहरूका प्रमुख संस्कार हुन्। राणा थारूहरूमा मासिक धर्म हुँदा छुट्टै बस्ने चलन छैन, तापनि त्यस बेलामा महिलाहरूलाई देवदेवीको मन्दिरमा पूजा गर्ने अनुमति हुँदैन र जाँदैनन्। गर्भावस्थामा मसानघाट र पवित्र ठाउँमा जान उचित ठानिँदैन। पारम्परिक प्रचलनमा सुत्केरी हुँदा गाउँकै दही भुडिनीको सहयोग लिने गरिएको पाइन्छ र उनको सेवाका लागि धान र चामल नगद दिने गरिन्छ। जच्चा अर्थात् सुत्केरी महिलाले शुभदिन पारेर बच्चालाई उचित हुने खाना खुवाउँछिन्। यसका लागि सोमबार बुधबार र शनिबारलाई शुभ मान्दछन्। यसभन्दा अगाडि हरेरा अर्थात् ज्वानो अदुवा बेसार र मरिचबाट बनाइएको झोल खुवाइन्छ। सोमबार बुधबार बिहिबार र शनिबारका दिन सठी अर्थात् छैठी हुन्छ। छठीका दिन लिपपोत गरी घर चोखो पार्दछन्। सबेरै जच्चा अर्थात् सुत्केरीले सात मुठी चामल दिई पहिले कोलाको देवघर देवतालाई दर्शन भेट गराउँदै अघि अघि अक्षता छर्दै जान्छन् भने पछि पछि सुनेनी पानी खनाउँदै जान्छन्। देवताको दर्शनपछि बच्चालाई कोठामा ल्याई कपालका केही रौँ काटी खटियामा सुताउँछन्। तर त्यसअघि भने उनीहरू दुवै खटियामाथि जान अशुभ मान्ने चलन छ। यसअघि नै लिएको सात मुठी चामलबाट बचेको चामलबाट भात पकाएर जच्चाले खाना खान्छन्। दिउँसो नवजात शिशुका नामबाट सगुनका लागि माछा मार्न जान्छन्। साँझ गाउँका मानिसलाई सठिक भात खान बोलाउँदछन्। पूजाका लागि अलिकति चोखो भात निकाली सबभन्दा पहिले सुत्केरी सहित छोरा भए 7 जना र छोरी भए 5 जनाले खाना खाएको जुठो पतरीले भूतको पूजा गर्दछन् भने चोखो भात र चल्ला भई मैयाँको पूजा भर्राले गर्दछ। गाउँलेहरू खाना खान आउँदा चामल पैसा दिएर मात्रै खान्छन्। तोरीको तेलको बत्तीले बनाएको काजलले भहीमैया बनाई नयाँ लुगा टोपी भोटो र काजल सर्वप्रथम देवतालाई देखाई चढाई बच्चालाई लगाइदिन्छन्। घर परिवारलाई नाता अनुसार ढोक दर्शन भेट गराइन्छ। राणा थारूहरू विवाहलाई सामाजिक मान्यता प्राप्त परम्परागत संस्थाको रूपमा हेर्दछन्। यो एउटा पारिवारिक विषयवस्तु भएकाले पनि परिवारका बुढापाका र अन्य नातेदारबाट नै विवाहको व्यवस्था मिलाउने काम हुन्छ। विवाह प्रस्ताव राख्न जाने सम्बन्धी काममा मजपतीय अर्थात् मध्यस्थको भूमिका विशेष गरी हुन्छ र सहयोग सुझाव आफ्ना नाताभित्रका व्यक्तित्वहरूबाट लिइन्छ। राणा थारूहरूमा विवाह गर्ने तरिका थुप्रै छन् भन्दै गुरुङ लेख्नुहुन्छ, बरेतियम बिहा, लदनमा बिहा, बिग्रैन्दा बिहा, जारी बिहा, उधार उधारी बिहा, लेङ्गा बिहा। यीमध्ये बरेतीय विवाह ब्राह्मण विवाहसँग तुलना गर्न सकिन्छ। यो विवाह खर्चिलो, व्यवस्थित र औपचारिक तरिकाले सम्पन्न गरिने विवाह हो। यसमा केटाको टोली अर्थात् बरेतीय टोली केटीको घरमा धुमधामका साथ बाजागाजा, चण्डोल अर्थात् दुलही राख्ने डोली लिएर पुग्दछन् र भोलिपल्ट बेहुरी लिएर फर्कन्छन्। यसमा विवाहका सबै रीत पुर्याइन्छन्। विवाहलाई व्यवस्थित र वैधानिकता दिने सन्दर्भमा राणा थारूमा पाइने आधारभूत चलन हो मगनी। दुई परिवार बीचमा वैवाहिक सम्बन्ध राख्ने मन्जुरी वा सहमति पाइएको संकेत प्राप्त हुनासाथ यसलाई एउटा निश्चित थप दिनमा वैधानिकता दिने काम हुन्छ, जसलाई मगनी भनिन्छ। र मगनी पनि दुई किसिमले गरिन्छ, एउटा अछु मगनी र अर्को चिल मगनी। अछु मगनी अति व्यवस्थित हुन्छ, जसमा गाजाबाजा, बतासा र पेडा जस्ता मिठाई र दारूसहित केटाका तर्फबाट मानिसहरू केटीका घरमा आइपुग्छन्। यस प्रकारको मगनी प्राय सम्पन्न परिवारले गर्ने चलन छ। दोस्रो किसिमको मगनी, जसलाई चिल मगनी भनिन्छ, यो कम खर्चिलो हुन्छ। यसमा केटा र केटीतर्फका मानिसहरूलाई मजपतियाले जंगलको नजिक वा खोलाको किनारमा कतै भेट गराएर कुराकानी मिलाउँदछन्। यसमा केटाका तर्फबाट मिठाई दारू ल्याइएको हुन्छ र केटीका बाबुलाई केही दस्तुर दिने चलन हुन्छ। पारम्परिक रूपमा यस्तो मगनी गर्ने कार्य राणा थारूमा सानै उमेरमा गर्ने प्रचलन पनि परम्परामा पाइन्छ। मगनी हुने महिनाहरू वैशाख र जेठ उपयुक्त मानिन्छ। मगनी सुरु गरिएको दुई परिवार बीचको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले केटाका तर्फबाट केटीका घरमा मिठाई पठाउने चलन छ। विवाह सम्पन्न नहुन्जेल जिलेबी पकाएर केटीका घरमा लैजाने चलनलाई बैना भन्दछन्। बैना लिएर केटाकै पिताजी जाने चलन छ। यसरी जाँदा केटाका बाबुलाई केटीका नातेदारले अति श्रद्धा गर्दछन्, निम्ता गर्दछन्। यस्तै केटीका आमाका लागि चुडिया र अगिया अर्थात् ब्लाउज पनि लैजाने गरिन्छ। यसलाई हटकटना पनि भन्दछन्। यसरी नै केही समयपछि झण्डै 25 केजी भेला अर्थात् गुण लैजाने चलन छ। जब छोरा उमेर पुगेको अनुभव हुन्छ तब केटाका बुबा गएर केटीका बाबुआमासँग बिहेको कुरो चलाउँदछन्। विवाहको प्रारम्भिक सहमति भइसकेपछि विवाह हुने 12 दिन अघि गरिने अर्को सामाजिक रीति छ, त्यो हो पिछौचो। पिछौचोका दिन केटाका बाबुले झण्डै 20 केजी रोहु जातको माछा लिएर केटीका घरमा जानुपर्ने चलन छ, जसअनुसार सम्झी केही छिमेकीहरूको सुखद उपस्थितिमा दारू खाएर सुखका कुरा गर्दछन्। रोहु माछा नपाए अरू माछा लैजान्छन्। माछालाई शुभ सूचक मानिन्छ। बिहेका दिन पनि माछा लैजाने चलन छ। विवाहको 3 दिन अघि छिया चौका गर्ने चलन छ। यसबेला घर लिपोत गर्ने, रंगाउने काम गरिनुका साथै आँगन र वरपर सरसफाई गर्ने कार्य हुन्छ। छिया चौकापछि अछो चौकाको उत्सव हुन्छ, जसमा घरको भित्री भाग सफा गर्ने, रंगाउने र भोज गर्ने गरिन्छ। विवाह हुने अघिल्लो दिन वनदेवीको अर्थात् वनस्पति पूजा हुन्छ। यसमा घरको एकजना पाको मानिस र गाउँले बालबच्चाहरू नुन खोर्सानी, चामल, तेल, घिउ, हर्दी र धागो लिएर जंगलमा जान्छन्। वनमा पुगेपछि एउटा ठूलो रुखमुनि सुकेका गोइठा बालेर त्यसमा घिउ राख्दछन्। रुखमा 7 पटक धागो बेर्दछन् र पूजापछि मालिडा वा प्रसाद सबैमा बाँड्दछन्। यसरी नै भुइँयार पूजा गर्दछन्, जहाँ राणा थारूका देवदेवी निराधर, पार्वती, नगराही हुन्छन्। यसरी नै 7 भवानीको पूजा गर्दछन्। यता बिहे घरमा बेलुका दिदीबहिनी आफ्नो भाइको शुभेच्छाका लागि धार्मिक गीतहरू गाउँदछन् र पुरी पकाउँछन्। विवाहका दिन बिहानै दिदीबहिनी र भेना जिजाले दुलहालाई नुहाई धुवाई गरी घरभित्रको देवता घर कोलामा लगेर राख्ने चलन छ। यसपछि अञ्चरा झोरी भन्ने रीत हुन्छ। यसमा बेहुलालाई बाहिर ल्याइन्छ र नातेदारले बेहुलालाई पैसा दिन्छन्। त्यो पैसा आमालाई दिने चलन छ। यसपछि दुलहालाई सिङ्गारपटार गरिन्छ। यसमा पगाफेटा, दौरा जस्तै कपडा, झगिया र पाइजामा सुरुवाल लगाउँदछन्। दुलहाले आफ्नो सुरक्षाका लागि कम्मरमा कटारो अर्थात् छुरी भिरेको हुन्छ। कुनै समयमा बिहे गरेर ल्याइएका राणा बेहुलीलाई बाटैमा शत्रुले अपहरण गरेका हुनाले बाटामा सुरक्षाका लागि कटारो भिर्ने चलन आएको भन्ने भनाइ पाइन्छ। त्यस्तै बेहुला चढ्ने चण्डोलमा एउटा ढाल पनि आत्मसुरक्षार्थ झुन्ड्याइएको हुन्छ र बाटामा तिर्खा लागेमा पानी पिउनका लागि भर्रा अर्थात् स्थानीय झाँक्रीले पानी फुकेर राखिदिएका हुन्छन्। विवाह घरदेखि दुलहीको गाउँसम्म त्यो चण्डोल अर्थात् डोली दुलहा घरका जिजा अर्थात् ज्वाइँहरूले बोकेर लग्छन्। जन्ते हिँड्ने बेलामा जिजाहरू 4 जनालाई घरबाट फूलमाला लगाई सफलतापूर्वक चण्डोलमा दुलहा पुर्याउने र भोलिपल्ट दुलही ल्याउने जिम्मा दिइएको अर्थदेखि नै आउँछ। बरायत अर्थात् जन्ती दुलहीको घरमा पुगेपछि स्वागत गरिन्छ। केही बेरपछि केराको पातमा खानपिन हुन्छ। त्यसपछि विवाहका थुप्रै विधिहरू क्रमशः सुरु हुन्छन्। हामीले चाहिँ यहाँ संक्षेपमा यति मात्र राख्यौँ। हाम्रो संस्कृति,
4: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
3: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
4: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
3: आजको कार्यक्रममा हामी सुदूरपश्चिमका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास भएका राणा थारू जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। राणा थारू जाति समुदायको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँग कुराकानी गरेका छौँ। कार्यक्रममा यहाँलाई स्वागत छ।
5: धन्यवाद, नमस्कार।
3: राणा थारू समुदायको बसोबास हाल कहाँ कहाँ छ?
5: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्ला राणा थारूहरूको मुख्य बसोबास भएको क्षेत्र हो, ठाउँ हो। र यसका अलावा यहाँले हेर्नुभयो भने हाम्रो नेपालभन्दा पारिका भारतीय चाहिँ उत्तराखण्ड र उत्तर प्रदेशका केही जिल्लाहरूमा पनि राणा थारूहरूको चाहिँ बसोबास रहेको छ। तपाईँको कैलालीभन्दा पूर्व चाहिँ हाम्रो बसोबास छैन।
3: राणा थारू समुदायको उत्पत्ति सम्बन्धी, बसोबासको सुरुवात सम्बन्धी ऐतिहासिक विषयवस्तुहरू चाहिँ के पाइन्छन्?
5: राणा थारू जाति समुदायको जुन इतिहास छ, किंवदन्तीमा आधारित जुन इतिहास छ, धेरै चाहिँ लेखकहरू अध्येताहरूले लेखको विषय चाहिँ बनाउने गर्नुहुन्छ। यो विषय हाम्रो लागि पनि एकदमै सान्दर्भिक छ। किंवदन्ती थुप्रै छन्, तपाईँहरूले अध्येताहरू हेर्नुभयो भने आफ्नै किसिमको चाहिँ व्याख्या विश्लेषण पनि गरेको पाइन्छ। तर यहाँ के किंवदन्ती, जस्तै राणा थारूहरू चाहिँ भारतको राजस्थानबाट चाहिँ माइग्रेट भएर आएका भन्ने जुन किंवदन्ती छ, यो चाहिँ अलिकति हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो जुन जातीय संस्कारका कुराहरू छन् त्योसँग म्याच गर्ने भएको हुनाले, केही कुराहरू मिल्ने भएको हुनाले त्योसँग अलिकति चाहिँ अलिक सान्दर्भिक देखिन्छ। त्यो किंवदन्ती, त्यो भनाइहरू अलिकति सान्दर्भिक देखिन्छ सर। त्यस कारण हाम्रो माइग्रेसन चाहिँ उताबाट, के अरे, राजस्थानबाट भएको भन्ने कुरालाई हामीले मध्यनजर गर्दै यस सम्बन्धी केही थप अध्ययनहरू पनि भइराखेका छन् समाजको तर्फबाट। राणा थारू स्वयं, राणा थारू समाजका अध्येताहरूको तर्फबाट स्वयं यो अध्ययन चाहिँ अगाडि बढाउनु पर्छ भनेर, किनकि यो एकदमै चासोको विषय पनि भयो। धेरै चाहिँ रिसर्चरहरूले राणा थारू जाति र समुदाय र उहाँहरूको संस्कृति सम्बन्धी यो अध्ययन गर्ने कुरामा उहाँहरूले यो कुरा चाहिँ प्रमुखताका साथ उठाउने गर्नुहुन्छ। त्यस कारणले पनि यो अलिकति चाहिँ छलफलको विषय भयो।
3: अब राणा थारूहरूको बसोबास जुन कैलाली कञ्चनपुरमा छ, त्योभन्दा बाहिर त्यति छैन भने नेपालमा लगभग छैन, त्यहाँको चाहिँ ऐतिहासिक पृष्ठभूमिहरू केही पाइन्छ कि? त्यहाँको बसोबासको
5: ऐतिहासिक पृष्ठभूमि तपाईँ भौगोलिक अवस्थालाई मान्न सक्छौँ। हाम्रो कञ्चनपुर कैलाली नै राणा थारूहरूको पुर्ख्यौले एउटा चाहिँ ठाउँ हो, हाम्रो पहिचानसँग जोडिएको राणा थारूहरूको भनौँ न एउटा त्यो ठाउँको मूल आदिवासीका रूपमा त्यसरी चाहिँ चिनाउने गरिन्छ। विशेष गरी हाम्रो संस्कृति त्यो चाहिँ त्यहाँको भूगोलसँग चाहिँ जोडिएको, त्यहाँको चाहिँ हावापानीसँग जोडिएको, जसले गर्दाखेरि हामी चाहिँ राणा थारू चाहिँ जल, जङ्गल, जमिन, जुन चाहिँ कञ्चनपुर कैलालीको जुन वस्तुस्थिति छ अहिले, त्योसँग जोडेर हामी चाहिँ हेर्ने गर्छौँ। र राणा थारूको अब संस्कृतिको कुरा गर्दा त सांस्कृतिक रूपमा धनी छन् भन्ने कुरामा कुनै दुईमत छैन। यहाँहरूलाई मैले स्थलगत रूपमै चाहिँ अवलोकन गर्नका लागि पनि आग्रह गर्दछु। एकदमै संस्कृतिका धनी, उहाँहरूले लगाउने पोसाकका कुराहरूदेखि लिएर संस्कारका कुराहरू, पर्वका कुराहरू, जन्म विवाह र मृत्यु संस्कारका कुराहरूमा देखिएको जुन एउटा चाहिँ सांस्कृतिक जुन एउटा चाहिँ विविधता छ, यो साँच्चीकै चाहिँ एउटा अनौठो पनि छ र अध्ययन गर्न लायक पनि छ। अब झल्किने यसमा चाहिँ, जस्तो मैले अघि नै कुरा गरेँ, हाम्रो राजस्थानको जुन कल्चर छ र यतापट्टि हामीले चाहिँ कञ्चनपुर कैलालीमा बसोबास गर्ने राणा थारूहरूको जुन उहाँहरूले लगाउने जुन पहिरन छ र बोल्ने जुन भाषा छ नि, त्यसमा कहीँ न कहीँ चाहिँ समानता छ, त्यसलाई एउटा उदाहरणका रूपमा हामी लिन सक्छौँ। संस्कारका सवालमा पनि धेरै कुराहरू मिल्ने गरेको छ। यद्यपि अहिले चाहिँ चाहे त्यो नेपालको राणा थारूहरूको सन्दर्भमा कुरा गरौँ या चाहिँ भारतमा चाहिँ तपाईँको उत्तराखण्ड र उत्तर प्रदेशमा बस्ने राणा थारूहरूको पनि कुरा गर्दा, सांस्कृतिक रूपमा अलिकति चाहिँ भाषागत रूपमा सांस्कृतिक रूपमा अलिकति केही चाहिँ फरक हुँदै गएको स्थिति चाहिँ देख्न सकिन्छ।
3: हजुर, अब राणा थारूहरूको जनसङ्ख्या चाहिँ कति छ पछिल्ला तथ्याङ्कहरू?
5: राष्ट्रिय जनगणनाले लिएको चाहिँ तपाईँको 2078 सालको जनगणनालाई हामीले अध्ययन गर्ने हो भने त्यहाँ तपाईँको 83,000 एराउन्डमा मात्रै देखिन्छ। र हाम्रो चाहिँ दावी के हो भन्दाखेरि नेपाल राणा थारू समाज र समाजसँग जोडिएका केही सामाजिक संस्थाहरूले गरेका गत विगतमा गरेका अध्ययनहरूको तथ्याङ्कलाई हेर्दा चाहिँ हाम्रो दावी चाहिँ के थियो भन्दा 2078 सालको जनगणनाकै बेला हामीले गरेको हाम्रो सर्वेक्षणले कम्तीमा पनि हामी 3.5-4 लाखको बिचमा नेपालमा राणा थारूहरूको जनसङ्ख्या रहेको कुरा त्यो हाम्रो सर्वेक्षणहरूले चाहिँ देखाउँछ। तर नेपालको जनगणनाको आधारलाई चाहिँ हामीले मान्ने हो भने 2078 सालको जनगणनामा 83,000 मात्रै जनसङ्ख्या रहेको कुरा चाहिँ देखिन्छ।
3: अब राणा थारूहरूका थरहरू चाहिँ के छन्, के लेख्ने गरिन्छ?
5: एकदमै धन्यवाद सर। अहिले थरलाई जोडेर खास गरी कुनै पनि समुदायमा बोलिने भाषा र उहाँहरूको जुन थर छ यो एउटा स्पेसिफिक विषयवस्तु बन्ने गर्दछ। धेरै ठाउँमा यो बारेमा चाहिँ चर्चा हुने गर्दछ। अहिले गएर चाहिँ थरभित्र पनि त्यो आफ्नो थरलाई स्पेसिफाई गर्ने र त्यो थरभित्रका पनि केही थरहरू छन् कि भनेर त्यसरी अध्ययन गर्ने गरेको पनि पाइन्छ। यस मानेमा नेपालको जुन अहिले भाषा आयोग छ, भाषा आयोगले यसमा चाहिँ राम्रो चाहिँ एउटा कामको थालनी उहाँले गर्नुभएको छ। भाषा आयोगका चाहिँ डिप कुराहरूलाई चाहिँ अध्ययन गर्ने क्रममा भाषा आयोगले राणा थारू भाषालाई सूचीकृत गरिसके पछाडि राणा थारू भाषा एउटा पहिचान प्राप्त गर्न सफल भयो। यसकारण हामी गर्वान्वित पनि छौँ र भाषा आयोगलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ। 2076 सालमै भाषा आयोगले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरेको अवस्था छ। र तत्पश्चात उहाँले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरिसके पछाडि राणा थारू भाषाका सम्बन्धमा थप अध्ययन गर्ने सिलसिलामा भाषा आयोगले नै राणा थारूभित्रका 36 थरहरू चाहिँ सूचीकृत गर्नुभएको छ। यसमा चाहिँ हाम्रा राणा थारू समाजका अध्यक्ष लगायतका चाहिँ अगुवा साथीहरूको यसमा चाहिँ अहम भूमिका देखिन्छ। म प्रचलित थरहरूको म उदाहरण नै चाहिँ यहाँ भन्न चाहन्छु हजुरलाई। मैले 36 थरहरूको कुरा गरेँ, जसमध्ये राणा थारू त स्वयं भइ नै हाल्यो, राणा अनि त्यसै गरी राणा बढाएक, ठाकुर राणा ठाकुर, बट्ठा बट्ठा ठाकुर, खेप्टा खेप्टा ठाकुर, महतौँ बिर्तिया, खुन्का राव रावत रावल, गढौरा गढौरा ठाकुर, गिरी राणागिरी, गिरी थारू, मरौटिया बर्दौवा, बैसाहा डुटहा, बिलर्ह्या पकर्ह्या, विषैना विषैना ठाकुर, सौसा जस्ता के अरे थरहरू चाहिँ सूचीकृत भएको कुरा म जानकारी गराउन चाहन्छु।
3: राणा थारूहरूको आफ्नै विशिष्ट संस्कृति, मौलिक परम्परा,
5: एकदमै
3: समृद्ध संस्कृति पनि मानिन्छ।
5: एकदमै
3: अब राणा थारूहरूको पारम्परिक पेसा व्यवसाय चाहिँ के देखिन्छ?
5: सांस्कृतिक रूपमा धनी हुने कुरा जुन गर्नुभयो यो एकदमै, यसका अलावा पनि सांस्कृतिक रूपमा त धनी त हुने नै भयो, तर अब एउटा परम्परागत पेसाको कुरा गर्दा राणा थारूहरू पुर्खौँदेखि हाम्रो एउटा पहिचानसँग नै जोडिएको एउटा चाहिँ पेसाका रूपमा कृषि पेसा राणा थारूहरू चाहिँ कञ्चनपुर कैलालीको त्यो उर्वर भूमिलाई कृषिमय बनाउनका लागि राणा थारू हाम्रा पुर्खाहरूको एकदमै ठुलो योगदान रह्यो। यसकारण हामी हाम्रो पेसा नै, हाम्रो पुर्खाहरूको पेसा नै कृषि पेसा हो भनेर चाहिँ हामी भन्ने गर्दछौँ सर। अहिले पनि अधिकांश राणा थारू दाजुभाइहरू चाहिँ कृषि पेसामै चाहिँ उहाँहरू चाहिँ आबद्ध हुनुहुन्छ। यद्यपि 20-30 वर्ष पहिलाको 60-को दशकमा जुन शैक्षिक आर्थिक अनि हरेक हिसाबले जुन किसिमको जुन अवस्था थियो समाजको, राणा थारू समाजको, अहिले आएर चाहिँ 30-20 वर्ष पछि आएर चाहिँ तपाईँको धेरै कुराहरू परिवर्तन भएको छ। पेसामै पनि अहिले चाहिँ आर्थिक हिसाबले अलिकति समृद्ध भएको कुराहरू चाहिँ आर्थिक रूपमा हामी कहीँ न कहीँ त्यो जोडिनुपर्छ, आर्थिक रूपमा हामी कुनै न कुनै उसमा चाहिँ पेसामा आबद्ध भएर अगाडि बढ्नुपर्छ। जस्तै कृषिकै कुरा गर्दा अहिले आधुनिक कृषितिर चाहिँ हाम्रा दाजुभाइहरू चाहिँ अगाडि बढिराख्नु भएको छ, अलिकति व्यावसायिक हिसाबले पनि चाहिँ अगाडि बढिराख्नु भएको छ। र शैक्षिक हिसाबले पनि शैक्षिक तुलना गर्दाखेरि मैले अघि पनि भने 20-25-30 वर्ष अगाडिको जुन अवस्था थियो, न्यूनतम चाहिँ प्रत्येक घरमा SLC पास गरेको चाहिँ तपाईँको जनशक्ति भेट्टाउन गाह्रो हुन्थ्यो। तर अहिलेको अवस्थामा चाहिँ हजुरले चाहिँ यसो हेर्नुभयो भने प्रत्येक घरमा केही नभए पनि न्यूनतम SLC पास गरेका छन्, भेटिन्छन् भने त्यो शैक्षिक रूपमा अलिकति परिवर्तन भएको कुरा। वैदेशिक रोजगारको क्षेत्रमा पनि कहीँ न कहीँ चाहिँ जोडिएका छन् हाम्रा दाजुभाइहरू। पछिल्लो समय चाहिँ अलिकति वैदेशिक रोजगारीमा पनि त्यसरी चाहिँ जोडिनुपर्छ भनेर आर्थिकसँग जोडिएका कुराहरूमा उहाँहरू वैदेशिकमा अनि रोजगारीको क्षेत्रमा अहिले चाहिँ सरकारी चाहिँ उसमै चाहिँ, र मेरो अनुमान म एउटा शिक्षण पेसामा पनि आबद्ध भएको नाताले यसो हेर्दाखेरि कञ्चनपुर कैलालीमा अधिकांश दाजुभाइहरू दिदीबहिनीहरू शिक्षण पेसामा पछिल्लो समय बढी संलग्न हुनुहुन्छ। त्यसपछिको चाहिँ तपाईँको सेना प्रहरीमा हुनुहुन्छ, निजामती क्षेत्रमा अलिक कम देखिन्छ। यसरी चाहिँ पेसागत हिसाबले पनि अब मुख्य पेसा चाहिँ कृषि नै हो, त्यसका अलावा चाहिँ अब व्यावसायिक हिसाबले पनि अनि रोजगारीका हिसाबले पनि अनेक पेसामा यसरी जोडिँदै गएको अवस्था देखिन्छ।
3: अब अलिकति प्रसङ्ग बदलाउन, राणा थारू जातिले मनाउने विशिष्ट चाडपर्वहरू चाहिँ के छन्?
5: मैले यहाँहरूलाई भन्नै पर्छ, राणा थारू चाहिँ सांस्कृतिक रूपमा धनी, स्वाभाविक हो, एकदमै संस्कृतिका हामी धनी मानिन्छ, संस्कृतिका धनी। यस मानेमा चाहिँ हाम्रो हामीले मनाउने जुन मौलिक चाडपर्वका कुराहरू छन्, संस्कार संस्कृतिका कुराहरू छन्, त्यसमा चाहिँ मौलिकपन छ। यो अहिले म हजुरलाई एउटा उदाहरण चाहिँ दिउँ, यो श्रावण महिना हो, श्रावण महिना विशेष गरी नेपालीहरूका लागि एउटा विशेष महिना मानिन्छ, विशेष गरी भगवान शिवको चाहिँ पूजा आराधना बढी चाहिँ गर्ने यो महिना। राणा थारूहरूले साउनको डोला अथवा तिज को महिना भनेर हामीले चाहिँ बुझ्ने गर्छौँ। तिज भन्ने बित्तिकै फेरि आम नेपालीहरूले मनाउने तिज र राणा थारूहरूले मनाउने तिजमा थोरै पृथकता छ, म त्यो कुरा अलिकति हजुरलाई चाहिँ यहाँ जोडिदिउँ। अहिले चाहिँ कञ्चनपुर कैलालीको चाहिँ जुन हजुरले चाहिँ अवस्था हेर्नुभयो भने पुरै चाहिँ साउनको डोलामय भएको छ। हजुरले गाउँघरमा प्रत्येक गाउँ गाउँमा टोल टोलमा चाहिँ साउनको डोलाहरू चाहिँ बनेका छन्, झिलिमिली भएको छ, गीतहरू गाइएका छन्, साउनका तिजका गीतहरू चाहिँ गाइएका छन्। प्रत्येक वर्ष चाहिँ त्यो साउन महिनामा चाहिँ तपाईँको साउनको डोला चाहिँ हाल्ने, त्यो डोला भनेको फेरि पिङ जस्तो, हजुरलाई मैले डोला भनेको चाहिँ त्यो पिङ जस्तो हुन्छ, काठकै चाहिँ बनाइन्छ होइन। अहिले चाहिँ अलिकति त्यसलाई चाहिँ मोडिफाई गरेर त्यसलाई शृङ्गार पटार गरेर त्यसमा धेरै कुराहरू छन्। पहिला चाहिँ गाउँघरका मान्छेहरू चाहिँ त्यसरी मिलेर चाहिँ गर्ने गर्नुहुन्थ्यो, अहिले अलिकति यसलाई चाहिँ सरकारी तवरबाट पनि यसलाई चाहिँ प्रोत्साहन गर्ने होइन त्यो खालको भावनाले अलिकति यसलाई चाहिँ यसको संरचनालाई चाहिँ मोडिफाई गरिएको छ
3: सर होइन।
5: विशिष्टताहरूमा यो बेला विशेष गरेर चाहिँ साउनको बेला चाहिँ पन्ध्र यो तिज हुनुभन्दा ठ्याक्कै अगाडि यसपालि चाहिँ तिथि अनुसार चाहिँ हाम्रो राणा थारूहरूको तिज श्रावणको 30 गते पर्दैछ सर, श्रावणको 30 गते पर्दैछ। र त्यो 30 गते तिजको दिनभन्दा हरेक वर्षको तिज सुरु हुनुभन्दा 15-16 दिन अगावै प्रत्येक घरका चाहिँ महिला दिदी बहिनीहरू जो हुनुहुन्छ उनका चाहिँ दाजुभाइ अथवा उनका भाइ भतिजाहरूले उहाँहरूलाई चाहिँ माइतमा चाहिँ लगेर जाने, उनको माइतमा चाहिँ लगेर जाने होइन, त्यो खालको हुन्छ। अनि त्यहाँ लगिसके पछाडि सुख दुःखका कुराहरू साटासाट गर्ने, भाइ भतिजाहरूसँग चाहिँ भलाकुसारी गर्ने होइन। अनि अर्को महत्त्वपूर्ण कुरा, इन्ट्रेस्टिङ कुरा चाहिँ के पनि छ भने महिला दिदी बहिनीहरूले चाहिँ जुन तिज मनाउँदाखेरि जुन व्रत बस्नुहुन्छ नि, उहाँहरूले आफ्नो श्रीमानको लामो आयुको लागि चाहिँ व्रत बस्ने गर्नुहुन्छ। तर राणा थारू दिदी बहिनीहरू चाहिँ उहाँहरूले चाहिँ आफ्नो भाइ भतिजाहरूको लामो आयुको लागि चाहिँ बस्नुहुन्छ। यो अलिकति पृथक छ है संस्कृतिमा, र केही सिमिलारिटी चाहिँ अब हरेक संस्कृतिमा तुलना गर्दाखेरि केही न केही समानता र फरकपनका कुराहरू पक्कै पनि जोडिन्छन्। जस्तै समानताको कुरा गर्दाखेरि यो महिला दिदी बहिनीको चाहिँ मुख्य पर्वका रूपमा मानिन्छ, जसरी दिदी बहिनीहरू तिज मनाउनुहुन्छ यसै गरी हाम्रो पनि राणा थारू दिदी बहिनीहरूको यो मुख्य पर्व आम नेपालीको जस्तै। तर पृथकता कहाँनिर छ भने उहाँहरूले चाहिँ श्रीमानको लामो आयुको लागि नभएर उहाँहरू आफ्नो भाइ भतिजाहरूको लागि चाहिँ गर्नुहुन्छ। र योसँग जोडिएको अर्को चाहिँ महत्त्वपूर्ण कुरा के भने यो बेला यो तिजको बेला बनाइने पकाइने जुन विशेष परिकारहरू छन् तिजकै दिन, यो सिमही भन्ने एउटा विशेष परिकार छ, त्यो सिमहीको परिकार बिना चाहिँ तिज सम्पन्न हुँदैन। त्यो पूजा आजा गर्दाखेरि पनि तिजको बेला अनि त्यो झुड्की झुड्की छिराउन जाने भन्ने एउटा संस्कार हुन्छ कि सर हजुरको चाहिँ, त्यो तिजकै दिन बेलुकी पख राणा थारू दिदी बहिनीहरू चाहिँ घरमा एक ठाउँमा चाहिँ जमघट भएर उहाँहरूले त्यो परिकार बनाउने, त्यो बनाइसके पछाडि चाहिँ उहाँहरू कुनै एउटा नजिकको ताल तलैया हो या चाहिँ खोलामा गएर पूजा आजा गर्न जाने, त्यहाँ पूजा गर्ने अनि यो परिकारहरू पनि सँगै लगेर जाने, अनि त्यो सबै कुराहरू उहाँहरूले त्यो सांस्कृतिक कामहरू त्यो सबै भ्याइसके पछाडि अनि त्यो परिकार चाहिँ खाने चलन चाहिँ रहेको छ।
3: दिदी बहिनीहरू माइत आउने जाने क्रम चाहिँ कस्तो हुन्छ?
5: पहिला भन्दा अहिले चाहिँ अलिकति फरक भएको छ। अहिले कस्तो भने सर, अब यो पर्वका बेला चाहिँ विशेष महत्त्व दिइन्छ राणा थारू दिदी बहिनीहरूलाई, अरू बेला भन्दा पनि यो तिजको बेला चाहिँ दिदी बहिनीहरूलाई चाहिँ उनीहरूको चाहिँ घरबाट माइतमा लिएर आउँदा जुन एउटा खुसीको जुन एउटा चाहिँ वातावरण बन्छ नि, जुन एउटा अनुभूति हुन्छ त्यो चाहिँ फरकै खालको हुन्छ। प्राय चाहिँ उसरी चाहिँ आउने जाने क्रम त जारी नै रहन्छ, शुभ कार्यहरू कुनै पनि त्यस्तो शुभ कामहरू हुँदा विवाह व्रतबन्धको बेला पनि आउने जाने गर्नुहुन्छ। तर तिजमा चाहिँ विशेष गरेर आफ्नो दिदी बहिनीहरूलाई चाहिँ माइतमा उहाँहरूलाई ल्याउनका लागि भनेर चाहिँ उहाँहरूको ससुरालीमा जाने अनि उहाँहरूलाई लिएर माइतमा लिएर
3: आउने
5: दाजुभाइहरू चाहिँ अनि उनका भाइ भतिजाहरू जाने चाहिँ गर्नुहुन्छ। यो चाहिँ तिजसँग विशेष गरी जोडिएको एउटा मौलिकता छ।
3: अब राणा थारू भाषातर्फ जाउँ न
5: हजुर,
3: यो भाषाको प्रयोगको अवस्था कस्तो छ?
5: यस सम्बन्धमा थुप्रै अध्ययनहरू पनि चलिरहेका छन्, मेरो पनि एउटा अध्ययनको विषयवस्तु पनि थियो, मैले मास्टर्सको आफ्नो थेसिस गर्दा नै राणा थारू भाषालाई नै जोडेको छु। मेरो मात्रै नभएर थुप्रै दाजुभाइहरू र राणा थारू समुदाय बाहेकका चाहिँ अध्येताहरूले पनि राणा थारू भाषालाई बडो रोचकताका साथ उहाँहरूले अध्ययनको एउटा विषय बनाउनु भएको छ। राणा थारू गाउँ बस्तीमा जानुभयो भने हरेक उमेर समूहका चाहिँ बालबालिकादेखि लिएर बुढापाकाहरू चाहिँ राणा थारू भाषामै कम्युनिकेसन गर्ने चाहिँ गर्नुहुन्छ। यसो हेर्दाखेरि चाहिँ यो प्रयोगमा रहेको कुरा हजुरलाई म चाहिँ जानकारी गराउन चाहन्छु। एकदमै एकदमै चाहिँ छ
3: अनि पठन पाठन
5: एकदमै एकदमै सही कुरा हजुरले, म त्यही कुरा जोडिरहेको छु। एकदमै औपचारिक शिक्षामा एक दशक यता चाहिँ राणा थारू भाषामा पाठ्यक्रम विकास केन्द्र र इजिआरपीको जुन एउटा कार्यक्रम चलेको थियो, प्रारम्भिक पढाइ विकास सम्बन्धी जुन एनइजिआरपीको जुन एउटा कार्यक्रम थियो, त्यो कार्यक्रम र पाठ्यक्रम विकास केन्द्रले राणा थारूका कक्षा एकदेखि तीनसम्मका पाठ्य पुस्तकहरू, पाठ्यक्रमहरू र शिक्षक निर्देशिकाहरू तयार भएर बहुभाषिक विद्यालयहरूमा यसको चाहिँ पठन पाठनको अवस्था चाहिँ अगाडि बढिसकेको अवस्था छ। लगभग हजुरको कञ्चनपुरको एक दर्जन भन्दा बढी विद्यालयहरूमा यो अवस्था छ सर। यो कक्षा एकदेखि तीनसम्मका त तपाईँको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाहरू चाहिँ राणा थारू भाषामा चाहिँ तयार भइसकेको अवस्था छ, जसमा डाक्टर जीवन राणा हुनुहुन्छ अहिले उहाँको अगुवाईमा, र यो इजिआरपी लगायतका हाम्रा थुप्रै चाहिँ अगुवा साथीहरू र शिक्षक साथीहरूको चाहिँ अगुवाईमा चाहिँ यो कार्यक्रम अगाडि बढ्यो यो पाठ्यपुस्तकहरू बनाउने कुरामा। र अहिले चाहिँ प्रयोगमा चाहिँ अलिकति चाहिँ केही कमी आएको छ कि भन्ने कुरा चाहिँ कता कता सुनिन्छ।
3: प्रकाशन प्रसारणमा चाहिँ राणा थारू भाषाको
5: एकदमै सही कुरा हजुरले चाहिँ अब यो कार्यक्रम चलाउँदै गर्दा कञ्चनपुर कैलालीका त म यहाँलाई भन्न सक्छु दर्जनौँ चाहिँ एफएम स्टेसनहरूबाट अहिले विभिन्न सांस्कृतिक कार्यक्रमहरू अनि चाहिँ तपाईँको समाचार प्रसारणहरू लगायतका थुप्रै कार्यक्रम हो अहिले राणा थारू भाषामै चाहिँ प्रसारण गर्ने गरेको पाइन्छ सर। यसो बुझ्दाखेरि सञ्चार माध्यममा चाहिँ राणा थारू भाषालाई चाहिँ प्रयोग भइरहेको अवस्था चाहिँ छ। रेडियो नेपालबाट पनि भइरहेको छ मलाई लाग्छ, दिपाइलबाट चाहिँ प्रादेशिक उसमा चाहिँ राणा थारू भाषामा समाचारहरू प्रसारण हुने लगायतका अन्य कार्यक्रमहरू पनि प्रसारण भइरहेका छन्।
3: अब राणा थारू समुदायको बाक्लो बसोबास भएका स्थानहरू
5: हजुर
3: कैलाली कञ्चनपुरभित्र पनि
5: हजुर
3: सघन बसोबास
5: हजुर
3: भएका ठाउँहरू चाहिँ कुन कुन छन् जहाँ चाहिँ राणा थारूहरूको संस्कार संस्कृति भाषा
5: झल्किने
3: अभ्यास चाहिँ एकदम राम्रो देख्न सकिन्छ
5: एकदमै त्यस्तो ठाउँ। म यहाँलाई कञ्चनपुरकै पहिलो उदाहरण म चाहिँ हजुरलाई लालझाडी गाउँपालिकालाई दिन्छु। लालझाडी गाउँपालिका राणा थारूहरूको एउटा क्लस्टर एरिया नै मानिन्छ। त्यहाँ लगभग हजुरले चाहिँ 90% भन्दा बढी चाहिँ जनसङ्ख्या राणा थारूहरूकै चाहिँ तपाईँले भेटाउनुहुन्छ। त्यहाँ राणा थारूहरूको चाहिँ भाषा र सांस्कृतिक एउटा झल्को चाहिँ तपाईँले चाहिँ त्यहाँ पाउनुहुन्छ। र त्यसका अलावा अब कञ्चनपुरको अन्य पालिकाहरू जस्तो पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, अनि गएर चाहिँ तपाईँको कृष्णपुर नगरपालिका, त्यसै गएर चाहिँ यतापट्टि चाहिँ बेलडाँडी गाउँपालिका, बेतकोट, शुक्लाफाँटा नगरपालिकाहरूमा पनि प्रशस्त मात्रामा चाहिँ राणा थारूहरूको चाहिँ बसाइरहेको छ। अनि त्यसै गरी उतापट्टि कैलाली जिल्लामा चाहिँ धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका लगायतको चाहिँ त्यो आसपासको चाहिँ भूगोलहरूमा चाहिँ हजुरले चाहिँ प्रायः चाहिँ राणा थारूहरूको चाहिँ बसोबास भएको कुरा चाहिँ देख्न पाइन्छ।
3: हजुर अब राणा थारू समुदाय आदिवासी जनजातिमा सूचीकृत भएको प्रसङ्ग पनि छ नि।
5: एकदमै एकदमै सही,
3: त्यो बारेमा अलिकति।
5: राणा थारू जाति अहिले आदिवासी जनजातिको 60 नम्बरमा चाहिँ सूचीकृत भएको छ, र यसको जुन क्रेडिट छ यो पनि नेपाल सरकारले नै हामी दिन्छौँ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदाका बखत चाहिँ मलाई लाग्छ 2076 सालमा राणा थारू जातिलाई चाहिँ आदिवासी जनजातिको सूचीमा 60 नम्बरमा चाहिँ सूचीकृत भएको अवस्था छ। यसले गर्दाखेरि एउटा जुन संवैधानिक रूपमा विगतदेखि राणा थारूहरूले जुन पहिचानको एउटा जुन मुद्दा उठाइरहेका थिए, अधिकारका कुराहरू, जुन पहिचानसँग सम्बन्धित कुराहरू हामीले धेरै स्ट्रगलका कुराहरू गत विगतमा गरियो, संस्थागत रूपमा पनि यो कुरालाई चाहिँ उठाइयो, र त्यो कहीँ न कहीँको त्यो कुरा चाहिँ संस्थागत भएको कुरा चाहिँ यसमानीमा चाहिँ हामी राख्न चाहन्छौँ, र राणा थारू जातिले एक खालको चाहिँ पहिचान प्राप्त गरेको कुरा चाहिँ छ।
3: अब अन्तमा नेपाल राणा थारू समाजका पूर्व महासचिव पनि अब समाजका गतिविधिहरू नजिकबाट हेरिराख्नु समाजका गतिविधिहरू।
5: म पेसाले त शिक्षक हो, शिक्षण पेसामा आबद्ध छु, म हाई स्कुलको एउटा टिचर पनि हो। त्यसका अलावा मैले गत विगतमा सामाजिक काममा पनि थुप्रै आफ्नो समय व्यतीत गरेँ। हाम्रो समुदायको एउटा मातृ संस्थाको रूपमा, अग्रणी संस्थाको रूपमा नेपाल राणा थारू समाज अहिले पनि चाहिँ काम गरिरहेको अवस्था छ, र त्यसको वर्तमान अध्यक्ष अहिले कमल सिंह राणा हुनुहुन्छ। म त्यही संस्थाको चाहिँ निवर्तमान चाहिँ महासचिव भएरै काम गरेँ। यो संस्थाले समग्रमा राणा थारू समाजको अगुवाईका लागि उहाँहरूको चाहिँ हक अधिकारका सन्दर्भमा र राणा थारू समुदायलाई चाहिँ हरेक हिसाबले चाहिँ अगाडि बढाउनका निमित्त काम चाहिँ गरिरहेको छ। र अहिले तत्काल राणा थारू समुदायमा चाहिँ न्यूनतम चाहिँ चाडपर्व जुन हामीले मनाइरहेका छौँ यसलाई चाहिँ एकरूपता चाडपर्व पनि एकरूपता आउनुपर्छ भन्ने खालको एउटा चाहिँ मेसेज दिनको लागि गाउँ गाउँमा त्यो खालको चाहिँ एउटा कार्यक्रमहरू अगाडि सारिएको अवस्था छ। र त्यति मात्रै नभएर अहिले पछिल्लो समय चाहिँ एकताका कुराहरू पनि कहीँ न कहीँ चाहिँ उठ्छन् क्या छन्। त्यसो भएर एकताका सवालमा चाहिँ अब साङ्गठनिक रूपमा पनि संस्थाले चाहिँ गाउँ गाउँमा टोल टोलमा गएर त्यो खालको आफ्नो साङ्गठनिक चाहिँ भूमिकाहरू अनि सङ्गठनहरू निर्माण गर्ने र त्यसका अलावा जुन एउटा जल्दो बल्दो विषयका रूपमा शिक्षाका कुराहरू, रोजगारीका कुराहरू, कृषिलाई चाहिँ व्यावसायिक र आधुनिकीकरण गर्ने कुराहरू अनि संस्कृति संरक्षण सम्वर्धनका कुराहरू र पछिल्लो समय कञ्चनपुर कैलालीमा एउटा जल्दो बल्दो र एउटा संवेदनशील विषयका रूपमा एउटा समस्याका रूपमा रहेको कुरा लागु पदार्थ दुर्व्यसनी सम्बन्धी जुन छ नि समस्या, यसलाई चाहिँ प्रमुखताका साथ यसलाई चाहिँ कसरी चाहिँ समस्यालाई चाहिँ निराकरण गर्न सकिन्छ यो बेलामा चाहिँ बेला बखतमा हामीले चाहिँ बहस गर्ने र त्यो सम्बन्धी कार्यक्रमहरू पनि बेला बखतमा ठाउँ ठाउँमा चाहिँ कार्यक्रम सञ्चालन गर्ने कुरा संस्थाले यसरी चाहिँ अगाडि बढाइरहेको कुरा म जानकारी गराउन चाहन्छु।
3: हस् त स्टुडियोसम्म आएर यति धेरै जानकारी गराइदिनु भयो, धन्यवाद व्यक्त गर्दछु।
5: राणा थारू समाजसँग सम्बद्ध विषयवस्तुहरूलाई जोडेर कुरा राख्ने जुन एउटा मौका दिनुभएको छ त्यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, राम राम सबैजनालाई।
3: आजको कार्यक्रममा हामीले राणा थारू जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौं। राणा थारू समुदायको वर्तमान अवस्था, गतिविधि र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्यौं। आफ्नो ग्रामीण सामाजिक व्यवस्थालाई सुव्यवस्थित गर्न राणा थारू समाजमा अझसम्म पनि भलमनसा राख्ने र छान्ने चलन छ। आफ्ना धार्मिक विश्वासहरूलाई परिचालन गर्न हरेक गाउँमा भर्राहरू राखिएका छन्। कृषिमा निर्भर उनीहरूको जङ्गल र पानीसँग गहिरो सम्बन्ध छ। समयक्रममा जङ्गल मासिन थालेपछि र बसाइसराई भई बाक्लो बसोबास हुन थालेपछि बिस्तारै राणा थारूहरूको पारम्परिक संस्कार संस्कृतिमा पनि थुप्रै परिवर्तनहरू देखिएका छन्। विवाहमा दुलहीलाई दिइने बम्बई घाँघरियाको सट्टा साडी दिने चलन आएको छ। पितृहरूसँग सम्बन्ध राख्ने घडा हराउने पो हो कि र धार्मिक आस्थाका केन्द्र भर्रा भुलिने पो हो कि भन्ने चिन्ता राणा थारू थुप्रै अगुवाहरूमा देखिन्छ भने आफ्नो भाषा, संस्कृति र संस्कारहरूको संरक्षण सम्वर्धन गर्नमा संस्कृति प्रेमी राणा थारूहरू र नेपाल राणा थारू समाज लागिरहेको देखिन्छ। हस् त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी लक्ष्मण विष्टसहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछ, भेटु न पो।
2: ओहो दिदी, नमस्ते है, नमस्ते।
1: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
2: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
1: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
2: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
1: झन्डै मबाट ठुलो गल्ती भएको।
3: जानी राखु, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानूनले दण्डित गर्छ। कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौं, कानूनको पालना गरौं।
4: जनचेतनाका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल।

समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला भने रातिको 10 बज्न लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

विकृति विसङ्गतिको पर्दा खोल्नु पर्छ मुक्तकले, आवाज विहीनको आवाज बोल्नु पर्छ मुक्तकले, विकृति विसङ्गतिको पर्दा खोल्नु पर्छ मुक्तकले, आवाज विहीनको आवाज बोल्नु पर्छ मुक्तकले, माया प्रेम संस्कार संस्कृति छल्किएर मात्र हुँदैन, माया प्रेम संस्कार संस्कृति छल्किएर मात्र हुँदैन, छानी छानी देशका धमिरा पोल्नु पर्छ मुक्तकले, छानी छानी देशका धमिरा पोल्नु पर्छ मुक्तकले। मुक्तककार कृष्ण सुवेदीको मुक्तक कस्तो हुनुपर्छ भनी लेखिएको यिनै हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। फेरि सल्कियो आगो कसरी निभाउनु दोधार मासु, दुनियाँ माझ पीडा फुकाउनु या लुकाउनु दोधार मासु, फेरि सल्कियो आगो कसरी निभाउनु दोधार मासु, दुनियाँ माझ पीडा फुकाउनु या लुकाउनु दोधार मासु, लुकाएर राखेका वर्षौँ पुराना तस्विर भेटी छन् घरकीले, लुकाएर राखेका वर्षौँ पुराना तस्विर भेटी छन् घरकीले, यार प्रेमिकालाई बहिनी कसरी बनाउनु दोधार मासु, यार प्रेमिकालाई बहिनी कसरी बनाउनु दोधार मासु। आँखाको धुलो आँखैको आँसुले धुनुपर्छ, हरेक युवाको दिलले वृद्धको दिल छुनुपर्छ, आँखाको धुलो आँखैको आँसुले धुनुपर्छ, हरेक युवाको दिलले वृद्धको दिल छुनुपर्छ, साँच्चै हामी कर्तव्य पालक छोरा छोरी हौँ भने, साँच्चै हामी कर्तव्य पालक छोरा छोरी हौँ भने, हर दिन बाआमालाई माता तीर्थ औँसी हुनुपर्छ, हर दिन बाआमालाई माता तीर्थ औँसी हुनुपर्छ। फेरि पनि मुक्तककार कृष्ण सुवेदीकै हरफलाई साभार गरी तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइन अडियो सङ्ग्रहभित्र कार्यक्रम बिम्ब प्रतिबिम्ब डाउनलोड गरेर फुर्सदको समयमा सुन्न सक्नुहुन्छ भने हाम्रो मोबाइल एप डाउनलोड गरेर पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै बोल्दै आइरहेका छौँ। यसका साथसाथै मुक्तक संवाद केन्द्रित पनि रहन्छौँ त कहिले कृति चर्चा पनि गरिरहेका हुन्छौँ। आजको यो बसाई हामीलाई प्राप्त स्रष्टाका मुक्तक केन्द्रित रहनेछ। आज हामीलाई प्राप्त केही थान मुक्तक मध्ये दुई स्रष्टाका मुक्तकहरू वाचन गर्नेछौँ र बीच बीचमा साङ्गीतिक कोशिली पनि जोड्ने नै छौँ। अब लागौ मुक्तक वाचनतर्फ। भन्दिन म आकाशका जुन तारा झारिदिन्छु, बिना बादल आँधीहुरी असिना पानी पारिदिन्छु, भन्दिन म आकाशका जुन तारा झारिदिन्छु, बिना बादल आँधीहुरी असिना पानी पारिदिन्छु, पटक पटक नजर जुद्धा मुस्कुरायौ मात्र तिमी, पटक पटक नजर जुद्धा मुस्कुरायौ मात्र तिमी, पर्ख ती ओठ अझै खुलेनन् भने आँखा मारिदिन्छु, पर्ख ती ओठ अझै खुलेनन् भने आँखा मारिदिन्छु। फेरि पनि कृष्ण सुवेदीजीकै रचनालाई साभार गरे यस अघि नै मैले तपाईँलाई बताइसकेकी छु कि आज हामी दुई स्रष्टाका मुक्तकहरू लिएर आएका छौँ भनेर। पिता मिननाथ सुवेदी तथा माता सरस्वती सुवेदीका सुपुत्रका रूपमा जन्मनुभएका कृष्ण सुवेदीको जन्मस्थान रूपा दुई थुम्की सिर्कुतान कास्की भए पनि हाल उहाँ भानु नगरपालिका 4 सुदी तनहुमा बस्नुहुन्छ। स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको सुवेदीजी शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। फुटकर कविता मुक्तक गजल बालगीत तथा बाल कविताहरू विभिन्न पत्र पत्रिकामा उहाँका प्रकाशित भइरहन्छन्। थोरै मुक्तककारको बारेमा बताएँ, अब म मुक्तककारका हामीलाई प्राप्त भएका अन्य मुक्तक थानहरू जोड्दै जान्छु।
हुरी बतासमै दियो बलाउने मान्छे चाहिएको छ, पसिनाले बाँझो पखेरा गलाउने मान्छे चाहिएको छ, हुरी बतासमै दियो बलाउने मान्छे चाहिएको छ, पसिनाले बाँझो पखेरा गलाउने मान्छे चाहिएको छ, माइतीको रबाफले गमक्क पर्ने साहुकी छोरी भन्दा माइतीको रबाफले गमक्क पर्ने साहुकी छोरी भन्दा मुसुक्क हाँसेर घर चलाउने मान्छे चाहिएको छ, मुसुक्क हाँसेर घर चलाउने मान्छे चाहिएको छ। छलमल्ल रात हुने जुन तारा दीप बलिन्जेल हो, शीतल हावा चौतारीमा बरपिपल नढलिन्जेल हो, छलमल्ल रात हुने जुन तारा दीप बलिन्जेल हो, शीतल हावा चौतारीमा बरपिपल नढलिन्जेल हो, घर गृहस्थीको पुस्तान्तरण न्यून हुँदै गएपछि, घर गृहस्थीको पुस्तान्तरण न्यून हुँदै गएपछि, खेतबारी बाँसो नहुने बाआमाको पाखुरा चलिन्जेल हो, खेतबारी बाँसो नहुने बाआमाको पाखुरा चलिन्जेल हो। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई मुक्तकार कृष्ण सुवेदीका मुक्तकहरू सुनाइरहेका छौँ। अब म फेरि जोड्छु उहाँकै अन्य थान मुक्तकलाई। फुलबाट पत्थर भएछ मन रुँदै रुँदै नअचेल, उड्छ भुवासरी ठेगानमा हुँदै हुँदै नअचेल, फुलबाट पत्थर भएछ मन रुँदै रुँदै नअचेल, उड्छ भुवासरी ठेगानमा हुँदै हुँदै नअचेल, ढुङ्गालाई निचोरेर दुखाउने सपना किन देख्छौ, ढुङ्गालाई निचोरेर दुखाउने सपना किन देख्छौ, परे जल्छु चितामा हाँसेर पीडाले छुँदै छुँदै नचेल, परे जल्छु चितामा हाँसेर पीडाले छुँदै छुँदै नचेल। कर्के हेर्यौ नजिक सर्यौ अलि बुझिन मैले, हो र ताली पिट्यौ विरोध गर्यौ अलि बुझिन मैले, कर्के हेर्यौ नजिक सर्यौ अलि बुझिन मैले, ताली पिट्यौ विरोध गर्यौ अलि बुझिन मैले, प्रेमको आकाशमा स्वतन्त्र उठ्थ्यौ तिमी, प्रेमको आकाशमा स्वतन्त्र उठ्थ्यौ तिमी, आफै पिजडामा कसरी पर्यौ अलि बुझिन मैले, आफै पिजडामा कसरी पर्यौ अलि बुझिन मैले। योग ध्यान जप धर्म गर जीवन सजिलै चल्छ, कमिला मौरीले चाहिँ कर्म गर जीवन सजिलै चल्छ, योग ध्यान जप धर्म गर जीवन सजिलै चल्छ, कमिला मौरीले चाहिँ कर्म गर जीवन सजिलै चल्छ, ऋण पनि नपत्याउने यो सहरमा दुःख पाउनु भन्दा, ऋण पनि नपत्याउने यो सहरमा दुःख पाउनु भन्दा, गाउँमै बरु अर्म पर्म गर जीवन सजिलै चल्छ, गाउँमै बरु अर्म पर्म गर जीवन सजिलै चल्छ। आकाशका जुन तारा झर्ला जस्तो गर्छौ किन, हेर्दा तस्विरमा दुःख सर्ला जस्तो गर्छौ किन, आकाशका जुन तारा झर्ला जस्तो गर्छौ किन, हेर्दा तस्विरमा दुःख सर्ला जस्तो गर्छौ किन, हिजो तिमी बिना बाँच्नै सक्दिन भन्नेले, हिजो तिमी बिना बाँच्नै सक्दिन भन्नेले, आज बोल्न पनि पैसा पर्ला जस्तो गर्छौ किन, आज बोल्न पनि पैसा पर्ला जस्तो गर्छौ किन। मन पराउँछु माया गर्छु भन्नु गल्ती भयो र, हर धड्कनमा दुवैलाई गन्नु गल्ती भयो र, मन पराउँछु माया गर्छु भन्नु गल्ती भयो र, हर धड्कनमा दुवैलाई गन्नु गल्ती भयो र, आआफ्नै पीडाले पिल्सिएर नयन रसाउँदा, आआफ्नै पीडाले पिल्सिएर नयन रसाउँदा, आँसु पोखिने सिरानी बन्नु गल्ती भयो र, आँसु पोखिने सिरानी बन्नु गल्ती भयो र। कृष्णजी अब धुन जोड्छु, आफूलाई भन्दा धेरै भर विश्वास लिएको छु, दिलको प्यालामा भरेर चोखो प्रेम दिएको छु, आफूलाई भन्दा धेरै भर विश्वास लिएको छु, दिलको प्यालामा भरेर चोखो प्रेम दिएको छु, मायाको अञ्जुलीले सके जति उभाउनु मलाई, मायाको अञ्जुलीले सके जति उभाउनु मलाई, रित्तिनु छ र त तिमीसँगै हरपल पोखिएको छु, रित्तिनु छ र त तिमीसँगै हरपल पोखिएको छु, मुख लुकाइरुन पनि न्यानो माया कतै छैन, यति धेरै मानिस छन् आफ्नो भन्ने कोही छैन। रेखा थापाको सुर, माया बान्तवा राईको हरफमा मिलन राई मुनालको सङ्गीतलाई जोड्छौँ अबका लागि।

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र आज हामी मुक्तकार कृष्ण सुवेदीका मुक्तकहरू बोलिरहेका छौँ। त्यसो त मैले तपाईँलाई यसअघि पनि बताइसकेकी छु, आजको कार्यक्रम अवधिभर दुई स्रष्टाका मुक्तकहरू वाचन गरिनेछन् भनेर कार्यक्रम सुन्दै रहनुहोला। अर्को एकजना स्रष्टा को हुनुहुन्छ एकछिनमै थाहा पाइहाल्नुहुनेछ। अबका लागि फेरि पनि म मुक्तकार कृष्ण सुवेदीकै अन्य केही थान हरफलाई जोड्छु। आफ्नै थियो साथ छुटायो पर्दा पछाडिबाट, गला जोडेर दिल टुटायो पर्दा पछाडिबाट। आफ्नै थियो साथ छुटायो पर्दा पछाडिबाट, गला जोडेर दिल टुटायो पर्दा पछाडिबाट। यार खुसी पनि कतिसम्म हुन सकेको तिमी, यार खुसी पनि कतिसम्म हुन सकेको तिमी। धड्कन नरोकिँदै मलामी जुटायो पर्दा पछाडिबाट, धड्कन नरोकिँदै मलामी जुटायो पर्दा पछाडिबाट। चप्पल पड्काएर कट्टु लगाएर सहर आएको हुँ, होला रक्षा भनी ठुलै रुखको ओत लाएको हुँ। चप्पल पड्काएर कट्टु लगाएर सहर आएको हुँ, होला रक्षा भनी ठुलै रुखको ओत लाएको हुँ। तिमी कोट लगाऊ टाई लगाऊ भन्नुहुन्छ महोदय, तिमी कोट लगाऊ टाई लगाऊ भन्नुहुन्छ महोदय। निमेक त म दाल चामल जोहो गर्न खाएको हुँ, निमेक त म दाल चामल जोहो गर्न खाएको हुँ। झिसमिसेमै जाग्दो रहेछ रहर सहरमा, रहरलाई रहर मेट्न झन् कहर सहरमा। झिसमिसेमै जाग्दो रहेछ रहर सहरमा, रहरलाई रहर मेट्न झन् कहर सहरमा। दुर्गन्ध छोड्न बाध्य रहेछन् पवित्र नदी, दुर्गन्ध छोड्न बाध्य रहेछन् पवित्र नदी। बाहिर धुवाँ धुलो भान्सामा जहर सहरमा, बाहिर धुवाँ धुलो भान्सामा जहर सहरमा। तिमीसँग प्रेममा छु भनिराख्नु पर्छ र वार्तालाप भेटघाट जुराइराख्नु पर्छ र, तिमीसँग प्रेममा छु भनिराख्नु पर्छ र वार्तालाप भेटघाट जुराइराख्नु पर्छ र। अङ्कुराएपछि प्रेम भाव दिलभित्रैदेखि, अङ्कुराएपछि प्रेम भाव दिलभित्रैदेखि। तिथि मिति पारेर गुलाब साटी राख्नु पर्छ र, तिथि मिति पारेर गुलाब साटी राख्नु पर्छ र। कल्पनामा डुबेर तस्बिर छुन परेको छैन, आँसुले भिजेको सिरानी धुन परेको छैन। कल्पनामा डुबेर तस्बिर छुन परेको छैन, आँसुले भिजेको सिरानी धुन परेको छैन। जब तिमी सप्रेम सपनामा आउन थाल्यौ, जब तिमी सप्रेम सपनामा आउन थाल्यौ। कसम मध्य रातमा पनि एक्लै हुन परेको छैन, कसम मध्य रातमा पनि एक्लै हुन परेको छैन। साबुन पानीले मनको मैलो धुँदैन मित्र, दिलको बिरामीलाई औषधिले छुँदैन मित्र। साबुन पानीले मनको मैलो धुँदैन मित्र, दिलको बिरामीलाई औषधिले छुँदैन मित्र। गलत हुनेछ सबथोक आफू ठानेर घमण्ड गर्नु, गलत हुनेछ सबथोक आफू ठानेर घमण्ड गर्नु। घडी तिम्रो भए पनि समय तिम्रो हुँदैन मित्र, घडी तिम्रो भए पनि समय तिम्रो हुँदैन मित्र। सधैँ रमिती हुने दुनियाँ दुःखमा आँसु छारेर जान्छन्, आफन्त गजबका हुन्छन् मिले जिउँदै मारेर जान्छन्। सधैँ रमिती हुने दुनियाँ दुःखमा आँसु छारेर जान्छन्, आफन्त गजबका हुन्छन् मिले जिउँदै मारेर जान्छन्। बाआमा बुढा हुँदा गाउँ छोडेर सहर झरेका छोरा बुहारी, बाआमा बुढा हुँदा गाउँ छोडेर सहर झरेका छोरा बुहारी। मरेपछि गोहीका आँसु झार्छन् नुन बारेर जान्छन्, मरेपछि गोहीका आँसु झार्छन् नुन बारेर जान्छन्। हुर्काउन बढाउन कति पसिना बगाए बाबुआमाले, ऋण काढेरै जीवनको बाटो लगाए बाबुआमाले। हुर्काउन बढाउन कति पसिना बगाए बाबुआमाले, ऋण काढेरै जीवनको बाटो लगाए बाबुआमाले। आँगनकै डिल पनि टाढा हुने गरी हात खुट्टा बस्दा पनि, आँगनकै डिल पनि टाढा हुने गरी हात खुट्टा बस्दा पनि। नाति नातिना समेल्न तेल भिसा मगाए बाबुआमाले, नाति नातिना समेल्न तेल भिसा मगाए बाबुआमाले। साक्षात भगवान्
बाबुआमा नै त हुन् नि कृष्णजी। फक्रेको फुल ओइलिएर झरेपछि बुझिँदो रहेछ जिन्दगी, फुङ्रो र काँडामा पैताला परेपछि बुझिँदो रहेछ जिन्दगी, फक्रेको फुल ओइलिएर झरेपछि बुझिँदो रहेछ जिन्दगी, फुङ्रो र काँडामा पैताला परेपछि बुझिँदो रहेछ जिन्दगी, जीवनको ऊर्जाशील समय चिनेर सदुपयोग नगरे, जीवनको ऊर्जाशील समय चिनेर सदुपयोग नगरे, जिम्मेवारी आफ्नै काँधमा सरेपछि बुझिँदो रहेछ जिन्दगी, जिम्मेवारी आफ्नै काँधमा सरेपछि बुझिँदो रहेछ जिन्दगी। राहदानी हात परेकै दिन दिल टुटे छैँ फो, नाता सम्बन्ध संस्कृति संस्कार छुटे छैँ फो, राहदानी हात परेकै दिन दिल टुटे झैँ फो, नाता सम्बन्ध संस्कृति संस्कार छुटे झैँ फो, निर्यात गर्न पसिना सिवाय के छ र देशमा, निर्यात गर्न पसिना सिवाय के छ र देशमा, सरकार सपना देखाएर सपना लुटे झैँ फो, सरकार सपना देखाएर सपना लुटे झैँ फो, सम्झिन मनमुटु जोडी नै पर्छ भन्ने छैन, सामाजिक बन्धन तोडी नै पर्छ भन्ने छैन, सम्झिन मनमुटु जोडी नै पर्छ भन्ने छैन, सामाजिक बन्धन तोडी नै पर्छ भन्ने छैन, गन्तव्य फरक परे पनि सँगै पाइला चाल्दा, गन्तव्य फरक परे पनि सँगै पाइला चाल्दा, अल्छिएर दो बाटोमा छोडी नै पर्छ भन्ने छैन, अल्छिएर दो बाटोमा छोडी नै पर्छ भन्ने छैन, आढैमा पिपलु छ र त बर बर भएको छ, दुई मुटु जोडिएपछि जिन्दगी रहर भएको छ, आढैमा पिपलु छ र त बर बर भएको छ, दुई मुटु जोडिएपछि जिन्दगी रहर भएको छ, बिर्सानु हुन्न सानो जुन जुन भएको घामले हो, बिर्सानु हुन्न सानो जुन जुन भएको घामले हो, पिँढीमा बा आमा भएर त घर घर भएको छ, पिँढीमा बा आमा भएर त घर घर भएको छ। कृष्णजी अब धुन जोड्छु, सास रोकेर जिउँदै चितामा बस्नु पर्दो रहेछ, हजारौं सपनाको घाँटीमा छुरा धस्नु पर्दो रहेछ, सास रोकेर जिउँदै चितामा बस्नु पर्दो रहेछ, हजारौं सपनाको घाँटीमा छुरा धस्नु पर्दो रहेछ, खुसी पारेर दुनियाँ चलाउन आफ्नो दैनिकी, खुसी पारेर दुनियाँ चलाउन आफ्नो दैनिकी, बुझ्दैछु आकाशको जुन धरतीमा खस्नु पर्दो रहेछ, बुझ्दैछु आकाशको जुन धरतीमा खस्नु पर्दो रहेछ।

किरण खरेलका सुललित हरफमा अम्बर गुरुङको स्वर तथा सङ्गीत रहेको यस कर्णप्रिय गीतलाई यति बेला मुक्तकार कृष्ण सुवेदीका भावनासँग चुट्ट सम्मिश्रित गर्यौं। कृष्णजी, कार्यक्रम बिम्ब प्रतिबिम्बको लागि हामीलाई केही थान मुक्तक उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट फेरि पनि हार्दिक बधाई तथा शुभकामना।

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र आज हामी यति बेला तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बमा हामीलाई उपलब्ध भएका स्रष्टाका मुक्तकहरू वाचन गरिरहेका छौँ। कार्यक्रमको सुरुवातमै भनेकी थिएँ, आज दुईजना स्रष्टाका मुक्तकहरू वाचन गरिनेछन् भनेर। अब म अर्को एकजना स्रष्टाको मुक्तक बोल्नेछु। सम्बन्धलाई सकिँदैन बाँधेर राख्न, स्वतन्त्रता नदिएर खाँदै राख्न। सम्बन्धलाई सकिँदैन बाँधेर राख्न, स्वतन्त्रता नदिएर खाँदै राख्न। सम्बन्ध विश्वासमा हुर्कन्छ सदा, सम्बन्ध विश्वासमा हुर्कन्छ सदा। सकिँदैन अनावश्यक साँचेर राख्न, सकिँदैन अनावश्यक साँचेर राख्न। यसरी सम्बन्ध के हो भनेर बताउँदै हुनुहुन्छ मुक्तकार सुधा बाँसकोटा ढकालजी। सुधाजी हुनुहुन्छ किर्तिपुर नगरपालिका काठमाडौँबाट। पौरखी भई गगन चुम्नु पोत जिन्दगी, सङ्घर्षमा सदा जुट्नु पोत जिन्दगी। पौरखी भई गगन चुम्नु पोत जिन्दगी, सङ्घर्षमा सदा जुट्नु पोत जिन्दगी। प्रयत्न बिना कहिल्यै लक्ष्य प्राप्ति हुन्न, प्रयत्न बिना कहिल्यै लक्ष्य प्राप्ति हुन्न। लडेपछि फेरि उठ्नु पोत जिन्दगी, लडेपछि फेरि उठ्नु पोत जिन्दगी। जिन्दगीको परिभाषापूर्ण सुधाजीको रचनालाई फेरि पनि साभार गरे। पिता शङ्कर प्रसाद बाँसकोटा तथा माता इन्दु बाँसकोटाको सुपुत्रीका रूपमा रहनुभएकी मुक्तकार सुधा बाँसकोटा ढकाल साहित्य लेखन र पठनमा रुचि राख्नुहुन्छ। एमबिए तथा एमए विद्यावारिधी शोधार्थीका रूपमा रहनुभएकी सुधा बाँसकोटा ढकालजीका थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन्। प्रकाशित कृतिहरूका नाम लिनै पर्दा अस्मिता बाछिटा संग्रह 2079, लघु कथाको सुगन्ध संयुक्त लेखन 2079 तथा विभिन्न पत्र पत्रिकाहरूमा कविता गजल मुक्तक अनुसन्धानात्मक लेख बाछिटा लघु कथा आदि रहेका छन्। त्यस्तै उहाँको प्रकाशोन्मुख कृति शब्द सुधा गजल संग्रह र कविता संग्रह रहेको छ। हिँड्नै नसकेपछि सहर आफ्नो हुँदैन, उर्लिएर बाढी बन्दा नहर आफ्नो हुँदैन। हिँड्नै नसकेपछि सहर आफ्नो हुँदैन, उर्लिएर बाढी बन्दा नहर आफ्नो हुँदैन। सम्पत्ति र शक्ति बिस्तारै घट्न थालेपछि, सम्पत्ति र शक्ति बिस्तारै घट्न थालेपछि बुढेसकालमा कतिपय रहर आफ्नो हुँदैन, बुढेसकालमा कतिपय रहर आफ्नो हुँदैन। बाल्यकालका सम्झनाले सतायो आज, बालापन सबैको उस्तै भन्ने बतायो आज। बाल्यकालका सम्झनाले सतायो आज, बालापन सबैको उस्तै भन्ने बतायो आज। अब के फर्कन्थ्यो ती रमाइला दिनहरू, अब के फर्कन्थ्यो ती रमाइला दिनहरू। धेरै टाढा पुगिएछ अब भन्ने जतायो आज, धेरै टाढा पुगिएछ अब भन्ने जतायो आज। सकारात्मक बन्नु पर्दछ कहिले नमानेर हार, चाहे जस्तो जीवन जिउन खोजौँ अलग थार। सकारात्मक बन्नु पर्दछ कहिले नमानेर हार, चाहे जस्तो जीवन जिउन खोजौँ अलग धार। अन्तर आत्मादेखि सधैँ भलो मात्र सोचौँ, अन्तर आत्मादेखि सधैँ भलो मात्र सोचौँ। सबैले अबबाट त्यागौँ द्वेष अनि विकार, सबैले अबबाट त्यागौँ द्वेष अनि विकार। सक्नु पर्छ ध्यानी बनी चञ्चल चित्त थमाउन, दायाँ हात दुख्यो भने देब्रे हातले समाउन। सक्नु पर्छ ध्यानी बनी चञ्चल चित्त थमाउन, दायाँ हात दुख्यो भने देब्रे हातले समाउन। भन्छन् शान्ति अपार छ आफैलाई जान्न सके, भन्छन् शान्ति अपार छ आफैलाई जान्न सके। प्रयास धेरै गर्दैछु म आफै भित्र रमाउन, प्रयास धेरै गर्दैछु म आफै भित्र रमाउन। यति बेला सुधा बाँसकोटा ढकालजीकै मुक्तकहरूलाई बोलिरहेकी छु। सुधाजी विभिन्न सङ्घ संस्थासँग पनि आबद्ध नारी हुनुहुन्छ। उहाँ षड्ऋतु काव्य समाज नेपालका अध्यक्ष हुनुहुन्छ। यसै गरी मनमती साहित्य प्रतिष्ठानमा सहसचिव, अनुपम साहित्य प्रतिष्ठानमा महासचिव, राष्ट्रिय सुशैली मञ्च नेपालमा केन्द्रीय सदस्य र हामी र हाम्रो कृति समाजको आजीवन सदस्य हुनुहुन्छ।
थरादेखि नव पर्यन्तसम्म तिमी नै देख्दछु, फुलभरि हाँसेको लटरम्म तिमी नै देख्दछु, थरादेखि नव पर्यन्तसम्म तिमी नै देख्दछु, फुलभरि हाँसेको लटरम्म तिमी नै देख्दछु, आँखै चिम्म गर्दा पनि जताततै तिम्रो नै छवि, आँखै चिम्म गर्दा पनि जताततै तिम्रो नै छवि, लौ न मलाई के भो अचम्म तिमी नै देख्दछु, लौ न मलाई के भो अचम्म तिमी नै देख्दछु। समय त निरन्तर चलिरहन्छ, ननिप्ने दियोसरी बलिरहन्छ, समय त निरन्तर चलिरहन्छ, ननिप्ने दियोसरी बलिरहन्छ, जताततै सर्वत्र नै बनेर साक्षी, जताततै सर्वत्र नै बनेर साक्षी, अखण्ड ज्योति जस्तो जलिरहन्छ, अखण्ड ज्योति जस्तो जलिरहन्छ। वेदनाको कहर बीच तोडेर गयो, धेरै टाढा लगी बाटो मोडेर गयो, वेदनाको कहर बीच तोडेर गयो, धेरै टाढा लगी बाटो मोडेर गयो, क्रूर खेला खेल्यो समयले सधैँ नै, क्रूर खेला खेल्यो समयले सधैँ नै, आज फेरि नयाँ पल छोडेर गयो, आज फेरि नयाँ पल छोडेर गयो। आकाशमा जुन अनि सूर्य रहुन्जेल, सबैतिर मिठो सोच्छ वायु बहुन्जेल, आकाशमा जुन अनि सूर्य रहुन्जेल, सबैतिर मिठो सोच्छ वायु बहुन्जेल, म सदा नै तिम्रै हुँ अझ तिम्रै रहनेछु, म सदा नै तिम्रै हुँ अझ तिम्रै रहनेछु, ब्रह्माण्डको सृष्टिक्रम यस्तै छहुन्जेल, ब्रह्माण्डको सृष्टिक्रम यस्तै छहुन्जेल। सुधासी अब धुन जोड्छु, साथ तिम्रो पाएँ भने आकाश थेक्छु जस्तो लाग्छ, ब्रह्माण्डका सबै खुसी सो त भेट्छु जस्तो लाग्छ, साथ तिम्रो पाएँ भने आकाश थेक्छु जस्तो लाग्छ, ब्रह्माण्डका सबै खुसी सो त भेट्छु जस्तो लाग्छ, साँच्चै नै पो पिरतीमा हुँदो रहेछ यस्तो शक्ति, साँच्चै नै पो पिरतीमा हुँदो रहेछ यस्तो शक्ति, यति धेरै आँट आउँछ संसार लेख्छु जस्तो लाग्छ, यति धेरै आँट आउँछ संसार लेख्छु जस्तो लाग्छ। माया एकचोटि लाओ अर्थ आफै खोलिन्छ भन्दै हुनुहुन्छ गायक कुमार सुब्बा, गोपाल योञ्जनको रचना तथा कर्म योञ्जनको संगीत रहेको गीत अबका लागि जोड्छौँ है।

जीवले माया सबले गर्छ मान्छेहरू छातीले, जीवले माया सबले गर्छ मान्छेहरू छातीले, यति बढ्ता

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला आज हामी तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकार दुई सर्जकका सिर्जना सुनाइरहेका छौँ। मुक्तकार कृष्ण सुवेदीका केही थान मुक्तकलाई वाचन गरे, यति बेला भने मुक्तकार सुधा बाँसकोटा ढकालजीका मुक्तकलाई सुनाइरहेकी छु। फेरि पनि म सुधाजीकै अन्य केही थान मुक्तक जोड्छु। कर्कलाको पातमाथि पानी टल्किए जस्तो, नयनको वरिपरि आँसु छल्किए जस्तो। कर्कलाको पातमाथि पानी टल्किए जस्तो, नयनको वरिपरि आँसु छल्किए जस्तो। जिन्दगानी छेडिक छ टुङ्गो नभएको कुनै, जिन्दगानी छेडिक छ टुङ्गो नभएको कुनै। बिहानीमा फुलमाथि शीत छल्किए जस्तो, बिहानीमा फुलमाथि शीत छल्किए जस्तो। चाहे उखर माउलो गर्मी चाहे शीतलहर, उस्तै हुनेछ सम्बन्ध हाम्रो भन्ने मेरो ठहर। चाहे उखर माउलो गर्मी चाहे शीतलहर, उस्तै हुनेछ सम्बन्ध हाम्रो भन्ने मेरो ठहर। दुई आत्माको बन्धन छुट्ने छैन कहिले, दुई आत्माको बन्धन छुट्ने छैन कहिले। जिन्दगानी त सधैँभरि बनोस् मिठो रहर, जिन्दगानी त सधैँभरि बनोस् मिठो रहर। संस्कार बिनाको शिक्षा आधा अधुरो हुन्छ, निराश चेतनाले त मान्छे पनि बबुरो हुन्छ। संस्कार बिनाको शिक्षा आधा अधुरो हुन्छ, निराश चेतनाले त मान्छे पनि बबुरो हुन्छ। भौतिक सम्पत्तिले नि छेडिक दिन्छ खुसी, भौतिक सम्पत्तिले नि छेडिक दिन्छ खुसी। ज्ञान बिनाको जीवन त साँच्चै अपुरो हुन्छ, ज्ञान बिनाको जीवन त साँच्चै अपुरो हुन्छ। बुद्धत्व विश्वास हो अनि हो शान्तिको मूल, बुद्धत्व विश्वास हो अनि हो शान्तिको मूल। न तेरो हो न मेरो हो संसार हो भुलभुल, बुद्धत्व विश्वास हो अनि हो शान्तिको मूल। न तेरो हो न मेरो हो संसार हो भुलभुल। आफैलाई पढ बुझ आफैमा डुब बेसरी, आफैलाई पढ बुझ आफैमा डुब बेसरी। भौतारिनु पर्दैन भुसुएममा मस्त भैखुल, भौतारिनु पर्दैन भुसुएममा मस्त भैखुल। व्यथा भयो जिन्दगानी धेरै सहेको छु, पीडा मुस्किल भोगेर नै दरो भएको छु। व्यथा भयो जिन्दगानी धेरै सहेको छु, पीडा मुस्किल भोगेर नै दरो भएको छु। भोगाईले अप्ठ्यारा पाठहरू सिकाउँदैछ, भोगाईले अप्ठ्यारा पाठहरू सिकाउँदैछ। सुख दुःख जे भए नि हाँस्दै बसेको छु, सुख दुःख जे भए नि हाँस्दै बसेको छु। कसैले नि सक्दैन तकदिर मेट्न कसैको, अनेक दोष लाउँदै गर्दन रेट्न कसैको। कसैले नि सक्दैन तकदिर मेट्न कसैको, अनेक दोष लाउँदै गर्दन रेट्न कसैको। ज्ञान विद्याको ख्याति अमूल्य धन सबैका, ज्ञान विद्याको ख्याति अमूल्य धन सबैका। को सक्छ ज्ञानलाई लुट्न लपेट्न कसैको, को सक्छ ज्ञानलाई लुट्न लपेट्न कसैको। जसले आकाशमा जड्यो जुन अनि तारा, जसको सामर्थ्यले अड्यो सिङ्गो सृष्टि सारा। जसले आकाशमा जड्यो जुन अनि तारा, जसको सामर्थ्यले अड्यो सिङ्गो सृष्टि सारा। उनै दिव्य तत्त्वसँग अनुरोध गर्छु आज, उनै दिव्य तत्त्वसँग अनुरोध गर्छु आज। चेतनाले फेरि देऊ अब मानिसहरूका पारा, चेतनाले फेरि देऊ अब मानिसहरूका पारा। छल कपट बदमासी ठगी पुरा रहेछ, काम होइन उसले गर्ने मात्र कुरा रहेछ। छल कपट बदमासी ठगी पुरा रहेछ, काम होइन उसले गर्ने मात्र कुरा रहेछ। बिना सित्ती कसैलाई दोष नलगाऊ भन्थे, बिना सित्ती कसैलाई दोष नलगाऊ भन्थे। मुखमा राम राम बगलीमा छुरा रहेछ, मुखमा राम राम बगलीमा छुरा रहेछ। कति सुन्नु समाचारमा भ्रष्टाचारका कुरा, जालझेल व्यथितिर अत्याचारका कुरा। कति सुन्नु समाचारमा भ्रष्टाचारका कुरा, जालझेल व्यथितिर अत्याचारका कुरा। रुँदै हुलिन नेपालामा आँसु बगाएर,
रुँदै होलिन नेपाल आमा आँसु बगाएर, लौन सुन्न पाइयोस् अब सदाचारका कुरा, लौन सुन्न पाइयोस् अब सदाचारका कुरा। हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ। अबका लागि भने तिन थान मुक्तकलाई मात्र जोड्न सक्छु झैँ लागिरहेछ। म के बोलौँ, नाजवाफ बनाउँछ तिम्रो प्रश्नले, उत्तर प्रश्नभित्रै रहे जस्तो भनाउँछ तिम्रो प्रश्नले। म के बोलौँ, नाजवाफ बनाउँछ तिम्रो प्रश्नले, उत्तर प्रश्नभित्रै रहे जस्तो फनाउँछ तिम्रो प्रश्नले। अहो मात्र प्रश्नोत्तरमा अल्झिरह्यो जिन्दगानी, अहो मात्र प्रश्नोत्तरमा अल्झिरह्यो जिन्दगानी। जे भए नि मती र तिम्रो ध्यान जनाउँछ तिम्रो प्रश्नले, जे भए नि मती र तिम्रो ध्यान जनाउँछ तिम्रो प्रश्नले। पहिलो आधारभूत आवश्यकता त खाना हो, त्यसपछि आङ ठाक्नको लागि चाहिने नाना हो। पहिलो आधारभूत आवश्यकता त खाना हो, त्यसपछि आङ ठाक्नको लागि चाहिने नाना हो। यहाँ घाँस बाँस र कपासकै टुङ्गो छैन महोदय, यहाँ घाँस बाँस र कपासकै टुङ्गो छैन महोदय। आत्मसन्तुष्टिका कुरा त मन बहलाउने बहाना हो, आत्मसन्तुष्टिका कुरा त मन बहलाउने बहाना हो। सुधाजी अब धुन जोड्छु, इच्छाहरू निचोरेर यो वन काटेर, सकिएन भाग्न तिम्रो वचन काटेर। इच्छाहरू निचोरेर यो मन काटेर, सकिएन भाग्न तिम्रो वचन काटेर। जिन्दगानी सङ्घर्षको कथा भएपछि, जिन्दगानी सङ्घर्षको कथा भएपछि, बाँचेको छु अनिच्छामा जीवन काटेर, बाँचेको छु अनिच्छामा जीवन।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयक माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री शोभिता गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढाएको बताउनुभयो। यसै गरी सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सृजना, नेतृत्वको विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी दशकका नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 ल्याइएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रतिनिधि प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि 26 दिउँसो 1 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारत र चीनका राजदूतले आज छुट्टा छुट्टै भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देश बीचको सम्बन्ध, आपसी हित र सहकार्यको विविध विषयमा छलफल भएको छ। त्यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्ति गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। हवस् त, राति 11 समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न वज्राचार्य, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: सफा स्वच्छ र हराभरा वातावरणले मानव सभ्यताको परिचय दिन्छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। सरसफाई हाम्रो सभ्यता हो। सफा स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाउने अधिकारलाई नेपालको संविधानको धारा 30 ले मौलिक हकको रूपमा प्रदान गरेको छ। तर के सबै नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको उपभोग गर्न पाएका छन् त भनेर आज हामीले नुवाकोट जिल्लाको बञ्चरे डाँडाको स्थानीय र त्यहाँका जनप्रतिनिधिको आवाजलाई समेटेका छौँ। कार्यक्रमको सुरुवातमा सुन्छौँ वायु प्रदूषणको बारेमा जानकारी। वायु प्रदूषणका सम्बन्धमा सन् 2020 युरोपियन वातावरण एजेन्सी ईईले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा ईयूमा आबद्ध 27 सदस्य राष्ट्रहरूमा हावाको गुणस्तर मापन गरेको थियो। हावाको गुणस्तर मापन गर्दा PM2.5 का कारण करिब 2,38,000 मानिसहरू समय अगावै मृत्यु भएको भनेर निष्कर्ष निकालेको थियो। हावाको प्रदूषण स्तर PM2.5 हुनु भनेको हावाको गुणस्तर नराम्रो हो भन्ने बुझिन्छ। प्रदूषित हावाका कारण अहिले पनि 45% मानिसहरू स्वास्थ्य समस्या खेपिरहेका छन्। आवासीय, व्यावसायिक र संस्थागत ऊर्जा खपत सूक्ष्म कण प्रदूषणको मुख्य स्रोत हो। निर्माण, खनन र उद्योग पनि महत्वपूर्ण स्रोत हो। 2005 PM10 थियो, तर 2020 आइपुग्दा हावाको गुणस्तर PM2.5 देखिएको थियो। यसरी हेर्दा 2005 क्रमशः हावाको गुणस्तर सुध्रिँदै आएको देखिन्छ। 2021 विश्व स्वास्थ्य संगठन WHO वायु प्रदूषणले मानव स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका आधारमा पुनरावलोकन गर्दै नयाँ वायु गुणस्तर मापदण्डहरू प्रकाशित गर्यो। युरोपियन युनियन ईयूले पनि मुख्य वायु प्रदूषणका लागि वायु गुणस्तर निर्देशिका अन्तर्गत मापदण्डहरू बनाएर लागू गरेको छ। युरोपियन ग्रिन डिलमा युरोपियन कमिसनले वायु गुणस्तर अझ सुधार गर्ने र विश्व स्वास्थ्य संगठन ईयूका वायु गुणस्तर मापदण्डहरू नजिकाउने प्रतिबद्धता यसमा उल्लेख गरिएको छ। यस प्रतिबद्धतालाई शून्य प्रदूषण कार्य योजनामा पनि अघि सारिएको छ। सन् 2050 स्वास्थ्य र प्राकृतिक पारिस्थितिकीलाई हानि नगर्ने तहसम्म वायु, पानी र माटोको प्रदूषण घटाउने लक्ष्य प्रस्तुत गरेको छ। यसले समय अगावै मृत्यु 55% भन्दा बढी घटाउने लक्ष्य राखेको छ। जानकारी पछि अब अर्को प्रसंग। तपाई हाम्रो घर आँगनको फोहोर, यानि कि काठमाडौँ उपत्यकाको फोहोर सिधै ल्यान्डफिल्ड साइटमा जाने गर्छ। नुवाकोटको बञ्चरेमा रहेको ल्यान्डफिल्डले मानव बस्तीलाई के कस्तो असर गरेको छ त भनेर हामीले स्थानीय नवराज ढुङ्गानासँग सोधेका छौँ।
1: पहिलो त क्यान्सरै सबभन्दा बढी चाहिँ क्यान्सर प्रभावित भयो कस्टमा। यो प्रदूषण र यो बन्दले श्वासमा समस्या हो शिक्षा। अनि अर्को यो मान्छेको चाहिँ जो बिस्तारै त्यो दिनभरि रातभरि सुन्न पर्ने गन्दै गन्दले गर्दाखेरि यो मान्छेको त्यो डिस ब्यालेन्स जस्तो के जस्तो झर्किनी गराउने मेन्टल सम्बन्धी जस्तो यो त अब कसरी भन्ने होला। यो त खालको छ अब बिहान मान्छे अब कति बेला नि गन्दा नआउने भन्ने साह्रै छैन होइन। जति बेला पनि गन्दा आउने अब सुत्दाखेरिदेखि उठ्दाखेरिसम्म दिउँसो काम गर्न जाने बेलादेखि अब के भयो घाँसपात जाँदा अथवा चाहिँ खेतीबारीको काम गर्दा बाली नाली लाउँदा पनि मान्छेहरू चाहिँ त्यो गन्ध र घामले झन् त्यो डबल प्रेसरमा पर्ने होइन। अब यस्तो टाइपको चाहिँ दिनचर्या छ त्यहाँ। अब स्कुलका विद्यार्थीहरू स्कुल बन्द नजिकै छ नि त अनि स्कुल पनि प्रभावित भइरहेको छ त्यहाँ। स्कुलहरूमा चाहिँ विद्यार्थीहरू राम्रोसँग पढ्न नपाउने बन्दले मास्टरहरूले पनि पढाउनु पर्ने यस्तो टाइपको त व्यापकै छ। अब यसलाई कसरी व्याख्या गर्छ त्यो बच्चाहरूमा पनि छ। अब त्यसपछि सबै पनि जनसङ्ख्यालाई त्यो अरू होल बडी चेक त त्यहाँनिर गरेकै छैन होइन। कृष्ण प्रसाद लामिछाने, कृष्ण प्रसाद घिमिरे घिमिरे धेरैहरू नै अब बढी त्यहाँ छन् अनि नाराहरू पनि छन् तामाङहरू पनि छन् र त्यहाँ प्रत्यक्ष अब घिमिरेहरूकै बस्तीहरू चाहिँ नजिक छ सबभन्दा धेरै. अब यो सबै बिगारेको अहिले अब यो बाल्याङ राजा भएर यहाँ त त्यहाँ सिक्सडुलबाट बच्चाले लाने बेला उसले भर्खरै जिट्याइदियो अनि हामी चाहिँ ल उसले त उहाँ गरिदिन्छु मैले फुल पनि लाउन माला पनि लाउन भनेर आएर सिक्सडुल दोस्रो सिक्सडुल बनायो बच्चाले डाँडामा पनि. अब यहाँ उसलाई चाहिँ तत्काल गएर उसले 18 बुँदामा चाहिँ त्यहाँको मान्छेहरूसँग एग्रिमेन्ट गरेछ फेरि उल्टा बुँदा पनि पुरा गरेको छैन. त्यो तत्काल बुँदा पुरा गरेर त्यो फोहोरको राम्रो सदव्यवस्थापन गरिदियो भने अहिले यो चाहिँ त्यहाँको रोगी कम हुन्थ्यो कि. अब उनीहरूले महानगरपालिकाले त त्यहाँ रोग उत्पादन गर्ने उद्योग जस्तो चाहिँ बनाइरहेका छ. मुख्य त मानव अधिकार हुन भयो. अब त्यस पछाडि चाहिँ मान्छेका सम्पत्तिहरू मान्छेका त्यहाँदेखि सम्पत्तिदेखि लिएर त्यहाँका स्वास्थ्य स्थितिदेखि लिएर मानव स्वास्थ्य वातावरण अनि त्यहाँबाट चाहिँ मानव अधिकार यी सबै कुरा हनन गरेका छ. अब राज्यले यिनै यस्ता यस्ता गर्ने मान्छेलाई चाहिँ के गर्ने कानुनमा छ त्यो गर्नु पऱ्यो. यहाँ एउटा चक्लेटको कागज फाल्यो भने ऊ 2000 जरिमाना ऊ 2000 जरिमाना भनेर हिँडेको छ. अनि त्यहाँ चाहिँ डाँडाबाट फोहोर खनाएर रोग उत्पादन गर्ने फ्याक्ट्री उद्योग बनाउने मान्छेलाई चाहिँ के दण्ड सजाय हुन्छ भनेर मैले अस्ति एउटा मानव अधिकारवादीको फोरममा पनि बोलाएको थिएँ. अनि अब त्यस्तो टाइपको अन्याय छ त्यहाँ. अब हामी चाहिँ त्यो बन्द गर्ने भनेर राज्यमा एउटा मिटिङ बसेर कानुनमा पनि चाहिँ आफ्नो आफ्नो पालिकाले व्यवस्थापन गर्ने भन्ने छ. त्यसो भएको भएर चाहिँ अब उसलाई पनि त्यहाँ हामी जान नदिने त्यो उसले आफैले बोलेर कुरा कुरा नगर्ने मान्छे. अनि अब राज्यलाई चाहिँ के भन्ने. अब राज्यले उसलाई जिम्मा दिएर चाहिँ भन्छ र ऊ पुरै गर्दैन त्यस्तो टाइपको भइरहेको.
0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन. फोहोर मानव स्वास्थ्यसँग जोडिएको सवाल हो. यही काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बनचरेले कहिलेसम्म थेग्न सक्ला त या यसको निकासको खोजी हुन सक्ला त. यसै विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामी नुवाकोट जिल्ला ककनी गाउँपालिकाको समस्या कथा व्यथाका बारेमा गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग छलफल गर्दैछौ. कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ. आज हामीले विशेष गरी यो जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा अव्यवस्थित फोहोर मैलाका कारण वनजमीमा परेको असरको बारेमा आज हामी यहाँसँग कुराकानी गर्नेछौँ. यो नुवाकोटको वनजरेमा फोहोर फाल्न कहिलेदेखि सुरु गरेको यसको बारेमा यहाँलाई केही जानकारी छ?
2: यो चाहिँ 2062 देखि चाहिँ कपनी गाउँपालिका तत्कालीन ओखरपो गाविस सिस्टोल भन्ने स्थानमा चाहिँ फोहोर मैला उपत्यकामा भएको फोहोर मैला व्यवस्थापन गर्ने भनेर 62 चाहिँ सुरु भएको चाहिँ आयोजना हो. त्यो अहिले सिस्टोल हुँदै अहिले बन्चारे पुगेको फोहोर तत्कालीन अवस्था चाहिँ बन्चारेमा लक्ष्य रहे तापनि अल्पकालीन व्यवस्थापन गर्ने भनेर सिस्टोलमा चाहिँ 2 लागि त्यहाँ फोहोर व्यवस्थापन गर्ने भनेर अल्पकालीन व्यवस्थापन गरिएको ताकि बन्चारेमा संरचना निर्माण गर्ने त्यो निर्माण हुँदै गर्दा चाहिँ सिस्टोलमा चाहिँ 2 लागि फोहोर व्यवस्थापन गर्ने भनेर भनियो. तर फोहोर चाहिँ 62 17 भनेको 79 जेठबाट मात्रै चाहिँ बल्ल पञ्चरे फोहोर लग्यो. 17 चाहिँ सिस्टोलमै फोहोर चाहिँ ल्यान्डफिल भनेर भनियो. चाहिँ पछि त्यो डम्पिङ साइटमा फोहोरको उच्चाङ बनाएर चाहिँ छोडिएको अवस्था छ.
0: अहिले डम्पिङ साइट भनेर चाहिँ यता बन्चरेमा सारिएको छ. खासमा यो बन्चरेमा डम्पिङ साइट हो अथवा व्यवस्थित ल्यान्डफिल हो अथवा के हो?
2: अब त्यो डकुमेन्ट कागजमा चाहिँ व्यवस्थित ल्यान्डफिल साइट भनेर लेखिएको छ. अहिले त्यहाँको फोहोर व्यवस्थापन हेर्ने हो भने डम्पिङ साइट छ.
0: जस्तै अब यहाँले डम्पिङ साइट छ भन्नुभयो अनि त्यहाँ चाहिँ डम्पिङ साइट बनाउनको लागि अथवा बन्चरेलाई ल्यान्डफिट बनाउनको लागि त्यहाँ चाहिँ के के शर्तमा अथवा के के कुराहरू राखेर त्यहाँका मानिसहरूसँग सरसल्लाह गरेर
3: अथवा सल्लाह नगरिकन त्यहाँका मानिसहरूको मन्जुरी बिना नै फोहोर फाल्न सुरु गरिएको हो राज्यले, अथवा खासमा कुरो चाहिँ के हो त?
2: तत्कालीन अवस्थामा 62 चाहिँ स्थानीय तहहरू चाहिँ त्यति धेरै सक्रिय थिएन, स्थानीय तह गाविसहरू थिए चाहिँ प्रतिनिधिहरू थिएनन्, चाहिँ सचिव नै त्यसको कार्यकारी हुने, त्यसको सचिव नै सबै प्रतिनिधि हुने अवस्था थियो तत्कालीन अवस्थामा, र राजनीतिक दलका केही व्यक्तिहरू चाहिँ जोडिएको देखिन्छ। तत्कालीन अवस्थामा फोहोर लानी सन्दर्भमा पनि केही स्थानीय र उखर्प गाविसले चाहिँ समझदारी गरेको भनौँ न सम्झौता पत्रहरू हामी अहिले भेट्न सक्छौँ। तत्कालीन अवस्थामा चाहिँ फोहोर चाहिँ डम्पिङ साइट होइन, एकदम चाहिँ व्यवस्थित तरिकाले विसर्जन गर्ने हो भनेरै चाहिँ लगिएको छ। त्यो अवस्थामा चाहिँ भनौँ 62 पनि ओखर्प वा चाउथे उमरियो चाहिँ गाविसहरू चाहिँ सडकविहीन अवस्था जस्तै थियो। पछि सडक बल्ल बल्ल भर्खर सुरुवाती भएको थियो, मान्छेलाई चाहिँ विकासको अनुभूति पनि गर्न पाएको थिएन, इभन बिजुली बत्ती पनि कतिपय ठाउँमा त पुगेको थिएन। त्यो सबै कुराले पिछडिएको अथवा चाहिँ साह्रै नै विकासविहीन भयो भन्ने त्यहाँको मानिसहरूलाई चाहिँ परि नै राखेको थियो। त्यो चाहिँ विकास चाहिँ प्राप्त गर्न सकिन्छ कि भन्ने चाहिँ केही राजनीतिक व्यक्तिहरूलाई र गाविसका त्यो चाहिँ त्यो बेलामा भएका सचिवहरूलाई पनि त्यसरी परेको देखिन्छ। र एउटा मुख्य शर्त चाहिँ त्यहाँको चाहिँ विकास, पहिलो नम्बरमा विकास, विकासमा पनि तिन पिपले ओखरपौवा चाहिँ चाउथे कुमरी गल्छी वैकल्पिक मोटर बाटो भन्ने शीर्षकै राखेर रा, यो बाटो चाहिँ यो फोहोर फाले बापतको चाहिँ स्तर उन्नति अथवा बिच बाटो बनाइदिनु पर्ने भन्ने टाइपको त्यहाँको नागरिकहरूले एउटा समझदारी बनाएर गाविसलाई र पार्टीका प्रतिनिधिहरूलाई यो शर्तमा चाहिँ हामी फोहोर फाल्न दिन सक्छौँ भनेर 62 चाहिँ त्यो खालको सहमति र सम्झौता गरेको देख्छौँ।
3: त्यतिखेर सम्झौता सहमति गर्दाखेरि कपनीबाट को हुनुहुन्थ्यो अनि यता काठमाडौँबाट को हुनुहुन्थ्यो, कसको बिचमा सम्झौता भएको थियो?
2: त्यो चाहिँ त्यो कागज पत्रै खोजे नीति गर्दा अहिले पनि पाउँछौँ। तत्कालीन अवस्थामा राजनीतिक दलका केही व्यक्तिहरू देखिन्छ, जस्तो चाहिँ हाम्रो ओखरपुर गाविसबाट चाहिँ श्रीराम ढुङ्गा के अरे चाउते गाविसबाट श्रीराम ढुङ्गाना, त्यसपछि यो ओखरपुरबाट चाहिँ राममणि घिमिरे लगायतको उहाँहरू अलि अग्र स्थानमा देखिन्छन् त्यो बेलामा। यो चाहिँ पछि एउटा परमहिला व्यवस्थापन समिति अथवा के भनेर पनि गठन गरेको समितिमा श्रीराम ढुङ्गा के अरे राममणि घिमिरे चाहिँ त्यसको संयोजकै भनेर पनि केही समय व्यवस्थापन गरेको पनि हामीले चाहिँ त्यो कागज पत्र हेर्दा देख्न सक्छौँ। अहिले उहाँहरूले पनि त्यो कुरो चाहिँ अझै थप सोध्न सकिन्छ। त्यो हिसाबले गर्दा चाहिँ भनौँ न त्यो एउटा चाहिँ विकासको आशाले लगिएको खोप र अहिले चाहिँ विकासलाई व्यवस्था गरेर डम्पिङ साइट बनाइराखेको अवस्था अहिलेसम्म हो।
3: हजुर, त्यहाँ त्यो शर्त अनुसार नै बाटो बनिसक्यो होइन त अहिले?
2: त्यो बाटो त कहाँबाट बनिसक्यो नि, त्यो बाटो इभन अहिले चाहिँ त्यो बन्चरेमा फोहोर लाने बाटो आफूले दैनिक रूपमा प्रयोग गर्ने सडकधरि पनि चाहिँ सोचे जस्तो स्तर उन्नति छैन।
3: भनेपछि बन्चरेका बासिन्दाहरूले न विकास पाए न फोहोर चाहिँ फोहोरको निकास पाए, अब उनीहरू चाहिँ दोहोरो मारमा परिरहेका छन्।
2: अवश्य नै हो, यो सही चाहिँ कुरो 100% हो।
3: हजुर, यता विकास पनि छैन होइन, विकासको नाममा आफ्नो आँगन घर आँगन करेसो चाहिँ दुर्गन्धित पार्ने काम, विकाससँग साट्ने काम भयो त्यहाँका मानिसहरूलाई, अहिले चाहिँ न विकास भयो उल्टै त्यहाँ चाहिँ फोहोर मैलाले गर्दाखेरि दुर्गन्ध फैलिरहेको अवस्था छ यहाँको कुरा अनुसार। अब चाहिँ यहाँहरूले यो विषयमा सम्बन्धित निकायमा केही कुराहरू आफ्ना कुराहरू राख्नु भएन?
2: यो धेरै पटक राखियो, यो चाहिँ राज्यको सबैभन्दा माथिल्लो निकाय सङ्घीय सरकारको कार्यकारी अधिकार प्राप्त चाहिँ प्रधानमन्त्री तहको बैठकसम्म पनि हामीले बस्यौँ, तर त्यसको निकास चाहिँ अहिलेसम्म निस्किरहेको छैन। जस्तो चाहिँ मन्त्रीले प्रधानमन्त्रीले मन्त्रीलाई हराउने, मन्त्रीले चाहिँ एउटा विभागलाई हराउने, विभागले चाहिँ त्यसलाई आलाटाल गर्दै समय बिताइदिने, यस्ता टाइपको चाहिँ अहिलेसम्मको छलफलहरूको निकास भइराखेका छन्। छलफलमा चाहिँ राम्रै कुराहरू लेखिने, सबै यसलाई व्यवस्थित गर्ने, फोहोरलाई चाहिँ मोहरमा बदल्ने लगायतका विभिन्न चाहिँ छलफल हुन्छ, सहमति हुन्छ, तर त्यो कार्यान्वयन पक्ष चाहिँ कहिले पनि नगर्ने, अनि त्यो फोहोरलाई चाहिँ डम्पिङकै रूपमा त्यो चाहिँ अस्तव्यस्त तरिकाले पुरिराख्ने, यो चाहिँ निरन्तर भइराखेका छ। सहमति र सम्झौता भएका मुद्दाहरू चाहिँ कार्यान्वयन भइराखेका छैन।
3: हजुर, जस्तै त्यहाँका चाहिँ स्थानीयहरूमा स्वास्थ्यमा समस्या के कस्तो छ, त्यहाँको आर्थिक अवस्था कस्तो छ, यो फोहोर मैलाले निम्ताएका समस्याहरू चाहिँ के कस्ता छन् त त्यहाँनिर?
2: सबैभन्दा बढी चाहिँ निम्ताएको समस्या भनेको त चाहिँ एउटा रोग नै उत्पादन भइराखेको छ। अब चाहिँ हाम्रो गाउँपालिकामा चाहिँ तिनवटा वडा पर्छ, त्यो चाहिँ बन्चरे सिस्टोलको चाहिँ प्रभाव क्षेत्र, यो तिनवटा क्षेत्रको क्यान्सरजन्य रोगहरू, क्यान्सरमा पनि छाला पोक्सो लगायतका श्वास प्रश्वासमा लाग्ने रोग जस्तो चाहिँ अलिक बढी मात्रामा चाहिँ त्यहाँ बिमारीहरू जन्मिराखेका छ, क्यान्सरले धेरै मान्छेहरू बितिरहनु भएको छ। त्यो चाहिँ हामीले पालिकाको तथ्याङ्क सङ्कलन गरेर हेर्ने हो भने हाम्रो ककनी गाउँपालिकाको 8 वडामध्येमा 3 वडा चाहिँ प्रभावित छ र 5 चाहिँ उत्तर फर्केका भागमा पर्दछन्। त्यो उत्तर फर्केको 5 वडाको बिरामीको आँकडा र त्यो 3 वडाको आँकडा करिबन इक्वेल जस्तो देखिँदाखेरि चाहिँ त्यो फोहोरको कारणले त्यहाँ चाहिँ ठुला दीर्घ रोग जन्य चाहिँ बिमारीहरू फैलाइराखेका छ, त्यसको असर परिराखेका छ भन्ने सामान्य आँकडा गर्न हामी सक्छौँ।
3: बन्चरेका मानिसहरूलाई चाहिँ अहिले हालसालैको समस्याहरू चाहिँ के छन्, बन्चरेका मानिसहरू के भन्छन् यो विषयमा?
2: एकदम अहिले भर्खरै परेको समस्या त मैले अघि भने साह्रै नै दुर्गन्ध, जो चाहिँ 24 त्यसको चाहिँ हावामा चाहिँ आइराख्ने दुर्गन्ध नै हो। अब मान्छेले चाहिँ मान्छे जीवित रहनलाई त अनिवार्य रूपमा चाहिँ अक्सिजन चाहिन्छ, हावा चाहिन्छ, यो अक्सिजनमा नियमित रूपमा चाहिँ त्यहाँ चाहिँ त्यसको दुर्गन्ध, त्यसको चाहिँ ब्याक्टेरियाहरू चाहिँ खाइराख्नु पर्ने विद्यमान अवस्था छ। त्यहाँका मान्छे के भन्छन् भने बरु हामी मर्न तयार छौँ, हाम्रो सन्तति मर्न दिनु हुँदैन, यो रोग चाहिँ फोहोर व्यवस्थापन हाम्रो पनि होइन, अर्काको ठाउँको हो, त्यो चाहिँ सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरोस्, हामीलाई कुनै पनि राहत अथवा चाहिँ विकास चाहिएन, हिजो हामीले गल्ती गऱ्यौँ त्यो चाहिँ विकासको लोभले ल्यायौँ, अहिले विकास पनि आएको छैन, हामी बाँच्न पाउने अधिकार चाहिँ हामीले गुमाइराखेका छौँ, बाँच्न पाउनु पर्यो। के हो भने फोहोरलाई, फोहोर र मान्छे चाहिँ छुट्टै छुट्टै ठाउँमा राखिदिउँ कि हामीलाई हटाइदिउँ कि चाहिँ फोहोर हटोस् भन्ने मुख्य चाहिँ माग त्यहाँको अहिलेको नागरिकहरूको छ।
3: हजुर, त्यहाँ सामाजिक असर पनि होला, अब आर्थिक असर पनि होला, इभन त्यहाँका मानिसहरूको स्वास्थ्य जोखिमको कुरा त रहँदै रह्यो होइन, खाद्यान्नमा पनि यसले असर पारेको होला नि?
2: अवश्य पारेको छ, जस्तो चाहिँ त्यो डम्पिङ साइट बनाएर निस्किएको लिचड चाहिँ कोल्पु खोलामा सिधै मिसिएको अवस्था छ, कोल्पु खोलाले धेरै क्षेत्रफलको सिँचाइ गरिराखेको अवस्था थियो, त्यहाँको मान्छेको चाहिँ खेतीपाती सबैमा प्रयोग गर्ने, सिँचाइको रूपमा प्रयोग गर्ने कोल्पु खोला थियो, त्यो कोल्पु खोलाको त्यो लिचड मिसिएको पानी अहिले लगाइदिएपछि त्यो जहाँ जहाँ त्यो खोलाको पानी लाग्छ त्यहाँ त्यहाँ चाहिँ बाली नाली उत्पादन हुने अवस्थामा छैन, किनभने त्यो चाहिँ धेरैभन्दा धेरै बाली हौसिने, फल नलाग्ने त्यस्तो अवस्था चाहिँ अहिले त्यहाँका बासिन्दाले भोगिराखेको अवस्था छ। उत्पादनमा त ठुलो क्षति पुर्याएकै छ, आर्थिक रूपमा त झन् बिमारी भइसकेपछि आफूले धेरथोर इन्कम गरेको पैसा पनि स्वास्थ्यमा खर्च गरिराख्नु परेको छ, सबै क्षेत्रमा चाहिँ यसको असर छ।
3: कोल्पु खोलाको पानी चाहिँ कति मानिसहरूले उपभोग गर्थे, कति गाउँहरूले उपभोग गर्थ्यो, त्यसको बारेमा केही विवरण छ?
2: ठ्याक्कै विवरण चाहिँ छैन, तर चाहिँ हाम्रो 3 वडाहरू जो चाहिँ 3 वडाको 1 र 2 3 मध्ये पनि 1 भागले चाहिँ जो 6 माथि भएकोले 1 वडाको चाहिँ सिँचाइमा त्यति धेरै बाली नाली भर्सा परेको देखिँदैन। 2 र 3 विशेष गरेर अझ 3 2 पनि चाहिँ छारमै भएकोले दुई नम्बरको चाहिँ दुर्गन्ध अलिक बढी फैलिने, सिँचाइमा चाहिँ त्यति धेरै असर परेर देखिँदैन। र तिन नम्बर वडाका चाहिँ जो तल भाग छ, त्यो तल्लो भागमा जो कलाले भेट्ने, त्यो कलालाई सिँचाइको रूपमा प्रयोग गर्ने क्षेत्रमा चाहिँ बाली नाली अहिले चाहिँ त्यो बोट मात्रै हौसिने अनि त्यसपछि हौसेपछि फल नलाग्ने यस्तो समस्या चाहिँ धेरै किसानको छ। त्यो चाहिँ हाम्रोपट्टि नुवाकोटपट्टि मात्र नभइकन धुनिवेशी धादिङको धुनिवेशीपट्टि पनि असर गरिराखेको देख्छौँ।
3: हजुर, अब यस्ता खालका समस्याहरू नुवाकोटको कम्पनीले कहिलेसम्म बोकिराख्छ, यस्तो खालको समस्याबाट कहिलेसम्म ठेगिराख्छ भन्ने कुरामा चाहिँ यहाँहरूले केही चिन्तन अथवा मनन गर्नुभएको छ, यसको दीर्घकालीन उपाय चाहिँ के हुन सक्ला त?
2: मैले चाहिँ अब अघि नै पनि भने सङ्घीय निकायका प्रधानमन्त्री तह सम्बन्धी छलफल गरेर त्यसको निकास ननिस्किसकेपछि अब यसको उत्पादनकर्ता जो फोहोर उत्पादनकर्ता हो

0: दुईभन्दा बढी स्थानीय तहको महिला व्यवस्थापन एउटै भएमा चाहिँ जहाँ फोहोर विसर्जन गरिन्छ उक्त क्षेत्रमा चाहिँ त्यहाँको स्थानीय तहसँग सरसल्लाह परामर्श सहमति लिखित सम्झौता दस्तुर निश्चित दस्तुर व्यवस्थापन गरेर मात्रै विसर्जन गर्न पाइने भन्ने 68 ऐन छ। त्यो फर्मला व्यवस्थापन ऐन 68 चाहिँ सबैजनाले गम्भीरसँग अध्ययन गरोस् भनेर मैले अहिले परिपत्र उहाँहरूलाई पठाइ पनि सकेको छु। र फोहोर जसरी चाहिँ अहिले अस्तव्यस्त तरिकाले चाहिँ ठुला गाडीहरूमा धेरै भारमा ल्याउने, बिच बिचमा सडकमा झार्ने अनि त्यसपछि त्यसको दुर्गन्ध बाटो हिँडीले धरि पनि खेप्न पर्ने जस्तो प्रथालाई अन्त्य गरिनुपर्छ भनेर मैले सूचना उहाँहरूलाई पठाइदिएको छु। अब आउने चाहिँ समयमा भनेर चाहिँ त्यो समय नै तोकेर तपाईँले गाडीको ढालाभन्दा माथि फोहोर ल्याउनु हो भने तपाईँले चाहिँ फोहोर विसर्जन गर्न नपाइने भनेर पत्रचार पनि गरिसकेको छु मैले त्यो चाहिँ उपत्यकाका फोहोर ल्याउने निकायहरूलाई। र त्यो चाहिँ म अघि भने जस्तो एउटा कुनै पनि स्थानीय तहले 62 स्थानीय तह थिएन, 74 आइसकेपछि पनि त्यति धेरै उहाँहरूले फोहोर निरन्तर ल्याइराख्ने एनले भने बमोजिम पनि कार्य नगरिराखेकोले गर्दा एनलाई टेकेर स्थानीय तह हुँदा स्थानीय तहसँग समझदारी गर्ने एनको चाहिँ धाराले जुन बोलेको छ त्यो चाहिँ गर्न गराउनु हुन्न भनेर मैले चाहिँ सूचना पनि जारी गरेको छु।
1: हजुर हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले आफ्नो समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद।
0: हस्।

उहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। अव्यवस्थित फोहोर मैलाका कारण नुवाकोटको बन्चरेमा परेको असरका बारेमा हामीसँग छलफल गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 26 गते मङ्गलबार, श्रावण कृष्ण पक्ष चतुर्दशी तिथि। तदनुसार अगस्त 11 तारिक सन् 2026 नेपाल सम्बत 1146 दिल्लागा चतुर्दशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार समाचार पछि हाम्रो सभ्यता कार्यक्रम सुनाउँछौ 7:40-8 बजेको समयमा केही स्वदेश गानहरू सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार अङ्ग्रेजीमा समाचार पछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ 8:40 सुनाउँछौ शास्त्रीय संगीत 9 बजे नेपालीमा समाचार नेपालीमा समाचार पछि सदा झैं सुन्नुहुनेछ 9:10 नेपाल भाषामा समाचार 9:20 सुनाउँछौ कार्यक्रम प्रेमको सन्देश 9:40-10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ 10 बजे समाचार समाचार पछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ 11 बजे समाचार 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्राय जसो अरूको दबाबमा बस्नुपर्छ, त्यहाँमाथि पनि सबैभन्दा बढी चाहिँ आफन्तहरूले चित्त दुखाउँछन्, आफन्तहरूले दुःख दिन्छन्। सहन त सहने, कतिसम्म सहने? सहने पनि एउटा सीमा हुन्छ, कतिसम्म सहन सकिन्छ। अथवा यस्तो अवस्थामा पनि आफ्नो मनलाई शान्त कसरी गर्न सकिन्छ? सुन्दर प्रश्न छ। एउटा कुरा हामीले प्रष्ट रूपमा बुझ्नुपर्छ, सहने भनेर सबै कुरा सहनु बुद्धिमानी हुँदैन। प्रतिकार नगर्ने अथवा आफूले आक्रमण नगर्ने, तर आफूलाई रक्षा गर्नु हाम्रो कर्तव्य हो। कसैले आफूमाथि आइलाग्छ भने त्यस्तो अवस्थामा आफ्नो रक्षा गर्नु यो मानवीय धर्म हो, यो स्वभाव हो, यो कर्तव्य हो, यो हाम्रो अधिकार हो। आफ्नो रक्षा कसैले पनि गर्छ, कुनै पनि जीवले गर्छ। प्रकृतिलाई हेरौँ, कुनै पनि जीव जन्तुले जबसम्म उसलाई अप्ठ्यारो पर्दैन, बाधा पर्दैन, तबसम्म अनावश्यक आक्रमण उनीहरूले गर्दैनन्। आवश्यकता परेपछि मात्रै गर्छन्। एउटा शिकारी जनावरले पनि भोक नलागिकन अरूलाई मार्दैन। एउटा बाघ टन्न अगाएको छ भने अगाडि मृग आयो भने पनि खेलेर बस आक्रमण गर्न जाँदैन। जहाँ आवश्यकता पर्छ त्यहाँ प्रतिकार पनि गर्नुपर्छ, आक्रमण गर्नुपर्ने स्थिति पनि बन्न सक्छ। आफ्नो विवेक प्रयोग गर्ने, सहने भनेर जसले जे गर्छ, आफूलाई दुःख दिइराखेको छ, शारीरिक पीडा या मानसिक पीडा जस्तो दिइरहेको छ, सबै कुरा सहेर बसिरहनुपर्छ भन्ने होइन, त्यसको रक्षा त हामीले गर्नै पर्छ। यो कुरालाई बुझौँ। र अर्को महत्त्वपूर्ण कुरा के हो भने, शारीरिक पीडा भन्दा पनि हामी बढी मानसिक रूपमा पीडित हुन्छौँ, मानसिक आक्रमण चाहिँ बढी हुन्छ। शारीरिक आक्रमणको पीडा हामीले कम सहनु परेको छ, मानसिक आक्रमणको पीडा चाहिँ बढी सहनु परेको छ। चित्त दुख्छ धेरै, मन दुख्छ, मन दुखाउनेहरू यत्र तत्र भेटिन्छ। सानो सानो कुरामा पनि वचन लगाउने, भित्र छेड्ने गरी भन्ने, अब यस्तो मानिसहरूबाट चाहिँ कसरी बच्ने होला, कसरी सहने भन्ने अर्को प्रश्न छ। त्यसबाट हामी चित्त दुखाउँछौँ, रुन्छौँ, कस्तो नमिठोसँग भन्यो भन्छौँ, रुन थाल्छौँ। तर यसमा पनि हामी अर्को ढङ्गबाट हेरौँ, अर्को पक्षबाट हेरौँ। दुःख दिने मानिसहरू मात्रै होइन नि, जेठ महिना लाग्यो गर्मी भयो, गर्मीबाट मान्छे दुखी हुँदैन र, तर गर्मी भयो धेरै भने उसले आफ्नो रक्षा गर्छ, बचाउँछ, छाता ओढ्छ या छहारी खोज्छ, छहारीमा बस्छ, चिसो पानी खोज्ला, केही न केही गर्मीबाट बच्ने उपाय उसले गर्छ, तर गर्मीसँग चित्त दुखाएर चाहिँ बस्दैन। सिक्नुपर्छ प्रकृतिबाट। कसैबाट आक्षेप आयो त्योसँग चित्त दुखाउने होइन, कसैले मन घोस्ने गरी कुरा गर्यो चित्त दुखाउने होइन, त्यसबाट बच्ने उपाय चाहिँ गर्नुपर्छ। आफ्नो रक्षा गर्नु हाम्रो धर्म हो, चाहे भावनात्मक आक्रमण होस् चाहे शारीरिक आक्रमण होस्, कुनै पनि आक्रमणको रक्षा हामी आफैले गर्नुपर्छ। मनलाई शान्त गर्ने उपाय यही नै हो। अब हामी के चाहन्छौँ, म जस्तो छु अर्को मेरो छेउको मान्छे त्यस्तै होस्, मेरो मन जस्तो छ उसको मन त्यस्तै होस्, मेरो स्वभाव जस्तो छ, बानी बेहोरा जस्तो छ उसको पनि बानी त्यस्तै होस्, मैले जस्तो व्यवहार गर्छु उसले पनि मलाई उही गरोस् त्यस्तै गरोस्, हामी आशा गरेर बसेका हुन्छौँ जबकि मिल्दैन। मेरो स्वभाव फरक छ, उसको स्वभाव फरक छ, कसरी मिल्छ? मैले जे गर्छु उसले कसरी गर्छ, उसको स्वभावै फरक छ, अलग छ। त्यस कारण हामीले बुझ्नुपर्छ के भने उसको स्वभाव फरक छ, उसको आफ्नो स्वभाव अनुसार काम गर्छ, म मेरो स्वभाव अनुसार काम गर्छु। जो जे हो त्यसबाट त्यही आउँछ। एउटा व्यक्तिको एउटा स्वभाव छ, अर्कै कुरा त्यसबाट खोज्नु बुद्धिमानी हुँदैन, पाइन्न त्यो। त्यसकारण एउटा समझ हृदयमा बनाऊ, आफ्नो मनमा बनाऊ कि प्रत्येक व्यक्तिको स्वभाव फरक छ, त्यसकारण मैले चाहे अनुसारको सबैबाट सधैँ आइरहन्छ भन्ने आशा गर्नु बुद्धिमानी हुँदैन, आउँदैन। ऊ उसको स्वभावमा रमाउँछ, म मेरो स्वभावमा रमाउँछु। मैले कसैलाई मद्दत गर्ने हो भने उसको स्वभावमा मद्दत गर्नुपर्छ, मेरो स्वभावमा होइन। उसलाई खुसी बनाउने हो भने उसको स्वभाव जस्तो छ त्यसैमा आफूले मलजल गर्ने, सहयोग गर्ने, यो तथ्यलाई बुझौँ। दोस्रो कुरा के भने हामी यति बुझ्यौँ भने पनि अलिकति आफ्नो मन शान्त गर्न सहयोग पुग्छ। अब मन शान्त गर्नलाई के गर्नुपर्छ प्रश्न छ। अब मन शान्त गर्नको लागि यिनै कुराहरूलाई बुझ्नुपर्छ कि मन शान्त गर्नु भनेको के हो भने बाहिरबाट आउने प्रभावहरूले जुन मेरो मनलाई अशान्त बनाइरहेको छ त्यो प्रभावलाई रोक्नु नै मन शान्त गर्ने विधि हो। अरू के गर्न सकिन्छ र? मन अशान्त के कारणले भयो त्यो बुझ्ने अनि त्यो मन अशान्त हुने कारणलाई हटाइदियो भने स्वतः मन शान्त भइ नै गयो। र मन अशान्त गर्ने कारणहरू भनेको बाह्य प्रभावहरू, अरूको व्यवहारहरू, अरू मानिसको व्यवहारले मेरो मनलाई अशान्त बनाउँछ। त्यसकारण अरू मान्छेहरूबाट आउने प्रभावलाई कम गर्ने उपाय भनेको जस्तो प्रभाव आउँछ बाहिरबाट त्यसको रक्षा आफूले गर्ने, त्यस्तो मानिससँग नबस्ने, सँगै यो मान्छेसँग मेरो सङ्गत मिल्दैन, विचार मिल्दैन, यो मान्छेसँग मेरो स्वभावै मिल्दैन भनेपछि त्यस्तो मानिसहरूसँगको सङ्गत पनि कम गर्न सकिन्छ। जुन मान्छेसँग मन मिल्छ, आफ्नो कुरा मिल्छ, त्यस्ता मानिसहरूको साथ लिन सकिन्छ। धेरै उपायहरू छन्। यो दुनियाँ विविधताले भनेको छ, सबै मै जस्ता हुँदैनन्, मेरो स्वभावसँग सबैको मिल्दैन, त्यसकारण मैले आफ्नो स्वभावसँग मिल्ने मान्छे छनौट गर्नुपर्छ, यो कुरा आफूले बुझ्नुपर्छ पहिला। अर्को कुरा के हो भने कतिपय केसमा चाहिँ मानिस छनौट गर्ने हामीलाई सुविधा नै हुँदैन। अब घरमा आफ्नो परिवारलाई कसरी छनौट गर्ने नि? छोरा जस्तो जन्मियो जन्मियो, आमा बाउ जस्ता भए भए, अब यसलाई स्वभाव जस्तो भए पनि परिवर्तन गर्न सकिन्छ र? बिहा गरेर लिएर आयो, श्रीमती जस्तो छ छ, गयो बिहा गरेर श्रीमान जस्तो छ छ, अहिले परिवर्तन गर्न सकिन्छ र? अब यस्ताबाट आउने आक्षेपहरूलाई कसरी सहने? आफ्नै परिवारबाट सताइन्छ मानसिक रूपमा, शारीरिक रूपमा, कसरी बच्ने? यो सर्वाधिक महत्त्वपूर्ण प्रश्न छ। र धेरै मानिसहरू बाहिरबाट होइन, परिवारबाटै, आफन्तबाटै बढी सताइएका छन्। आफ्नाको पीडा जति गहिरो हुन्छ अरूको पीडा त्यति गहिरो हुँदैन। फेरि जस्तो हामी धेरै जाडो भयो भनेर जाडोसँग रिसाउँदैनौँ, त्यसै गरी बाहिरको मान्छेले, अरू मान्छेले हामीलाई अपमान गर्यो, गाली गर्यो या सतायो भने हामी त्यति रिसाउँदैनौँ। तर आफ्नाले चाहिँ सतायो भने असाध्यै बढी चित्त दुख्छ, रिसाउन थाल्छौँ, अथवा एकदमै गहिरो चित्त दुख्छ। बाहिरको मान्छेले सताएर चित्त दुख्दैन, सके त्यसलाई पनि हिर्काउने, नसकेदेखि भइहाल्यो भनेर हिँड्छ। तर आफ्ना मान्छेले सानो कुरा भन्यो भने पनि खोज्छ भित्र। आफन्तले चाहिँ भनेको मान्छे सहन सक्दैन। किन सहन सक्दैन भने आफन्तले चाहिँ मलाई राम्रो गर्नुपर्छ भन्ने अपेक्षा छ कि मेराले पनि नराम्रो गर्नुहुन्छ त, अरू मलाई नराम्रो गरे त्यो त ठिकै हो, बाहिरको मान्छेले त गर्ला, तर जसलाई मैले आफ्नो भनेको छु त्यसैले मलाई यसरी भन्नुहुन्छ, त्यो उसले भन्नु हुँदैन भन्ने, अथवा उसले मलाई राम्रो गर्नुपर्छ भन्ने आशा थियो, त्यसको विपरीत गरिदियो उसले, अनि चित्त दुख्छ। गहिरो चित्त दुख्नुको कारण यही नै हो। जति नजिकको मान्छेले हामीलाई अपमान गर्छ त्यति हामी बढी अशान्तिको अनुभव गर्छौँ, किनभने आफन्तबाट राम्रो गरिदियोस् भन्ने आशा थियो, राम्रो गरेन विपरीत आयो, दुखी हुनु स्वाभाविक कुरा हो। अब यहाँ पनि हर सम्भव उपाय गर्ने, आफ्नो रक्षा गर्ने, कहिल्यै पनि आक्रमण नगर्ने। र एउटा कुरा के बुझ्नुपर्छ भने प्रकृतिको एउटा नियम बुझौँ, जीवनको एउटा नियम बुझौँ। जीवनको आफ्नो अर्थशास्त्र छ, जीवनको आफ्नो एकाउन्ट छ, आफ्नो हिसाब किताब छ। जीवनले कहीँ पनि कसैको सित्तै लिँदा पनि लिँदैन र सित्तै कसैलाई दिँदा पनि दिँदैन, किनभने जीवनको आफ्नो कर्म फल छ। हामीले गरेको कर्मको फल अरूले खान पनि सक्दैन, अरूले गरेको कर्मफल हामी खान पनि सक्दैन। यहाँ हिसाब किताब हुन्छ, जीवनले हिसाब किताब राखेको हुन्छ, हामीलाई थाहा नभएको मात्रै हो। आज मात्रै होइन, पहिलादेखिको हिसाब किताब छ। कोसँग कसको सङ्गत मिल्ने, कुन परिवारमा को जोडिने भन्ने हिसाब पहिल्यैदेखि छ, किनभने हामी आफ्नो कर्म फल भोग्न आएका छौँ। राम्रो गरेको छौँ कसैलाई भने राम्रो प्रतिफल आउँछ, नराम्रो गरेका छौँ भने नराम्रो प्रतिफल आउँछ। यदि हाम्रा वरिपरि भएका मानिसले आज हामीलाई सताइरहेका छन् भने हामीले ऋण चुक्ता गरिरहेका छौँ भन्ने बुझे हुन्छ। पहिला हामीले सताएका थियौँ, त्यही ऋण चुक्ता गरेका छौँ। जुन दिन ऋण चुक्ता भयो त्यो दिन सताउन छोड्यो, सक्यो, त्यही मित्र भन्यो भने उसैले सहयोग गर्छ। यहाँ यो नभनौ कि मलाई कसैले दुःख दियो, सित्तै दुःख दियो, अथवा मैले केही गल्ती गरेको थिएन र पनि मलाई सतायो, हामी रुन्छौँ। होइन, गल्ती नगरी कसैले सताउनै सक्दैन। यो प्रकृतिले अन्याय गर्दै गर्दैन। प्रकृति पुरै सिस्टममा एउटा नियममा चलेको छ। अहिले मान्नुहोस्, मैले तपाईँलाई नमस्कार गरेँ, अभिवादन गरेँ, मैले दुई हात जोडेर नमस्कार भने तपाईँले हात यसरी उठाएर नमस्कार गर्नुहुन्न, सलाम गर्नुहुन्न, तपाईँले पनि हातै उठाउनुपर्छ। मैले तपाईँलाई हात मिलाउन गएँ भने तपाईँले सलाम गर्ने पनि कुरा आउँदैन, तपाईँले पनि हातै अगाडि सार्नुहुन्छ। मैले हात जोडिरहेको छु भने तपाईँ हात अगाडि ल्याउनुहुन्न, हात मिलाउनलाई तपाईँ पनि हात जोड्नुहुन्छ। हामी जस्तो गर्छौँ त्यस्तै आउँछ। मैले बिस्तारा अहिले नमस्कार भने तपाईँले पनि मेरै स्वरमा नमस्कार भन्नुहुन्छ। मैले अलि ठुलो स्वरमा नमस्कार भने तपाईँले पनि त्यही स्वरमा उताबाट नमस्कार भन्नुहुन्छ। मैले फेरि सानो स्वरमा नमस्कार, तपाईँ पनि त्यही स्वरलाई समाउनुहुन्छ, नमस्कार भन्नुहुन्छ। जस्तो हामी दिन्छौँ त्यस्तै हामी पाउँछौँ। त्यसकारण आफ्नो मनलाई शान्त बनाउनु छ भने बाह्य प्रभावबाट जुन पीडा भइरहेको छ मलाई अहिले, त्यो पीडालाई हटाउनु छ भने, आफन्तहरूको पीडाबाट बच्नु छ भने, आजैदेखि अरूलाई दुःख दिन बन्द गरौँ। मन भयो शान्त। जसले अरूलाई दुःख दिन बन्द गर्यो त्यो व्यक्तिलाई कसैले दुःख दिन सक्दैन यो जगतमा। ठिक छ, पहिला हामीले अरूलाई दुःख दिएको होला, त्यो अहिले कटिरहेको छ, कर्मफल कट्नु परेन। खुसी हौँ, कमसेकम मैले गरेका गल्तीको फल मैले पाइरहेको छु, अब यो फल कटेपछि सकियो, त्यो सकियो, तर अब गल्ती नगरौँ। अब चाहिँ कसैलाई नसताउँ, कसैलाई दुःख नदेऊ, कसैको चित्त नदुखाउँ। यदि मैले चित्त दुखाएँ, अरूको अपमान गरेँ भने यो फल मैले पाउँछु, सुनिश्चित छ। त्यसकारण मन शान्त गर्ने तरिका र बाह्य प्रभावबाट बच्ने तरिका भनेको हाम्रो व्यवहार हो। हाम्रो व्यवहारलाई सुधारौँ, हामी सम्पूर्ण अशान्तिबाट बस्न सक्छौँ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरिओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, बायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: आदरणीय श्रोताहरू, भगवान एवं महापुरुषका हरेक कार्यको एकमात्र उद्देश्य जीव कल्याण नै हो। चाहे युद्ध प्रसंग होस् या आशीर्वाद या श्राप या कतै वाद विवाद नै गरिएको किन नहोस्। एकपटक भक्त ब्रह्मर्षि वशिष्ठजी एवं तपस्वी राजर्षि विश्वामित्रजी बीच तपस्या ठुलो कि सत्सङ गरेको क्षण ठुलो भन्ने विवाद चल्यो। यसको समाधानको लागि दुवै ब्रह्माजी कहाँ गए। ब्रह्माजीले दुवैलाई भगवान विष्णु कहाँ पठाइदिए। फेरि विष्णुजीले पनि शङ्करजी कहाँ पठाइदिनुभयो। अन्तमा दुवैको निर्णय गर्न पातालमा शेषनाग कहाँ पठाइयो र फैसला भयो, आधा घडीको सत्सङ नै 10,000 वर्षको तपस्याभन्दा पनि अधिक फलदायक हुन्छ। यसरी यसमा आउँदा पुस्ताका लागि सत्सङको महत्त्व दर्शाइयो। यो प्रसङ्गपछि आउनु श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन।
1: कतिपय व्यक्तिहरू यो मान्यता राख्छन् कि हामीले संस्कृत पढेनौँ, संस्कृत पढाए हामी वेद बोल्न सक्थ्यौँ। संस्कृत पढ्दैमा वेदको व्याख्या गर्न तपाईँ सक्नुहुन्न, किनकि वेद भगवान हो। त्यो त जो माथि कृपा हुन्छ उसैले त्यसलाई बताउन सक्छ, अन्यथा त हरेक संस्कृत पढ्ने व्यक्तिले वेदको व्याख्या गर्थे। उनीहरूकै कृपा हुनुपर्छ। म भोलि पर्सि तपाईँलाई यसको रहस्य बताउँला। त स्थूल स्वरूप हुन्छ ती ऋचाहरूको, त तिनले कात्यायनी देवीको व्रत गरे। श्री कृष्णसँग प्रेम होस्, हाम्रो प्रेम बढोस्, यस मनसाले उद्देश्य यो राखेर कात्यायनी देवीको व्रत बसे। जब व्रत समापन हुने अवसर आयो त पारायण गर्न अन्तिम उद्यापन भन्छन् तपाईँहरूको यहाँ, उद्यापन गर्ने दिनमा कुनै यस्तो विद्वानलाई खुवाउन चाहन्थे उनीहरू ब्राह्मणलाई कि जसलाई खुवाएपछि खुब फल प्राप्ति होस्। त्यसको एकलाई खुवाए पुगोस् तर फल चाहिँ धेरै प्राप्ति होस् त्यस्तो चाहन्थे। तब कसलाई सोध्ने कि कसलाई भोजन गराउँदाखेरि हाम्रो व्रतको पारायण एकदम सर्वोत्कृष्ट ढङ्गले सम्पन्न हुन्छ। त गोपिनीहरूले सल्लाह गरे कि श्री कृष्णलाई सोधौँ, उसैले त बताउन सक्छ। त गए श्री कृष्ण कहाँ, सोधे हामी यो अन्तिमको जुन छ समापनमा एक उत्कृष्ट ब्राह्मणलाई भोजन गराउन चाहन्छौँ, जो एकलाई खुवाएपछि हजारौँ लाखौँलाई खुवाएको बराबरको फल प्राप्ति होस्, त्यो को छ बताऊ। श्री कृष्णले भने त्यसको निमित्त त मेरो गुरुजी छन्, उनलाई खुवाउनु पर्छ। कोन गुरुजी? दुर्वासा ऋषि, दुर्वासा ऋषि छन्, उनलाई खुवाउनु। त गोपिनीहरू खुसी भए, अनेक हजारौँ व्यञ्जन बनाए पदार्थ, अनेक गोपिनीहरू थिए, सबले एक एक बनाउँदा पनि अनेक भयो। त लिएर गए दुर्वासाजी कहाँ जानलाई हिँडे। त बिचमा यमुना नदी, दुर्वासाजी यमुनाको पारी बस्थे। बरसातको बेला बाढी आइरहेको थियो, त पारी जान सकेनन्। तब कसरी जाने पारी, कसरी खुवाउने? उपाय केही लागेन। त फेरि फर्केर आएर श्रीकृष्णलाई सोधे, हे श्री कृष्ण, हामी तिम्रो गुरुजीलाई खुवाउन जाँदै थियौँ, यमुनामा बाढी आछ, त कोही नाउवाला पनि तयार छैन पारी जानलाई, त के उपाय छ पारी जाने? समय बित्दैछ, छिटो गर्नु छ। त श्रीकृष्णले भने, हेर यसो गर्नु कि यमुनाको तीरमा गएर तिमीहरूले बोल्नु कि श्रीकृष्ण यदि अखण्ड ब्रह्मचारी हुन् भने यमुनाले हामीलाई बाटो देओस्। अखण्ड ब्रह्मचारी, त हेर्नुहोस् अखण्ड ब्रह्मचारीको मतलब के हुन्छ? अखण्ड ब्रह्मचारीको मतलब न शरीरले न मनले न कुनै इन्द्रियले कसै माथि हेर्नु, तपाईँहरू यो सम्झिनुहुन्छ कि विवाह नगर्ने व्यक्ति मात्र ब्रह्मचारी हुन्छ, यो होइन। छड्के आँखाले पनि पुरुषलाई नहेरोस् या महिलालाई नहेरोस्, त्यो व्यक्ति ब्रह्मचारी हुन्छ, अखण्ड ब्रह्मचारी। त गोपिनीहरू सबको अनुभव छ, यो त लम्पट समान हाम्रो पछि पछि हिँड्छ रोज, यो कसरी अखण्ड ब्रह्मचारी हुन सक्छ? श्रीकृष्ण प्रति उनीहरूको यो धारणा छ र त्यही श्रीकृष्णको प्रेम प्राप्ति होस् त्यसैको निमित्त व्रत गर्दैछन्। त उनीहरूलाई डाउट भयो, अरे यो हुन सक्दैन। तर एक गोपीले सजेस्ट गरिन् कि अरे गएर भन्न त भनौ, बाटो दिइहाल्छ यो मुनाले। श्रीकृष्णको यही भनाइ थियो नि, यदि श्रीकृष्ण अखण्ड ब्रह्मचारी भए यमुनाले बाटो देऊ, त गएर भनु दिए ठिकै छ, नदे फेरि आएर ठिक पारौँला, कहाँ जान्छ यो श्रीकृष्ण। गोपिनीहरूले यो पनि गए यमुनाको किनारमा गएर बोले, हे यमुना मैया, यदि श्रीकृष्ण अखण्ड ब्रह्मचारी हुन् भने हामीलाई बाटो देऊ। बस यति के बोलेका थिए, तुरन्त फुलै फुलको पुल तयार भयो त्यहाँ, यमुनाले बाटो दिइन्। त गए पारी, गए दुर्वासाजीलाई भेटे, दुर्वासाजीलाई सबै कुरा बताए, त दुर्वासाजी पनि तयार भए भोजन गर्नलाई। गोपिनीहरूले लिएर गएको त्यत्रो हजारौँ आइटम भोजन चट पारे एकछिनमा। जब भोजन गराइ वरि फर्किने बेला भयो त उनीहरूलाई याद आयो श्रीकृष्णले भनेका थिए एक पटकलाई यमुनाले बाटो दिनेछिन्। यदि श्रीकृष्ण अखण्ड ब्रह्मचारी भए एक पटक यमुनाले बाटो दिनेछिन्, यही भन्नु, यही हुनेछ। त उनीहरूले भने, हामी वारी त आयौँ तर अब घर कसरी फर्किने पारे, समस्या उत्पन्न भयो। त ती गोपिनीहरूले भने कि अरे श्रीकृष्णमा त यति शक्ति छ भने उसका पनि गुरु दुर्वासाजी, त उनीलाई सोधौँ फर्किने उपाय पनि। त गए दुर्वासाजीलाई भने, हामीलाई यमुनाबाट अब आफ्नो घर फर्किनु छ, यमुना तरेर उपाय बताउनुहोस्। दुर्वासाजीले भने कि यमुना मैयालाई गएर भनिदिनु, यदि दुर्वासा ऋषिले जीवनभर दुबोको सिवा अरू केही खाएको छैनन् भने यमुनाले बाटो दियोस्। अब बताउनुहोस्, एकछिन अगाडि मात्र हजारौँ आइटम चट पारे जुन दुर्वासा ऋषि, अब अहिले भन्दैछन् कि दुबो सिवा, उनको नामै दुबो खाने भए हुनाले, केवल दुबो खाने भए हुनाले नै उनको नाम दुर्वासा ऋषि रह्यो, तर त्यत्रो भोजन त चट पारे यो बोल्दैछन्। गोपिनीहरूसँग कुनै उपाय थिएन, गएर भने, हे यमुना मैया, दुर्वासा ऋषिले जीवनभर दुबो सिवा अरू केही नखाएको भए बाटो देऊ, त तुरन्त फेरि फुलको पुल बने। त हेर्नुहोस्, यो भगवान र महापुरुषमा विरोधी धर्म लागू हुन्छ। त कुन चाहिँ हो, त्यो भोजन गर्ने चाहिँ ठिक हो कि होइन, नगर्ने चाहिँ ठिक हो, कुन चाहिँ हो? त्यो लम्पट बनेर हिँड्ने गोपिनीहरूको पछि पछि वाला श्रीकृष्ण ठिक हो कि योगेश्वर वाला ठिक हो? त्यसैले विरोधी सिद्धान्त लागू हुन्छ भगवानमा, त्यसैले यही हो भनेर निश्चय गर्न सक्दैनन्। त्यसैले ब्रह्माजी पनि भन्छन्, म पनि जान्दिन, भगवान शङ्कर पनि जान्दैनन्, यहाँसम्म बताइदिए भगवानलाई ठिक। त यसको मतलब के हो, भगवानलाई नजानी सुखी भइँदैन, भगवानलाई जान्न सकिँदैन, खतम। फेरि हामी के सधैँ दुखी भइरहनु पर्ने हो? होइन, जानेका छन् इतिहासमा सूरदास, तुलसीदास, नारद, ध्रुव, प्रह्लाद, यी सबले जाने, त हामी पनि जान्न सक्छौँ, मैले बताएँ। त जान्ने उपाय के हो त्यो पनि बताएँ। यमे वैश्य विणुते ते न लभ्यस्तस्यै स आत्मा विणुते तनुग्वम स्वाम, मुण्डकोपनिषद 3:2-3 द्वारा। भगवानलाई जान्ने एकै उपाय छ। हामीसँग भएको इन्द्रिय मन बुद्धिद्वारा हामी भगवानलाई जान्न सक्दैनौँ। यदि भगवानले स्वयं हामीलाई जनाइदिए भने हामी जान्न सक्छौँ, अरू कुनै उपाय छैन। अर्जुनले आफ्नो बलले जान्न सकेनन्, यति ठुलो गान्धीवधारी भएर जसको पहुँच स्वर्गमा थियो, स्वर्गमा पुगेर त्यहाँका शत्रुहरूलाई लडाइँमा लडेर जित्न सक्थे, ती अर्जुनले आफ्नो बलले सकेनन्। जब भगवानले कृपा गरेर जनाइदिए, आफ्नो दिव्य दृष्टि दिए, तब भगवानको वास्तविक दर्शन भयो। गीतामा थाहा छ तपाईँहरू सबलाई यो कहानी, त भगवानको कृपा भएमा हामी जान्न सक्छौँ, अरू कुनै उपाय छैन। वेद, गीता, रामायण, भागवत, पाश्चात्य दर्शनहरूद्वारा, इस्लाम धर्मद्वारा पनि मैले सिद्ध गरे। एक उपाय कृपा, कृपा, कृपा, दोस्रो कुनै उपाय छैन। यानि कि भगवानले जब चाहन्छन् तब हामी भगवानलाई जान्न सक्छौँ। जब जान्दछौँ तब विश्वास हुन्छ, जब विश्वास हुन्छ तब प्रेम हुन्छ, जब प्रेम हुन्छ तब प्राप्ति हुन्छ।

0: जब उसले जनाइदिन्छ त तिमी उही समान हुन्छौ। भगवान के हो? आनन्द। बस तिमी पनि आनन्दमय बन्छौ। एक उपाय त हामी माथि किन कृपा भएन? अरू माथि कृपा भयो, तुलसीदास आदि माथि। त मैले बताएँ भगवानको एक शर्त छ, जुन शर्त उनीहरूले पुरा गरे त प्राप्ति भयो, हामीले गरेनौँ त्यसकारण हामीलाई प्राप्ति भएन। त के हो त्यो शर्त बताइयो? शरणागति, सरेन्डर। भगवानको शर्त छ शरणागत हौ, सब चिज छोडेर मेरो शरणमा आऊ तब म कृपा गर्छु। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, देवी देवतादिको पूजादि पनि बन्द गर, सब खतम गर, मेरो शरणमा आऊ तब। अरे 5000 वर्ष अगाडि श्री कृष्णले इन्द्रको पूजा बन्द गराइदिए, तपाईँलाई थाहा छ यो कुरा। पहाड उठाएर सबको रक्षा गरे जब इन्द्रले कोप गर्यो, त देवताहरूले कोप गरे भगवान बचाउन सक्छन्, भगवानले कोप गरे कसैले बचाउन सक्दैन। त शरणागत हौ, एक उपाय शरणागतिद्वारा नै। त फेरि बताइयो कि के हामीले शरणागत भएनौँ? गरेनौँ? गर्यौँ, जीवनभर गर्यौँ। तमेव माता च पिता तमेव भन्यौँ हामीले, तर हामी माथि कृपा भएन। किन? किनकि हामीले केवल वाणीबाट भन्यौँ, झुट बोल्यौँ भगवानको अगाडि। मैले हिजो सिद्ध गरेँ, यहाँ मन्दिरमा गयौँ, भगवानलाई भन्यौँ तिमी नै मेरी आमा हौ, तिमी नै मेरो बाउ हौ, तर घर आएर घरकी आमालाई भन्यौँ तिमी नै मेरी आमा हौ। संसारलाई पनि धोका दियौँ, भगवानलाई पनि धोका दियौँ, त्यसकारण काम बनेन। हामीलाई थाहै भएन कि शरणागति केले गर्ने। यो सम्बन्धको कुरा मैले हिजो तपाईँहरूलाई सम्झाएँ कि शरणागति केले गर्ने हो। बताएँ मैले, एक म छ, एक मेरो छ, म मेरो, यो शरीर मेरो शरीर, यानी कि म अलग छ, म र मेरो दुई चिज छ। मेरो शरीर, मेरो नाक, मेरो कान, मेरो आँखा, एक छ म, म माने आत्मा, मेरो शरीर दुई चिज, म दिव्य छ। अमृतस्य वै पुत्राः चिन्मात्रं श्री हरे रंसं सूक्ष्म अक्षरम अव्ययम् ममैवांशो जीवलोके जीवभूत सनातन मैन इज अ स्पिरिचुअल बीइंग सिमिलर टू हिज सोर्स गॉड मा खलक तल इन सव जिन्न इल्लाले आबदून। सब बन्छन् भगवानको अंश दिव्य, यसलाई कसैले जान्न सक्दैन। हाम्रो इन्द्रिय मन बुद्धिको पहुँच छैन, त्यसलाई छोडिदियौँ हामीले, मेरोमा विचार गर्यौँ बिहान। मेरो मेरो दुई प्रकारको, एक संसारिक मेरो, बाहिरी मेरो, एक भित्री मेरो। बाहिरी मेरो यो पनि अपार छ, मैले बताएँ, मेरो घर, मेरो परिवार, मेरो पोस्ट, मेरो सम्पत्ति। मनुष्य हुँदा यसलाई बतायौँ, कुकुर बिरालो हुँदा कुकुरनीलाई आमा भने मेरी आमा, मेरो बाउ। देवता पनि बने मेरो स्वर्ग। यही प्रकारले यो मेरो पनि अपार छ, यसको सीमा छैन। स्वर्ग सम्राट हुँदा हामीले स्वर्गलाई मेरो भन्यौँ, त्यहाँको बसाइ सकिएपछि फेरि कुकुर बिरालो बन्यौँ, फेरि मनुष्य बन्यौँ, यही चक्कर काटिरह्यौँ। स्वर्ग सम्राट बन्दाखेरि पूर्ण नभएको मेरो हामी यो संसारमा लाख करोड अरब खरब जम्मा पारेर पूर्ण हुन प्रयत्न गर्छौँ, सुखी हुन प्रयत्न गर्छौँ। यो आश्चर्य छ। जबकि सिद्धान्त के छ? गरुड पुराण तपाईँहरू घरमा कोही बितेपछि लगाउनुहुन्छ, सुन्नुहुन्छ, के बुझ्नुहुन्छ, बुझाउनेले के बुझाउँछन्, आश्चर्य छ। गरुड पुराण के बताउँछ? चक्रधरोऽपि सुरत्वं सुरत्तो लाभे सकल सुरपतित्वं सुरपतिरुर्ध्वो गतित्वं तथापि न निवर्तते तृष्णा। गरुड पुराण, गरुड पुराण भन्छ कोही एक व्यक्तिलाई यो पुरा सारा संसार जति छ त्यसको चक्रवर्ती राजा बनाइदेऊ, त यो पृथ्वीको जति पनि सुख भोग छ त्यसलाई उपलब्ध होस्, त त्यति प्राप्त भएपछि त सन्तुष्ट होला त्यो हुँदैन। यो संसारको राजा पनि भयो भने उसले हेर्छ, अरे यो संसारको राजा हुनुमा के छ, देवता हुन पाए पो, त्यो सोच्छ। गरुड पुराण बताउँदैछ, फेरि त्यसलाई देवता बनाइदेऊ, त देवता बनेपछि अब त सन्तुष्ट होला हुँदैन। अब सब देवताहरूको पनि देवता राजा जुन छ इन्द्र बन्नलाई प्रयत्न गर्छ, इन्द्र बन्न पाए पो, इन्द्र पनि बनाइदेऊ अब त सन्तुष्ट होला हुँदैन। ब्राह्मण पदम याचते, अब ब्रह्माजी बन्न पाए पो, यस्तो हालत छ, त्यहाँ पनि पूर्णता छैन, सुख छैन, त हामी यो संसारमा खोज्छौँ।
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन, यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्य पूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्याम धाम ठिमी हनुमन्ते पुल भक्तपुर, सम्पर्क 6630059 98 41 23 437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राधे।